0: FM 90.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौ भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा आमेन।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

जय मसीकी गेतसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ कस्तो साथी। हामीले कस्तो साथी छान्ने भन्ने कुराहरू सम्बन्धी बाइबलले के बताउँदछ भन्ने कुराहरू सम्बन्धी पवित्र बाइबलको पहिलो कोरन्थीको पुस्तक 15 अध्यायको 33 पदमा यसो भनिएको छ, भ्रममा नपर, खराब संगतले राम्रो चरित्रलाई नष्ट पार्दछ। यदि राम्रो चरित्र भएको व्यक्ति हुनुहुन्छ भने पनि यदि खराब संगतसँग लागिएको खण्डमा, खराब संगतसँग संगत गरिएको खण्डमा त्यो खराब संगतले नष्ट पार्न सक्छ भनेर चाहिँ यहाँ बताइएको हो। खराब संगत होस् चाहे असल संगत होस्, यो चाहिँ रुगा मार्की जस्तो नै हो। जसरी कहिले काहीँ रुगा मार्की लाग्दाखेरि कति साथीहरूले मास्क लगाउनु भएर मलाई रुगा मार्की लागेको छ म अलिक पर बस्छु भने चाहिँ त्यसरी बस्नुहुन्छ, कारण उहाँसँग भएको रुगा मार्की नसरोस् भन्ने चाहनु भएको हो। र संगत एउटा बानी पनि सर्ने प्रकारको हुँदछ, यो चाहिँ रुगा मार्की जस्तो नै हो। र खराब संगतले हाम्रो जिन्दगी नष्ट पार्छ भने चाहिँ बताइएको छ भने असल संगतले हामीलाई निर्माण गर्ने काम पनि गर्दछ। अमेरिका युरोप लगायत विकसित देशहरूमा कोही मानिस कुनै जागिर खानु जानु हुँदाखेरि त्यो मानिसलाई त्यो जागिरमा लिन अघि त्यो अफिसले त्यो मानिसको साथीहरू को को हो, फेसबुकमा को साथीहरू छन् भने चाहिँ त्यसरी अध्ययन गर्ने अफिसले गर्छ भने चाहिँ बताइन्छ। किनकि नेपालीमा पनि एउटा भन्ने उखान छ, संगतले एउटा व्यक्तिको लत बिगार्छ भनेर चाहिँ भन्ने उखान छ। त्यसले गर्दाखेरि असल साथीत्वसँग संगत गरिएको खण्डमा एक व्यक्ति असल नै बन्दै जाँदछ, तर खराब लत भएको मानिससँग कसैले संगत गरेको खण्डमा त्यो व्यक्ति खराबै हुँदै जाँदछ। उदाहरणको लागि म स्कूलको प्रिन्सिपल हुँदाखेरि एकाउन्टेन्ट एकजना भाइ हुनुहुन्थ्यो, उहाँको चाहिँ एकदमै रिसाउने स्वभाव थियो र बच्चाहरूसँग स्कूलको स्टुडेन्टहरूसँग पनि गडङ गडङ रिसाइरहेको देखिन्थ्यो। उनीहरूले पेन्सिल माग्नु आउँदा यानि कटर माग्नु आउँदा यानि कपीहरू माग्नु आउँदा खै तिमीहरूको कपी चेक गर्छु म यताउता भनेर त्यसरी रिसाइराख्नुहुन्थ्यो। र कति समयमा टिचर्सहरूलाई पनि त्यहाँ एडभान्स चाहियो यानि आदि इत्यादि कुराहरू भयो भने उहाँ रिसाइराख्नुहुन्थ्यो र टिचर्सहरूले पनि मलाई कम्प्लेन गरिराख्नुहुन्थ्यो। र मेरो त्यो अफिस कोठाको साइडमा उहाँको टेबल यानि अफिस थियो र उहाँको बानी बेहोरा मैले देखिराख्थे, अनि देखिराख्दाखेरि उहाँको त्यही दिनभरि देखिराख्दाखेरि त ममा पनि चनक्क रिसाउने त्यो प्रकारको स्वभाव आएछ। र मलाई घर परिवारमा होइन कहाँबाट यो स्वभाव टिपेर ल्याउनु थाल्यो भनेर चाहिँ त्यसरी प्रश्न पनि एकपटक गरिएको थियो, किनकि दिनभरि जे मैले देखेँ त्यो स्वभाव ममा पनि बिस्तारै बिस्तारै सर्दै आएको रहेछ। र पवित्र बाइबलमा यो भनिएको छ कि हामीले धेरै रिसालु स्वभाव भएका मानिसहरूसँग संगत गर्नु हुँदैन भने चाहिँ हितोपदेशको पुस्तक 22 अध्यायको 24 पदले यो स्पष्ट बताउँदछ र यो खण्डलाई म पढेर तपाईँहरूको समक्ष सुनाउँदछु। गरम मिजाजको मानिसलाई मित्र नबना, सितिमिति रिसाउने मानिससँग संगत नगर भनिकन यस खण्डमा लेखिएको छ। र गरम मिजाज भएको मानिस भन्नाले एकदमै चाँडै सानै कुराहरूमा पनि रिसाइहाल्ने त्यो खालको मानिससँग संगत नगर्नु भन्ने चाहिँ यहाँ भनिएको छ। र त्यो खालको मानिससँग चाहिँ मित्रता पनि नबनाउनु, नभएदेखि त्यही खालको संगत आफूमा सर्छ भनेर चाहिँ यस खण्डमा यो स्पष्ट गरिएको छ। म कलेज पढ्दाखेरिको टिचरले भन्दै हुनुहुन्थ्यो, बाइबल कलेजको टिचरले, उहाँले एकजना साथीसँग संगत गर्नुहुँदाखेरि उहाँको साथीको श्रीमती सम्बन्धी उहाँको साथीले चाहिँ आँखा लगाउनु हुँदो रहेछ, उहाँ चाहिँ अलिकति उहाँलाई चिटिङ गरिराख्नु भएको छ कि फेथफुल हुनुहुन्न कि भनेर चाहिँ त्यो प्रकारले उहाँले आँखा लगाउनु हुँदो रहेछ। र किन यो साथीले त्यसो गर्छ, कति आफ्नो श्रीमतीलाई उसले आँखा लगाउँछ भनेर चाहिँ उहाँले सम्झिनुहुन्थ्यो अरे। अलि पछि गए पछाडि त उहाँमा पनि आफ्नो श्रीमतीप्रति, मेरो टिचरको श्रीमतीप्रति मेरो टिचरलाई पनि शंका लाग्न थालेछ, अनि मेरो टिचरको श्रीमतीले चाहिँ मेरो टिचरलाई त्यो मान्छेसँग संगत नगर्नुहोस्, त्यो मान्छेसँग संगत गर्नु थाल्नु भएपछि तपाईँले मलाई शंका गर्नु

0: शुरू गर्नुभयो भन्नु चाहिँ उहाँले त्यसो भन्नुभएछ। र यो बानी चाहिँ एउटा रुगा मार्की जस्तो नै सर्ने कुरा हो र रुगा मार्की जस्तो भौतिक प्रकारको सर्ने कुरा होइन, यो चाहिँ आत्मिकी आक्रमण हो। दुष्टात्माले खराब प्रकारको मिजाज, खराब प्रकारको स्वभाव, यो चाहिँ हामीमा बिस्तारै बिस्तारै कालो बादलले जस्तो नै हाम्रो दिमागलाई ढाक्दै ल्याउँदछ, जसको परिणाम स्वरूप हामी पनि फेरि त्यस्तै हुँदै जाँदछौं। र भलाको संगत गरे गुवापान, छोटाको संगत गरे नाककान भन्ने त नेपालीमा उखान नै छ। असल व्यक्तिहरूसँग संगत गरिएको खण्डमा त्यो असल स्वभाव नै सर्न शुरू गर्दछ र खराब स्वभाव भएका साथी मित्र हामीले बनाएको खण्डमा उहाँहरूको त्यही स्वभाव हामीमा सर्दछ र हामीले हाम्रो जिन्दगीलाई नाश बनाउनको लागि दुष्ट आत्मालाई दिँदछौ। कारण त्यो साथी त दुष्ट आत्मा हुनुहुन्न, त्यो साथी पनि भ्रममा पर्नु भएर त्यो प्रकारको स्वभावलाई उहाँले स्वीकार्नु भएको हो। तर त्यो साथीलाई स्वीकार्नु त्यो साथीको स्वभावलाई स्वीकार्नु हो, किनकि जो साथीसँग जुन प्रकारले हामी संगत गर्दछौ हामी बिस्तारै बिस्तारै त्यो मान्छे जस्तै हुँदछौ। म हाई स्कूलमा पढ्दाखेरि एकजना मेरो साथी हुनुहुन्थ्यो र उहाँको नाम म नभनौ, उहाँले दाहिनेपट्टि केस फर्काउन शुरू गर्नुभयो, मैले पनि दाहिनेपट्टि नै केस फर्काउन शुरू गरे। अनि उहाँ साथीले गोजीबाट, त्यो हाम्रो समयमा हामी जवान हुँदाखेरि यो रुमाललाई उहाँले यो गोजीबाट अलिकति फेरो बाहिर निकालेर हिँड्न थाल्नुभयो, मैले पनि त्यस्तै गरे। र त्यो साथीले जस्तो प्रकारको ब्याग किन्नुभयो मैले पनि त्यस्तै गरे। र पछि गएर त्यो साथीले जुन जुन थेगोहरू बोल्न थाल्नुभयो ममा पनि त्यही प्रकारको थेगोहरू आउन सुरु गर्यो र त्यो साथीको स्वभाव ममा बिस्तारै बिस्तारै सर्दै सर्दै गयो। तर उहाँ त असल साथी हुनुहुन्थ्यो, उहाँको जो पहिरनलाई म त्यही कुराहरू गरेँ, तर उहाँ असल साथी हुनुहुन्थ्यो, उहाँले मलाई धेरै माया गर्नुहुन्थ्यो, उहाँको बानी बेहोराहरू सबै राम्रो थियो। मैले उहाँसँग संगत गर्दाखेरि मैले पछाडि रिग्रेट भने गरिनँ। र हामीले जस प्रकारको साथीसँग संगत गर्दछौँ, जस प्रकारको मानिससँग धेरै समय बिताउँदछौँ, हाम्रो शरीरले बिस्तारै बिस्तारै त्यस्तै प्रकारको स्वभाव एडप्ट गर्दै जाने रहेछ। त्यही कारणले गर्दाखेरि पवित्र बाइबलमा भ्रम नपर र खराब चरित्रको साथीहरूसँग संगत नगर भनेर चाहिँ त्यसरी बताइएको छ। र कति असल मानिसहरू खराब स्वभावका मानिसहरूसँग संगत गर्नुभएकोले गर्दा उहाँहरू जेल नेलमा पर्न भएको पनि हामीले सत्य घटना सुनेका छौँ। र खराब स्वभावले हामीलाई शिकार बनाउन सक्दछ, तर असल स्वभावले हामीलाई फेरि असल कुराहरूतर्फ हामीलाई लिएर जाँदछ। जसरी हितोपदेशको पुस्तक 13:20 यस्तो भनिएको छ, यो खण्डलाई पनि म पढिदिँदछु, बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छ तर मूर्खहरूको संगत गर्नेले नोक्सानी भोग्छ भनिकन यस खण्डमा बताइएको छ। र खराब चरित्र भएका व्यक्तिहरूसँग हामीले संगत गर्यौं, मित्र बनायौं भने र उहाँहरू सप्रिन चाहनु भएन, तपाईँ जस्तो असल हुन चाहनु भएन भने तपाईँ नोक्सानीमा पर्नुहुन्छ। र अघि मैले भन्दै थिएँ कति निर्दोष राम्रो चरित्र भएका व्यक्तिहरूले त्यो खराब स्वभाव भएका मानिसहरूसँग संगत गर्नुभयो, उहाँहरू जेलमा पर्न पर्यो। खासमा उहाँहरूको आफ्नो चरित्रबाट ती कुराहरू भएको थिएन। र हितोपदेशको पुस्तक 13:20 यहाँ स्पष्ट गरेको छ कि यहाँ बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छ तर मूर्खहरूको संगत गर्नेले नोक्सानी भोग्न पर्छ। 6 बुद्धिमानसँग एउटा मूर्खले संगत गरेछन् रे र साप गाली खाएछ। मूर्ख व्यक्तिले त कतिवटा भूल त्रुटि गर्नु हो, साफ गाली खानु भएछ, तर पनि उहाँको हृदय राम्रो रहेछ। र त्यसरी 6 बुद्धिमानसँग उहाँले संगत गर्दै गर्दै गर्दै गर्दै जानुभयो, गाली त खाइ नै राख्नुभयो, तर केही वर्षपछि उहाँ 7 बुद्धिमान हुनुभएछ। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यहाँ जसरी मैले हितोपदेश 13:20 अघि पढ्दै गर्दाखेरि क खण्डमा बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छ भन्ने कुराहरूलाई यो उखान टुक्काले साबित गर्दछ। त त्यसै गरेर एउटा झरिझप्प असल गुणबाट पोख्त भएका साथी मित्रहरूले तपाईँलाई निर्माण गर्नुहुन्छ, नोक्सान ल्याउनुहुन्न, नाशमा लानुहुन्न। म अमेरिका बाइबल कलेज पढ्दै गर्दाखेरि एकजना जिम एकर्ड भन्ने साथी हुनुहुन्थ्यो, उहाँ साह्रै राम्रो गुण भएको। गलातीको पुस्तक 5:22-23 पदमा जो पवित्र आत्माको फलहरू भन्छ, त्यहाँ प्रेम, आनन्द, शान्ति, धीरज, भलाई, विश्वस्तता भन्दै भन्दै 9 फलहरूको विषयमा बताइएको छ। त्यस्तै प्रकारको व्यक्तिसँग मेरो जो साथीत्व भयो, मित्रता भयो, उहाँले मलाई निर्माण गर्ने कामहरू गर्नुभयो। कति मैले नगर्नु पर्ने कुराहरूलाई उहाँले मलाई एकान्तमा लगेर यस्तो यस्तो हो भनेर चाहिँ नरिसाइकन प्रेममा सत्य बोल्नु भएर उहाँले त्यसरी सुधार्नुहुन्थ्यो, जसको परिणामस्वरूप अहिले मेरो हृदय उहाँप्रति धेरै धन्यवादी छ। र फलेको वृक्षको हाँगा नझुकेको कहाँ हुन्छ र भनेर चाहिँ भने जस्तै हामीले मित्रहरू बनाउँदाखेरि नम्र व्यक्तिलाई मित्र बनाउनु पर्छ। हटी घमण्डी मान्छेहरूलाई मित्र बनाइएको खण्डमा हामी पनि बिस्तारै त्यस्तै हुँदै जान्छौ र पछि गएर हामीले त्यसको मूल्य चुकाउनु पर्ने हुन्छ। र हामीले साथी छान्दाखेरि कस्तो छान्नु पर्ने हो भन्ने कुरा मैले छोटो समयमा केही मुख्य पोइन्टहरू भने, मलाई विश्वास छ तपाईँहरूलाई सहायता भयो भनेर। र यति भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसी की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: शिशुनामा सबैजना जयमसी। विशेष गरी मेरो नाम चाहिँ हन्ना मगर हो, अनि मेरो जन्म घर चाहिँ भक्तपुर साँगा हो, अनि मेरो विवाह पछिको घर चाहिँ सिन्धुपाल्चोक, अनि हामी बसाई चाहिँ अहिले जरीबुटीमा बस्छु। अनि मैले चाहिँ कसरी प्रभुलाई पाएको भन्ने गवाई चाहिँ हजुरहरूको माझमा भन्न गइरहेको छु। मैले चाहिँ प्रभुलाई पाएको चाहिँ 13-14 वर्षको बेलामा पाएको। कसरी प्रभुलाई पाएँ भन्दाखेरि चाहिँ मेरो छ्यामा दादा, अनि मेरो छ्यामाले चाहिँ जसरी चर्चमा जानुभएको रहेछ, उहाँ चाहिँ 2-3 वर्ष हुनुभएको रहेछ मण्डली गएको, त्यति मलाई थाहा थिएन। पछि अनि मैले छ्यामाको घरमा जाँदा गरेर चाहिँ उहाँले यसो समझ सुनाउन गए, अनि एकचोटि चाहिँ चर्चमा गएर हेरौँ न त भनेर म चर्चमा गएको थिएँ। अनि सुरुमा मैले चर्चमा जाँदा चाहिँ भक्तपुर यल्लो मण्डली हो, अनि त्यसरी त्यहाँ मण्डलीमा एकचोटि म जाँदाखेरि चाहिँ सुरुमा हामी चाहिँ बाल संगतिमा राख्दो रहेछ, अनि बाल संगतिमा चाहिँ म बसेको थिएन, अनि मैले चाहिँ म बाल संगतिमा बसिनँ, अनि म चाहिँ आराधना सेवामै बस्छु नि भनेर छ्यामासँग टाँसेर बसेको थिएँ। म सानो थिएँ त्यतिखेर, अनि जब त्यहाँ आराधनाहरू गरेँ अनि मलाई एकदम मन पर्यो, अनि त्यसरी त्यहाँ चाहिँ एउटा गुरुबाले चाहिँ अनि युहन्ना 3:16 पदबाट सुरु गरेर वचन बाँड्नुभएको थियो, अनि म सानो थिएँ ठक्क त्यो टपिक चाहिँ मलाई याद छ। परमेश्वरले संसारले यस्तो प्रेम गर्नुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् अनि उसले चाहिँ अनन्त जीवन पाओस् भन्ने शब्दमा चाहिँ मलाई दिमागमा टच छुयो। अनि त्यसरी त्यो हृदयमा चाहिँ मलाई के भने अनन्त जीवन भन्ने एउटा चाहिँ खट्यो के मलाई। अनि त्यसपछि मैले घरमा गएर अनि छ्यामालाई, छ्यामा यो चाहिँ अनन्त जीवनको विषयमा चाहिँ के हो भनेर भने के, अनि त्यसपछि छ्यामाले चाहिँ अनन्त जीवन भनेको चाहिँ हाम्रो शरीरमा मरे तापनि हाम्रो आत्मा चाहिँ जीवित हुन्छ भन्ने विषयमा उहाँले बनाउनु भयो। अनि त्यसरी नै म मण्डली जाँदै गरेँ अनि मैले ग्रहण गरेँ, अनि ग्रहण गर्दाखेरि चाहिँ ग्रहण गर्नुभन्दा अगाडि चाहिँ मैले के भयो भने मेरो खुट्टैभरि मुसा थिए कि, त्यहीभरि माथि खुट्टासम्म यति धेरै मुसा थियो, यति धेरै ठुलो ठुलो मुसा थियो। जब मैले ग्रहण गरेर भोलिपल्ट 3 मेरो मुसा खस्यो कि, अनि जब अनि 3 मैले याद गरेकै थिएन कि मेरो खुट्टामा मुसा छ भनेर। यसो मुसा सम्झा त मुसा थिएन, छाला मात्रै थियो, एउटा मुसा यति धेरै थियो कि पानीले भिज्दाखेरि नि कस्तो त्यो पिठो जस्तो आउँथ्यो कि, अनि त्यसरी आउँथ्यो। अनि त्यसरी यस्तो छक पर्यो, अनि झन् मलाई विश्वास बढ्यो, अनि त्यसरी विश्वास गर्दै गर्दाखेरि चाहिँ अनि मेरो छ्यामाले मलाई प्रभुमा डोर्याउनु भयो। अनि मेरो छ्यामाको चाहिँ 12 बच्चा भएको थिएन, उहाँको चाहिँ 12 चाहिँ गर्भमा नानी आयो कि, नानी आयो। अनि त्यसरी त्यो नानी अहिले ठुलो भइसक्यो, 8-9 वर्षको भइसक्यो, झन् मलाई उहाँको विश्वास अनि उहाँले प्रभुमा डोराउनु भएको बाट झन् मैले प्रभुमा बढ्ने मौका पाएँ। अनि त्यसरी म काठमाडौँ रहेँ, काठमाडौँ आएर मैले यो गृहस्थमणिमा मण्डलीमा आउने मौका पाएँ, अनि म यहाँ हुर्किने मौका पाएँ यहाँको वचनद्वारा, यहाँको सेवा सङ्गति। अनि विशेष गरेर चाहिँ म गुरुबा गुरुमा धेरै धन्यवाद दिन चाहन्छु, किनभने उहाँको वचनको कारणले गर्दा आज मैले यति धेरै असल जीवन बिताउने मौका होइन अवसर पाएको छु। उहाँको वचन, असल सेवा, असल सङ्गति नपाएको भए सायद म जवान अवस्थामा बाटो बिराउँथ्यो होला, तर उहाँको वचनद्वारा कारणले गर्दा चाहिँ मैले प्रभुमा हुर्किने मौका पाएँ, अनि मैले यही मण्डलीको एउटा छोरासँग बिहा गर्ने मौका पाएँ, अनि यति धेरै असल श्रीमान पाएँ है। अनि उहाँ चाहिँ प्रभुको सेवाकाई गर्दै, जस्तै कोइरमा सेवाकाई गर्दै हुनुहुन्थ्यो, अहिले चाहिँ उहाँ कोरिया हुनुहुन्छ। अनि हाम्रो जीवनमा चाहिँ बिहापछि धेरै समस्याहरू त आयो, तर त्यो समस्यामा चाहिँ उहाँले मलाई डोराउँदै लाने मौका, अझै प्रभुको नजिक आउने मौका चाहिँ उहाँले बनाउनु भयो। हामीले चाहिँ सानै उमेरमा बिहा गर्यौँ, परमेश्वरको इच्छा नै यही रहेछ कि मैले सानै उमेरमा बिहा गरेर नि प्रभुमा हुर्किने मौका पाओस् भनेर। किनभने मेरो मम्मी बुवा कोही पनि विश्वासी हुनुहुन्न, तर मलाई चाहिँ मण्डली जाने अनुमति चाहिँ मम्मी बुवाले दिनुभयो। किनभने मैले चाहिँ के सोचेको थिएँ भने चाहिँ हामीले चाहिँ मानिसमाथि भरोसा नगर भनेर परमेश्वरको वचनले चाहिँ त्यतिकै भन्नुहुन रहेछ। त्यो जीवन कुरा चाहिँ मेरो जीवनमा लागू भयो। अनि मैले विवाह गरेँ अनि त्यसपछि पहिचो विवाह नै गरेँ, अनि पहिचो विवाह गरिसकेपछि हाम्रो जीवनमा धेरै समस्याहरू आए, हामी जेरो लेभलदेखि सुरु गर्ने जिम्मेवारीहरू आए हाम्रो जीवनमा। अनि आइसकेपछि मेरो गर्भमा बाबु आए, अनि बाबु आइसकेपछि धेरै गाह्रो भयो, अनि उहाँ पढ्दै थिए, समस्याहरू धेरै आए। तर नि हाम्रो जीवनमा चाहिँ एउटा हामीले चाहिँ एउटा भिजन बनाएको थियो कि यो कुरा चाहिँ प्रभुले हामीलाई दिनुहुन्छ भन्ने कुरा, हामीले चाहिँ तिनवटा भिजन राखेको थियो। एकचोटि गुरुबाले चाहिँ वचन बाँड्नुहुँदै चाहिँ तिनवटा हाम्रो जीवनमा चाहिँ एउटा भिजन हुनुपर्छ भनेर, अनि हामीले चाहिँ तिनवटा भिजन गरेको थियो। अनि सुरुमा चाहिँ हामीले स्टेसनरीको भिजनको फोटो झिकेर, अनि एउटा वर्कसपको, अनि एउटा बाइक बनाउनेको चाहिँ भिजन झिकेको थिएँ। त्यो भिजन चाहिँ तिनवटा भिजन चाहिँ हामीले भित्तामा टाँसेको थिएँ। अनि त्यसपछि हामीले बिहान बिहान उठेर चाहिँ यो भिजन चाहिँ हाम्रो जीवनमा पुरा हुन्छ भनेर घोषणा गर्नुपर्छ भनेर गुरुबाले भन्नुभएको थियो। अनि त्यो टाँसेको भिजन चाहिँ हामीले दिनदिनै त्यो कुरा घोषणा गर्दै गरे। ठक्क लगायत यस्तै वैशाखको 8 गतेतिर होला, मेरो बाबु ठुलो छोरा चाहिँ वैशाखको 1 गते जन्मेको, अनि त्यसपछि 8 गतेको दिन चाहिँ त्यो भिजन हाम्रो जीवनमा पुरा भएको थियो। सुरुमा हामीले स्टेसनरी भनेको थियो, स्टेसनरी हाम्रो जीवनबाट खोल्यौँ, अनि त्यो स्टेसनरी अहिलेसम्म चलिरहेको छ। त्यसपछि हामीले वर्कसप खोल्यौँ, अनि वर्कसप नै हामीलाई प्रभुले दिनुभयो। अनि त्यसपछि वर्कसप पछि हामीले एउटा 220 बाइक भनेर हामीले त्यो फोटो नै टाँसेको थियौँ, अनि परमेश्वरले त्यो कुरा चाहिँ हामीले दिनुभयो कि। त्यही भएर हामीले हरेक जीवनमा चाहिँ हामीले एउटा मान्छेको जीवनमा एउटा भिजन हुनुपर्छ, अनि त्यो भिजनमा चाहिँ प्रभुले हामीलाई सफलता दिनुहुन्छ। अनि त्यसपछि फेरि हामीले वर्कसप खोल्दै गरेको थियौँ, अनि हामीले घरमा सल्लाह गऱ्यौँ, तपाईँ बाहिर जानुहुन्छ भने प्रोसेस गरौँ न त भनेर भन्नुभयो। अनि हामीले सल्लाह गर्दाखेरि चाहिँ उहाँले कोरियन भाषा सिक्दै हुनुहुन्थ्यो, अनि कोरियन भाषा सिक्दै गर्दाखेरि 1 वर्ष जति सिकेको थियो, अनि पोहोर चैतामा उहाँको एक्जाम थियो। अनि त्यस एक्जाम थिएर सायद उहाँले चाहिँ अब परिवारको कारणले गर्दा क्लास गयो आयो, घरमा बुकहरू सुन्न पाउने थिएन, किनभने नानीहरू पढाउनु पनि घर खर्चहरू यता गर्नुपर्ने कारणले गर्दा, पसल भएको कारणले गर्दा त्यति पढ्न दिएकै थिएन ठक्क। अनि आज जस्तो उहाँको चाहिँ यति खरे है तिम्रो एक्जाम चाहिँ भनेर नोटिस आउँदो रहेछ। अनि नोटिस आउँदाखेरि चाहिँ अब ल कसरी एक्जाम दिने त, अब फर्म त भरिसकेको थियो, अब राम्रोसँग पढेको छैन भनेर हामीले प्रोसेस गऱ्यौँ। त्यसपछि हामीले चाहिँ फास्टिङ बसौँ, किनभने जसरी परमेश्वरले चाहिँ तिमीहरूमा असम्भव कुराहरू चाहिँ ममा सम्भव छ भनेर भन्नुभएको जस्तै गरेर हामीले चाहिँ फास्टिङ बस्यौँ। अनि 40 दिनको फास्टिङ बस्यौँ, अनि 40 दिनको फास्टिङमा फास्टिङ बस्दै गर्दाखेरि हामी श्रीमान श्रीमती 40 दिनको फास्टिङ बस्दै गर्दाखेरि उहाँले क्लास चाहिँ जानुभयो, अनि तपाईँ 40 दिनको फास्टिङ सक्यो, उहाँले एक्जाम दिनुभयो। अनि एक्जाम दिएर चाहिँ त्यो दिनै थाहा हुँदो रहेछ कि तिम्रो चाहिँ यति मार्क्स हो भनेर, अनि त्यहीँ देखाउँदो रहेछ कि यति मार्क्स भनेर। अनि उहाँको चाहिँ 37 मार्क्स आएको थियो, अनि त्यसै घरमा आयौँ, घरमा आएर नि अनि सबैले 38 कटलाइन हो 38 कटलाइन हो भनेर भन्नुभएको थियो। अनि त्यसपछि हामीले सबै कुरा परमेश्वरको हातमा राखौँ, अब किनभने सबैको परमेश्वर सबै कुरा जानुहुन्छ। परमेश्वरको इच्छा छ भने त्यो ठाउँमा तपाईँले पहिला टेक्नेछ, अनि परमेश्वरको इच्छा छैन भने परमेश्वरले तपाईँको निम्ति चाहिँ अर्को ढोका खोल्नेछ भने त्यही दिनको दिनमा चाहिँ मैले त्यसो भने। अनि त्यसपछि हामीले 15 दिन जति वेट गरेँ, अनि 15 दिनमा चाहिँ परमेश्वरमा चाहिँ के कुरा भयो भने चाहिँ 37 नम्बर नै कटलाइन हो भनेर भन्नुभयो कि। अनि हामी यति खुसी भयौँ, अनि यति खुसी भयौँ परमेश्वरमा चाहिँ सबै कुरा चाहिँ प्रार्थनाद्वारा चाहिँ प्रभुले सबै कुरा सम्भव गर्नुहुँदो रहेछ कि, अनि गर्नुहुन्छ तपाईँहरूको जीवनमा नि गर्नुहुन्छ। अनि हामीले प्रार्थना गरेको उत्तर चाहिँ हामीलाई दिए। अनि त्यसपछि हामी लगायत 1 वर्षपछि चाहिँ 82 महिना भयो, फागुनको 20 गते चाहिँ मेरो श्रीमान उड्नु भएको हो कोरियामा। अनि कोरियामा पुग्नु हुँदाखेरि नि कतिको चाहिँ काम राम्रो छैन यस्तो उस्तो भनेको थियो। अनि मैले मेरो श्रीमान 20 गते उड्दाखेरि चाहिँ मैले 21 गतेको दिनदेखि फेरि मैले परमेश्वरले हामीलाई हाम्रै प्रभुलाई मागेको कुरा प्रभुले हामीलाई दिनुहुन्छ भने हामी प्रभुको लागि धन्यवादी किन नहुने भनेर चाहिँ मैले 40 दिन चाहिँ फास्टिङ मेरो श्रीमानको लागि धन्यवादीको विषयमा मैले प्रभुसँग फास्टिङ बसेको थियो। अनि अहिले चाहिँ उहाँको यति धेरै असल काम छ कि, यति धेरै असल काम छ, एकदम धेरै सजिलो काम, अनि उहाँले प्रभुसँग समय बिताउने मौकाहरू पाइरहेको छ, अनि काम धेरै सजिलो छ। 8 जना मात्रै ड्युटी, त्यो नै आशिषको कुरा हो। अनि म तपाईँलाई भन्न चाहन्छु, जीवनमा उतार चढाव आउँछ, समस्या परिस्थिति आउँछ, तर एउटा श्रीमान श्रीमती मिलेर परमेश्वरमा प्रार्थना गरेर अनि माग्यो भने चाहिँ प्रभुले हाम्रो जीवनमा दिनुहुन्छ भन्न चाहन्छु म चाहिँ। तपाईँहरूले मेरो गवाई सुनेर आशिषित हुनुहोला, अनि परमेश्वरले चाहिँ हरेक व्यक्तिलाई सम्मान प्रेम गर्नुहुन्छ। जसरी मेरो जीवनमा धेरै समस्याहरू आए, तर त्यो समस्याहरूमा चाहिँ परमेश्वरले मेरो जीवन विजय गर्नुभयो, अनि विजय गर्दै लाँदै हुनुहुन्छ। तपाईँहरूको जीवनमा नि विजय हुन चाहनुहुन्छ। रोगी बिरामीहरू हुनुहुन्छ भने आउनुहोस्, प्रभुमा निको हुन्छ। तर प्रभुमा आएर निको हुने कुरा मात्रै होइन, तपाईँले विश्वास गर्नु पर्यो कि हरेक रोगी बिरामीहरूमा चाहिँ चङ्गाई छुटकारा हुन्छ। सबैजनालाई जय मसीह, अनि धन्यवाद।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 41 88 हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिले पनि मर्ने छैन। नडराओ, आदि र अन्त औ जीवित चाहिँ म नै हुँ। म मरेको थिएँ, हेर म सधैँको निम्ति जीवित छु। मृत्यु र पातालका साँचाहरू मसँग छन्। मारिएका थुमा चाहिँ शक्ति र धन, ज्ञान र बल, आदर, महिमा र धन्यवाद ग्रहण गर्ने योग्यको हुनुहुन्छ।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9
1: मेरो एसई पनि सकियो
2: मेरो प्लस टूको इक्जाम पनि सकियो
3: म त खाली समय बिताइरहेछु के गर्ने होला
4: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू
5: हजुर तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्
6: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड अनामनगर काठमाडौँ सम्पर्क नम्बर
5: 01-47-70-754 01-47-70-754 र 01-59-13-755 01-59-13-755
6: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला छोटो अवधिको तालिम दीर्घकालीन फाइदा
7: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
8: हो र होइन होला त्यस्तो त
9: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
8: केही भएन मिस
9: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
8: हुन्छ
10: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
11: नेपाल सरकार विज्ञापन बोर्ड
5: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन् यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ आटेन लाइब्रेरी पुस्तकालय नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org आटेन पुस्तकालय लाइब्रेरी पुस्तक दान गरौं ज्ञान बाँडौं शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ
12: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म
5: प्रस्तुता कुमार अब्राहमको साथमा।
12: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
13: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
12: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
13: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
12: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
13: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
14: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
15: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
17: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकि नि।
16: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
17: तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
16: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
18: बेथलेहेम गेस्ट हाउस,
16: हाम्रा सेवाहरू
17: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
16: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
17: पार्किङ र ग्रिन गार्डन भएको,
16: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
17: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको,
16: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
17: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 98 49 24 61 99 98 49 24 61 89।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: तपाई समस्या भन्दा ठूलो बन्न सक्नुहुन्छ। जयमसी आज मंगलबार जून 16 तारीक असार 2 गते। आजको बाइबल खण्ड प्रेरितको पुस्तक 20 अध्यायको 24 पदबाट रहेको छ र यहाँसरी लेखेको छ, तर म आफ्नो जीवनलाई कुनै मोलको ठान्दिन। एफिससको चर्चका अगुवाहरूसँग अन्तिम पटक विदा लिनु अघि पाउलले तिनीहरूलाई यसो भने, यति मात्र जान्दछु कि हरेक शहरमा कैद र कष्ट म माथि परिआउँछ भन्ने पवित्र आत्माले मलाई गवाई दिनुहुन्छ, तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिन। यति मात्र चाहन्छु कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाई दिनलाई मेरो दौड़ र प्रभु येशूबाट मिलेको मेरो सेवा कार्य म पूरा गर्न सकूं। समस्यासँग जुट्ने दुईवटा तरिका छन्। पहिलो, परमेश्वरलाई प्रार्थना गर्नु अनि वहाँले यसलाई वहाँले यरियोका पर्खालहरूलाई हटाइदिनुहुनेछ भनी विश्वास गर्नु। दोस्रो, समस्या भन्दा ठूलो बन्नु। सन् 1920 को दशकमा म्यालोरी नामक एक साहसी अंग्रेजले सगरमाथा आरोहण गर्ने प्रयास गर्ने अभियानको नेतृत्व गरे। उनका पहिलो दुईवटा प्रयास असफल भए। उनको तेस्रो प्रयासमा उनी र उनको टोलीका अधिकांश सदस्यहरूको हिम पहिरोमा परि मृत्यु भयो। इंग्ल्याण्ड फर्केपछि बाँचेर फर्केका केही व्यक्तिहरूले म्यालोरी र उनको साथमा मृत्यु भएका मानिसहरूको सम्मानमा एउटा भोज आयोजना गरे। बाँचेका मानिसहरूको अगुवा बोल्न उभिएपछि उसले हल वरिपरि म्यालोरी र मरेका अन्य व्यक्तिहरूका फ्रेम गरिएका तस्विरहरू हेर्यो। त्यसपछि उसले भीड़तिर आफ्नो ढाड फर्कायो र भोज टेबल पछाडि मौन अझै दैत्य जस्तै उभिएको सगरमाथाको ठूलो तस्विरतिर हेर्यो। उसको मुहारबाट आँसु बगिरहेको अवस्थामा उसले आफ्ना मृत साथीहरूको तर्फबाट त्यो पर्वतलाई भन्यो, माउन्ट एभरेस्ट, म तसँग बोल्दैछु। सबै जीवित साहसी पुरूष र महिलाहरूको अनि अझै नजन्मेकाहरूको नाममा माउन्ट एभरेस्ट, तैले हामीलाई एकपटक पराजित गरिस्, तैले हामीलाई दोस्रो पटक पराजित गरिस्, तैले हामीलाई तेस्रो पटक पराजित गरिस्, तर कुनै दिन हामीले तलाई पराजित गर्नेछौ, किनकि त योभन्दा ठूलो बन्न सक्दैनस्, तर हामी सक्छौ। तपाई आज सामना गरिरहनु भएको समस्या भन्दा ठूलो बन्न सक्नुहुन्छ भन्ने बुझेर विजयी सोच राख्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत आज केही उत्साह तपाईँलाई दिन गइरहेकी छु। प्रस्थान 4:13 अनुसार त्यहाँ लेखिएको छ, हे प्रभु, बिन्ती छ अरू कसैलाई नै पठाउनुहोस्। काम गर्दा गर्दै प्राप्त हुने तालिमको विषयमा आज केही कुराहरू म राख्न गइरहेकी छु। फारोको दरबारमा गएर मेरा मानिसहरूलाई जान दे भनी घोषणा गर्न परमेश्वरले मोसालाई बोलाउनु हुँदा उनले यसो भनेर प्रतिक्रिया जनाए, हे प्रभु, बिन्ती छ अरू कसैलाई नै पठाउनुहोस्। के आज तपाईँले पनि त्यस्तै महसुस गरिरहनु भएको छ? यदि छ भने परमेश्वरले मोसालाई भन्नुभएको कुरा यही हो, अब जा, म तलाई बोल्न सहायता गर्नेछु र तैले के बोल्नु पर्ने हो सो सिकाउनेछु। परमेश्वरले तपाईँलाई बोलाउनुहुन्छ भने उहाँले तपाईँलाई सुसज्जित पनि गर्नुहुन्छ, तर उहाँले त्यो काम पहिले नै नगर्न सक्नुहुन्छ। कहिलेकाहीँ परमेश्वरले भन्नुभएको काम गर्ने क्रममा नै तपाईँ तयार हुने काम पनि हुन सक्छ र त्यो कुराले तपाईँलाई त्रसित बनाउन सक्छ। सायद तपाईँले परमेश्वरलाई यसो भनिरहनु भएको छ होला, म मानिसहरूको सामु बोल्न डराउँछु र तपाईँ मैले यो सभाको अगुवाई गरेको चाहनुहुन्छ वा म खासै योग्य छैन भने मैले जागिरको लागि आवेदन गरेको तपाईँ किन चाहनुहुन्छ? तपाईँ आफ्नै सोचमा भर पर्न सक्नुहुन्न। परमेश्वरले तपाईँलाई गर्न अराउनु हुने काम गर्न आवश्यक पर्ने योग्यता भनेको उहाँको शक्ति र उहाँको सक्षमता मात्रै हो, बाँकी भनेको त काम गर्दा गर्दै प्राप्त हुने तालिम नै हो। तपाईँले परमेश्वरमा भरोसा गर्नु र उहाँको प्रेरणामा काम गर्नु मात्रै पर्छ। त्यसको अर्थ तपाईँ कहिले डराउनु हुने छैन भन्ने हुँदैन, तपाईँ डराउनुहुनेछ तर यस्तै समयमा आफूले कल्पना गर्न सक्ने भन्दा परसम्म फैलन र वृद्धि हुन तपाईँले आफ्नो विश्वासलाई सक्रिय पार्नुपर्छ अनि तपाईँलाई जे थाहा छ त्यसको आधारमा जे काम गर्नु खाँचो छ त्यो गर्न सुरु गर्नुपर्छ। त्यसो गर्नु धेरै डरलाग्दो हुन सक्छ, तर त्यसो गर्दा तपाईँले आफैलाई परमेश्वरमा अझै बढी आश्रित भएको पाउनुहुनेछ। सम्भवत तपाईँले अरू मानिसहरूलाई धेरै प्रश्नहरू सोध्नुपर्ने हुन सक्छ, तर सोध्न, गल्ती गर्न, सहायता माग्न वा आफूभन्दा अघिको मानिसहरू भन्दा फरक काम गर्न नडराउनुहोस्। यदि परमेश्वरले तपाईँलाई बोलाउनु भएको हो भने त्यो काम गर्न तपाईँ उपयुक्त व्यक्ति हुनुहुन्छ। यो कुरा कहिल्यै नबिर्सनुहोस् र उहाँले नै तपाईँलाई अगुवाई गर्नुहुनेछ र सहायता पनि गर्नुहुनेछ। यसकारण यी कुराहरूमा तपाईँले अग्रिम नै परमेश्वरलाई धन्यवाद दिनुहोस् र धन्यवाद दिँदै अगाडि बढ्नुहोस्। उहाँले तपाईँलाई सफलता, आशिष, उन्नति दिनुहुनेछ भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट म पुनः बिदा हुन्छु। जय मसी, नमस्कार।
1: कोरस नम्बर 119।

गुर्णी एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ कार्यक्रम हो प्रिय टावर। तादनीय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित कुराकानी गर्नुको साथसाथै प्रार्थना गर्नुपर्छ भनेर हामी तपाईँलाई उत्साह दिने काम गर्दछौ। आदरणीय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईसँग प्रार्थनामा सहकार्य गर्नु र तपाईँले नै टिप्पण भएका प्रार्थनाको अनुरोधहरूलाई लिएर प्रार्थना गर्नु हाम्रा यो कार्यक्रमका उद्देश्यहरूभित्र पर्दछ र त्यही उद्देश्य अनुरूप आज पनि तपाईँको बिहानलाई प्रार्थनामय बनाउनको लागि हामी तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा आइपुगिसकेका छौं। तदनि श्रोता, अबको करिब करिब आधी घण्टा आउनुहोस्, हामी सँगै मिलेर एकसाथ आजको यो बिहानलाई प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईँसँग प्रार्थना गर्नुपर्ने कुनै अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-4740-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ र हाम्रो वाट्सएप नम्बर रहेको छ 977-98-0-23-44-646। हजुर, 977-98-0-23-44-646 हाम्रो यो वाट्सएप नम्बर रहेको छ र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। तादनी श्रोता, यदि तपाईँ वाट्सएप तथा फेसबुक पेज मार्फत हामीलाई तपाईँले आफ्नो प्रार्थनाको अनुरोध टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर हामीलाई तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग साझा गर्न सक्नुहुनेछ र अवश्य पनि हामी कार्यक्रमको अर्को भागमा हामी तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने नै छौं। तादनि श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै रहनुहोस् र म भने केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता, हामीले प्रार्थना कुन कुन अवस्थामा कस्तो कस्तो बेलामा गर्ने भन्ने कतिपय प्रभुलाई विश्वास गर्दै गर्नुभएका विस्तार विश्वास गर्नुभएका कतिपय जनहरूको विचार आउँदछ। प्रिय श्रोता, तर हामीले बाइबलमा हेर्ने हो भने परमेश्वरका सन्तहरू जो छन्, हाम्रा विश्वासका पुर्खाहरू, उनीहरूले हर समयमा प्रार्थना गरेको हामी पाउँदछौ, जस्तो सुकै कठिन भन्दा कठिन विषयमा पनि, र साथसाथै हामी देख्ने गर्दछौं कि प्रार्थना र प्रार्थना सँगसँगै उनीहरूले विश्वास पनि गरेको हामी पाउँदछौ। श्रोता, एउटा यस्तै घटना उत्पत्ति 24 अध्यायमा घटेको छ। कुरा हो अब्राहमले आफ्नो छोराको निम्ति बिहे गर्ने सिलसिलामा उठेको। त्यहाँ हामी देख्दछौ अब्राहमले आफ्नो छोरालाई दुलही खोजिदिनको निम्ति उनले आफ्नै आफू निस्केर आएको ठाउँ जो रहेको छ उर, त्यही ठाउँबाट केटीहरू एउटा केटी ल्याउने उसले विचार गरेर आफ्नो नोकरलाई त्यो ठाउँमा पठाउँदै गरेको हामी पाउँदछौ। हो श्रोता, अब हामी देख्ने गर्छौ त्यो अब्राहमको नोकर, सायद हामी कल्पना गर्न सक्छौ उनलाई कि त त्यो नोकर मिश्रको देशमा मिलेको मिश्री हुनुपर्छ या त फेरि गरार देशमा अभिमेलेकले दिएको नोकर हुनुपर्छ, किनभने उरबाट निस्कँदाखेरि उनीसँग भेडा बाख्रा बाहेक उनको कोही नोकर थिएन, उनी आफ्नै सन्तान मात्रै निस्केर आएका थिए।
अब यहाँ अब्राहमले त्यस नोकरलाई आफ्नो ठाउँमा एउटा केटी अथवा भनौँ एउटा स्त्री कन्या खोज्नको लागि पठाउँदैछन् र त्यो नोकरलाई आफ्नो ठाउँ जाने बाटोहरू सबै उनले बताउन त बताए, तर पनि त्यो नोकर फेरि पनि कहिल्यै त्यो ठाउँमा पुगेको थिएन। अनि अहिलेको जस्तो त्यतिखेर ग्लोबल पोजिसनिङ सिस्टम जसलाई जीपीएस भन्छ, जसले मानिसहरूलाई बाटो देखाउने गर्छ, त्यस्तो प्रकारको अवस्था पनि त्यहाँ थिएन। अब हामी देख्ने गर्छौं त्यो अब्राहमको नोकरलाई सबै कुरा त भनिएको थियो, तर सबै कुरा उसको दिमागमा याद नरहन पनि सक्छ। त्यसकारणले गर्दा अब त्यो एक्लो नोकरलाई गरगहना सुनचाँदी र केही लत्ता कपडाहरू दिएर पठाइएको छ। अब त्यो नोकर घरबाट निस्कन त निस्कन्छ, तर त्यहाँ कोही पनि चिनेको हुँदैन जो त्यो देश उर्मा पुगिसकेपछि त्यहाँ कोही पनि काहीँ पनि कतै कोही चिनेको जानेको पनि हुँदैन। आदरणीय श्रोता, अब हामी एकछिन त्यो नोकरको कुरालाई कल्पना गरौं। कता जाने? पूर्व जाने, पश्चिम जाने, उत्तर दक्षिण कता जाने? पहिला सुरु दिशाबोध पनि भएको छैन। सम्भवत अब्राहमले त्यति अथाह सम्पत्ति दिएर नोकरलाई त्यहाँ पठाउनुको पछाडि हामी हेर्न सक्छौं उनले एउटा विश्वासको वचनद्वारा पठाएका छन्। श्रोता, हामीले छ पदमा हेर्ने हो भने अब्राहमले यसो भन्छन्, मेरो छोरालाई त्यहाँ फर्काएर नलानु, मलाई प्रेम मेरा पिताको घर र मेरा जन्मभूमिबाट यहाँ ल्याउन हुने स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, म तेरै सन्तानलाई यो देश दिनेछु। उहाँले नै आफ्ना दूत तेरो अघिअघि पठाउनुहुनेछ र तैले मेरो छोराको लागि एउटा पत्नी ल्याउन सक्नेछस् भनेर भनेको हामी पाउँदछौ। आदरणीय श्रोता, अब यहाँ

अब्राहमको एउटा विश्वासको कुरा यहाँ छ र यो विश्वास किन आयो हामी विचार गर्न सक्छौ। अब्राहमले सायद यसरी प्रार्थना गरेको हुनुपर्छ, प्रभु अब यस देशका स्त्रीहरू मध्ये मैले कसैलाई पनि मेरो छोराको निम्ति कन्या बनाउन ल्याउन सक्दिनँ, अब म मेरो नोकरलाई पठाउँदैछु, तपाईँले एउटा दूत पठाउनुहोस्। अब यो अब्राहमको प्रार्थनामा परमेश्वरले भन्नुभयो हुन्छ, तब त्यही विश्वासमा अब्राहमले त्यो नोकरसँग भन्दैछन् तेरो अघि अघि एउटा स्वर्गदूत पठाउनुहुनेछ र त्यो स्वर्गदूतले तँलाई त्यो ठाउँसम्म डोर्याउनुहुनेछ र सबै काम गरिदिनुहुनेछ र तेरो काम तँलाई दिइएको कुराहरू आरामले तैले सम्पन्न गर्न सक्नेछस् भन्ने यो प्रतिज्ञा, यो विश्वासको वचन र यति विश्वासको भरमा अब्राहमले त्यो नोकरलाई पठाएको हामी पाउँदछौ। प्रिय श्रोता, अब हामी विचार गरौं एकछिन, अब्राहमले परमेश्वरप्रतिको विश्वास कस्तो गरे होलान्, कस्तो विश्वास होला। यद्यपि उनले परमेश्वरलाई देखेका पनि छैनन् र राम्रोसँग चिनेका पनि छैनन्, केवल आवाज र वचनलाई मात्र विश्वास गरेका छन् र उनको विश्वास यस्तो छ कि उनले मानौ आफ्नै आँखाले देखेका छन्, अझै भनौं अझ यसरी मानौ कि उनले परमेश्वर र एउटा भरोसायोग्य मित्र, परमेश्वरलाई उनले एउटा भरोसायोग्य मित्रको रूपमा यस्तो तरिकाले विश्वास गरेका छन्। श्रोता, र त्यही विश्वास अनुरूप अब परमेश्वर अब्राहमको नोकरको निम्ति एउटा आफ्नो स्वर्गदूतलाई पठाउने निश्चय गर्नुहुन्छ। अब यहाँ अब्राहमले आफ्नो विश्वासमा त्यो नोकरलाई त पठायो, अब हामी देख्छौ नोकर त्यो ठाउँमा पुग्यो। हामीले 10-11 पदतिर हामीले हेर्ने हो भने यसरी लेखिएको छ, त्यसपछि त्यो नोकर आफ्ना मालिकका 10 उँट र सबै किसिमका असल असल सौगात लिएर विदा भयो र आराम नाहोरैमतिर लागेर नाहोरको सहरमा गयो। साँझपख स्त्रीहरू पानी भर्ने बेलामा सहरका बाहिरपट्टि पानीको इनारको नजिक त्यसले उँटहरूलाई राख्यो अनि उसले मनमनै प्रार्थना गर्यो, हे मेरा मालिकका परमप्रभु परमेश्वर, कृपा गरी आज मलाई मेरो काम सफल गराइदिनुहोस् र मेरा मालिक अब्राहमलाई आफ्नो दया देखाउनुहोस्। हेर्नुहोस्, म यो इनार्नेर उभिरहेको छु र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदैछन्, यसैले यसो होस् जुन कन्यालाई म तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ भनौला र जसले मलाई खानुस् म तपाईँका उँठहरूलाई पनि खुवाइदिन्छु भन्छन्, तिनलाई नै तपाईँले आफ्नो दास इसाकको निम्ति रोज्नु भएको होस्, तपाईँले मेरा मालिकलाई दया देखाउनु भएको रहेछ भन्ने कुरा यसैबाट थाहा पाउनेछु। त्यसले यो भनिसकेको पनि थिएन, अब्राहमका भाइ नाहोरको पत्नी मिल्काको छोरो बतुएलकी छोरी रिबेका काँधमा गाग्रो राखेर आइन्, कन्या अत्यन्त सुन्दरी र कुनै मानिससित पनि सहवास नभएकी थिइन् र इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन्। तब त्यो नोकरले तिनलाई भेट गर्न दगुरेर भन्यो, कृपा गरी तिम्रो गाग्रो मलाई अलिक ढल्काइदेऊ र अलिकति पानी पिउन देऊ। तिनले भनिन्, हजुर खानुस् भनेर तुरुन्तै गाग्रो झारिन् र आफ्नो गाग्रो राखेर तिनलाई पानी खुवाइन्। त्यसपछि खाना दिइसकेपछि तिनले भनिन्, तपाईँका उँटहरूका निम्ति पनि तिनीहरूले पानी पी नसकुन्जेल म पानी उगाएर दिनेछु। तब तिनले झट्टै आफ्नो गाग्रोको पानी डोरमा खन्याएर फेरि पानी उगाउन इनारतिर गइन् र तिनले सबै उँठहरूका निम्ति पानी उगाइदिन् भनेर उल्लेख गरिएको छ। 21 पद,
त्यस मानिसले चाहिँ परमप्रभुले आफ्नो यात्रा सफल गरिदिनु भएको हो कि होइन भनी थाहा पाउनलाई चुप लागि ढिट लाएर तिनलाई हेरिरह्यो। तादृश श्रोता, यहाँ हामी देख्दछौ अब अब्राहमले विश्वासमा प्रार्थना सहित आफ्नो नोकरलाई काममा पठाएको थियो भने यता नोकरले पनि त्यही विश्वासमा परमेश्वरसँग प्रार्थना गरेर उसले मार्गदर्शन खोजेको कुरा हामी पाउँछौ र परमेश्वरले पनि मार्गदर्शन दिनुभएको कुरा हामी पाउँछौ। श्रोता, जब ऊ अब्राहमले भनेको ठाउँमा आइपुग्यो तब त्यहाँ उसको लागि आएका समस्याहरू के थियो र हामी यसो एकछिन कल्पना गरौं। अब्राहमको भाषा र त्यो देशको भाषा त एउटै थियो, भाषामा समस्या भएन। अब समस्या के त, कुन चाहिँ अब्राहमको आफ्नै कुटुम्ब हो उसले त चिनेको थिएन। यहाँ समस्या यो थियो, कसलाई आफ्नो मेरो मालिकको निम्ति कुन चाहिँ कन्यालाई लिएर जाने भन्ने कुरा पनि उसले बुझेको थिएन र उसले सिधै त्यहाँका जो पानी भर्न आइरहेका ठेटीहरू थिए, कन्याहरू थिए, उनीहरूमध्ये कसलाई चाहिँ तिमी मेरो मालिकको छोराको पत्नी बन हिँड भनेर भन्ने कुरा पनि ऊ एक प्रकारको दुविधामा थियो। किनभने त्यहाँ धेरै थिए, त्यहाँ मानिसका छोरीहरू, त्यो ठाउँका छोरीहरू सिंहो झुण्ड बनेर एउटा त्यहाँ पानी भर्न आइरहेका थिए। अब यहाँ उसले आफ्नो दिमाग लगाएन, उसले आफ्नो चलाकी पनि गरेन, न त उसले हरेक स्त्रीलाई गएर उनीहरूको परिचय, नाम र बुवाको नाम सोध्न नै थाले। सायद उनले केवल परमेश्वरसँग यसरी प्रार्थना गर्यो, प्रभु मलाई तपाईँको आत्माले डोर्याउनुहोस्। आदरणीय श्रोता, अनि उनको जो यो प्रार्थना थियो त्यो प्रार्थना अनुसार परमेश्वरले अब्राहमको भाइकी छोरीलाई डोर्याउनु भयो त्यहाँतिर र उसलाई उसँग गएर पानी माग्ने प्रेरणा दिनुभयो र यसरी एउटा पानी पिउने बहानामा परिचय बन्यो र साथसाथै परमेश्वरले चुन्नु भएको जो इसाकको श्रीमतीको लागि कन्या थिइन् त्योसँग सिधै भेट गराइदिनु भएको कुरा हामी पाउँदछौ। आदरणीय श्रोता, यसबाट तपाईँ र मैले हाम्रो जीवनमा सिक्नुपर्ने कुराहरू, कतिपय अवस्थामा हामी विभिन्न तरिकाका उल्झनमा पर्दछौं, हामी के गर्ने कसो गर्ने भन्ने कुरामा पर्दछौं र कतिपय अवस्थामा हामी अपरिचित ठाउँमा गएको बेलामा त्यहाँ कसलाई विश्वास गर्ने र कसलाई विश्वास नगर्ने। अझ हामीलाई त कहिलेकाहीँ यस्तो समस्या नै आउँछ कि हामी जुन ठाउँमा जान्छौँ त्यो ठाउँमा भाषाको समस्या पनि हुनसक्छ, हामीले भाषा नजान्न पनि सक्छौँ। श्रोता, तपाईँ कहिल्यै यस्तो अवस्थामा पर्नुभएको छ र पर्नुभएको छ भने तपाईँले के गर्नुभयो? आदरणीय श्रोता, यदि तपाईँ पनि यस्तो अवस्थामा कहिले पर्नुभएको छ र तपाईँले के गर्नुभयो भनेर हामीसँग, अझ हामीलाई त कहिलेकाहीँ यस्तो समस्या नै आउँछ कि हामी जुन ठाउँमा जान्छौँ त्यो ठाउँमा भाषाको समस्या पनि हुनसक्छ, हामीले भाषा नजान्न पनि सक्छौँ।

हुन्छ। तर यहाँ अब्राहमको नोकरले के गर्यो? उसले सृष्टिकर्ता परमेश्वरसँग प्रार्थना गर्यो। अब तपाईँ र मैले गर्नुपर्ने कुरो के रहेछ? तपाईँ र मैले गर्नुपर्ने कुरा चाहिँ, यदि यस्तो तरिकाको अन्योलको अवस्था आउँदाखेरिमा पनि हामीले सृष्टिकर्ता परमेश्वरसँग सही मार्गदर्शनको लागि हामीले प्रार्थना गर्न सक्छौं। जब हामी उहाँसँग यसरी प्रार्थना गर्छौं, तब उहाँले हामीलाई सही बाटो डोर्याउनुहुन्छ। आदरणीय श्रोता, यहाँ हामी अरू खण्डहरूमा पनि हामी हेर्न सक्छौं कि यहोशू 2:12 यहाँ एउटा खण्ड लेखिएको छ, म तपाईँलाई विन्ती गर्छु कि तपाईँले मैले तपाईँहरूमाथि दया देखाएको हुनाले मसँग परमप्रभुमा शपथ खानुहोस् र मेरो परिवारप्रति पनि दया देखाउनुहोस् भनेर यहाँ प्रार्थना गरेको हामी पाउँछौं। र विश्वास सहित गरेका यस्ता प्रार्थनामा परमेश्वरको दया र कृपा रहेको कुरा हामी थाहा गर्न सक्दछौं। आदरणीय श्रोता, हामी बाइबल धर्मशास्त्रमा थुप्रै यस्ता उल्झनको बेलामा प्रार्थनाद्वारा परमेश्वरले ठूला ठूला समस्याहरूको समाधान गरेको कुरालाई हामी देख्न सक्दछौं। आदरणीय श्रोता, यहाँ हामी देख्छौ पहिलो राजा 18:36 यहाँ पनि एलिया अगमवक्ता अगाडि बढेर प्रार्थना गरे र परमेश्वरले अनुको प्रार्थनालाई जवाफ दिएको कुरा हामी थाहा गर्न सक्छौ। यद्यपि उनले जुन कुराको लागि प्रार्थना गर्दै थिए त्यो हर तरकले चाहिँ असम्भव प्राय साबित भइसकेको थियो। प्रेसरता प्रसंग हो कार्मेल डाँडाको टुप्पामा त्यहाँ दुईवटा वेदी छन्, एउटा बालको निम्ति र एउटा परमप्रभुको निम्ति। बालका निम्ति बनाइएको वेदीमा बालका पुजारीहरूले प्रार्थना गरे, कुनै जवाफ आएन। शर्त थियो त्यहाँ राखिएको बलिदानमा कसैले पनि आगो नलाउनु पर्ने र जसले चाहिँ जो सत्य परमेश्वर हो उसले चाहिँ स्वर्गबाट अर्थात आकाशबाट आगो झारेर त्यो बलिदानलाई जलाउन पर्ने, त्यो वेदीलाई जलाउन पर्ने शर्त थियो। र यो शर्तमा बालका पुजारीहरू हारे अनि एलिया जो एक्लै थिए उनले चाहिँ परमप्रभु परमेश्वरमा प्रार्थना गरे विश्वासको साथ र परमेश्वरले साँच्ची नै स्वर्गबाट अर्थात आकाशबाट आगो झारेर त्यो बलिदान र बलिदानको लागि तयार गरिएका सबै थोकहरू जलाएर त्यसलाई ग्रहण गरेको कुरा र आफू जीवित परमेश्वर भएको कुराको प्रमाण दिनुभयो र धेरै मानिसहरू परमप्रभुतिर फर्किएको कुरा हामी थाहा गर्न सक्छौ। यद्यपि कुनै पनि कुरामा मानिसले कुनै पनि आगोको स्रोतद्वारा आगो नलगाइकन त्यहाँ आगो बल्नु सायद सम्भवको कुरा होइन। यो कसैले पनि गर्न सक्दैन, न त विज्ञानले न त ज्ञानले। तर सृष्टिकर्ता परमेश्वरले असम्भव देखिएको कुरालाई उहाँले पूरा गरेर आफ्नो मौजुदी उहाँले साबित गर्नुभएको कुरा हामी पाउँदछौ। श्रोता, कहिलेकाहीँ हामी विभिन्न अवस्थाहरूमा प्रार्थना गर्दा सायद सृष्टिकर्ता परमेश्वर मेरो साथमा हुनुहुन्छ कि हुनुहुन्न होला भन्ने एउटा यस्तो तरिकाको दुविधा उत्पन्न भयो भने पनि हामीले सृष्टिकर्ता परमेश्वरसँग उहाँ हुनुहुन्छ भन्ने विश्वासको साथ प्रार्थना गर्दछौं भने उहाँले हामीलाई जवाफ दिनुहुनेछ र उहाँ चाहिँ हामीसँगै भइरहेको कुराको पुष्टि उहाँले हाम्रो निम्ति गरिदिनुहुनेछ। आदरणीय श्रोता, आजको यो बसाईमा म तपाईँलाई यही उत्साह दिन चाहन्छु। जब जब तपाईँ अन्यलतामा हुनुहुन्छ, जब जब तपाईँ बिल्कुलै नयाँ ठाउँमा हुनुहुन्छ, कहाँ जाने, के गर्ने, कसो गर्ने र कसलाई भेट्ने भन्ने कुराको कुनै भ्यू प्राप्त गर्न सक्नुभएको छैन भने तपाईँले अब्राहमको नोकरले झैं पूर्ण

विश्वासको साथ पूर्ण भक्तिका साथ परमप्रभु प्रभु यीशु ख्रीष्टलाई विश्वासका साथ प्रार्थना गर्नुहोस्। र यहाँ अब्राहमको नोकरलाई स्वर्गदूतले बाटो देखाएका थिए र स्वर्गदूतले नै त्यो को भेट्नुपर्ने कन्या हो त्यो कन्यालाई भेटाएर उसको समस्यालाई समाधान गरिदिएका थिए। तर आज चाहिँ पवित्र आत्मा परमेश्वर आफैले तपाईँलाई बाटो देखाउनुहुनेछ। तपाईँले जानुपर्ने ठाउँ भेट्नुपर्ने मानिस सबैलाई उहाँले नै अगुवाई गर्नुहुनेछ। आदरणीय श्रोता, यति भन्दै कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भएको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तोता जोनाथन गिरी भनी प्रविधिमा हुनुहुन्छ सुजन घिमरेज्यू र यतिखेर अब पनि तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाको अनुरोधलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र त्योभन्दा अगाडि एउटा प्रार्थनाको उदाहरण तपाईँको अगाडि राख्न मन लाग्यो। नेहेमिया 1:11 नेहेमियाले पनि कसरी काम गर्ने भन्ने कुराको मार्गदर्शन प्राप्त गर्नको लागि सफलताको लागि प्रार्थना गरेको एउटा घटना छ र उनले भनेका छन्, हे प्रभु, तपाईँको दासको विनम्र प्रार्थनामा ध्यानसित कान थाप्नुहोस् र तपाईँको नाउँको सम्मान गर्न प्रसन्न हुने तपाईँका दासहरूको प्रार्थना सुन्नुहोस्। आज यस मानिसको उपस्थितिमा आफ्नो सेवकमाथि कृपा देखाई उसलाई सफलता दिनुहोस् भनेर उनले प्रार्थना गरेका छन्। यद्यपि उनी राजदरबारको एउटा राजाको दाखमध्ये टक्र्याउने एउटा सामान्य नोकर मात्रै थिए, तर हामी देख्छौ यही प्रार्थनाले निहेमियालाई यरूशलेमको पर्खाल बनाउनको लागि सहायता गरेको, बल प्राप्त गरेको परमेश्वरबाट हामी यो घटना थाहा गर्न सक्छौ। तादनी श्रोता, यो उदाहरणपछि मेरो हातमा एकजना श्रोताको प्रार्थनाको अनुरोध आएको छ र उहाँले वाट्सएपबाट हामीलाई प्रार्थनाको अनुरोध टिपाउनु भएको छ, अमिता महर्जनज्यूले पाटन ललितपुरबाट, र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मेरो टाउको धेरै दुखिरहेको छ, चंगाई भएको होस् र आज मेरो घरमा उपवास संगति छ, आशिषमय भएको होस् भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। त आदरणीय श्रोता, आउनुहोस् हामी उहाँको निम्ति यो विषयहरूलाई उठान गर्दै केही समय प्रार्थना गरौं। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौं। तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु, सर्वशक्तिमान पवित्र परमेश्वर हुनुहुन्छ। पिता, हामी प्रार्थना गर्दछौं अमिता महर्जनज्यूको लागि जो पाटनबाट हुनुहुन्छ। प्रभु, तपाईँ परमेश्वरले हामीलाई सदा झै हाम्रो प्रार्थनाको उत्तर दिइराख्नु भएको छ र आज पनि तपाईँ परमेश्वरले उहाँको निम्ति हामीले चढाएको प्रार्थनालाई जवाब दिनुभएको छ। पिता, हामी प्रार्थना गर्दछौ उहाँको जो टाउको दुख्ने समस्या छ, पिता परमेश्वर, तपाईँ परमेश्वरले उहाँलाई चंगाई छुटकारा दिनुभएको छ र उहाँको टाउको दुखाइमा तपाईँको चंगाईको हात राखिदिनु भएको होस्। पिता, हामी प्रार्थना गर्दछौ। साथै आज उहाँको घरमा जो उपवास संगति छ, पिता, तपाईँ परमेश्वरले सहायता गर्नुभएको होस् र त्यो संगतिमा परमेश्वर पिता तपाईँको जिउँदो उपस्थिति रहेको होस् र धेरै व्यक्तिहरूको सहभागिता त्यहाँ हुन सकेको होस्, एक प्रकारको तपाईँको आत्मिक माहौल त्यहाँ बग्न सकेको होस् र तपाईँको उपस्थितिले त्यहाँ उपस्थित हुने हरेकलाई आशिषित तुल्याउनु भएको होस्। पिता, हामी प्रार्थना गर्दछौ र कोही रोगी बिमारी त्यहाँ हुनुहुन्छ भने पनि तपाईँ परमेश्वरले उहाँलाई चंगाई छुटकारा दिनुभएको छ। पिता, हामी प्रार्थना गर्छौं। धन्यवाद छ पिता परमेश्वर, त्यो सेवामा हुने वचनको सेवकाईद्वारा तपाईँ बोल्नुभएको छ। प्रार्थनाहरू जो चढाइन्छ, प्रत्येक प्रार्थनाका शब्दलाई तपाईँले सुनिकन जवाफ दिनुभएको छ। धन्यवाद पिता परमेश्वर, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। अवस्था श्रोता, यिनै प्रार्थनाको अनुरोधका साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर हामीसँग प्रार्थना गरेर सहायता गर्नुभयो यहाँलाई हामी धन्यवाद दिँदै अब भने प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस्। तपाईँको आजको दिन आशिषमय होस्। अवस्था जय मसीह।

क्याल्वरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरी तपाईहरूको बीचमा म उपस्थिति छु र गएको दिनदेखि नै हामीले सुसमाचारको पुस्तक योहन्नाबाट हेरिरहेका थियौं र हामी सुसमाचार योहन्नाको दुई अध्यायलाई हेर्दैथ्यौं। गएको दिनमा हामीले दुई अध्यायको 13 पददेखि लिएर 22 पदसम्म हेरेको थियौं र आज हामी 22:23 पददेखि लिएर हामी अघि बढ्नेछौ। म तपाईँहरूको बीचमा यो गएको दिनमा हेरेका कुराहरू थोरै पुनर्वलोकन गर्न चाहन्छु। गएको दिनमा हामीले हेरिरहेका कुराहरूमा हामी हेर्दै थियौं जहाँ उहाँ मन्दिरमा प्रवेश गर्नुभयो, जहाँ गोरु भेडा ढुकुर बेच्नेहरू पैसा साट्नेहरू किनबेच गरिरहेका भेटाउनु भयो। यहाँ हामी हेर्ने हो भने यो कुरा गर्नु हुँदैन थियो भन्ने कुराहरू हामी देख्न सक्छौ। जहाँ हामीले हेर्ने हो भने प्रभु येशूले ती सम्पूर्ण व्यक्तिहरूलाई त्यो मन्दिरमा त्यो बेचबिखन गर्ने व्यक्तिहरू र पैसा साट्ने व्यक्तिहरूलाई बाहिर लगार्नु भएको थियो। प्रभु येशूले भन्नुहुन्छ तिमीहरूले पिताको भवनलाई व्यापारको घर नतुल्याओ भनेर भन्नुहुन्छ। यहाँ हामी हेर्न सक्छौ धेरैभन्दा धेरैचोटि मानिसहरूले आज हामीले हेर्ने हो भने उनीहरूले परमेश्वरको कुरालाई आज उनीहरूले व्यापारको कुरा बनाएका हुन्छन्। अनि हामी हेर्ने हो भने त्यो कुरा भइसके पश्चात किन तपाईँले लगार्नुभयो, कहाँबाट अधिकार तपाईँले प्राप्त गर्नुभयो भनेर यो प्रकारको कुरा गर्दछ। हामीलाई के चिन्ह देखाउनुहोस् भनेर भन्दछ। प्रभु येशूले भन्छ यस मन्दिरलाई भत्काइदेऊ, म 3 दिनमा यसलाई खडा गर्नेछु। प्रभु येशूले आफ्नो शरीरको विषयमा भन्दै हुनुहुन्थ्यो। अनि यो कुरा जब होइन उनीहरूको बीचमा हामीले हेर्ने हो भने एकदम अप्ठ्यारो स्थिति थियो। त्यति बेलाको समयको मानिसहरूको विषयमा हामीले हेर्ने हो भने तिनीहरू अलिक अप्ठ्यारा मानिसहरू थिए भने बुझ्न सक्छौ। तर जब उहाँ मृतकबाट उठ्नुभयो होइन, जब यो पाठको अन्तिमतिर हामी हेर्न सक्छौ, तब येशूले भन्नुभएको यी कुरा चेलाहरूले स्मरण भयो भनेर भन्दछ र तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्वास गरे। अप्रिय सबै कुराको लागि समय आउँछन्। प्रभु येशूलाई हामी विश्वास गर्नका निम्ति धेरैजना मानिसले विश्वास गरिरहेका थिएनन् त्यति बेलाको समयमा जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो। र यहाँ हामी हेर्न सक्छौ उहाँ जब तर भौरी उठ्नु भइसके पश्चात सबैभन्दा एउटा शक्तिशाली काम हामी हेर्न सक्छौ, मृत्युमाथि जय हुने काम उहाँले गर्नु भइसके पश्चात, पापलाई हरण गर्ने काम उहाँले गरिसक्नु भएपछि हामी हेर्न सक्छौ मानिसहरूले विश्वास गरे। अब त्यस पश्चातका थोरै केही कुराहरू म तपाईँलाई बताउन चाहन्छु जुन चाहिँ हामी हेर्ने हो भने 23 पददेखि लिएर 25 पदसम्म छ। यहाँ विशेष गरी यो आजको वचनको पाठको नाम चाहिँ एउटा मानिसको विश्वास जसलाई परमेश्वरले भरोसा गर्नु हुन्न भन्ने विषयमा हामी हेर्न गइरहेको छ। म पढिदिन चाहन्छु यो वचनको खण्ड पनि। यहाँ भन्दछन् जब उहाँ निस्तार चाडको भोजको बेला यरुसलेममा हुनुहुन्थ्यो तब उहाँले गर्नुभएका चिन्हहरू देखेर धेरैले उहाँको नाउँमा विश्वास गरे। तर येशूले आफैलाई तिनीहरूका भरमा छोड्नु भएन किनकि मानिस के हो भने उहाँ जान्नुहुन्थ्यो। उहाँलाई मानिसको विषयमा कसैले सिकाउनु आवश्यक थिएन किनकि मानिसको हृदयमा के हुन्छ सो उहाँ स्वयं जान्नुहुन्थ्यो भनेर यो पाठले बताउँदछन्। अब थोरै यसको परिचय हेरौँ। योहन्नाको सुसमाचार जुन 2 अध्यायमा यो प्रकारको आश्चर्यजनक वाक्यांशबाट अन्त्य भएको तपाईँले देख्न सक्नुहुन्छ। प्रभु येशूले मन्दिरलाई शुद्ध गरिसक्नु भएपछि त्यो चिन्हहरू देखाइसक्नु भएपछि यरुसलेममा धेरै मानिसहरूले विश्वास गरे भनेर भन्दछ। पहिलो कुरा हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि हामीले हेर्ने हो भने एउटा सफलतापूर्वक भएको सेवकाई देख्न सक्छौँ यहाँ। यदि हामीले कोही मानिसको निर्णयका कुराहरू होइन, कसैले मान्छेले निर्णय गर्छन् अनि त्यो निर्णय अनुसारको कुरा अनुसार हामी विश्वास गर्छौँ भने, त्यहाँनिर भएका उपस्थिति भएको मानिसको कुराहरूलाई विश्वास गर्छौँ भने, उनीहरूले गरेका प्रतिक्रियाको कुराहरूमा विश्वास गर्छ भने, भन्नुपर्दा यो अवस्था यो यस्तो प्रकारको अवस्था धेरै मानिसहरू थियो। यो अवस्थालाई हेर्नुपर्दा त्यहाँ एउटा जागृति आयो भन्ने जस्तै देखिन्छ। तर पनि येशु ख्रिस्ट चाहिँ यो विश्वास गर्ने भीड़सँग रिजिनु भएको थिएन भन्ने कुरा हामी बुझ्न सक्छौ। यो उनीहरूले भन्दछ यदि
उनीहरूले येशूलाई विश्वास गरे तर उनीहरूले साँच्चै नै आफैलाई प्रभु येशूमा समर्पण गरेको चाहिँ थिएनन् प्रिय. अनि यो चाहिँ डरलाग्दो कुरा, विश्वास गर्नु र आफैलाई समर्पण गर्नु यो छुट्टै भिन्दै भिन्दै कुरा हो. यो खण्डले के कुरा तयार गर्छन् भने यो नातिन अध्यायको कुरालाई तयार गर्छन् जहाँ येशू निकोदोमससँग भेट गर्ने कार्य गर्दछन् र हामी हेर्ने हो भने प्रभु येशूले निकोदोमसलाई भन्दछ ओ तिमी नयाँ गरेर जन्मन आवश्यक छ भनेर भन्दछ. अनि हामी हेर्ने हो भने यो खण्डको मुख्य विषय चाहिँ हामीले हेर्ने हो भने येशू ख्रिस्ट चाहिँ मानिसहरू प्रति रिझिने काम, त्यो कुरा मान्छेलाई रिझाउने काम चाहिँ उहाँले गर्नुभएको होइन, तर उहाँले चाहिँ एउटा रूपान्तरित मानिसलाई चाहिँ होइन खोज्दै हुनुहुन्थ्यो भन्ने कुरा हामी हेर्न सक्छौ. पहिलो बुदा यो खण्डबाट म तपाईँको बीचमा के राख्न चाहन्छु भन्दाखेरि एउटा त्यो चिन्हलाई हेरेर विश्वास गर्ने कति खतरनाक हुन्छ, यो पहिलो कुरा हामी हेर्नेछौँ. चिन्हलाई हेरेर यहाँ प्रभु येशूलाई चिन्हको प्रभु येशूको चिन्हलाई हेरेर धेरैजनाले विश्वास गरेको थिए. जसरी 23 पदले भन्दछ जब उहाँ निस्तार चाँडको भोजमा भोजको बेला यरुसलेममा हुनुहुन्थ्यो तब उहाँले गर्नुभएका चिन्हहरू देखेर धेरैले उहाँको नाउँमा विश्वास गरे भनेर भन्दछ. यहाँ जुन विश्वास भन्ने शब्द छ साँच्चै नै यसको अर्थ चाहिँ बचाइने विश्वास, उद्धार पाइने विश्वास चाहिँ होइन. यी मानिसहरू साँच्चै नै त्यो आश्चर्य काम देखेर रिजिएका थिए तर साँच्चै नै उनीहरूले आफैलाई ख्रिस्ट कहाँ आफ्नो जीवन समर्पण गरेको चाहिँ थिएनन्. अनि यो कुरा डरलाग्दो कुरा अघि मैले तपाईँलाई भनिसके. उनीहरूको विश्वास चाहिँ प्रभु येशू माथि होइन अनि प्रभु येशू जो हुनुहुन्छ त्यो पनि होइन तर त्यो चिन्हतिर मात्रै थिए भन्ने कुरा हामी हेर्न सक्छौ. तर यो चिन्हले चाहिँ के हो त, यो चिन्हले चाहिँ जहिले पनि येशू ख्रिस्टलाई औलाउने कामहरू गर्दछ. सुसमाचार योन्नामा जुन आश्चर्य काम भन्ने शब्द भन्दा पनि चिन्ह भन्ने शब्द औल्याएका छ, उल्लेख गरिएको पाउँछौ. चिन्ह चाहिँ हामीले हेर्ने भने यो चाहिँ हामीहरूको गन्तव्य चाहिँ होइन भन्ने कुरा बुझ्न आवश्यक छ प्रिय है. यो चाहिँ गन्तव्य होइन तर यो चिन्हले चाहिँ जहिले पनि त्योभन्दा महान कुरातिर औल्याउने कामहरू गर्दछ. उदाहरणको रूपमा हामी बाटोमा जाँदैछौ अरे, जाँदा जाँदै पोखरा 200 किलोमिटर भनेर लेखिएका हुन्छन् होइन. यसको मतलब त्यही त्यो चिन्हले चाहिँ पोखरा 200 किलोमिटर छ भनेर देखाएको, त्यही नै पोखरा चाहिँ होइन प्रियो. त्यस्तै चिन्ह पनि त्यस्तै प्रकारका कुरा हो. अनि हामीले हेर्ने हो भने आश्चर्य कामको उद्देश्य चाहिँ प्रभु येशू उहाँ मसीहा हुनुहुन्छ भन्ने कुरा औल्याउने हो. धेरै मानिस होइन हामीले हेर्ने हो भने चिन्हका आश्चर्य कामहरूको कुराहरू एकदम मन पराउँछन् तर मुक्तिदाताको कुराहरू मुक्तिदातालाई चाहिँ उनीहरूले छुटाइरहेको हुन्छ. अनि अहिलेको दिनहरूमा पनि त्यस्तै प्रकारको समस्याहरू हामी देख्न सक्छौँ. धेरै मानिसहरू येशू कहाँ आउँछन् किन भन्दाखेरि उनीहरूलाई निको हुन चाहिएको छ, उनीहरूलाई आर्थिक सहायता चाहिएको छ, उनीहरूलाई आशीर्वादका कुराहरू चाहिएको छ, उनीहरूलाई उत्कृष्ट जीवन चाहिएको छ. यो कुरा नराम्रो त होइन, यो कुराले गर्दा येशू ख्रिस्ट कहाँ उनीहरू आउँछन्. अनि हामीले हेर्ने हो भने समस्याहरू प्रभु येशू कहाँ होइन जब अनि मानिस प्रभु येशू कहाँ ल्याउन राम्रो तर येशूलाई नै होइन येशूलाई साट्नु चाहिँ हुँदैन त्यो समस्यासँग चाहिँ. येशू चाहिँ हामीहरूको जीवनको मूल हुन आवश्यक छ, उहाँलाई चाहिँ छुटाउनु भएन. अनि हामी हेर्ने हो भने योन्ना 6 एउटा यस्तो प्रकारको दृष्टान्त छ जहाँ हामीले हेर्ने हो भने के भन्छन् भन्दा प्रभु येशूले 5,000 खुवाउनु भयो, भिडहरू उहाँको पछि लागे. जब येशूले चाहिँ शिक्षा दिन लाग्नुभयो, चेलापनको कुरा सिकाउनु भयो, समर्पण गर्न सिकाउनु भयो, धेरैजनाले येशू ख्रिस्टलाई त्याग्ने कामहरू गरे. तिनीहरूको चासो चाहिँ रोटीमा थियो तर त्यो जीवन दिने रोटीमा चाहिँ थिएनन् भन्ने कुरा हामी हेर्न सक्छौँ. अनि आज तपाईँ र म पनि है तपाईँ र म पनि धेरै ध्यान दिनुपर्ने कुरा, आज तपाईँ र मेरो पनि हाम्रो चासो चाहिँ केमा छ है. भावनात्मक म एउटा कुरा भन्न चाहन्छु,
भावनात्मक इसाईहरू कहिले पनि हुनुहुँदैन प्रिय। इसाई भनेको चाहिँ भावनात्मक हुँदैन, होइन? त्यहाँ कुनै घटना भयो, आश्चर्य कर्म भयो, त्यो अनुसार भावनामा हामी बहने होइन। साँचो विश्वास चाहिँ परमेश्वरको वचनमा गाडिएको हुन्छन्, व्यक्तिगत येशूसँगको सम्बन्धसँग हुन्छन् भन्ने कुरा हामी बुझ्नु पर्दछ। धेरै मानिसहरू भावनात्मक रूपमा आराधना सेवाबाट उनीहरू भन्छन्, ओ आज कति आशिषमय भए, सम्मेलनबाट धेरै आशिषमय भए, आश्चर्य कामहरूबाट आश्चर्य, त्यो अनि त्यहाँ विभिन्न गवाहीहरूबाट उनीहरू चाहिँ धेरै भावनात्मकमा उनीहरू चाहिँ बहने गर्दछन्। तर साँचो विश्वास चाहिँ निरन्तर भइरहन्छन्, तर भावनात्मक कुराहरू चाहिँ ओइलाएर झर्छन् प्रिय। त्यही भएको कारणले गर्दा भावनात्मक विश्वासी होइन, तर वचनमा जरा गाडिएको विश्वासी तपाईँ र म हुनुपर्छ। आज एउटा प्रश्न तपाईँलाई, यदि येशूले हामीहरूलाई हामीले गरेका हरेक प्रार्थनाको उहाँले जवाब दिनुहुन्न अरे, के तपाईँ त्यही पनि उहाँलाई पछ्याउनुहुन्छ त? तर साँचो विश्वासले के भन्छ थाहा छ? प्रभु यद्यपि येशूकै होइन मैले आशा गरेका कुराहरू है तपाईँले केही पनि गर्नु भएन अरे, त्यही पनि म तपाईँलाई विश्वास गर्छु किनभने तपाईँ विश्वास गर्न योग्य हुनुहुन्छ। आज साँचो विश्वासले त्यो भन्दछ। हस्त प्रिय, यहाँ यसै गरी म तपाईँलाई दोस्रो बुदा म तपाईँको बीचमा राख्न चाहन्छु। प्रभु येशूले चाहिँ मानिसहरूको हृदयलाई हेर्नुहुन्छ भन्ने विषयमा म बात गर्न गइरहेको छु, जुन चाहिँ 24 पद र 25 पदमा हामी हेर्न सक्छौ। यहाँ भन्दछन्, म पढिदिन चाहन्छु, तर येशूले आफूलाई तिनीहरूको भरमा छोड्नु भएन किनकि मानिस के हो भनी उहाँ जान्नुहुन्थ्यो। उहाँलाई मानिसको विषयमा कसैले सिकाउनु आवश्यक थिएन किनकि मानिसको हृदयमा के हुन्छ सो उहाँ स्वयं जान्नुहुन्थ्यो। अनि योना 2:24-25 यी कुरा लेखिएको छ। यहाँ त्यस्तै प्रकारको शब्द प्रयोग गरेको छ, विश्वास भन्ने, समर्पण भन्ने। यहाँ शाब्दिक रूपमा हेर्नुपर्दा उनीहरूले उहाँमाथि विश्वास गरे तर उहाँमा विश्वास गरेनन् भन्ने कुरा हामी हेर्न सक्छौँ है। लगभग उस्ता उस्तै कुरा हो यो। हामीले हेर्ने हो भने यो चाहिँ एउटा एकदम कठोर प्रकारको वाक्यांश प्रयोग गरेको छ। प्रभु येशूले आफ्नो ईश्वरीय ज्ञान प्रयोग गर्नुभएको हामी हेर्न सक्छौँ। प्रभु येशूलाई त्यो प्रख्यातताका कुराहरूले झुक्याउने काम गरेनन् है। ओहो मलाई विश्वास गरे, ओहो साँच्चै नै कति राम्रो भनेनन् उहाँले, होइन? अनि कतिचोटि हामीले हेर्ने हो भने हामी धेरैचोटि ठूलो भिडले हामी रिझिने कामहरू गर्छौँ, तर प्रभु येशू त्यो प्रकारले ठूलो भिडले रिझिने काम उहाँ गर्नु भएन। अनि हामीले हेर्ने हो भने हाम्रो सेवकाईलाई पनि त्यही प्रकारले मूल्याङ्कन गर्ने गरिरहेको हुन्छ, हो उसको सेवकाई राम्रो छ किनभने यहाँ धेरै मान्छेहरू सहभागी हुन्छन्, ऊ धेरै प्रख्यात छन्, धेरै संख्यामा मानिसहरू छन्। अनि अर्को कुरा, ओ उसको हामीले हेर्ने हो भने उसलाई धेरैले चाहन्छन्, अनि हामीले त्यो प्रकारले मूल्याङ्कन गर्नु हुँदैन। प्रभु येशू चाहिँ हृदयलाई हेरेर मूल्याङ्कन गर्ने कामहरू गर्नुहुन्छ प्रिय। ठूलो भिड साँच्चै नै यो प्रकारको कुराहरू आत्मिक परिपक्वता होइन भन्ने कुरा बुझ्न सक्छ। सब यसले यो ठूलो भिड हुने बित्तिकै आत्मिक परिपक्व छ भनेर भन्न मिल्दैन प्रिय, होइन? के हो कसो हो अनि प्रभु येशू हृदयलाई हेर्नुहुन्छ। अनि हामीले सार्वजनिक रूपमा कोही व्यक्तिले यो प्रकारको धेरैभन्दा धेरै होइन मानिसहरू उसको पछि लागिरहेका छन् भने ओ उत्कृष्ट प्रकारको रूपान्तरण भन्ने कुरा हामी बुझ्नु हुँदैन। अनि यो गलत प्रकारको समयमा गलत प्रकारको समूहमा पनि यो प्रकारको हुने गर्दछन्, ठूलो भिड हुने गर्दछन्, होइन? त्यसले परिपक्वता देखाउँदैन, रूपान्तरणको कुरा देखाउँदैन। जे कुरा येशूले हेर्नुहुन्छ कसैले पनि त्यो कुरा हेरेको हुँदैनन् प्रिय। मानिसहरूले के हेर्छन्? बाहिरी स्वरूप हेर्छन्। मानिसहरूले के हेर्छन्? कस्ता प्रकारको शब्द प्रयोग गर्छन् हेर्छन्। मानिसहरूले के हेर्छन्? ओ उसको मान इज्जतका कुराहरू हेर्छन्। तर प्रभु येशूले के हेर्नुहुन्छ त? जहिले पनि मानिसहरूको विचार हेर्नुहुन्छ, उनीहरूको अवधारणा हेर्नुहुन्छ, गोप्य इच्छाको कुराहरू हेर्नुहुन्छ, लुकेको पाप हेर्नुहुन्छ। अनि आज तपाईँ र मेरो, तपाईँ र म पनि प्रभु येशू लाई यो प्रकारले हाम्रो हृदय हेर्नुहुन्छ भनेर खुसी मनाउन आवश्यक छ। मानिसले के हेर्छन् त्यो कुरामा, मानिसले के भन्छन् त्यो कुरामा त्यसको पछि लाग्नु हुँदैन। त्यही भएको कारणले गर्दा हामी
कहिले पनि अरूले भनेका कुराहरूमा होइन हामी त्यो अनुसार बहकिने काम चाहिँ गर्नु हुँदैन प्रिय। फरिसीहरूले प्रभु येशूलाई कहिले पनि झुक्क्याउन सकेनन्, यहुदा इस्करियोतले पनि झुक्क्याउन सकेनन्, भीड़ले पनि झुक्क्याउन सकेनन्। आज तपाईँ र म पनि यी कुराहरूले नझुक्किन सकेका हौ। अनि अर्को कुरा यहाँले हेर्ने हो भने बाइबलको एउटा सानो खण्डबाट तपाईँलाई बताउन चाहन्छु। धेरैचोटि मानिस झुक्किन्छन् किनभने जसरी यहाँ सामुएलको विषयमा हामी हेर्न सक्छौ, जब सामुएलले चाहिँ राजा अभिषेक गर्नका लागि इसैका छोराहरू कहाँ गए अनि इसैको छोराहरूलाई हेर्दा इलियाब भन्ने एकजना छोरा थिए, साँच्चै नै राजा हुन लायकको थियो, अग्लो थियो, सबै कुरा राम्रो थियो, तर परमेश्वरले के भन्नुभयो थाहा छ सामुएललाई? मानिसहरूले बाहिरी रूप हेर्छन् तर त मानिसहरूको म हृदय हेर्छु। प्रभु येशूले पनि त्यही प्रकारको गुण यहाँ प्रभु येशूको देख्दछ किनभने प्रभु येशू उहाँ परमेश्वर हुनुहुन्छ। आज तपाईँ र म पनि जहिले पनि हामी पास्टरहरूको निम्ति, शिक्षकहरूको निम्ति, सेवकहरूको निम्ति के कुरा बुझ्न आवश्यक छ भने कतिचोटि हामी एकदम परीक्षित हुन्छौँ, हामी बाहिरी स्वरूपप्रति भरोसा गर्ने गर्दछौँ। कतिचोटि हामी हेर्ने भने बाहिरी स्वरूपलाई हेर्दा आत्मिक देखिने गर्दछन्। हामी हेर्ने गर्छ ओ उसलाई त वचन सबै थाहा छ, वचन थाहा भएको कारणले गर्दा ऊ राम्रो व्यक्ति हो, ऊ मण्डली गइरहन्छ, ऊ राम्रो व्यक्ति हो, ऊ सेवा गर्नलाई विश्वासयोग्य छ, ऊ राम्रो व्यक्ति हो। कतिचोटि यो बाहिरी कुराहरूले होइन बाहिरी कुराहरू यो बाहिरी कुरा हो, तर भित्री कुरा चाहिँ परमेश्वर जान्नुहुन्छ। अनि हामीले हेर्ने भने परमेश्वरले मात्र साँचो अवस्था मानिसको हृदय जान्नुहुन्छ प्रिय। त्यही भएको कारणले गर्दा है तर हामीले यसको मतलब यो कतिवटा असल कामहरू चाहिँ यो राम्रो फलहरू हो र यसको मतलब चाहिँ यो होइन हो उसको हृदय सबै कुरा राम्रो छ भन्ने चाहिँ होइन प्रिय। अनि हामीले हेर्ने भने राम्रो यो कति राम्रो कतिवटा मानिसको गुण हुन्छ अनि त्यो हुने बित्तिकै हाम्रो निष्कर्ष चाहिँ त्यो नहुन सकेको होस्। हाम्रो कर्तव्य चाहिँ मानिसलाई न्याय गर्ने पनि होइन तर विश्वासयोग्यसँग चाहिँ परमेश्वरको वचन सिकाउनु हो हाम्रो कर्तव्य चाहिँ त्यो हो है। ऊ यस्तो छ, ऊ यस्तो भए पनि त यस्तो छ, यस्तो भए पनि त यस्तो छ, हाम्रो हामी न्याय गर्न पर्दैन कसैको। प्रभु येशूले मात्रै उहाँले चाहिँ सिद्ध रूपले मानिसलाई चिन्न सक्नुहुन्छ। अनि आज विश्वासीहरूको निम्ति सान्त्वना चाहिँ के हो भने एउटा सत्य चाहिँ के भने यो चाहिँ हामीहरूको लागि उत्साहजनक हुन सक्छ जस्तै प्रभु येशू जान्नुहुन्छ, यद्यपि यी कुराहरू भइरहे तापनि प्रभु येशू जान्नुहुन्छ हाम्रो सङ्घर्ष केमा गरिरहेको छ, हाम्रो कमजोरी प्रभु येशूलाई थाहा छ, हाम्रो डर प्रभु येशूलाई थाहा छ र हामी के कुरामा निरुत्साहित छौँ भन्ने कुरा प्रभु येशूलाई थाहा छ है। त्यही भएको कारणले गर्दा यो तपाईँ र मेरो निम्ति हाम्रो हृदय जान्नुहुने परमेश्वरमाथि जहिले भर पर्न जरुरी छ। कति मानिसहरूले यो कुराहरू बुझ्दैनन् प्रिय, तर प्रभु येशूले बुझ्नुहुन्छ। प्रभु येशूले त्यसमा हाम्रो त्यो कुराहरू जानेर पनि उहाँले हामीलाई भन्नुहुन्छ, उहाँले हामीलाई प्रेम गर्ने काम गर्नुहुन्छ। अनि अर्को कुरा हामी तेस्रो बुदा म तपाईँहरूको बीचमा राख्न चाहेको छु। यो तेस्रो बुदा चाहिँ के भन्दा मानिसको होइन दुःखदायी अवस्था र नयाँ जन्मको आवश्यकताको विषयमा हामी हेरौँ जुन चाहिँ 25 पदमा लेखिएको छ नि। यहाँ भन्दछ किनकि मानिस के हो भने उहाँ जान्नुहुन्थ्यो, उहाँलाई मानिसको विषयमा कसैले सिकाउन आवश्यक थिएन, किनकि मानिसको हृदयमा के हुन्छ सो उहाँ स्वयं जान्नुहुन्थ्यो भनेर उल्लेख गरिएको छ जुन 25 पदमा भर्खरै मैले तपाईँहरूको निम्ति पढिदिएको छु। यो वाक्यांशले सबै कुरा व्याख्या गर्दछ। किन प्रभु येशूले भरोसा गर्नु भएन त, आफैलाई त्यो भीडहरूसँग सुम्पनु भएन त, किनभने उहाँ जान्नुहुन्थ्यो मानिसको हृदयको कुरा, मानिस को हो भन्ने कुरा। वचनले बारम्बार यो कुरा सिकाउँछ। हामीले हेर्ने हो भने एउटा मानिसको समस्या चाहिँ हामीले हेर्ने हो भने यो चाहिँ बाहिरी समस्या होइन, एउटा चाहिँ भित्री समस्या हो। प्रभु येशू जान्नुहुन्छ होइन, जुन धेरै मानिसहरू उत्साह भएर ठुलो भीड भएको थियो उनीहरूको हृदयमा हृदयमा भरिएको थियो, भावनात्मक रूपमा खडा भएको थिए, तर उनीहरूको हृदय चाहिँ पापले के गरिरहेको थिए प्रभाव पारिरहेको थियो। जसरी यर्मियाको 17:9 भन्दछ ओ मानिसको हृदय सबै कुराहरूभन्दा छली छ अनि एउटा दुःखदायी अवस्था छ। रोमी 3 भन्दछ धर्मी कोही पनि छैन, एकजना पनि छैन।
अनि हामीले हेर्ने हो भने प्रभु येशु नकारात्मक हुनुभएको त होइन, तर एउटा कुरा विचार गर, धेरै कुरा महत्वपूर्ण छ केही कुराहरू। प्रभु येशुको अप्ठ्यारो, प्रभु येशु चाहिँ मानिसको अप्ठ्यारो स्थितिहरू जान्नुहुन्थ्यो, यो चाहिँ मानिसको अप्ठ्यारो स्थिति जान्नुहुन्थ्यो, त्यही भएको कारणले गर्दा जाने तापनि प्रभु येशु के गर्नुभएको छन् हामी हेर्न सक्छौँ। मानव जातिहरूको बीचमा आउनुभएको तपाईँले देख्न सक्नुहुन्छ, यो अप्ठ्यारो कुरा भए तापनि भन्ने कुरा हामी हेर्न सक्छौँ। अर्को कुरा तपाईँले देख्न सक्नुहुन्छ, प्रभु येशुले मानवको हृदयहरू होइन भ्रष्ट रहेको तपाईँले देख्न सक्नुहुन्छ, अनि यो कुरालाई कसैले पनि रोक्न सक्दैनथे, त्यही पनि प्रभु येशुले पापीहरूलाई प्रेम गर्दै आउनुभयो। अनि यसले के कुरा देखाउँदछ भने हामी युन्ना तीन अध्यायतिर औल्याइरहेको देख्दछौ। यो अध्याय होइन पहिला सुरुमा बाइबल लेखिँदाखेरि एक अध्याय, दुई अध्याय, तीन अध्याय भनेर छुट्याएको थिएन, तर यो अध्याय पछि लगातार होइन दुई अध्याय सिद्धिने बित्तिकै तीन अध्याय एउटा एक पछि अर्को एउटा पाठ भने जस्तै, अथवा यो एक पछि अर्को त्यहीसँग जोडिएको एउटा कथा जस्तै हामी हेर्न सक्छौँ। युन्नाले दुई र तीन अध्यायलाई जोड्दछन्, दुई अध्यायको अन्त्यमा भन्दछ, हामी हेर्न सक्छौँ प्रभु येशु मानिसको हृदय जान्नुहुन्छ भनेर भन्दछ। अनि तीन अध्यायमा हामीले हेर्न सक्छौँ प्रभु येशुले निकोदमसलाई भन्दछ, तिमी नयाँ गरेर जन्मनु पर्छ भनेर भन्दछ। अनि हामी हेर्न सक्छौँ प्रिय, अनि नयाँ गरेर जन्मनु पर्छ किन त है, किनभने धर्मले हाम्रो हृदयलाई परिवर्तन गराउँदैन, शिक्षाले हाम्रो हृदयलाई परिवर्तन गराउँदैन, नैतिकताले हाम्रो हृदयलाई परिवर्तन गराउँदैन, तर पवित्र आत्माले मात्र हाम्रो हृदयलाई पूरा रूपमा परिवर्तन गर्ने, रूपान्तरित गर्ने कामहरू गर्ने गर्दछन्। अनि इसाईत्व अथवा इसाई हुनु भनेको चाहिँ यो चाहिँ हाम्रो जीवन अथवा आचरणलाई अलिकता फेरि सुधार गर्नु भनेको चाहिँ होइन, सुधार गर्ने काम चाहिँ होइन यो चाहिँ इसाई जीवन भनेको चाहिँ, यो चाहिँ हामीले हेर्ने हो भने आत्मिक रूपमा रूपान्तरित हुने कार्य हो। परमेश्वरले साधारण रूपमा होइन, परमेश्वरले हामीलाई जब हामी उहाँलाई हाम्रो जीवन अर्पण गर्छौँ, पवित्र आत्मा हामी भित्र आउनुहुन्छ र उहाँले हामीलाई पूरा रूपमा रूपान्तरित गर्नुहुन्छ, नयाँ रूपमा रूपान्तरित गर्नुहुन्छ। परमेश्वरले यो भन्नुभएको छैन तिम्रो पुरानो स्वभाव, पुरानो चरित्र तिमीले बदल भनेको होइन, तर उहाँले नयाँ आचरण हामीलाई दिने काम गर्नुहुन्छ। परमेश्वरले चाहिँ हाम्रो पापमय हृदयलाई हामीलाई परिवर्तन गर्ने काम गर्नुहुन्छ, प्रभु येशुले चाहिँ यो पवित्र आत्माद्वारा यो कार्य गर्ने काम गर्नुहुन्छ। आज प्रभु येशु जान्नुहुन्छ हरेक पापहरू जुन हामीले गरेका छौँ, हरेक असफलताहरू, हरेक कमजोरीहरू, हरेक लुकेका विचारहरू, त्यही पनि उहाँ हाम्रो निम्ति क्रुसमा जानुभयो। अनि हामी हेर्ने भने जसले पूरा रूपमा हामीलाई प्रेम गर्नुभयो, जसले हामीले हेर्ने हो भने प्रभु परमेश्वरको अनुग्रह मानिसको पापहरू भन्दा पनि महान छन् भन्ने कुरा उहाँले प्रमाणित गर्नुभएको हामी हेर्न सक्छौँ। अब प्रिय, त्यही भएर निष्कर्षमा म तपाईँलाई के भन्न चाहन्छु भन्दा, जसरी युन्नाले तीनवटा शक्तिशाली पाठ सिकाउँदैछन् है, विश्वास चाहिँ हामीले चिन्हहरू हेरेर आधारित नभएको होस्, साँचो विश्वास चाहिँ ख्रिस्टमा होइन विश्राम गर्ने भएको होस्। येशु ख्रिस्टले हाम्रो बाहिरी स्वरूपभन्दा हाम्रो हृदयलाई हेर्नुहुन्छ, कुनै कुरा पनि उहाँको अघि लुकेको छैन भन्ने कुरा हामी बुझ्न सक्छौँ प्रिय। प्रभु येशुले जान्नुहुन्छ हाम्रो पापमय अवस्था, त्यसैले उहाँले हामीलाई नयाँ जीवन दिन चाहनुहुन्छ। अनि हामीले हेर्ने भने अन्तिम चुनौती म तपाईँलाई भन्न चाहन्छु कि म येशुलाई पछ्याउँदैछु, उहाँले जे कुरा मलाई दिनुभयो त्यसको कारणले कि, तर उहाँ जो हुनुहुन्छ त्यसको कारणले, के म अझै पनि धार्मिक क्रियाकलापमा आफू भर परेको छु कि साँचो रूपमा उहाँमा रूपान्तरित नयाँ गरी जन्मेको छु। प्रभु येशु हाम्रो हृदय जान्नुहुन्छ, अनि यहाँ यरुसलेमका मानिसहरूलाई जान्नुहुन्थ्यो, अनि अहिलेको समयमा पनि मानिसहरूको हृदय जान्नुहुन्छ। अनि एउटा असल सन्देश चाहिँ के हो भने तपाईँ र मेरो निम्ति, जसले हाम्रो हृदय जान्नुहुन्छ, उत्कृष्ट ढङ्गले जान्नुहुन्छ, उहाँले हाम्रो हृदयलाई उत्कृष्ट ढङ्गले रूपान्तरित पनि गर्न सक्नुहुन्छ। हामी प्रार्थना गरौँ। ए सर्वोच्चमा विराजमान परमेश्वर पिता, धन्यवाद यो पाठको लागि,
तपाईँ जो हुनुहुन्छ, तपाईँको चिन्ह हेरेर मात्रै तपाईँलाई पछि लागेको होइन, तर तपाईँ जो हुनुहुन्छ त्यसैको कारणले पछि लागेको, तर परमेश्वर हुनुहुन्छ, प्रभु हुनुहुन्छ। हाम्रो पुरा हृदयलाई रूपान्तरित गर्नुहोस् हो प्रभु, हाम्रो निको गर्नुहोस्, तपाईँलाई प्रभु भनिकन पछ्याउन सकिरहौँ हो प्रभु। मेरो लुकेको हृदय तपाईँ जान्नुहुन्छ, यसलाई निको पार्ने पनि तपाईँ सक्नुहुन्छ। र बिन्ती सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद चढाउँछ, आशीर्वाद माग्छौ यीशुको नाउँमा, आमेन। यसै गरी प्रिय, यदि खोइ बाइबल कलेज पढ्न चाहनुहुन्छ भने यही जुलाई महिनाबाट 1 तारिकबाट हाम्रो बाइबल कलेज सुरु हुन गइरहेको छ, र यसको विषयमा तपाईँ अझै जानकारी दिन चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छन्, 98421 34370। फेरि पनि भन्न चाहन्छु, 98421 34370। हस्त, धन्यवाद, जय मसीह, फेरि भेटौँला।

आदरणीय श्रोता जयमसी नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा यहाँलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता डाक्टर तेज रोका। आशा गर्छु अनि विश्वास गर्छु कि यहाँहरू सबै कुशलै हुनुहुन्छ। म पनि परमेश्वरको अनुग्रहमा कुशलै छु। सदा झैं आज पनि हामी कार्यक्रम सफल यात्रामा प्रार्थनामा समय बिताउनेछौ। साथसाथै हामी सुमधुर ख्रिष्टे भजनबाट आशिषित हुनेछौ र परमेश्वरको वचनबाट हामी आशिष लिनेछौ। श्रोता, अब हामी ढिलो नगरिकन प्रार्थना गरेर आजको यस कार्यक्रमलाई अगाडि बढाउनेछौ। श्रोता, तपाईँ जहाँ हुनुहुन्छ एकछिन शान्त भएर प्रार्थनामा रहनुहोस् र म प्रार्थनामा अगुवाई गर्नेछु। सर्वशक्तिमान परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछु। प्रभु, तपाईँको नाउँ अति उच्च छ, तपाईँको नाउँ महान छ। प्रभु, तपाईँ बाटो, सत्य र जीवन तपाईँ हुनुहुन्छ। प्रभु, आज कार्यक्रम सफल यात्राको लागि तपाईँलाई धन्यवाद। प्रभु, जति पनि श्रोताहरू यो कार्यक्रममा जोडिनु भएको छ, सुनिराख्नु भएको छ, उहाँहरूलाई तपाईँले प्रशस्त मात्रामा आशिष दिनुहोस्। प्रभु, आज यहाँनिर प्रस्तुत हुने ख्रिष्टे भजन साथसाथै तपाईँको जीवित वचन, त्यो सबै हाम्रो लागि आत्मिक भोजन भएको होस्। शुरूदेखि आखिरसम्म प्रभु तपाईँले अगुवाई दिनुहोस्, मलाई पनि सहायता गर्नुहोस्। हामी सँगसँगै मिलेर तपाईँ प्रभुको नाउँमा हुर्कन सकौं, वृद्धि हुन सकौं र तपाईँको महिमा गर्न सकौं। धन्यवाद सबै कुराको लागि। बिन्ती प्रार्थना चढाउँछु प्यारो यीशु प्रभुको नाउँमा, आमेन। श्रोता, अब यति बेला हाम्रो समय भएको छ एउटा सुमधुर ख्रिष्टे भजन सुन्ने। यो सुमधुर ख्रिष्टे भजन श्रोताको लागि

आदरणीय श्रोता, यो मिठो ख्रिष्टे भजन पछि यहाँलाई कार्यक्रममा पुनः हार्दिक स्वागत गर्दछु। र अब हामी ढिलो नगरिकन धर्मशास्त्र बाइबलबाट जीवित परमेश्वरको वचन सुन्ने बेला भएको छ र आजको लागि धर्मशास्त्रको सन्देश छ फिलिपीहरूलाई पाउलको पत्र। आज अहिले यो समय फिलिपी एक अध्यायको एकदेखि तीससम्मको खण्डलाई आधार बनाउँदै परमेश्वरको सन्देश यहाँहरूको बीचमा राख्दछु। म धर्मशास्त्रबाट फिलिपीहरूलाई पाउलको पत्र एक अध्यायको केही खण्डहरू पढ्नेछु र त्यसपछि हामी त्यहाँबाट केही सन्देशहरू आज हामी ग्रहण गर्नेछौ। ख्रिस्ट येशूका दासहरू पाउल र तिमोथीबाट ख्रिस्ट येशूमा फिलिपीमा भएका बिशपहरू र डिकनहरू साथै सबै सन्तहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रिस्टबाट अनुग्रह र शान्ति, आमेन। त्यसै गरी म तल पनि पढ्नेछु। मेरो प्रार्थना यही छ कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन झन प्रशस्त हुँदै जाओस्, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्याउन सक र ख्रिस्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक। परमेश्वरका महिमा र प्रशंसाको निम्ति येशु ख्रिस्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हो। त्यसै गरी म यहाँनिर पछाडि पनि पढ्नेछु, किनकि मेरो निम्ति जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो। यदि शरीरमा नै जिउनु हो भने मेरो निम्ति त्यो फलदायी परिश्रम हुनेछ, तर पनि मैले कुन चाहिँ चुन्नु पर्ने हो त्यो म भन्न सक्दिन। म त दोधारमा परेको छु, बरु विदा भएर ख्रिस्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ। तर शरीरमा रहन तिमीहरूका खातिर झन आवश्यक छ। यस कुरामा निश्चित भएर म जान्दछु कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्नेछु, यस हेतुले कि म फेरि तिमीहरूका आउँदा मेरो खातिर तिमीहरूलाई ख्रिस्ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्, आमेन। परमेश्वरले यो वचन पढाई र सुनाईमा हामी सबैलाई आशिष दिनुभएको होस्। प्रिय श्रोता, हामी आज जुन संसारमा छौं, यो संसारमा थुप्रै घटनाहरू घटिरहेका छन्। हाम्रो वरिपरि रातो दिन सुनिने समाचार, घटनाका विवरणहरू, हाम्रो आफ्नै प्रत्यक्ष आँखाले देख्ने परिस्थितिहरू, त्यो सबै कुराले हामीलाई अवश्य पनि चिन्तित बनाउँदछ, हतोत्साही बनाउँदछ र निराशा बनाउँदछ र भोलि के हुने हो हामीलाई थाहा छैन। यो सबै कुराको बीचमा पनि आशा छ। त्यो आशा के हो भन्ने कुरा चाहिँ यहाँनिर भर्खर पढेको खण्डमा पनि हामी पाउँदछौँ। त्यसै कुरालाई आजको सन्देशमा म समावेश गर्ने प्रयत्न गर्नेछु। यो फिलिपीहरूलाई पाउलले लेख्नु भएको पत्र चाहिँ झण्डै झण्डै इस्वी सम्वत 62-63 रोमबाट लेखिएको थियो र यो पत्र चाहिँ पाउल पनि आफै दुःखमा कष्टमा त्यति मात्र होइन, आफ्नो आस्थाको खातिर, आफ्नो विश्वासको खातिर, आफ्नो मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई पछ्याएको खातिर उहाँ चाहिँ जेलमा पर्नुभएको थियो, कैदी हुनुहुन्थ्यो। त्यति बेलाको जेल खान र कैद हुने ठाउँ अहिलेको भन्दा निकै नै जर्जर, एकदमै कष्टदायी, पीडादायी थियो। तर त्यो कष्टदायी र पीडादायी कैदी भएको अवस्थामा पनि पौलको जुन उद्देश्य छ, जुन हृदयको सफापन छ, त्यसको कारणले गर्दाखेरि उहाँ आनन्दित हुनुहुन्छ। उहाँ त्यो भित्र पनि त्यहाँ भएका अरू कैदीहरूसँग भाइचाराको व्यवहार गर्नुहुन्छ, संगति गर्नुहुन्छ, अनि आफूले के को लागि यो दुःख कष्ट यो अथवा यो सजाय भोगिरहेको छु त्यो कुरा निर्धक्क साथ बताउनुहुन्छ। मैले अपराध गरेको कारणले होइन, तर मैले सत्यताको पछि लागेको कारण, सत्यको घोषणा गरेको कारण, स्वर्ग र पृथ्वीका सृष्टिकर्ता परमेश्वरका पुत्र येशू ख्रीष्टलाई मुक्तिदाता भनेर स्वीकार गरेको कारण, उहाँको प्रचार गरेको कारण मैले आज यो कष्ट भोगिरहेको छु, तर यो कष्टमा म खुसी छु, म आनन्दित छु भनेर उनले आफ्ना त्यहाँ भएका कैदी साथीहरूलाई पनि बताउँछन् र साथसाथै फिलिपी भन्ने ठाउँमा उहाँले सुसमाचारको यात्रा गर्दा
जसरी सुसमाचार सुनाएर त्यहाँ विश्वास गरेका मानिसहरूको मण्डली थियो अनि त्यो मण्डलीलाई उत्साह दिनको निम्ति, सान्त्वना दिनको निम्ति, शिक्षा दिनको निम्ति यो पत्र लेख्दछन्। अनि यो पत्रको मुख्य सन्देश नै के छ भन्दाखेरि चाहिँ ख्रिस्टलाई पछ्याउनुको आनन्द कस्तो छ भन्ने कुरा चाहिँ यहाँ महत्वपूर्ण छ। जसले ख्रिस्ट यीशुलाई सही अर्थमा, सही मानेमा चिन्दछ र हृदयको अन्तस्करणबाट पछ्याउँदछ, उसले छुट्टै प्रकारको आनन्द महसुस गर्दछ। त्यति मात्र होइन, यहाँनिर पौलले अर्को दिन खोजेको सन्देश के छ भने, जुन मानिसलाई मुक्ति दिने, शान्ति दिने, आनन्द दिने, अनन्तता दिने सुसमाचार छ, त्यो सुसमाचारको रक्षा गर्नुपर्छ। त्यो सुसमाचारमा कुनै पनि अरू कुराहरू मिसमास गर्नु हुँदैन। त्यो सुसमाचारलाई सिधा रूपले, सरल रूपले, प्रष्ट रूपमा हामीले मानिसहरूलाई बताउनु पर्छ र हामीले त्यसको रक्षा गर्नुपर्छ। त्यहाँ कुनै प्रकारको कुराहरू मिसाएर सुसमाचारलाई धमिल्याउने काम गर्नु हुँदैन भनेर सुसमाचारको रक्षाको बारेमा पनि यो पत्रमा उल्लेख गर्नुहुन्छ। त्यसै गरी सबै अवस्थामा सन्तुष्ट रहनुको रहस्य के हो भनेर पनि उहाँले बताउनुहुन्छ। मैले विश्वास गर्दाखेरि कैद खानु परेको छ, सजाय भोग्नु परेको छ, अनि अपमान भोग्नु परेको छ, तर यो सबै कुरा हुँदा पनि म सन्तुष्ट छु। किन? त्यसको रहस्य छ। त्यो रहस्य के हो भने, मैले बुझेको छु कि यो शरीरको अन्त्यपछि जीवन कहाँ छ, मैले साँचो आनन्द र जीवन कहाँ पाउँछु, मेरो लागि मुक्तिको लागि को बलिदान हुनुभयो, त्यो रहस्य मलाई थाहा छ। त्यसैले यो कुराहरू चाहिँ पौलले यो पत्रमा उल्लेख गर्नुहुन्छ। त्यसै गरी यहाँनिर विभिन्न विषयवस्तुहरू पनि यो पत्रमा उल्लेख गरिएको छ। जस्तै नम्रता, कसरी चाहिँ प्रभु यीशु ख्रीष्ट नम्र हुनुहुन्थ्यो र उहाँको त्यो नम्र स्वभाव हामीमा पनि कसरी विकास गर्ने। त्यसै गरी आनन्द, कसरी जोयफुल हुने, आनन्दित हुने आजको यो दुनियाँमा, यो संसारमा, त्यो विषयवस्तु पनि यहाँनिर उहाँले उल्लेख गर्नुभएको छ। त्यसै गरी दुःख कष्ट, हार्डसिप, सत्यताको निम्ति, मुक्तिको निम्ति, परमेश्वरको योजनाको निम्ति, येशु ख्रीष्टको निम्ति कसरी हार्डसिप सहने त्यो कुरा पनि छ। त्यसपछि कष्टपछि आशा, होप बियोन्ड सफरिङ अथवा होप आफ्टर सफरिङ भनेर, यहाँनिर कष्टपछि आशा भनेर उहाँले यो सन्देश पनि यहाँ राख्नु भएको छ। त्यसै गरी परमेश्वरको महिमा, गड्स ग्लोरी, परमेश्वरको महिमा पनि उल्लेख गर्नुभएको छ। त्यसैले यो फिलिपीहरूलाई पौलको पत्र एकदमै आनन्दित छ, आशिषमय छ। यदि तपाईँ विश्वासी हुनुहुन्छ, यदि तपाईँ चर्चको सदस्य हुनुहुन्छ, या तपाईँले धेरै धर्मशास्त्रहरू, पुस्तकहरू पढ्नुहुन्छ, जिज्ञासा राख्नुहुन्छ, जानकारी, ज्ञान हासिल गर्न चाहनुहुन्छ भने चाहिँ यो बाइबल धर्मशास्त्रको फिलिपीहरूलाई पौलको पत्र छ, त्यो पनि यहाँले पढ्नुहोस्। यो पत्र पौलले लेख्नुको उद्देश्य के हो त भन्दा, एउटा चाहिँ इपाफ्रोडिटस भन्ने व्यक्ति छन् त्यहाँ, जो चाहिँ बिरामी थिए र उनी निको भए भन्नका लागि पनि फिलिपीका विश्वासीहरूलाई उहाँले लेख्नुभयो। अर्को चाहिँ उनीहरूको विश्वासमा उत्साह दिनका लागि, संकटको बेलामा, सतावटको बेलामा, दुःखको बेलामा विश्वासमा कसरी स्थिर रहने भनेर उत्साह दिनका लागि यो पत्र लेख्नुभयो। त्यसै गरी उनीहरूप्रति असल मन छ भन्ने दृढता व्यक्त गर्नका लागि पनि उहाँले यो पत्र लेख्नुभएको हामी देख्छौ। त्यसै गरी उनीहरूको निरन्तरको सहायताका निम्ति धन्यवाद दिनलाई यो पत्र लेख्नुभयो। त्यसैले पत्र लेखिँदा चाहिँ उद्देश्य हुन्छ। त्यसैले आजको यो दिनमा, यो समयमा तपाईँहरूलाई म यो अवगत गराउन चाहन्छु कि परमेश्वरले मानव जातिका लागि एउटा सुन्दर योजना राख्नु भएको छ अनि त्यो योजना उहाँले पूरा गर्नुहुन्छ र त्यो योजनामा हामी सहभागी हुनुपर्छ भन्ने कुरा पनि म यहाँहरूलाई राख्न चाहन्छु। यति भनेर अब यो आजको सन्देशमा यो फिलिपीहरूलाई पौलको पत्रको एक अध्यायको शीर्षक चाहिँ के हुन सक्छ भन्दा, असल ख्रिस्टियन जीवनका चिन्हहरू। ख्रिस्टियन धेरै बन्न सक्छन्, धेरै हुन सक्छन्, धेरैले दावी गर्न सक्छन् म पनि चर्च जान्छु, मसँग नि बाइबल छ, म पनि ख्रिस्टियन हुँ, जय मसीह पनि भन्न सक्छन्, हालेलुया पनि भन्न सक्छन्। तर चर्च जाँदैमा, हालेलुया भन्दैमा, जय मसीह भन्दैमा, बाइबल मसँग पनि छ भन्दैमा, म पनि ख्रिस्टियनहरूको सञ्चालन गरेको स्कूल कलेजमा पढेको थिएँ भन्दैमा, अथवा मेरो पनि कोही आफन्त चाहिँ चर्च जानुहुन्छ भन्दैमा, या मेरो पनि त्यो साथी चाहिँ ख्रिस्टियन थियो, क्रिसमसमा म गएको थिएँ भन्दैमा,
चाहिँ उसले साँचो अर्थमा ऊ ख्रिस्टियन भएको हुँदैन। साँचो अर्थमा उसमा ख्रिस्टको उपस्थिति हुँदैन, उसले उद्धार र मुक्ति पाएको हुँदैन। त्यसैले गर्दा असल ख्रिस्टियनको जीवनको चिन्ह हुन्छ ऊ असल ख्रिस्टियन हो कि होइन भन्ने कुरा चाहिँ उसमा भएका केही कुराहरूले चाहिँ प्रमाणित गर्दछ, पुष्टि गर्दछ। अनि यो सुन्दै गर्दा तपाईँले पनि त्यो कुरालाई मनन गर्न सक्नुहुन्छ आफ्नो जीवनमा। त्यसैले असल ख्रिस्टियन जीवनका चिन्हहरू मध्ये पहिलो कुरा चाहिँ के हो भने सन्तहरूलाई असल र सकारात्मक सम्बोधन वा अभिवादन गर्छ एउटा असल ख्रिस्टियनले। सन्तहरूलाई भनेको परमेश्वरलाई विश्वास गर्ने, प्रार्थना गर्ने, आराधना गर्ने, उद्धार पाएका, सुसमाचारको सेवा गर्ने सन्तहरूलाई, व्यक्तिहरूलाई उसले असल र सकारात्मक अभिवादन अथवा सम्बोधन गर्दछ। फिलिपी 1:1-2 यहाँनिर देख्छौँ हामीले प्रेरित पावलले कसरी फिलिपीका विश्वासीहरूलाई सम्बोधन गर्नुहुन्छ। उहाँले भन्नुहुन्छ, ख्रिस्ट यीशुका दासहरू पावल र तिमोथीबाट ख्रिस्ट यीशुमा फिलिपीमा भएका बिशपहरू र डिकनहरू साथै सबै सन्तहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु यीशु ख्रिस्टबाट अनुग्रह र शान्ति। यहाँ बडो मजाको कुरा छ। पहिलो कुरा त पावल जसले पत्र लेख्दै हुनुहुन्छ उहाँ आफैले आफूलाई ख्रिस्टको दास भन्नुहुन्छ। त्यति मात्र होइन, उहाँ स्वार्थी बन्नुहुन्न। आफ्नो टिममा आफूसँग को छ उसको तर्फबाट पनि त्यहाँ सम्बोधन गर्नुहुन्छ, अभिवादन गर्नुहुन्छ। यो हामीले पनि सिक्नुपर्छ। त्यसै गरी उहाँले कसको नाममा अभिवादन गर्नुहुन्छ, कसको नाममा चाहिँ सम्बोधन गर्नुहुन्छ भन्दा परमेश्वर पिता प्रभु यीशु ख्रिस्ट जसमाथि उहाँले विश्वास गर्नुहुन्छ, जसमाथि उनीहरूले विश्वास गर्छन् उहाँको नाउँमा अभिवादन गर्नुहुन्छ। आज हामीले पनि सिक्नुपर्छ कि हामी परमेश्वरमा विश्वास गर्छौँ, येशु ख्रिस्टमा विश्वास गर्छौँ, हामीले येशु ख्रिस्टकै अनुग्रह र शान्ति, परमेश्वरकै अनुग्रह र शान्तिमा हामीले अरूलाई अथवा परमेश्वरका जनहरूलाई अभिवादन गर्नुपर्छ, सम्बोधन गर्नुपर्छ। यो चाहिँ उसको एउटा असल ख्रिस्टियन जीवनको गुण हो अथवा यो देखिने मार्क हो, चिन्ह हो। त्यसैले यसलाई हामीले ख्याल गर्नुपर्ने हुन्छ। त्यसै गरी दोस्रो चाहिँ हामी यहाँ देख्छौँ, सुसमाचारमा सक्रिय सहभागी हुन्छ। एउटा असल ख्रिस्टियन चाहिँ सुसमाचार प्रचारमा, सुसमाचारको घोषणामा सक्रिय रूपमा सहभागी हुन्छ। यहाँ लेखिएको छ नि फिलिपी 1:5 कि प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्ति म धन्यवाद दिन्छु। पावलले फिलिपीका विश्वासीहरूलाई भन्नुहुन्छ, ती फिलिपीका विश्वासीहरूको एउटा विशेषता गुण चाहिँ के थियो भने जब उनीहरूले प्रभु यीशुलाई चिने र विश्वास गरे त्यहाँदेखि नै उनीहरू सक्रिय रूपमा चाहिँ सुसमाचारको काममा सहभागी भएको हामी देख्छौ। यतिसम्म कि पावल स्वयं पनि उनीहरूको त्यो सहभागी हुन्छ। यहाँ लेखिएको छ नि फिलिपी 1:5 कि प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्ति म धन्यवाद दिन्छु।

निवादी भए। आज यसबाट तपाईँ र मैले पनि सिक्न सक्छौ कि हामीले हाम्रो जीवनको सुरुदेखि नै सुसमाचारमा हामीले सक्रिय सहभागिता जनाउनु परमेश्वरको इच्छा हो। दोस्रो कुरा चाहिँ सुसमाचारको सुरक्षा र समर्थनमा सहभागी हुन्छ। एकको साथले भन्छ सुसमाचारको सुरक्षा र समर्थनमा ऊ सहभागी हुन्छ। यहाँ एकको साथले भन्छ तिमीहरू सबैका निम्ति मैले यसरी ठान्नु उचित छ किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्दछु किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ। हामीले सुसमाचार र सुसमाचार प्रचार गर्ने व्यक्तिको सुरक्षार्थ आफूलाई उभ्याउनु पर्छ। हामीले सत्य कुरा सुसमाचार मुक्तिको कुरा येशूको कुरालाई सुरक्षित गर्नको लागि हामीले हाम्रो समर्थनता एकैबद्धता जनाउनु पर्दछ। हामी त्यो प्रभुको अनुग्रहमा हामी त्यो कुरामा दृढ हुनुपर्छ। यो चाहिँ एउटा असल क्रिश्चियनको गुण हो, विशेषता हो, आचरण हो, व्यवहार हो। यसलाई हामीले जहिले पनि ख्याल गर्नुपर्छ। तेस्रो कुरा ज्ञान र अन्तर्दृष्टिमा बढ्छ त्यो असल क्रिश्चियन चाहिँ। जहिले पनि परमेश्वरको ज्ञानको खोजी गर्छ, परमेश्वरको प्रकाश त्यो अन्तर्ज्ञानको त्यो रहस्यका कुराहरूको खोजी गर्छ र त्यसमा ऊ बढ्छ। एकको नौले त्यही भन्दछ, मेरो प्रार्थना यही छ कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस्। हेर्नुहोस् त, त्यो असल क्रिश्चियनको एउटा स्वभाव परमेश्वरको ज्ञान पाउन उसले ज्ञानको लागि यति साह्रो प्रेम गर्छ, परमेश्वरको त्यो प्रकाश पाउन ऊ यति साह्रो प्रेम गर्छ, ऊ त्यसमा बढ्दै जान्छ, ऊ घट्दैन, ऊ पछि हट्दैन, ऊ अल्मलिएर बस्दैन, ऊ निरन्तर अगाडि बढ्छ। परमेश्वरको ज्ञान र अन्तर्दृष्टिमा ऊ अगाडि बढ्छ। यो असल क्रिश्चियनको एउटा अर्को विशेषता हो, गुण हो। त्यसैले एउटा असल क्रिश्चियनले धर्मशास्त्र निरन्तर अध्ययन गर्छ, पढ्छ, मनन गर्छ, त्यसलाई मन मस्तिष्कमा सजाएर राख्छ, स्मरणमा राख्छ। त्यो एकदमै महत्वपूर्ण छ। यसरी हामीले हेर्दै जाँदाखेरि हामी धेरै कुराहरू देख्छौ। यानि अर्को चौथो कुरा चाहिँ असल क्रिश्चियन जीवनमा उसले उत्तम कुराहरू खुट्याउन र छुट्याउन सक्छ, अथवा असल कुराहरू कुन चाहिँ हो भनेर उसले खुट्याउन सक्छ, छुट्याउन सक्छ। एकको दशमा हामी त्यहाँ देख्छौ, यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्याउन सक र ख्रिस्टको दिनको निम्ति शुद्ध र दोषरहित हुन सक। हेर्नुहोस् त, कुनै मान्छेले सो इच्छाले प्रभु येशु ख्रिस्टलाई विश्वास गर्छु भन्यो, अब उसको कर्तव्य हुन्छ वृद्धि हुने, त्यो ख्रिस्चियन आचरणमा, ख्रिस्टको बाटोमा, ख्रिस्टको शिक्षामा हुर्कने, बढ्ने उसको कर्तव्य हुन्छ। ऊ बढ्दै जाँदा, हिँड्दै जाँदा उसले थुप्रै कुराहरू सामना गर्नुपर्ने हुन्छ, थुप्रै कुराहरू उसले देख्छ, भोग्छ। त्यहाँनिर उसले नै छुट्याउनु पर्ने हुन्छ कुन कुरा सही हो, कुन कुरा होइन, कुन कुरा मेरो ख्रिस्चियन जीवनमा असल छ, कुन कुरा मेरो ख्रिस्चियन जीवनमा असल छैन, उसले छुट्याउन सक्नुपर्छ। यो उसको विशेषता हो। अनि एउटा असल ख्रिस्चियनले चाहिँ त्यो काम गर्दछ। एउटा प्रभुको भय राख्ने, प्रभुको भक्ति गर्ने ख्रिस्चियनले चाहिँ त्यो कुरा छुट्याउन सक्दछ। पाँचौं कुरा, ख्रिस्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन्छ। एकको दशले भन्छ ख्रिस्टको दिनको निम्ति, किनभने प्रभुको वचनले भन्छ येशू प्रभु फेरि आउँदै हुनुहुन्छ, उहाँ बादलको सवारीमा, तुरैको आवाजमा, दूतगणको साथमा, उहाँ फेरि आफ्ना विश्वासी जनहरूलाई, सन्तगणहरूलाई लिनको निम्ति आउनुहुन्छ। अनि त्यो दिन महत्वपूर्ण दिन हुन्छ। अनि त्यो दिनको लागि एउटा ख्रिस्चियनले आफूलाई शुद्ध र दोषरहित राख्दछ। त्यो उसको अर्को विशेषता हो। त्यसको लागि ऊ सचेत हुन्छ, चेतनशील हुन्छ, ऊ त्यहाँनिर निरन्तर त्यसको लागि प्रयत्नशील हुन्छ। यहाँनिर देख्छौ अझै छैठौँमा परमेश्वरको महिमामा जोड दिन्छ। उसले परमेश्वरको महिमा के हो त्यसमा जोड दिन्छ। एघारले यही भन्छ, परमेश्वरका महिमा र प्रशंसाको निम्ति येशू ख्रिस्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हौ। जो मानिस ख्रिस्ट येशूको भक्त हो, ख्रिस्ट येशूलाई पछ्याउँदछ,

उसले परमेश्वरको महिमा र प्रशंसा गर्दछ। ऊ त्यसको निम्ति भरिपूर्ण हुन्छ, त्यसैमा ऊ लागिरहन्छ, त्यसैद्वारा उसले आफूलाई सन्तुष्ट बनाउँछ। उसको एउटा भक्तिपूर्ण जीवन हो, यो कुरालाई कसैले पनि नकार्न सक्दैन। त्यसैले परमेश्वरको महिमा एउटा असल क्रिश्चियनले गरिरहन्छ, त्यसैमा उसले जोड दिन्छ, त्यो बिना ऊ रहन पनि सक्दैन। परमेश्वरको महिमा नगरिकन ऊ रहनै सक्दैन, यो परमेश्वरको वचनले त्यही भन्छ। अर्को चाहिँ सातौंमा परमेश्वरको वचन बिना डर बोल्छ उसले। 1:14 ऊ नडराइकन निडर भएर साहसका साथ मुक्तिको सन्देश उद्धारको सन्देश उसले बोल्दछ। 1:14 भनेको छ, धेरै जसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन् र परमेश्वरको वचन बिना डर बोल्नलाई झन आँटिला भएका छन्। उनीहरू चाहिँ त्यस्तो खालको हुन्छन्, त्यसरी उनीहरू चाहिँ प्रभुको उसमा अगाडि बढ्छन्। 8 परमेश्वरको वचन प्रेममा बोल्छ। परमेश्वरको वचनलाई उनले जथाभावी बोल्दैनन्। परमेश्वरको वचन गम्भीर छ, यो आत्मिकी भोजन हो, यसले जीवन दिन्छ, यसले असल शान्ति दिन्छ। अनि 15 त्यहाँ भनेको छ, कसै कसैले साँच्चै डाहा र सेखीले तर अरूहरूले सद्भावले ख्रिस्टलाई प्रचार गर्दछन्। अरूहरूले सद्भावले ख्रिस्टलाई प्रचार गर्दछन्, सद्भाव राखेर रा। कसैको पनि न्याय नगरिकन, कसैलाई पनि बिरानो अथवा दुश्मनी नगरिकन प्रेमका साथ परमेश्वरको वचनलाई राख्ने, त्यो वचन आफैले मानिसको जीवनमा काम गर्छ, किनभने त्यो वचनमा शक्ति छ, त्यो वचन परमेश्वरको वचन हो। अनि त्यो वचन स्वयं परमेश्वर हुनुहुन्छ, आदिमा उहाँ वचन हुनुहुन्थ्यो र त्यो वचन नै परमेश्वर हुनुहुन्थ्यो। अनि जब हामी त्यो वचनलाई प्रेममा सद्भावमा बोल्छौ, त्यो वचन आफैले मानिसको जीवनमा काम गर्छ। यो चाहिँ असल क्रिश्चियन जीवनको एउटा नमूना हो, स्वभाव हो। जीवनको चाल ख्रिस्टको सुसमाचारको योग्य हुन्छ। 1:27 भन्छ, जीवनको चाल चाहिँ ख्रिस्टको हुन्छ। 27 हेर्नुहोस् त, केवल तिमीहरूका जीवनको चाल ख्रिस्टका सुसमाचारको योग्य होस्। म चाहे आएर तिमीहरूलाई देखौं, चाहे अनुपस्थित रहौं, म तिमीहरूका बारेमा यही कुरा सुन्न चाहन्छु कि तिमीहरू एउटै आत्मामा दृढ बनी खड़ा भएका छौ र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ। हेर्नुहोस् त, अर्को चाहिँ सुसमाचारको निम्ति मिलेर परिश्रम गर्छन्। 1:27 भन्छ, भर्खरै हामीले पढ्यौं त्यो खण्डलाई। त्यसै गरी 11 ख्रिस्टको निम्ति दुःख भोग्न ऊ तयार हुन्छ। 1:29 ख्रिस्टको निम्ति, मुक्तिको निम्ति, सत्यको निम्ति, अनन्तको निम्ति ऊ दुःख भोग्न तयार हुन्छ एउटा असल क्रिश्चियन चाहिँ। किनभने ख्रिस्टको निम्ति तिमीहरूलाई यो दिएको छ कि तिमीहरूले उहाँमाथि विश्वास गर्नु मात्र होइन तर उहाँको खातिर दुःख पनि भोग्नु पर्छ। अन्तमा 12 कुरा चाहिँ पावलको सुसमाचार प्रतिको उदाहरणीय जीवन पछ्याउँछ। जसरी पावलले सुसमाचार प्रति एउटा नमूना स्थापित गरेका छन्, निडर भएर दुःख कष्ट आए पनि सुसमाचारलाई समय र बेसमयमा निरन्तर रूपमा उनले घोषणा गरेका छन्, त्यो जीवन शैली एउटा असल क्रिश्चियनले पछ्याउँदछ। 1:30 त्यही भन्दछ, र त्यही संघर्ष जो तिमीहरूले ममा देख्यौ र मसँग छ भनी अहिले सुन्दछौ, त्यसैमा तिमीहरू लागेका छौ। यसरी हामी यहाँ देख्छौ असल क्रिश्चियन जीवनको चिन्हहरू, गुणहरू, विशेषताहरू। त्यसैले निष्कर्षमा हामी के भन्न सक्छौ भने फिलिपी 1:1 असल क्रिश्चियन चाहिँ ख्रिस्ट यीशुको दासको भूमिकामा रहन्छ, ऊ दास हो भन्ने कुरा उसले मानिलिँदछ, त्यही अनुसारको आचरण व्यवहार चाल गर्दछ। एउटा असल क्रिश्चियन चाहिँ जिउनु ख्रिस्टको हो र मर्नु लाभ हो भन्ने कुरामा ऊ निश्चित हुन्छ। जिउनु चाहिँ ख्रिस्ट हो र मर्नु चाहिँ लाभ हो भनेर, ख्रिस्टमा मर्नु चाहिँ लाभ हो भनेर ऊ निश्चित हुन्छ। त्यसै गरी ऊ जीवनको चाल ख्रिस्टको सुसमाचारको योग्य बनाउँछ। उसले आत्मामा दृढ र एउटै मनका भई सुसमाचारको निम्ति परिश्रम गर्ने व्यक्ति नै असल ख्रिस्टियन हो। फेरि भन्न चाहन्छु, आत्मामा दृढ र एउटै मनका भई सुसमाचारको निम्ति परिश्रम गर्ने व्यक्ति नै असल ख्रिस्टियन हो। के तपाईँ आफ्नो ख्रिस्टियन जीवनलाई जाँच्नुहुन्छ? तपाईँ ख्रिस्टको लागि के गर्न तयार हुनुहुन्छ? के तपाईँ आफ्नो जीवनबाट सुसमाचार प्रचार गर्नुहुन्छ? यी गम्भीर प्रश्नहरूलाई आफ्नो मनमा मनन गर्नुहोस् र तपाईँलाई यो वचनले के झकझक्याउँछ, के सन्देश दिन्छ? तपाईँ आफै जहाँ हुनुहुन्छ त्यही
आँखा चिम्म गरेर एकाग्र भएर शान्त ठाउँमा प्रभु यीशुसँग कुरा गर्नुहोस्। प्रभु यीशुले तपाईँको जीवनलाई धन्यको बनाउनुहुन्छ, प्रशस्त बनाउनुहुन्छ, विजयी बनाउनुहुन्छ, सुसमाचारको योग्य बनाउनुहुन्छ, आशिषित बनाउनुहुन्छ। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको श्रोता, आदरणीय श्रोता, हामीहरू परमेश्वरको सन्देश सुन्दा सुन्दै हाम्रो निर्धारित समय सकिएको छ। त्यसैले तपाईँलाई यो कार्यक्रमप्रति कुनै जिज्ञासा छ अथवा सन्देश बारे कुनै प्रकारको प्रतिक्रिया या तपाईँ कुनै जिज्ञासा राख्नुहुन्छ या तपाईँ सम्पर्कमा आउन चाहनुहुन्छ भने तपाईँलाई हाम्रो ठेगाना छ कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304 काठमाडौँ बागमती नेपाल, पोस्ट बक्स नम्बर 3304 काठमाडौँ बागमती नेपाल। फोन नम्बर छ 9840271879, 9840271879। अर्को नम्बर पनि छ 9841399901, 9841399901। आदरणीय श्रोता, यतिन्जेलसम्म कार्यक्रम धैर्यपूर्वक सुन्नुभएको लागि यहाँलाई मुरी मुरी धन्यवाद छ। यस्तै आशिषमय कार्यक्रमहरू लिएर आउने बाचाका साथ यहाँहरूको जीवन आशिषमय रहोस् भन्दै एउटा ख्रिष्टीय सुमधुर धुन यहाँहरूको बीचमा राख्दै म कार्यक्रम प्रस्तोता डाक्टर तेज रोका यहाँहरूबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। परमेश्वरले आशिष दिउन्।

यसले भन्नुभयो बालकहरूलाई मकाउन देऊ उनीहरूलाई नरग किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल प्रधान। अहिले तपाईँहरू

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढ्छ।

0: तपाईँहरूको माझमा परमेश्वरको वचन लिएर आउन पाउँदा मलाई धेरै खुसी लागेको छ। मलाई विश्वास छ कि परमेश्वरले तपाईँहरू सबैको हृदयमा आशिष दिनुहुनेछ। आज फेरि म तपाईँसँग हिब्रु 11 अध्यायको 28 पदलाई विचार गर्नेछु। हामीले यहाँ यस्तो लेखिएको पढ्न सक्छौ, विश्वासद्वारा निस्तार चाडको विधि पालन गरे र रगत छर्के। यो तिनले ज्येष्ठलाई नाश गर्नेले तिनीहरूलाई छुन नपाउन् भनेर तिनले विश्वासद्वारा यो चाड मनाए। हिब्रु 11 अध्यायको 28 पदमा चाहिँ अन्तिम खण्ड हो। मोसाले लगातार परमेश्वरमा दृष्टि लगाउँदछन्। मोसाको सन्दर्भमा हिब्रु 11 अध्यायको 23-24 पदमा र तलका पदहरूमा तिनको विषयमा सम्पूर्ण विवरण तपाईँले पढ्न सक्नुहुनेछ। तिनी परमेश्वरका मानिस र विश्वासका योद्धा थिए। तिनले विश्वासद्वारा बाधा अडचनमाथि विजय भएर तिनले परमेश्वरको सेवा गरे। मोसाको विश्वासको दृष्टिकोण हामीले हिब्रु 11 अध्यायको 28 पदमा देख्न सक्दछौ, जुन अन्तिम कुराहरूको रूपमा देखा परेको छ। यसले हामीलाई के भन्दछ भने तिनले विश्वासद्वारा निस्तार चाडको विधि पालन गरे र रगत छर्के। निस्तार चाडको पर्वको स्थापना प्रस्थानको पुस्तकमा भएको हामीले देख्न सक्छौ। तिनले यस पर्वलाई विश्वासद्वारा पालन गर्नुपर्ने थियो। यो चाड सारा इसरायलीहरू र तिनका आउने सन्तानका निम्ति दिएको थियो। तिनीहरूले आउनेवाला विपत्तिलाई व्यवस्था गर्नु हुँदैन थियो। तिनले र तिनको सबै जातिहरूले यसको पालना गर्नुपर्ने थियो। परमेश्वरको क्रोधबाट उम्कनका निम्ति तिनीहरूले विश्वास रगतमा राखेर अरू सबै कुरालाई इन्कार गरेर त्यो चाड मनाउनु पर्ने आवश्यकता थियो। यसले के प्रस्तुत गर्दछ भने मानिसले रगतमा विश्वास गर्नु पर्दछ, नत्र त्यसको लागि कुनै आशा हुँदैन। पापीले रगतमा विश्वास गर्नुको कुनै विकल्प छैन। अहिले म तपाईँहरूलाई येशूको रगतको सन्दर्भमा केही प्रस्तुत गर्न चाहन्छु। पाउल प्रेरितले पवित्र आत्माको प्रेरणाद्वारा भन्दछन् कि परमेश्वरले ख्रिस्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। रोमीको पुस्तकमा तपाईँले धर्मशास्त्रमा पढ्न सक्नुहुन्छ 3:25 पदमा। उद्धारको रगत, प्रिय पुत्रको रगत विश्वासीहरूका निम्ति बचाउने विश्वासको स्रोत भनेको चाहिँ प्रभु येशु ख्रिस्टको रगत हो। हामीले विश्वासको स्रोतको सम्बन्धमा देख्दछौ, विश्वासद्वारा मोसाले निस्तार चाडको विधि पालन गरे र रगत छर्के। निस्तार चाडको थुमा चाहिँ रगतको स्रोत थियो र त्यसलाई छर्कियो। यो सबै कुरा मोसाले विश्वासद्वारा गरेका थिए। विश्वासले पापीलाई बचाउँदछ। पापी मानिसले येशूको रगतमा विश्वास गर्दछ। जसरी इसरायलीहरूले निस्तार चाडको थुमाको रगतमा विश्वास गरेर परमेश्वरको आउन लागेको क्रोधबाट उम्के, यदि हामी येशूको आउन लागेको क्रोधबाट उम्कन चाहन्छौ भने उहाँको जीवित रगतमा विश्वास गर्नु पर्दछ। मानिसहरूको लागि रगतको स्रोत चाहिँ निस्तार चाडको थुमा थियो, तर अहिले तपाईँहरू र मेरो लागि थुमाको रगत होइन, तर रगतको स्रोत चाहिँ प्रभु येशूको रगत हो। हामीले पहिलो कोरन्थी 5:7 पदमा पढ्न सक्छौ, हाम्रो निस्तारको थुमा ख्रिस्टको बलिदान भइसकेको छ, यसकारण हामी निश्चित छौं कि हाम्रो रगतको स्रोत चाहिँ प्रभु येशु ख्रिस्ट नै हुनुहुन्छ। निस्तार चाडको लागि थुमाको आवश्यकता पर्दथ्यो। हामीले हिब्रू 12 अध्यायको 3 पदमा पढ्न सक्छौ, आफ्नो परिवारको निम्ति हरेक घरना अनुसार एक एक पाठो ल्याएर राखोस्। हामीले यहाँ थुमालाई देख्दछौ। थुमाले हरेक पापीहरूलाई पवित्र गर्दथ्यो, त्यसकारण इसरायलीहरूले विश्वासद्वारा निस्तार चाड मनाउने गर्दथे। तर अहिले थुमाले पापीहरूको पाप शुद्ध गर्न सक्दैन, तर प्रभु येशु ख्रिस्टको रगतले मात्र शुद्ध गर्दछ। येशु ख्रिस्ट परमेश्वरका थुमा हुनुहुन्छ। प्रभु येशूलाई प्रेरित यहुन्नाले यहुन्ना 1:29 पदमा परमेश्वरका थुमा भनेर सम्बोधन गरेका छन्। यूनाले तिनको सुसमाचार र पत्रहरूमा प्रभु येशु ख्रिस्टलाई थुमा भनेर उल्लेख गरेको छन् भने तिनले प्रकाशको पुस्तकमा पनि येशूलाई थुमा भनेर बताएका छन्। येशु ख्रिस्ट परमेश्वर हुनुहुन्छ। यूनाले सुसमाचारमा 28 पटक भनेका छन् भने सुसमाचारमा थुमा भन्ने नाउँ 2 पटक उल्लेख छ। प्रकाशको पुस्तकमा थुमा भनेर 19 पटक भनेका छन्। हामी ख्रिस्ट परमेश्वरका थुमा हुनुहुन्छ भन्ने सम्बन्धमा उत्पत्ति 22:8 पदमा पनि पढ्न सक्छौ, जब अब्राहमले तिनका छोरालाई लिएर डाँडामा गए, इसाकले अब्राहमलाई प्रश्न गरे, यी आगो र दाउरा त छन् तर होम बलिको थुमा चाहिँ खोइ। अब्राहमले भने, छोरा, परमेश्वरले नै होम बडीको निम्ति थुमा जुटाइदिनुहुन्छ। परमेश्वरको थुमा स्वयं ख्रिस्ट येशु हुनुहुन्छ। यस होम बडीको निम्ति थुमा भन्ने खण्डले चाहिँ ख्रिस्ट येशुलाई देखाउँदछ। हामीले यसाया 53 अध्यायको 7 पदमा देख्दछौँ, मारिनलाई लगेको थुमा जस्तै ऊ होच्याएर लगियो, डोर्याएर लगियो। हामीले निस्तार चाडको थुमाको विषयमा प्रस्थान 12 अध्यायमा पढ्न सक्छौ, जहाँ निस्तार चाडको दिनमा थुमा अर्थात् पाठो मारिन्थ्यो। हिब्रू 11 अध्यायको 28 पदमा उल्लेख गरिएको कुरा बुझ्नु अति नै आवश्यक छ। यहाँ उल्लेख गरिएको थुमा चाहिँ प्रभु येशू स्वयं हुनुहुन्छ। प्रस्थान 12 अध्यायको 5 पदमा हामीलाई भनिएको छ कि तिमीहरूको पाठो खोट रहित होस्। हाम्रो येशू सारा मानिसहरूको बीचमा पवित्र र खोट रहित हुनुहुन्थ्यो। उहाँ यस संसारमा उद्धारक र परमेश्वरका थुमा बन्न भनी आउनुभयो। जब उहाँ यस संसारमा आउनुभयो त्यस बेला उहाँले मानव चोला धारण गर्नुभयो। उहाँले मानव स्वभाव धारण गर्नुभयो। उहाँले बलि हुन चुन्नुभयो। उहाँ परमेश्वरका चुनिएको थुमा हुनुभयो। उहाँलाई क्रुसमा बलिदान गरिनु पर्दथ्यो। हामीले प्रस्थान 12 अध्यायको 6 पदमा देख्न सक्छौ, त्यो मानिसहरूले त्यस महिनाको चौथो दिनसम्म राख्नु। येशू मानव स्वरूपमा आउनुभएको भए पनि उहाँ पाप रहित पवित्र र निष्कोट हुनुहुन्थ्यो। उहाँमा मानिसमा भएको साधारण पापहरू थिएनन्। उहाँमा कुनै पाप भेटाइएन। उहाँ पवित्र खोट रहित परमेश्वरका थुमा हुनुहुन्थ्यो। उहाँ पापीहरूबाट अलग हुनुहुन्थ्यो। उहाँमा कुनै पाप थिएन। उहाँ खोट रहित मानिस हुनुहुन्थ्यो। हामीले पहिलो पत्रुसको पुस्तकमा 1 अध्यायको 19 पदमा पढ्न सक्छौ, तर निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रिस्टको अनमोल रगतद्वारा दाम तिरी छुट्याइएका छौ। हामीले प्रस्थान 12 अध्यायमा देख्दछौ कि थुमालाई मारिन्थ्यो र त्यसको मासु आगोमा पोलेर खाने गर्दथे। अब ख्रिस्ट निस्तार चाडको थुमाको अन्त्य हुनुहुन्छ। उहाँ स्वयं कल्वरी क्रुसमा बलि हुनुभयो। उहाँ नै विश्वासको जग र मुक्तिको स्रोत हुनुहुन्छ। ख्रिस्ट नै परमेश्वरका थुमा हुनुहुन्छ। तपाईँहरू र मैले उद्धार पाउनको लागि थुमा बलि गर्नु पर्दैन। रगतले पाप शुद्ध गर्दछ। रगतले हृदयलाई पवित्र पार्दछ। पापबाट शुद्ध हुने स्रोत येशूको रगत मात्र हो। उहाँको रगतद्वारा हाम्रो सबै पापहरू पखालिन्छन्। उहाँले हाम्रो पापमय स्वभावलाई पवित्र पार्नुहुन्छ। हामीले येशूको रगतमा विश्वास गर्दछौ भने उहाँले हामीलाई बचाउनुहुन्छ। संसारमा उद्धारकर्ताको रूपमा हामीले येशू ख्रिस्टलाई मात्र पाउन सक्छौ, किनभने उहाँले तपाईँहरू र मेरो पाप क्रुसमा लिएर मर्नुभयो। यस संसारमा कुनै पनि देवी देवताले वा भगवानले तपाईँ र मेरो पाप बोक्न भनी आएको कुरा इतिहासमा छैन। उहाँ मात्र साँचो मुक्तिदाता हुनुहुन्छ। उहाँमा मात्र हाम्रो पापको क्षमा छ। उहाँले मात्र तपाईँ र मेरो आत्मालाई पापको बन्धनबाट छुटकारा दिनुहुन्छ। ख्रिस्ट येशूले मात्रै। हामी येशू ख्रिस्टलाई निरीक्षण गर्छौ, थाहा गर्छौ। उहाँ मात्र पापरहित पवित्र निष्कलङ्क हुनुहुन्छ। उहाँले कहिले पनि पाप गर्नु भएन। उहाँ पूर्ण रूपले निष्खोट हुनुहुन्थ्यो। यसकारण प्रिय मित्र, उहाँ हाम्रो उद्धारकर्ताको स्रोत र जग हुनुहुन्छ। येशूमा बाहेक हामीले कहीँबाट पनि मुक्ति पाउन सक्दैन। येशूमा मात्र पाप क्षमा छ। येशूमा मात्र अनुग्रह छ। येशूमा मात्र प्रेम छ। येशू मात्र पापको छुटकारा हुनुहुन्छ। हरेक मानिसका पापहरू उहाँले शुद्ध गर्न सक्नुहुन्छ। पाप क्षमाको अधिकार उहाँमा मात्र छ। तसर्थ हामी सबैले उहाँको पवित्र रगतमा विश्वास गर्नु पर्दछ। हामी परमेश्वरको वचनमा लेखिएको पाउँदछौ कि उहाँको रगतमा हाम्रो पाप क्षमा गरिएको छ। विश्वासको माग हाम्रो उद्धारको निम्ति गरिएको छ, किनभने विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न सकिँदैन, खुसी पार्न सकिँदैन। येशूमा मात्र मुक्तिको कार्य पूर्ण रूपले परमेश्वरले पूरा गर्नुभएको छ। परमेश्वर पूर्ण रूपले येशूको बलिमा खुसी र सन्तुष्टि हुनुभयो। ईश्वरीय पापको न्याय येशूमा गरिसकिएको छ। जुन दिन हामी येशूमा विश्वास गर्दछौ त्यस दिनबाट परमेश्वरले तपाईँको सबै पाप क्षमा गर्नुहुन्छ। उहाँले तपाईँलाई पापको दोषी ठहराउनु हुने छैन। परमेश्वरले हाम्रो पापको न्याय येशू ख्रिस्टमा गर्नुभएको छ। तसर्थ हामीले हाम्रो पाप क्षमाको निम्ति उहाँको उद्धारको कार्यमा राख्यौं भने हामी पापबाटको दण्डबाट उम्कन सक्नेछौं। त्यो पापबाट उम्कने उपाय येशूमा विश्वास गरेर मात्र हुन सक्छ। बाइबलले प्रष्टसँग हामीलाई भन्दछ, प्रिय मित्र, पापीहरूको निम्ति येशू ख्रीष्ट मर्नुभयो, उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नछिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो। साँचो विश्वासले येशूको रगतमाथि विश्वास गर्दछ, किनभने ख्रीष्टको रगतले मात्र पाप क्षमा गर्दछ र उहाँको रगतले पापीलाई बचाउन सक्दछ। यसकारण हामी सबैले हाम्रो पापबाट छुटकारा पाउनको लागि येशूमा विश्वास गर्नु पर्दछ। उहाँमा मात्र हाम्रो जीवनको अस्तित्व छ, येशूमा बाहेक अरू कसैमा मुक्ति छैन। यसकारण उहाँमा विश्वास गर्नुहोस् र उद्धार पाउनुहोस्।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, यसघडी दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। कसैले यसो भनेको मैले सुनेको छु, मन डढेको सबैले देख्छन् भाइ, मन डढेको कोही देख्दैनन्। कति साँचो कुरा हो। यस संसारका सबै दुःख कष्ट र शोकबाट भएर जाँदा कसले हामीलाई सान्त्वना दिन सक्छ? संसारको कुनै पनि व्यक्तिले हाम्रो हृदयलाई शान्त पार्न सक्दैन। मानिसले दिने शान्ति स्थायी हुँदैन। स्थायी शान्ति हामी कसरी प्राप्त गर्न सक्नेछौ? यही हुनेछ आज हाम्रो चर्चाको विषय। कृपया ध्यान लगाएर सुन्नुहोला। म तपाईँको आफ्नै भाइ र अहिले सुन्दै हुनुहुन्छ बेलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म तपाईँ प्रति कृतज्ञ छु। तपाईँले लेख्नुभएका पत्रहरू, तपाईँले दिनुभएको सहयोग सहायता, तपाईँको प्रार्थनाको निम्ति म तपाईँ प्रति हृदयदेखि नै धन्यवादी छु, कृतज्ञ छु। कृपया तपाईँको यो सद्भाव र यो प्रेम यस कार्यक्रमले निरन्तर पाइरहोस्, यही मेरो अनुरोध छ, बिन्ती छ। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर्नुहोस्।

0: हाम्रा एक श्रोता मित्रले पत्रमा आफ्नो मनको पीड़ा पोखाएर पत्र लेख्नु भएको छ। उनको दाईको अकस्मात मृत्यु भएको छ। पत्रमा लेखेका छन् उनका दाई जागिरको सिलसिलामा विदेशतिर लागेका थिए। दाईको एउटा सपना थियो विदेशमा गएर काम गर्ने, पैसा कमाउने अनि घरमा आएर सम्पत्ति जोगाड गर्ने, राम्रो घर बनाउने, राम्रो लाउने, राम्रो खाने, कुनै व्यवसाय चलाएर बस्ने। तर के गर्ने, कालले परदेशमा नै दाईको जीवन चुडालेर लग्यो। दाईको मृत्युसँगै परिवारको सपना पनि छताछुल्ल भयो। धेरै पैसा कमाउन परदेशिएको दाईको लास मात्र घरमा आइपुग्यो। वृद्ध आमा बुवाको एउटै सहारा कालले खोसेर लग्यो। बुढेसकालमा आमा बुवा छोराको लासलाई अँगालेर रुनु पर्यो। आज उनीहरूको जीवनको घाम अस्ताएको छ। जीवनमा एउटा आशा राखेका थिए, अब कुनै आशा छैन जस्तो छ। मुटु जलिरहेको छ, असह्य पीड़ाले हृदयलाई घोचेको छ। एउटा छोरो परदेशमा बितेर गयो, हामीलाई नै किन यस्तो परिआयो भनी छाती पिटी पिटी उनीहरू रोइरहेका छन्। कस्तो संसारै कालो भएको अनुभव उनीहरूलाई भइरहेछ। मानिसहरूले सान्त्वना दिइरहेका छन्, आफन्तहरूले आँसु पुछिदिइरहेका छन्। आँखाको आँसु मात्र पुछेर के गर्ने, हृदयको पीड़ा हटाउन सकिँदैन। जति भुल्न कोसिस गरे पनि सम्झना आइरहन्छ। जीवनमा कहिले बोल्न नसकिने र नमेटिने दुःख आइपरेको छ। नेपालीमा यो खान सत्य हो, सुख लुकाएर लुक्छ, दुःख लुकाएर लुक्दैन। यस्तो परिस्थितिको सामना गर्न सबैलाई गाह्रो पर्छ, मलाई पनि गाह्रो पर्छ। परमेश्वरसँग मेरो यही प्रार्थना छ कि तपाईँ र मलाई यस्तो परिस्थिति आइ नलागोस्। परमेश्वरले हामीलाई कृपा गरून्। मित्र, यो संसारमा हाम्रो बसाई क्षणिक छ। एक दिन त हामी यहाँबाट जानेछौ। संसारमा नाना थरीका दुःख पीड़ाहरू हामीले सहनु पर्छ। दुःख मात्र होइन, हामी सुखको पनि उपभोग गर्छौ। जीवनमा हाँस्ने, रमाउने, आनन्दित हुने क्षणहरू पनि आउँछन्। हामीले भोगेका खुशी र आनन्द हामी भोलि पठाउँछौ, तर भोग्नु परेको दुःखलाई भने सधैँ याद गर्छौ। प्रियजनको मृत्युलाई त हामी कहिल्यै पनि भुल्न सक्दैनौ। हाम्रो हृदयको शोक र पीड़ा वास्तवमा कसले साँच्चै हटाउन सक्छ? कसले कसले मानिसलाई साँचो सान्त्वना दिन सक्छ? प्रिय मित्र, प्रभु येशूले भन्नुभयो, म मेरो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिने जस्तो त होइन। प्रभु येशू जीवित र सत्य परमेश्वर हुनुहुन्छ। उहाँले नै हामीलाई साँचो शान्ति दिनुहुन्छ। अमेरिका देशको न्यूयोर्क शहरमा एउटा अस्पतालको बरण्डामा एउटा कुनामा राखिएको एउटा पुरानो बेन्चमा एउटी स्त्री बसेकी थिइन्। ऊ केही नबोली बसिरहेकी छिन्। तिनको अनुहारलाई हेर्दा तिनी ठूलो शोकमा परेकी छन्। यो स्पष्ट बुझिन्थ्यो। उनको आँखाबाट आँसुको धारा बगिरहेको थियो। दुःख र पीड़ाले गर्दा उनका ओठहरू काँपिरहेका थिए। ऊ आँसु पुस्दै त्यहाँ बसिरहेकी थिइन्। वास्तवमा तिनलाई के भएको छ? उनको 7 वर्षको एउटै छोरो बिरामी थियो। डाक्टरहरूले 1 घण्टा अघि उसलाई उसको छोरो मरेको सूचना दिएका छन्। ऊ एक्लै बसेर रोइरहेकी छ। ऊ त्यो अस्पतालबाट रित्तो हात फर्कन चाहन्नन्। उसले जिउँदो छोरो आफ्नै काखमा बोक्न चाहन्छ। डाक्टर र नर्सहरूले उसलाई सान्त्वना दिन्छन्। केही क्षणपछि त्यस अस्पतालको सबैभन्दा ठूलो नर्स त्यहाँ आइन्। तिनी केही क्षण चुपचाप बसिन् तिनकै छेउमा। फेरि केही परतिर बसिरहेको एउटा केटोलाई देखाउँदै भनिन्, श्रीमती सुसन, त्यो पर कुनामा बेन्चमा बसेको केटोलाई देखिरहनु भएको छ? त्यो एक्लै बसिरहेको छ। त्यसलाई लिन कोही आउनेछ भने त्यो पर्खेर बसिरहेको छ। श्रीमती सुसनले त्यो केटोलाई याद गरेकी थिइनन्। ऊ त आफ्नै दुःखमा डुबेर बसेकी थिइन्। नर्सले भनिन्, त्यो केटोकी आमा एक फ्रान्सेली युवती हुन्। 1 हप्ता अघि उनलाई एउटा एम्बुलेन्सले यहाँ लिएर आएको थियो। ऊ र उसको एकमात्र छोरोलाई सहायता गर्ने कोही पनि थिएन। संसारमा उसको केवल यही छोरो मात्र छ। संसारमा आफ्नो भनेको आमा छोरो मात्र छन्, अरू कोही पनि छैन। यो बिरानो देशमा उनको चिनाजाना र आफन्त पनि कोही छैनन्। उनको पतिको मृत्युपछि ऊ एक्ली भएकी छ। श्रीमती सुसन, 15 मिनट अघि डाक्टरहरूले त्यो केटी मरेकी जानकारी दिएका छन्। त्यो केटोको आमा, यो खबर त्यो केटोलाई भन्ने जिम्मेवारी मलाई सुम्पिएको छ। त्यो केटोलाई मैले उसकी आमा मरिसकी यो खबर अहिलेसम्म बताएकी छैन। श्रीमती सुसन, के तपाईँ गएर त्यो केटोलाई उसकी आमा मरेकी खबर दिनुहुन्छ? यो कुरा सुनेर सुसन जुरुक्क उठिन् र त्यो केटो कहाँ गएर उसलाई अँगालो हालिन् र उसलाई आफ्नो घरमा लिएर गइन्। अन्धकारमा ती दुवैले ज्योति पाए। हाम्रो जीवन त्यस्तै हो। जीवनमा नसोचेका दुःख कष्टहरू आउँछन्, समस्याहरूको सामना गर्नुपर्छ। हामीले यो कुरा सधैँ याद राख्नुपर्छ कि हामीले मन पराएका, हामीले माया प्रेम गरेका मानिसहरूसित एक दिन हाम्रो बिछोड हुन्छ। यो हाम्रो जीवनको एउटा भाग हो, एउटा सत्यता। आज म तपाईँलाई बताउन चाहन्छु, प्रभु येशूमा विश्वास गर्ने प्रत्येक व्यक्ति शारीरिक रूपमा मर्यो भने पनि आत्मिक रूपमा उसको मृत्यु हुँदैन। प्रभु येशूले भन्नुभयो, तिमीहरूको हृदय विचलित नहोस्, हेर म तिमीहरूका निम्ति ठाउँ तयार पार्न गइरहेको छु। ठाउँ तयार पारिसकेपछि म तिमीहरूलाई फेरि लिन आउने छु र म जहाँ छु तिमीहरू पनि त्यही हुनेछौ। येशू ख्रीष्टमा विश्वास गर्नेहरूका निम्ति एउटा आशापूर्ण जीवन छ, अजम्बरी जीवन, अनन्तको जीवन छ। येशूका विश्वासीहरूलाई आशा छ। हेर्नुहोस्, विश्वासमा ठूलो शक्ति छ, विश्वासमा ठूलो शक्ति छ। मेरो आवाज सुनिरहनु भएका प्रिय मित्र, प्रभु येशूमा विश्वास गर्नुहोस्। यो कुरा पनि सधैँ याद राख्नुहोस् कि जीवनमा दुःख, शोक र पीड़ा आइपर्दा हामीले अरूहरूप्रति करूणा, दया र सहानुभूति प्रकट गर्नुपर्छ। सुसनको छोरो मरेको थियो, त्यो सानो केटुकी आमा मरेकी थिइन्। अब ती दुवैले घनघोर अन्धकारमा ज्योति पाए। परमेश्वरमा विश्वास र भरोसा गर्ने मानिसहरूलाई परमेश्वरले त्याग्नुहुन्न। पवित्र ग्रन्थ बाइबलको एउटा वचनले भन्छ, परमेश्वरको नजर उहाँका जनहरूमाथि सधैँ रहिरहन्छ। प्रभु येशूले भन्नुभएको छ, म तिमीहरूलाई कुनै रीतिले त्याग्ने छैन, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन। कति ठूलो आश्वासन! हाम्रो दुःखमा र सुखमा पनि येशू हाम्रो साथमा रहनुहुन्छ। प्रभु येशूले हृदयको गहिराईमा शान्ति दिनुहुन्छ, हाम्रो आँखाको आँसु पुछिदिनुहुन्छ। जीवनमा आउने दुःख र पीड़ाले तपाईँको जीवनलाई नाश नपारोस्। घोर समस्याको माझमा पनि तपाईँले गहिरो शान्तिको अनुभव गर्नुहोस्। यही नै मेरो हृदयको कामना छ। विगतको दुःख र पीड़ाले तपाईँलाई पिरोलिरहेको छ भने आज नै परमेश्वरको चरणमा आउनुहोस्, उहाँलाई पुकार्नुहोस्। विश्वाससहित गरिएको प्रार्थनालाई परमेश्वर कदर गर्नुहुन्छ। प्रार्थना भनेको मन्त्र होइन, तर परमेश्वरसँगको बातचित हो, कुराकानी हो। प्रार्थनामा हामी आफ्नो मनका कुरा परमेश्वरलाई भन्दछौ। के तपाईँ अहिले परमेश्वरसित प्रार्थना गर्न चाहनुहुन्छ? परमेश्वरको ढोका तपाईँको निम्ति सदैव खुला छ। बिस्तारै समयले मलाई बिदाई दिइसकेको छ, तर पनि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्। ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: परमेश्वरले तपाईलाई तपाईँको आराम क्षेत्रबाट बाहिर निकाल्न चाहनुहुन्छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 36 यहाँलाई स्वागत छ। हामी सबैको सपना हुन्छ, म तिनीहरूलाई दर्शन भन्न चाहन्छु। तिनीहरू हाम्रो दिमागबाट शुरू हुन्छ, तर हामी सबैले हाम्रा दर्शनहरूलाई वास्तविकतामा ल्याउन आवश्यक पर्ने प्रयास गर्दैनौ। जब परमेश्वरले हाम्रो हृदयमा दर्शन राख्नुहुन्छ, उहाँ चाहनुहुन्छ कि हामीले त्यो दर्शनमा काम गरौं। उहाँसँग हाम्रो लागि योजना छ र उहाँ त्यो सफल भएको हेर्न चाहनुहुन्छ। हाम्रो दर्शनमा कार्यवाही गर्न, हामीलाई उत्प्रेरित गर्न परमेश्वरले प्रयोग गर्न सक्ने एउटा तरिका भनेको हाम्रो वर्तमान जीवन शैलीसँग हामीलाई असहज महसुस गराउनु हो। उहाँले हाम्रो आरामलाई बाधा पुर्याउने कामहरू गर्न सक्नुहुन्छ। पहिले हामीलाई सजिलो लाग्ने कुराहरू अब भारी लाग्न थाल्छ। हाम्रो जीवनका दिनचर्याहरू जुनमा हामी सन्तुष्ट थियौं, अब हामीलाई सन्तुष्ट पार्ने देखिँदैन। तपाईँ सोचिराख्नु भएको होला म अहिले किन मेरो जीवनका ती क्षेत्रहरूमा असहज महसुस गरिरहेको छु जुन पहिले गर्दा मलाई आनन्द लाग्दथ्यो। यो हुन सक्छ किनभने तपाईँ आफ्नो जीवनको त्यस्तो क्षणमा हुनुहुन्छ जहाँ तपाईँ अगाडि बढ्ने समय आएको छ र परमेश्वरले तपाईँको जीवनमा भएको देख्न चाहनु भएको विकास तपाईँको आरामदायी जीवन शैलीको सामना गरिरहेको छ। मूसा त्यस्तो व्यक्तिको उत्कृष्ट उदाहरण हुन् जसलाई परमेश्वरले उनीहरूको आराम क्षेत्रबाट बाहिर निकालेर एउटा यस्तो ठाउँमा सार्नुभयो जुन उनी पहिले प्रयोग गरेको भन्दा धेरै फरक थियो। हिब्रूको पुस्तक 11:24-26 पद, जवान भएपछि विश्वासद्वारा मूसाले फारूकी छोरीका छोरा कहलाएन इन्कार गरे, पापको क्षणिक सुख भोग्नुभन्दा बरू परमेश्वरका मानिसहरूसँग थिचो मिचोमा पर्न तिनले रोजे, मिश्र देशको धन सम्पत्ति भन्दा त्यसको निम्ति निन्दित हुन तिनले मूल्यवान सम्पत्ति ठाने, किनभने तिनले आफ्नो दृष्टि इनामतिर लगाएका थिए। प्रिय श्रोता, मूसा मिश्रमा धेरै आरामदायी जीवन बिताइरहेका थिए। उनको जीवन दरबारमा बस्ने राजकुमारले अनुभव गर्ने विलासी जीवनले भरिएको थियो, तर उनी सन्तुष्ट थिएनन्। परमेश्वरको सेवा गर्ने साँचो हृदय भएको व्यक्ति यस संसारका चीजहरूको लागि बाँच्दा कहिले सन्तुष्ट हुँदैन। परमेश्वरले मूसालाई यस संसारबाट नभएका पुरस्कारहरू प्राप्त गर्ने दर्शन दिनुभयो। तिनीहरू भविष्यको संसारबाट हुन् जहाँ यीशुले पृथ्वीको राजाको रूपमा शासन गर्नुहुनेछ। भजन संग्रहको पुस्तक 39:7 अब हे परम प्रभु, म के को निम्ति प्रतीक्षा गर्दछु, मेरो आशा त तपाईँमा नै छ। परमेश्वरले मूसालाई उनको आराम क्षेत्रबाट बाहिर निकाल्नुभयो र एउटा यस्तो ठाउँमा ल्याउनुभयो जहाँ उनले इस्रायलका सन्तानहरूलाई मिश्रबाट निकालेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिमा डोर्याउनको लागि एक विशेष बोलावट पूरा गर्नेछ। उनको आरामलाई दर्शनले प्रतिस्थापन गर्यो। प्रसिद्ध दार्शनिक राल्फ वाल्डो इमर्सनले एकपटक भनेका थिए, जुन काम गर्न तिमी डराउँछौ त्यही गर। साहस भनेको डरको अभाव होइन, बरु डर भन्दा अरू केही महत्वपूर्ण छ भन्ने निष्कर्षमा पुग्नु हो। प्रिय श्रोता, आफ्नो दर्शन पछ्याउन साहस चाहिन्छ, फरक हुन साहस गर्नुपर्छ। यसको लागि जे सहज थियो त्यो छोडेर अज्ञातमा जान आवश्यक छ, तर यो बाटो रोज्नेहरूले आफ्नो जीवनमा ठूलो विजय हासिल गर्छन्। मानिसहरू आफ्नो आराम क्षेत्रभित्र बस्ने भने विरलै आफ्नो लक्ष्यमा पुग्छन्। जीवनमा लगभग सबै ठूला सफलताहरूको लागि हामीले केही फरक गर्न आवश्यक छ जुन कुरामा हामी परिचित छैनौ। पहिलो पत्रुसको पुस्तक 1:6-7 तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ। आगोबाट खारिने तर नष्ट भएर जाने सुन भन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा महिमा र आदरको योग्य बनोस्। प्रिय श्रोता, तपाईँको जीवनको लागि के उत्तम छ भन्ने कुरा परमेश्वरलाई थाहा छ र उहाँको इच्छा तपाईँलाई यस्तो यात्रामा लैजानु हो जसले तपाईँको जीवनमा धेरै आशिषहरू ल्याउनेछ। के तपाईँ परमेश्वरले तपाईँको लागि योजना बनाउनु भएको भविष्य अनुभव गर्न आफ्नो आराम क्षेत्र छोड्न तयार हुनुहुन्छ? तपाईँको सपनालाई सिरानीमा नछोड्नुहोस्, तर त्यसलाई पूरा गर्न कदम चाल्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: परमेश्वरको प्रशस्तता। नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा, तपाई जोनी र साथीहरू सुन्दै हुनुहुन्छ। तपाईँलाई थाहै छ, संसारमा अपाङ्गता भएका धेरै मानिसहरू निराशा र अन्धकारको चपेटामा परेर छटपटाइरहेका छन्। धेरै परिवार र धेरै वैवाहिक सम्बन्धहरू अपाङ्गताको भारीले गर्दा टुट्ने अवस्थामा पुगेका छन्। आज म रोमानियाका ओबिदुको बारेमा सोचिरहेकी छु। जब ओबिदु आफ्नो समयभन्दा 3 महिना अगाडि नै जन्मिए, उनी एकदमै सानो र बिरामी थिए। उनका रोमानियाली आमा एलेनाले भनिन्, मेरा छिमेकीहरूले मलाई भनेका थिए, यसलाई लगेर फ्यालिदेऊ, यो त बिग्रिएको बच्चा हो, उनका लागि र संसारभरिका लाखौं आमाहरूका लागि जसका छोराछोरीहरूमा अपाङ्गता छ। जीवन भनेको एकदमै एक्लोपन र दिनदिनैको संघर्ष र अरूबाट अलिकति पनि मदत नपाउने अवस्थाले भरिएको हुन्छ। यसको प्रमाण तब देखियो जब एलेनाले सानो ओबिदोलाई आफैसँग राख्ने निर्णय गरिन्। उनका छिमेकीहरूले के गरे होलान्? तिनीहरूले उनी र उनको छोरातिरबाट आफ्नो मुख फर्काए र पूर्ण रूपमा टाढा भए। एलेना निकै गरीब थिइन् र आफ्नो अपाङ्ग छोराका लागि चिकित्सा सहायता पाउने कुनै उपाय थिएन। उनी चिन्ता गर्थिन् र सोच्थिन् कि जब उनी बुढी हुनेछिन् र छोराको हेरचाह गर्न सक्दिनन् तब उसको के हाल होला। तर अरूले जे सुके भने तापनि एलेनाले आफ्नो छोराको आश मारिनन्। उनले हरेक दिन बाइबलका केही पदहरू पढ्न शुरू गरिन् र येशु ख्रिस्टको बारेमा थाहा पाइन्। उहाँको सुसमाचार कति ठूलो खुशीको खबर थियो। त्यसपछि उनले नजिकैको शहरमा विश्वका लागि व्हीलचेयरको सेवा भइरहेको बारेमा सुनिन्। के यो सम्भव होला? के ओबिदुले व्हीलचेयर पाउन सक्ला? उनीसँग कुनै ग्यारेन्टी त थिएन, तर एउटा आशा थियो र यसैले उनी र ओबिदुले पैदलै यात्रा शुरू गरे। उनले छोरालाई पूरै बाटो आफ्नै काखमा बोकेर ल्याइन्। जब यी आमा र अपाङ्ग छोरा निकै थाकेर र शिथिल भएर हाम्रो व्हीलचेयर वितरण केन्द्रमा आइपुगे, एलेना ढोकैमै रोकिन् र आफूले देखेको दृश्यबाट अचम्मित भइन्। हाम्रो विश्वको लागि व्हीलचेयर टोलीले उनलाई न्यानो स्वागत गर्दा उनको गालाबाट आँसुको धारा बग्न थाले। उनले हामीलाई भनिन्, म यो कोठामा पसेदेखि नै आफ्नो आँसु रोक्न सकेकी छैन, किनभने मैले आफ्नो वरिपरि परमेश्वरको प्रेम साँच्चै जीवित भएको देखिरहेकी छु। एउटा सुन्दर चम्किलो बालबालिकाका लागि उपयोगी व्हीलचेयर ओबिदुतिर गुडाउँदै ल्याइयो। एलेना यो उपहार देखेर भावविहील भइन्। उनको टाउको अड्याउने ठाउँ, शरीरलाई दायाँ बायाँ दुवैतिरबाट राम्रोसँग सम्हाल्ने सहारा र छातीमा सुरक्षित रूपमा बाँध्ने पेटी भएको यो सुन्दर व्हीलचेयर के साँच्चै यो उनको छोराकै लागि थियो? एलेनाले आफ्ना आँसु पुस्दै मधुर स्वरमा भनिन्, मैले कहिले यस्तो व्हीलचेयर पाउने आशा गर्ने हिम्मत गरेकी थिइन, तर तपाईँहरूले आज हामीलाई यति सुन्दर उपहार दिनुभयो। म ओबिदुलाई आफ्नै काखमा बोक्दै आएकी थिए, तर यो निकै गाह्रो थियो। अब ओबिदुले आफ्ना दिनहरू घरभित्रै थुनिएर बिताउनु पर्ने छैन, उसको भविष्य उज्यालो छ। यो व्हीलचेयरले उनलाई विद्यालय जान, स्थानीय मण्डलीमा संगति गर्न र आफ्नै आमासँग टेबलमा बसेर सँगै खाना खाने जस्ता साना साना खुशीहरूको आनन्द लिन सक्षम बनाउनेछ। हामीले ओबिदुको शरीर अनुसार व्हीलचेयर मिलाइदिएपछि उनीहरूसँग सुसमाचार बाँड्यौं र एलेनालाई एकजना स्थानीय पास्टरसँग भेटाएर परिचय गरायौं, जसले उनी र उनको छोरालाई रोमानियाली मण्डलीमा आउन निमन्त्रणा दिनुभयो। ती पास्टरले रोमानियाली बाइबल खोल्नुभयो र उनलाई यर्मिया 31 अध्यायको 13 र 14 पद देखाउनुभयो, जहाँ परमेश्वर भन्नुहुन्छ, म तिमीहरूको शोकलाई हर्षमा परिवर्तन गरिदिनेछु, म तिमीहरूलाई सान्त्वना दिनेछु र तिमीहरूका अफसोसको सट्टामा रमाहार दिनेछु र मेरो प्रजा मेरो उदारताले तृप्त हुनेछ। यति धेरै आशा र हौसलाले घेरिएपछि एलेना हाम्रो टोलीलाई छोडेर जानै चाहदिनथिन्। उनी बारम्बार भनिरहन्थिन्, मैले जे देखिरहेकी छु मलाई त विश्वासै भइरहेको छैन, मेरो छोरा जस्तो भुइँमा घिस्रिने मानिसहरू आज खुशीको आँसु बगाउँदै यी सुन्दर व्हीलचेयरहरूमा गुडेर गइरहेका छन्। परमेश्वरको अचम्मको प्रबन्ध र ख्रिस्टको प्रेमले एलेना र उनको अपाङ्ग छोराको हृदयलाई कसरी छोयो भन्ने कुरामा मसँग आनन्द मनाउनुहोस् र यो कुरा सम्झनुहोस् कि यर्मियाको पुस्तकमा भएको त्यो प्रतिज्ञा तपाईँको लागि पनि हो, किनकि उहाँले तपाईँको दुःखको सट्टामा तपाईँलाई पनि सान्त्वना र आनन्द दिनुहुनेछ। तपाईँ पनि उहाँको प्रशस्तताले भरिन सक्नुहुन्छ। जब तपाईँ आफ्ना आवश्यकताहरू लिएर ख्रिस्ट कहाँ फर्कनुहुन्छ, तब तपाईँले पाउने प्रतिज्ञा यही नै हो। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: बुवा ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडे पनि ठ्याक्क पारेर।
5: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
6: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
5: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
7: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
9: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
8: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार।

0: गुड न्यूज एफएम 105.1।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
7: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
6: कहाँ छ?
7: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
7: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर महालक्ष्मी स्थान 4, फोन नम्बर 9841-20-91-96, 9841-20-91-96
6: र सरिता महर्जन 9841-19-10-94, 9841-19-10-94। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त, अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
8: किन आँखा मिचेको मिचे गरेको
9: हेर्न, अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाएपछि क्या हो?
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ, राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
9: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: एडभेन्टिस्ट एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम जय मसीह।
11: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा आदरणीय श्रोता कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथी दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन हामी तपाईसँग कुराकानी गर्छौं र तपाईँले आफ्ना प्रियजनहरूलाई जो टाढा नजिक हुनुहुन्छ उहाँलाई मुष्टमा सम्झिनु भएर भन्न सक्नुहुनेछ। जयमसी हजुर हामी न्यानो अभिवादन जयमसी व्यक्त गर्दै आइरहेको छौं कार्यक्रम मार्फत र सँगसँगै हामी क्षमा लिने दिने कुराहरूलाई पनि निरन्तर अगाडि बढाउनेछौ र तपाईँ क्षमा लिन अनि दिन चाहनुहुन्छ भने पनि कार्यक्रम मार्फत तपाईँले अवश्य पनि आफ्नो हृदयलाई स्वतन्त्र बनाउन सक्नुहुनेछ खुल्ला बनाउन सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गर्नुहोला 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-23-44-646 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र तपाईँसँग कुराकानी गर्न र तपाईँले व्यक्त गर्नुभएका जयमसी अभिवादनहरू कार्यक्रम मार्फत प्रस्तुत गर्न हामी एकदमै उत्साहित छौं फोन गरेर साथ दिन र एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म गीतपछि उपस्थित हुने नै छु।

शत्रुहरूको बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौ र कोही श्रोता हुनुहुन्छ फोनलाइनमा उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो मिस जमेश
0: हजुर. पम्पाजी कस्तो हुनुहुन्छ तपाईँ?
1: ए म एकदम ठिक ठाक छु, आशीमा छु. अनि परमेश्वर धन्यवाद, हजुरलाई पनि धन्यवाद. अनि अस्ति आइतबार म त्यहाँ फर्पिङ भन्ने ठाउँमा संगति प्रार्थनाको संगति तिन तिन महिनामा हुन्छ हाम्रो क्वानोनिया मण्डलीमा, अनि प्रार्थना संगतिमा जाने मौका पाएँ अनि म छुट्टी पनि पाएँ. अनि परमेश्वर धन्यवाद अनि सबैजना लाई प्रार्थनाको लागि धन्यवाद. टक्राउँछु टक्राउँदै हजुरलाई सर्वप्रथम एकदम सम्झनाको साथ प्रेमको साथ आदर गर्दै म जयमसी टक्राउँछु हजुर.
0: हजुर जयमसी
1: हजुरलाई
0: एकदमै ठिक छ, हामी एकदमै आरामै छौँ. र पम्पाजी आज तपाईँ को कसलाई सम्झिन चाहनुहुन्छ, जयमसी भन्न चाहनुहुन्छ?
1: हजुर सर्वप्रथम हजुरलाई जयमसी टक्राउँदछु. दुबै हात जोडेर सम्मानको साथ आदरको साथ सम्झना गर्दै प्रेम गर्दै वास्ता बिक्री गर्दै कस्तो होइसिन्छ भनेर सोध्दै जयमसी टक्राउँदछु. अनि अब्राम सरलाई जयमसी टक्राउँदछु, ताजाङ गुरुङ सर जयमसी टक्राउँदछु, सुनिल सरलाई जयमसी टक्राउँदछु, अनि टेक्निसियन मिसलाई फोन उठाइदिएछु अनि हजुर समक्ष पुर्याइदिएछु. उहाँलाई पनि एकदमै सम्मान गर्दै आदर गर्दै म जयमसी टक्राउँदछु सम्झनाको साथ. अनि अनि अनि टेक्निसियन सरहरू सबै सुगम सरलाई, सन्दीप भले सरलाई, राजवंशी सरलाई, अनि अर्को अर्को सरलाई, विजय सरलाई एकदमै प्रेमको साथ वास्ता फिक्री गर्दै सम्मानको साथ आदरको साथ म जमिसी टक्राउँदछु आजको दिनमा. अनि भाग लिने साथीहरू, सुनिरहने साथीहरू सबैजनालाई म एकदमै प्रेमको साथ वास्ता फिक्री गर्दै आदरको साथ म जमिसी टक्राउँदछु. अनि अस्ति त्यहाँ प्रार्थनाको प्रार्थना सङ्गतिमा पनि पर्सारका त्यहाँ कुनै भेटी उठाउनु हुँदो रहेछ, अनि भेटी टक्राउँदाखेरि नाम के भन्नुभयो, अनि पम्फा रोका भन्ने सबैले चिन्ने हुँदो रहेछ, अनि गुन्डीजना बोल्ने पम्फा रोका हामी भेट्न पायौँ भनेर कति खुसी हुनुभयो. अनि उहाँहरू चाहिँ हामी चाहिँ भाग लिन जानेको छैन, फोन गर्ने आउँदैन, बोल्न नि आउँदैन, हामी त सुनिरहन्छ भनेर धेरैजनाले सुन्नु हुँदो रहेछ. अनि त्यहाँ कति खुसी लाग्छ उहाँहरू चिन्नुभयो. अनि अनि परमेश्वर धन्यवाद. अनि अनि एकदमै म एकदमै खुसी लागेको छ. अनि सबै सुनिरहने साथीहरू सबैलाई एकै मुस्तामा म एकदमै प्रेम गर्दै वास्ता टिप्री गर्दै सुनिरहने साथीहरूलाई जमी सेटाउँछु, भाग लिने साथीहरूलाई जमी सेटाउँछु. उहाँ कुवेतबाट गर्नुहुन्छ मिसले, उहाँलाई जमी सेटाउँमा छु. अनि भारतबाट, इन्डियाबाट, उहाँ अमेरिकाबाट गर्नुहुन्छ साथीहरू, पोखराबाट गर्नुहुन्छ, देशको कुना कुनाबाट कुनिरहेमा भाग लिनुहुन्छ साथीहरू सबैलाई एकदमै जमेसी टक्राउँछु हजुर. परमेश्वरको जन सचिवहरूले नेपाल देशभरि भएका सबैलाई जमेसी टक्राउँछु. मेरो भक्तपुर मण्डल परिवार, पाँचखाल मण्डल परिवार सबैलाई सबैलाई एकदम आदरको साथ प्रेमको साथ जमेसी टक्राउँछु हजुर.
0: एकदमै र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्फाजी?
1: क्षमा लाग्छ, पहिला परमेश्वरसँग क्षमा माग्छु. बोलेर गरेका, खाएर गरेका, सुनेर गरेका, सोचेर गरेका गल्ती भुलहरू जे जे छन् परमेश्वरको दृष्टिमा लुकेको छैन, छिपेको छैन, म सबै कुराको लागि परमेश्वरसँग क्षमा माग्छु. अनि गुनिझन्ने परिवारसँग कार्यक्रममा भाग लिँदा ओर्दा बोल्दा हजुरसँग सबैजनासँग गल्ती भुलहरू बोल्नु पुग्छ होला हजुरसँग सबैजनासँग म क्षमा माग्छु. सुनिरहने साथीहरूसँग नि क्षमा माग्छु, मण्डली परिवारसँग नि क्षमा माग्छु हजुर.
0: हुन्छ, धेरै धेरै धन्यवाद. एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो पम्फाजी. र अहिलेलाई चाहिँ छुटौँ हामी, जयमसी. हजुर, हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो, एकदमै उत्साह सहित उहाँले आफ्नो जयमसी अभिवादन व्यक्त गरेर जानु भएको छ. तपाईँले पनि यसरी नै साथ दिन सक्नुहुनेछ र फोन गर्न सक्नुहुनेछ र आफ्नो प्रियजनहरूलाई एकमुष्टमा जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ. क्षमा लिने दिने कार्यलाई पनि तपाईँले कार्यक्रम मार्फत व्यक्त गर्न सक्नुहुनेछ. फोनलाई एकदमै खुल्ला रहेको छ श्रोता, र हामी एकले अर्कालाई सम्झना पनि गर्छौं, प्रार्थना पनि गर्छौं, सँगसँगै हाम्रो जयमसी अभिवादनबाट परमेश्वरको महिमा पनि हामी गरिरहेको छौं. र त्यसको लागि चाहिँ फोन गर्नुहोला. हामी एउटा गीतको साथ फेरि पनि दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं.

0: Kata Pai.
1: Rasmilasi.
0: Ih, maaf kalau nas Rasmilasi. Hajur Rasmilasi kasta hunuhuncha.
1: Hajur thik cha, hajurlai kasto cha.
0: Hami ekdamai aramai chhau ra aaja tapai ko kaslai samjhina chahanuhuncha, chaimasi bhanna chahanuhuncha karyakram marfat.
1: हजुर म सम्पूर्णलाई एक मुष्टमै जयमसी भन्न चाहन्छु. यो जयमसी भन्ने कार्यक्रमबाट पनि मैले धेरै कुराहरू सिक्न पाएँ. परमेश्वरलाई धन्यवाद. हाम्रो पहिला गाउँतिर उता माइते ठाउँतिर विश्वास गर्दाखेरि जयमसी भनेर भन्नुपर्छ भन्ने, अनि त्यहाँ हामी विश्वास भइहाले जयमसी भन्दाखेरि त्यहाँ अरूले त्यो विश्वास नगरेहरूले सुन्दा चाहिँ नराम्रै मान्ने. त्यहाँ चाहिँ एउटा हाम्रो अन्जी अनि हाम्रो माइजू बित्नुभयो गाउँमा विश्वास गरेपछि नै, अनि एकजनालाई सर्पले टोकेर एकजना चाहिँ लोटेर अनि लडेर, अनि त्यसपछि त्यहाँ चाहिँ अरूले भन्न लाग्यो कि यस यिनीहरूको धर्म त द्वैमासी भन्छन्, द्वैमास नै धर्म रहेछ है भनेर कस्तो गर्नुहुन्थ्यो के नबुझेर रहेछ. द्वैमासी भन्नु चाहिँ परमेश्वरको अरे यस्तुको जय होस् भनेर रहेछ क्या, मसिहको जय होस्
0: एकदम तपाईँले ठिक कुरा बुझ्नुभयो. र मसिहको जय अथवा हाम्रो परमेश्वर यसो मसिहको जय जयकार चाहिँ हामीले जय मसिह भनेर गर्ने गर्दछौ. र कतिजनाले नबुझ्नु भएर अर्कै अर्कै शब्दहरू पनि प्रयोग गर्नुहुन्छ, अनि हामीलाई अब उहाँहरूले त्यो नबुझ्नु भएको हो भन्ने महसुस हुन्छ, तर वास्तवमा जय मसिह हो. तपाईँले एकदम
1: निकाल्नुपर्छ, पुलिस बोलाएर लखट्नुपर्छ. यस्तो जोइमासी भन्छ भन्ने पनि मासी रहेछ, दुई दुईवटाको जोइ मासी छ क्या, यिनी त सब यस्तै गरी मासिन्छन् भन्ने क्या. मलाई कति बेला हाँसो लाग्छ, कति
0: नबुझेर
1: त्यस्तो भन्ने रहेछन् भन्ने जस्तो लाग्छ क्या. अनि सबैलाई धन्यवाद. सम्पूर्णलाई एक मुष्टमै जयमासी भन्न चाहन्छु. हाम्रो उता पम्फाको दिदी भनौँ या बहिनी भनौँ है, उहाँले मलाई कस्तो हुन्छ हुनुहुन्छ होला देख्न मनै लाग्यो मलाई त. म त्यता आए भएपछि भेट्न पर्छ भन्नुहुन्छ फोन यही रेडियो मार्फतै. अनि म उहाँलाई भन्न चाहन्छु कि भेट्दा राम्रो छैन है, खासै म पर्खी वस्तु भेट हुने आशयमा यता आयो भने भेट्नु पर्छ भन्न चाहन्छु.
0: एकदमै एकदमै. र अरू अरू व्यक्तिहरूलाई सम्झिन चाहनुहुन्छ, जयमसी भन्न चाहनुहुन्छ तपाईँ?
1: हजुर हजुरहरूको सम्पूर्ण कार्यक्रम यो गुण विष्णुको सम्पूर्ण सर म्यामलाई हजुर लगाएर सबैलाई जयमसी भन्न चाहन्छु. र अनि मलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्णलाई माया गर्ने घेर्न गर्ने सबैलाई जयमसी भन्न चाहन्छु.
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला रश्मिलाजी?
1: त्यसरी त परमेश्वरसँगै क्षमा माग्नु पर्छ, किनकि म कति नराम्रो पनि बोल्छु र अनि राम्रो पनि बोल्छु. म बोलेरै पनि गल्ती गर्छु, सोचेरै पनि गल्ती गर्छु. म कति भन्छु छु आफैले आफैलाई सोच्दा परमेश्वरसँग नै क्षमा माग्छु. अनि बोलेर अरू कोही साथीहरूलाई या त कसैलाई चित्त दुखाएको छु भने मलाई क्षमा दिनुहोला भन्न चाहन्छु, र मैले पनि क्षमा दिन चाहन्छु.
0: हुन्छ, धेरै धेरै धन्यवाद. एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि रश्मिलाजी. अहिलेलाई छुटौँ हामी, जय मसी. हजुर, रश्मिला बोहराजी हुनुहुन्थ्यो र कार्यक्रम मार्फत उहाँले सम्पूर्णमा एकदमै आफ्नो न्यानो अभिवादन व्यक्त गरेर जानु भएको छ. र कोही हुनुहुन्छ श्रोता फोनलाइनमा, उहाँलाई स्वागत गरौं. हेलो
2: हेलो बहिनी, जय मसी. मेरो फुनी डकुरेर पुग्यो.
0: हजुर, जय मसी फुनाजी, कस्तो हुनुहुन्छ अहिले तपाईँ?
2: हजुर बहिनी, प्रार्थना गर्दिस धन्यवाद सबैजनालाई. आज आज रातिबाट चाहिँ 2 बजेबाट चाहिँ धेरै सन्चो भएन है, अनि डाइरिया भएर म त एक सदस्यमा भात नखाएको मान्छे यस्तो बनाएको के मलाई. यस्तै हो, सिजन यस्तै छ नि त अहिले है. सबैजना बिमारी भनिरहेछन् यो भाइरस हो, अब के गर्ने. धन्यवाद छ प्रभुलाई. अरू के जान्नु छ र हामीले के दिनु र प्रभुले. धन्यवाद.
0: हजुर, एकदमै हुन्छ. एकदमै आफ्नो स्वास्थ्यको अझै ख्याल राख्नु होला पुनाजी. र आज तपाईँको कसलाई जयमसी अभिवादन भन्न चाहनुहुन्छ?
2: हुन्छ बहिनी, म चाहिँ हजुरहरूको त्यहाँभित्रको सबैको एउटा नाटकहरू आउँछ, अनि प्रार्थना आउँछ, अनि सबै कुरो आउँछ. म सबैको सुनिरहन्छु, त्यो आवाजहरूबाट नि म त आशिष भइरहेछु है. सबैलाई जयमसी अभिवादन गर्दछु. ज्ञानु बहिनी, पुनम बहिनी, ए भन्नु त सम्झिएको

0: नामत आउँछ अलिअलि. सबैलाई जयमसी है अभिवादन गर्दछु. अनि म यसो अलिकति फोगोर बिहान नि फोगोर गथ्यो अनि फेरि अलिक बाँकी थियो भित्र दर्शनमा अनि टोनी लिएर गएको भर्खर भित्र आएको क्या एकछिन घाममा बसेँ अनि अहिले भर्खर आएको. अनि धन्यवाद. अनि जो जति फोन गरेर जानुभयो सबैलाई जयमासी. अहिले नि बोल्दै हुनुहुन्थ्यो शर्मिला भने कि उहाँलाई नि जयमासी. त्यहाँ जो जति मेरो मण्डलीबाट सुन्दै हुनुहुन्छ सबैलाई जयमासी अभिवादन. छोरी महाजनलाई अनि यता मनिकाहरूले सुन्नु हैन होइन उहाँलाई जयमासी. सबैलाई जयमासी. अनि विशेष गरी जयमासी यहाँ सिर्जना के भन्छ उनीहरूलाई त हजुरलाई हामी त थापा खड्का यसो भन्छौँ है अनि अलिकति रोकिन्छ मलाई. अनि सिर्जना उहाँलाई नि जयमासी है सिर्जना. भर्खर त्यहाँबाट आएको छु म त्यहाँदेखि उता निर्जला खड्की सिर्जना खड्की यिनीहरू यही हो सबैको. निर्जलालाई जयमासी. सबैले सुन्नुहुन्छ त्यहाँ पनि सबैलाई. अनि जो सुमन भाइ अनि यता चन्द्रमा बहिनी सम्झिनु मन लाग्या छ अनि पम्फा बहिनी अनि सारा सबैलाई. अनि माया तामा माया मगर बहिनीलाई सम्झिन्छु. एकैपल्ट त्यहाँ जाँदा भेट भएर चिनेको जाँदामा जाँदा. अनि धन्यवाद सबैलाई. जो जति पोखराबाट सुन्दै हुनुहुन्छ लमजुङबाट नि हिजो एकजनाले गरेको गर्नुभएको छ भाग लिनुभएको छ उहाँ पनि स्वर सुने तर उहाँलाई पनि जयमासी अभिवादन गर्दछु. मेरै लमजुङमा भएको नैमा नि हाम्रो पहाड चौक भन्छौँ माथिको म के अरे दिदी एउटा दिदी हुनुहुन्छ अनि उहाँ दिदी चाहिँ तलै आएर भन्नुभएको छ फान्टामा. अनि उहाँलाई पनि सम्झिन्छु उहाँले पनि सुन्दै हुनुहुन्छ अनि जयमासी
1: पनि
0: है सबैलाई जयमासी बहिनी.
1: क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पुनाजी?
0: अनि क्षमा भन्दाखेरिमा म चाहिँ परमेश्वरसँग क्षमा माग्छु है. मैले मन दुखाएको छु मानिसहरूलाई धेरै मन दुखाएको छु होला. बोल्न जान्दिनँ भन्छु भने गुरु लडबडिएर अन्त अन्तै पुग्छु. अब अलिक पर्खनै कमी भयो कि पर्खनै सम्झिदिनु होला सबैले. अनि एउटा असल भएर प्रभुको अगाडि बोल्न र हिँड्न सकोस् भनेर मलाई साथीहरू सबैले भक्तहरू सबैले सुन्नुभएको छ परमेश्वरको जनले. अनि म परमेश्वरसँग क्षमा माग्छु अनि बोल्छु भने कुरो नै अतासिएर जान्छ के भयो के भयो. प्रभुसँग क्षमा माग्छु अनि म पनि क्षमा दिन सकौँ क्षमा लिन सकौँ बहिनी.
1: हजुर हुन्छ. धेरै धेरै धन्यवाद पुटाजी. र अहिले चाहिँ छुट्टौ हामी जयमासी. हजुर पुना थापाजी हुनुहुन्थ्यो र तपाईँले पनि यसरी नै फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ कार्यक्रम जयमासी मार्फत. र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ. हेलो
2: हजुर.
1: हजुर जयमासी
2: म्याम.
1: हजुर हरिबोलजी बोल्दै हुनुहुन्छ.
2: हजुर हजुर.
1: आरामै हुनुहुन्छ तपाईँ?
2: आरामै छु परमेश्वरको अनुग्रह हजुरहरूको प्रार्थनाले.
1: हजुर र आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ जयमासी भन्न चाहनुहुन्छ?
2: सर्वप्रथम त परमेश्वरले जीवन दिनुभएको छ सुस्वास्थ्य राख्नु भएको छ त्यसको लागि यसो प्रभुलाई जयमसी भन्न चाहन्छु. जयमसी भनेको थियो उहाँलाई सम्झिनु हो. अर्को म्याम संगीता चन्द्रमाया मगर पम्फा गोपाली कुमार राई अर्जुन प्रधान हरियो खर्क चर्चका डिकन राजकुमार लामा डिकेनेस गाजलु लामा कुमार भित्रीकोटी उत्तम सिपाकोटी गोविन्द आचार्य सावित्री खड्का राजकुमार सुब्बा अनि त्यसै गरी सुमन राई पम्फा रोक्का पम्फा कोपाली रुबेन राई लक्ष्मी यशु भक्त गौतम र मिस गरिरहेको छु खै अहिले बोल्नुहुन्न त्यति लक्ष्मी बोहरा अनि टेकबहादुर गजाल दिल कुमार रेखा शर्मा ज्ञानु म्याम अनि पावल थापा अनि पावल तुमी राई माधव जी यशु भक्त गौतमलाई भनिहाले र म मेरो भाइ माधव बुढा थुकेको भोलि शुभ जन्मदिन छ उहाँलाई अब भोलिमा फोन लाग्छ लाग्दैन अग्रिम शुभकामना दिन चाहन्छु. परमेश्वरले अनुग्रह गरून् पवित्र आत्माले हरेक कुरामा अगुवाई गरून् भन्न चाहन्छु म्याम.
1: र क्षमा दिनुपर्ने केही छ होला हरिपोलजी?
2: हजुर, मैले आवेशमा आउने एउटा नराम्रो पानी छ, मलाई एकपटक यो बत्ती गइहाल्यो भने पनि आवेशमा आएर फोन गर्ने अनि केही कुरा भयो भने पनि अलिकति नम्र छ भन्ने होइन, त्यस्तो छ, त्यो स्वभावको लागि चाहिँ म क्षमा चाहन्छु हजुर।
1: हुन्छ, फेरि धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। र हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो, सम्पूर्णमा न्यानो अभिवादन व्यक्त गरेर जानु भएको छ र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
3: हेलो, जय मसी, प्रणाम म्याडम।
1: जय मसी, हाम्रो कुमार राईजी कस्तो हुनुहुन्छ तपाईँ? हेलो, हेलो, कुमार राईजी हुनुहुन्थ्यो, लामो समयपछि उहाँको आवाज सुन्ने मौका पाएको थियौं, पक्कै पनि उहाँको नेटवर्कले अलिकति साथ दिएन होला, केही छ र कुमारजी फेरि पनि फोन गरेर तपाईँले साथ दिन सक्नुहुनेछ। र कार्यक्रम जयमसी तपाईँ सुन्दै हुनुहुन्छ, जहाँ हामी जयमसी अभिवादन व्यक्त गर्दछौँ, हाम्रा प्रियजनहरूलाई हामी सम्झिँदै आइरहेको छौँ। एउटा गीतको साथ यो समयमा तपाईँलाई दिन चाहन्छु श्रोता, फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हजुर म्याम, जय मसी। हजुर
0: जय मसी, हाम्रो लक्ष्मी मगरजी बोल्दै हुनुहुन्छ।
1: हजुर म्याम,
0: कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम ठिकै छु म्याम।
0: हामी पनि एकदमै आरामै छौँ। यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद लक्ष्मीजी। आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ, जयमसी भन्न चाहनुहुन्छ?
1: हजुर हजुर म्याम, सर्वप्रथम त परमेश्वरलाई धेरै धन्यवाद। नयाँ दिनमा फेरि पनि परमेश्वरको महिमा गर्न पाएको छौँ। परमेश्वरले सेम दिनमा सुरक्षा राख्नु भएको छ, मलाई धन्यवाद। अनि अनि अभिवादन भन्नुपर्दा यो समय विशेष छ म्याम, हजुरलाई पनि मेरो हृदयदेखि धन्यवाद। अनि सर्वप्रथम हजुरलाई जन्मश्री अभिवादन, हजुरको सम्पूर्ण परिवारलाई जन्मश्री अभिवादन भन्न चाहन्छु यो समय। अनि म जन्मश्री मेरो सम्पूर्ण गुड निर्देशन चलाउनु हुने, फोन उठाउने सन्दे म्याम, अनि ज्ञान म्याम, कुमार, प्राम, सुनिल सर, अनि जनार्दन गिरी सर, अनि सम्पूर्णलाई म नछुटाइकन एकमुष्टमा जयमसी अभिवादन भन्न चाहन्छु म्याम। अनि मेरो मण्डली परिवार तालसी खेल मुलपानी, दुइटै मण्डली परिवार, मेरो गुरुबा, गुरुआमा, पास्टर गदाई, दिदीहरू सम्पूर्णलाई म नछुटाइकन म जयमसी अभिवादन भन्न चाहन्छु मेरो हृदयदेखि। अनि फोन गर्नुहुने सम्पूर्ण पम्फा रोक्का दिजु, पम्फा गोपाली दिजु, चन्द्रमाया मगर दिजु, अनि माया मगर दिजु, यशु भक्त, अनि रश्मिला बोरा, पुना दिदी, उत्तम शिवकोटी, अनि सुमन राई, अनि म सम्पूर्णलाई म नछुटाइकन फोन गरेर गइसकेको हरू सम्पूर्णलाई पनि म हृदयदेखि जयमसी अभिवादन भन्न चाहन्छु। जति फोन गर्न आइसिन्छ हरू सम्पूर्णलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु म्याम। आज म हल्का बिजी छु, त्यो कारणले मैले सबैको नाम लिइनँ, मलाई क्षमा गर्नुहोला। म सबैलाई सम्झेको छु नाम नले पनि, अनि मैले क्षमा लिन दिनुपर्दा म्याम, म संसारमा शरीरमा छु, अनि मैले जानी नजानी कति कुराहरूद्वारा परमेश्वरको चित्त दुखाइराखेको हुन्छु होला। अनि म प्रभुसँगै म एकदमै क्षमा माग्न चाहन्छु। अनि मैले बोलिराख्दा गुड न्युज एफएममा कति फोन गर्दा कति जानी नजानी मैले गरेका कुराहरूद्वारा अनि हजुरहरू सम्पूर्णसँग पनि मेरो भुल गल्ती भएको छ भने म क्षमा माग्न चाहन्छु। अनि मेरो साथीहरू सुनिरहने साथीहरूलाई पनि मैले कुनै कुरामा यति चित्त दुखाएको छु भने अरू सम्पूर्णसँग म क्षमा माग्न चाहन्छु, अनि म पनि क्षमा दिन पनि चाहन्छु म्याम यो समय।
0: हुन्छ, धेरै धेरै धन्यवाद फोन गर्नुभएको लागि लक्ष्मीजी। अहिलेलाई चाहिँ छोटो हामी जयमसी
1: धन्यवाद हजुरलाई।
0: हजुर, हाम्रो लक्ष्मी मगरजी हुनुहुन्थ्यो, उहाँले सम्पूर्णमा न्यानो अभिवादन व्यक्त गरेर जानु भएको छ। कोही हुनुहुन्छ श्रोता, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी म्याडम।
0: जय मसी कुमारजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदमै जाति कुशलै छु, परमेश्वरको अनुग्रहको प्रार्थनाले है, श्रोता साथीहरूको सबैको प्रार्थनाले गर्दा अहिलेसम्म एकदमै आनन्दित शान्ति छु। परमेश्वरले जीवन दिनुभएको छ र यो सुन्दर बिहानको समय दिनुभयो, भेट्न दिनुभयो, जीवन दान दिनुभयो, एकदमै सुन्दर समयहरू दिनुभएको लागि धेरै धेरै परमेश्वर परमेश्वरलाई धन्यवाद है।
0: आमेन आमेन, प्रभुलाई धन्यवाद भएको। र आजको कसलाई सम्झिन चाहनुहुन्छ, जयमसी भन्न चाहनुहुन्छ?
2: म धेरै दिनको बादमा म आज आइपुग्दैछु एफएममा है एकदम, र अब त्यस्तै थियो, अब नेटवर्कको प्रब्लमले गर्दाखेरि निकै दिनको एकदमै ग्याप भएर गयो, एकदमै अब अनलाइनको नेटहरू कुनै पनि चलेको थिएन हो, अनलाइनको नेटहरू कुनै पनि चलेको थिएन, स्टप भइरहेको थियो, र त्यही कारणले गर्दा चाहिँ बिहान भरि नै पछि नै याद गर्छु, खोल्छु, सुन्छु, ठ्याक्कै केही नआउने हो, अन्त त्यही भएर चाहिँ अन्त आज के थियो कसो थियो भनेर त्यो के सुन्नु नपाउँदाखेरि चाहिँ एकदमै निराश लागिरहेको थिएँ हो. र पनि मैले प्रार्थनामा चाहिँ राख्दै थिएँ एकदमै उन्नाइस एफएम चाहिँ सुन्नु एकदमै पाउन सकौँ है परमेश्वर, यसमा चाहिँ एकदमै तपाईँले जहीँबाट पनि जसै गरेर पनि तपाईँले जुटाइदिनुहुन्छ, तपाईँमा सबै कुरोको सम्भव नै छ भनेर उहाँलाई म प्रार्थनामा राखिरहन्थे हो. राख्दै राख्दा राख्दा राख्दा राख्दा त्यसले ठिक्कै एकदमै उहाँले जुटाइदिनु भयो, मिलाइदिनु भयो, एकदमै यसरी बातचित गर्नु पायौँ, सुन्नु पायौँ,
0: एकदमै तपाईँलाई पनि धन्यवाद यसरी निरन्तर प्रयास गर्नुभएको लागि. र आज तपाईँ कार्यक्रम मार्फत कसलाई सम्झिन चाहनुहुन्छ, जय मसीह भन्न चाहनुहुन्छ?
2: हजुर, पहिलो स्थान है परमेश्वर, अब तपाईँलाई नै एकदमै म जय मसीह भन्न
0: चाहन्छु.
2: अन्त ज्ञानी म्याडमलाई पनि जय मसी धन्यवाद. अप्राम सर, राजन सर, सबै गुरुबाउ गुरुआमा र सबैलाई म जय मसी र धन्यवाद भन्न चाहँदैछु है हजुर. अनि हाम्रो पुनम बहिनीलाई एकदमै उहाँलाई पनि म धन्यवाद भन्न चाहन्छु. उहाँ बोलिरहनु भएको थियो मैले सुनिरहेको थिएँ, उहाँलाई पनि धन्यवाद र जय मसी छ. अनि सुमन साथीलाई जय मसी धन्यवाद. अन्त हाम्रो यीशु भक्तजी साथीलाई पनि धन्यवाद जय मसी भन्न चाहन्छौँ. रुबेन साथीलाई पनि जय मसी धन्यवाद भन्न चाहन्छौँ. अनि चन्द्रमाया म नानालाई पनि उहाँलाई पनि एकदमै धन्यवाद जय मसी भन्न चाहन्छौँ. यो सुन्दर समय दिनुभयो, यसरी जीवनहरू हामीले कतिले जीवनहरू पाउन सकेको छैन र पनि हामीले जीवनहरू पाइरहेको छौँ. धन्यवाद हाम्रो सिक्किमबाट अर्जुन पन्नाले सुनिरहनु भएको छ होला, उहाँलाई पनि जय मसी धन्यवाद भन्न चाहन्छु. र अनि सिक्किमै दिल कुमार उहाँलाई पनि जय मसी धन्यवाद. अनि टेक बहादुर गदाल उहाँलाई पनि जय मसी धन्यवाद भन्न चाहन्छु. अनि सङ्गीता बहिनीलाई पनि जय मसी धन्यवाद. अनि पम्पा गोपाली बहिनीलाई पनि जय मसी धन्यवाद भन्न चाहन्छु. अनि हल साथीहरूको चाहिँ धेरैजनाको नाम छुटेको छ, सबैलाई सम्झेको छु परमेश्वरको सामुमा भन्दै सबैलाई धन्यवाद भन्दै. र फुलहरूमा अब हामीले एकाअर्कामा है अब बोलीचालीदेखि लिएर सोच विचारमा कति कुरोमा हामीले गल्तीहरू गरिपठाउँछ, हामी सोच संसारमा छौँ है. अब हामीले बोल्दामा है एकअर्कामा कति हामीले हृदयले धेरै कति कुरो सोचिपठाउँछ, त्यसको निम्ति एकदमै उहाँहरूबाट पनि क्षमा माग्न चाहन्छौँ. अनि एकदमै आफूले पनि एकदमै क्षमा दिनु नै एकदमै उचित छ भनेर भन्न चाहन्छौँ है हजुर.
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद कुमारजी, एकदमै खुसी लाग्यो तपाईँसँग आज धेरै दिन पछि कुराकानी गर्ने अवसर प्रभु दिनु भएको छ. र अहिलेलाई चाहिँ हामी छुटौँ यो समयमा. जय मसी कुमारजी.
2: जय मसी, धन्यवाद.
0: हाम्रो कुमार राईजी हुनुहुन्थ्यो, यता इन्डियाबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो र सम्पूर्णमा उहाँले न्यानो अभिवादन व्यक्त गर्नुभएको छ. क्षमा लिएर दिएर जानुभएको छ भने कोही श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं. हेलो
3: हेलो, जय मसी हजुर.
0: जय मसी चन्द्रमायाजी, कस्तो हुनुहुन्छ तपाईँ?
3: म त एकदम ठिक छु हजुर. कस्तो हुनुभयो? ठिक हुनुभएछ है?
0: हजुर, म एकदमै ठिक छु. यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु चन्द्रमायाजी. र आज तपाईँको उसलाई सम्झिन चाहनुहुन्छ, जय मसी भन्न चाहनुहुन्छ?
3: सर्वप्रथम परमेश्वरलाई धन्यवाद, अनि हजुरलाई नै जय मसी सम्झना भन्न चाहन्छु.
0: हजुर, जय मसी
3: धन्यवाद. यो प्रार्थना गरिराखेको थियो, फेरि हजुरको आवाज सुन्नु पाउँदा खुसी लाग्यो. परमेश्वरलाई धन्यवाद, हजुरलाई नै जयमसी भन्न चाहन्छु. अनि हाम्रो टेक्निसियन सरहरू, हाम्रो सुजम सर, हाम्रो सन्ध्या म्याम, अनि विजय सरलाई जयमसी भन्न चाहन्छु. हाम्रो अब्राम सरलाई, ज्ञानु म्यामलाई, ताजन गुरु सरलाई, अनि जनान्तन गिरी गुरुबालाई पनि जयमसी भन्न चाहन्छु. अनि हाम्रो सुनिरा सरलाई पनि जय मसी भन्न चाहन्छु. गुणेरी सम्पूर्ण परिवारलाई नछुटाइकन जो जति कार्यक्रम चलाउनुहुन्छ, वचन बोल्नुहुन्छ, हाम्रो निम्ति प्रार्थना गर्नुहुन्छ, सब सबैजनालाई नछु तपाईँ नाम नलिए पनि सबै कार्यक्रमहरू सुन्छु, आशिषी हुन्छु, सबैजनालाई जयमसी भन्न चाहन्छु। अनि म नाम लिनु पर्दा हाम्रो गोविन्द विश्वकर्म सरलाई जयमसी सम्झना भन्न चाहन्छु। उहाँले चाहिँ मलाई अस्ति नै फोन गर्नुभएको थियो, अनि उहाँहरूको कार्यक्रम सुन्छु, एकदमै आशिषी हुन्छु। उहाँलाई पनि सम्झना जयमसी धन्यवाद भन्न चाहन्छु। अनि जयमसी भन्नुपर्दा मेरो मण्डली परिवारलाई जयमसी भन्न चाहन्छु। अनि कुनै एफएम सुनिरहनुहुने, फोन गर्नुहुने, कुनै एफएमलाई माया गर्नुहुने सम्पूर्णलाई सिधाकनी जयमसी भन्न चाहन्छु। जो जति सुनिरहनु भएको छ, कतिजनाको नाम दिन्छु, कतिजनाको नाम सुनिरहनेहरूको मात्रै त झन् नामै थाहा हुँदैन होइन, कतिजना फोन गर्नेहरूको पनि नामहरू सुन्छ है। सबैजनालाई जयमसी भन्न चाहन्छु, सुमन दाईलाई जयमसी भन्न चाहन्छु, अनि हाम्रो सुशील मकया सरलाई जयमसी भन्न चाहन्छु, रुबेन सरलाई पनि जयमसी भन्न चाहन्छु, हाम्रो उत्तम शिवाकोटी गुरुबालाई जयमसी भन्न चाहन्छु, हरिबोल बुढाथोपीज्यूलाई पनि जयमसी भन्न चाहन्छु, हाम्रो विश्व माधव विश्वकर्म दाईलाई पनि जयमसी भन्न चाहन्छु, अनि हाम्रो चित्र मगर दाईलाई जयमसी भन्न चाहन्छु, पम्फा रोका दिजु अनि पम्फा गोपाली दिजुलाई जयमसी भन्न चाहन्छु, अनि पुना थापा दिजुलाई जयमसी भन्न चाहन्छु, दुर्गा बस्ने दिजु, शर्मिला गौतम दिजु, अमिता महाजन दिजुलाई, अनि हाम्रो निष्ठा महाजन दिजु, विद्या श्रेष्ठ दिजु, लक्ष्मी सुन्दा दिजुलाई पनि सम्झना जयमसी भन्न चाहन्छु, अनि हाम्रो माया मगर आन्टीलाई, अनि हाम्रो लक्ष्मी मगर बहिनीलाई जयमसी सम्झना भन्न चाहन्छु, हाम्रो रश्मिला बोरा बहिनीलाई जयमसी, नैना थापा बहिनीलाई जयमसी, अनि हाम्रो सावित्री खर्सा दिजुलाई जयमसी भन्न चाहन्छु, हाम्रो जति पनि सारा तामा साथीलाई जयमसी भन्न चाहन्छु, अनि हाम्रो हरिरोका दाईलाई पनि सम्झना जयमसी भन्न चाहन्छु, अनि हाम्रो दिलकुमार राई दाईलाई भारतबाट फोन गर्नुहुनेवालालाई पनि जयमसी भन्न चाहन्छु, अनि हाम्रो अर्जुन प्रधान सरलाई जयमसी भन्न चाहन्छु, अनि हाम्रो यशु भक्त दाईलाई पनि सम्झिन्छु, धेरै सम्झना जयमसी भन्न चाहन्छु, उहाँ कहाँ हुनुहुन्छ, परमेश्वरको शान्ति सुरक्षामा रहेको होस् भन्न चाहन्छु, धेरै भयो उहाँको आवाज सुन्नु नपाएको, उहाँलाई पनि सम्झिराखेको छु। अनि जो जति एजुकेट सुनिरहनु भएको छ सबैजनालाई नछुटाइकन जयमसी भन्न चाहन्छु म्याम।
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला चन्द्रमायाजी?
3: क्षमा लिनु पर्दा परमेश्वरसँगै क्षमा माग्न चाहन्छु, परमेश्वरलाई मनमा पर्ने कामहरू कति गरेको छ होला है, अनि हजुर मलाई क्षमा गर्नुहोस् भन्न चाहन्छु, अनि हजुरहरूबाट पनि क्षमा माग्न चाहन्छु, हजुरहरूसँग पनि कति जानी नजानी मैले बोलेको कुराहरू, बोल्नु नहुने कुराहरू बोलेको छ कि, अनि सुनिरहनु हुने सम्पूर्णलाई पनि मैले बोलेको कुराले कसैले हृदय दुखेको छ।
0: हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि चन्द्रमायाजी। अहिलेलाई चाहिँ हामी छुटौँ, जयमसी। हजुर, हाम्रो चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, सम्पूर्णमा न्यानो अभिवादन व्यक्त गरेर जानुभएको छ र क्षमा लिएर दिएर जानुभएको छ। एउटा गीतको साथ यो समयमा हामी फेरि पनि तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

निकै मिठो गीत तपाईँको निम्ति राखेर श्रोता आवश्यकबाट हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौ र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। आज कार्यक्रम सुनेर कार्यक्रममा फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्याजीलाई धन्यवाद दिँदै कार्यक्रम जय मसीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला, मात्र गुड न्युज एफएम 105.1 मेगाहर्जबाट।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
1: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
15: कता हुनुहुने दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
14: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
15: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
14: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
16: बेथलेहेम गेस्ट हाउस,
14: हाम्रा सेवाहरू,
15: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
14: 24 घन्टा तातो चिसो पानीको व्यवस्था भएको,
15: पार्किङ र ग्रीन गार्डन भएको,
14: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
15: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
14: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
15: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
17: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
18: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
17: व्यक्ति वा संस्थालाई
8: माउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
2: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
18: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा।
19: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सन्ध्या र म प्राम उपस्थित भइसकेका छौं र विशेष गरिकन प्रभुका जनहरूसँग हामी कार्यक्रममा कुराकानी गर्ने गर्छौं र आज भने मैले कुनै पनि कलाकार अथवा प्रभुका जनहरूलाई उपस्थित गराउन सकिन, यसको लागि म क्षमा माग्दै आज चाहिँ भने महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा पस्कनेछु, राख्नेछु र तपाईँ र मेरो निम्ति यो कार्यक्रम अर्थपूर्ण रहनेछ। कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र कार्यक्रम वरदान तपाईँ सुन्दै हुनुहुन्छ र कहिले पनि तपाईँ र मेरो जीवन गवाईहरू चाहिँ अरूको लागि तपाईँ भन्न सक्छ। प्रत्येकलाई परमेश्वरले यति धेरै शक्तिशाली त्यो गवाईहरू दिनुभएको छ नि, त्यो गवाईलाई चाहिँ हामीले अरूको निम्ति उत्साहको लागि हामीले बाँड्नुपर्छ। जहिले पनि म भन्ने गर्छु तपाईँलाई परमेश्वरले दिनुभएको गवाई छ नि त्यो चाहिँ अरूको लागि तपाईँ हो, त्यो भएर हामीले यसलाई प्रयोग गर्नुपर्छ। त आफूमा मात्रै सीमित नराख्ने, मलाई परमेश्वरले यति धेरै आशिष दिनुभयो आशिष दिनुभयो, आफूमा मात्रै सीमित नराख्ने हो। हामीले आफ्नो साथीलाई बताउने होइन, आफ्नो आफन्तलाई बताउने, परमेश्वरले गर्नुभएको कार्यलाई त बताउने हो नि त। त्यसो गर्दा कस्तो हुन्छ भने मान्छेहरू पीडाबाट भएर दुःखबाट भएर गइरहेका हुन्छन्, उनीहरूले के गर्छन्, एक प्रकारको सान्त्वना पाउँछन्। किनभने तपाईँ र म त गाह्रो साह्रो परिस्थितिमा पर्दाखेरि परमेश्वरसँग समय बिताउँछौ नि त। कतिलाई त त्यो ठाउँ पनि थाहा छैन कहाँ समय बिताउने कसरी बिताउने भन्ने, तपाईँ र मलाई त थाहा छ नि होइन र। प्रभुको चरणमा हामी जान सक्छौँ, प्रभुसँग प्रार्थना गर्न सक्छौँ, उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ तिमीहरूले गरेको प्रार्थना सुन्न मेरो कान र आँखा सदा खुल्ला रहनेछ। त्यो भएर तपाईँ र म अरूको लागि एउटा आशिषको स्रोत बन्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। हो कतिचोटि परिस्थितिले त्यो नहोला तर कोसिस चाहिँ गर्नुपर्छ, म जहाँ छु त्यहीँबाट मैले परमेश्वरको काम गर्नुपर्छ भन्ने चाहिँ तपाईँमा हुनुपर्छ। र अहिलेलाई पनि राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा देखेर आउनु।

आफ्नो वरदान, आफ्नो गिफ्ट, आफ्नो ट्यालेन्ट थाहा पाउन तपाईँ र मैले कोसिस गर्नुपर्छ। र तपाईँलाई के मनपर्छ, जुन काम गर्दा आनन्द आउँछ,

अनि तपाईँ एकदमै गरिराख्नु भएको छ, त्यो कुरा अरूबाट राम्रो प्रतिक्रिया पाइराख्नु भएको छ भने तपाईँले थाहा गर्नु कि यो नै तपाईँको कतै वरदान हो कि होइन। जुन कुरालाई धेरैले प्रशंसा गर्छन् त्यो कुरा चाहिँ तपाईँको परमेश्वरले दिनुभएको स्पेसल भन्दा पनि स्पेसल वरदान हुन सक्छ। त्यो कुरालाई तपाईँ र मैले महसुस गर्नुपर्छ र सेवा सिकाउने, गीत गाउने, लेख्ने, सहयोग गर्ने आदि काममा सहभागी हुँदा आफ्नो क्षमता पत्ता लगाउन सकिन्छ। तपाईँ जहिले पनि अब जे कुरामा अब्बल हुनुहुन्छ नि म यसकै लागि हो भन्ने कुरा चाहिँ तपाईँले सजिलै पत्ता लगाउन सक्नुहुन्छ। सेवा गर्दा होस्, कुनै पनि नेतृत्व गर्दा होस्, सिकाउने कुरामा होस्, गाउने कुरामा होस्, लेख्ने कुरामा होस्, अनि आफ्नो मानिसहरूले एउटा गीतकै कुरा गर्नु, एउटा गीत राम्रो लेख्नु भयो मान्छेले वा हो कसले नभन्नुहोस् सुरुमा यो कसले लेखेको भनेर पनि नभन्नुहोस्, तर जब त्यसको चौतर्फी प्रशंसा हुन थाल्छ नि तपाईँले अब थाहा गर्नुहोस् कि मैले गीत लेख्न सक्ने रहेछ अथवा यो मेरो वरदान रहेछ भनेर तपाईँले थाहा गर्न सक्नुहुन्छ। र जहिले पनि परिवार, साथीभाइ, आफन्त, मण्डलीका अगुवाहरूलाई सोध्नुहोस्, उनीहरूले तपाईँमा देखेका विशेष गुणहरू बताउन सक्छन्। नजिकका मानिसहरूले तपाईँलाई भन्न सक्छन्, जसले चिनेको छ तपाईँलाई भन्न सक्छन्, लै भाइ तपाईँको चाहिँ राम्रो वरदान रहेछ, मैले केही महिना अगाडि एकजना बहिनीले चाहिँ अगाडिबाट गीत गाइराख्नु भएको थियो, स्पेसल गीत, यति राम्रो स्वर, उहाँले अगाडि मैले गीत गाएको कहिले सुनेको थिएन, अनि त्यसपछि मैले उहाँलाई भने ओहो तपाईँ त गीत गाउनै जन्मिनु भएको रहेछ है, त्यस्तो मिठो स्वर रहेछ तपाईँको, म त कहिले सुनेको छैन भनेर मैले उहाँलाई के गरेँ उत्साह दिएँ। अनि उहाँले भन्दै हुनुहुन्थ्यो मलाई परमेश्वरले गीत गाउने एउटा कला दिनुभएको छ, स्वर दिनुभएको छ होइन। हो अब त्यो बहिनीले के गर्नुभयो आफूलाई थाहा गर्नुभयो कि मलाई परमेश्वरले चाहिँ गीत गाउनको लागि मलाई वरदान दिनुभएको रहेछ भन्ने कुरा थाहा भयो। गीतमा मात्रै होइन अरू पनि क्षेत्रमा हामी देख्न सक्छौँ, मान्छे यति सेवा गरेको देखिन्छ क्या। मैले देखाएको छु एकजना मान्छे बाइक घिसारेर जाँदै हुनुहुन्थ्यो, अनि एकजना मैले त्यो दृश्य हेरिरहेको थिएँ घिसारेर जाँदै हुनुहुन्थ्यो पसिना पसिना हुँदै, अनि उहाँले स्कुटी रोक्नु भएर भन्नुभयो के हो तपाईँको समस्या, पेट्रोल सित्यो। उहाँले तुरुन्तै आफ्नो स्कुटी रोकेर पेट्रोल झिकेर हालिदिनु भयो, अनि उहाँ जानुभयो क्या। त्यो के हो, सेवाको हृदय भएको मान्छे त्यहाँ देखिन्छ, सेवाको हृदय नभएको कयौं मानिसले उहाँलाई हेर्नुभयो नि, जानुभयो हेर्नुभयो जानुभयो हेर्नुभयो जानुभयो, त्यो सेवाको हृदय थिएन नि त। तर एकजना व्यक्तिले चाहिँ नजिकबाट उहाँलाई हेर्नुभयो, पसिनै पसिना भएर त्यो बाइक डोराउँदै हुनुहुन्थ्यो, अनि उहाँले आफ्नो स्कुटीमा आइराख्नु भएको थियो, उहाँ ठक्क रोक्नुभयो, तपाईँको के हो समस्या, म हेल्प गर्न सक्छु, बिग्रेको हो भने अथवा के भयो। उहाँले भन्नुभयो मलाई थाहा थिएन तर पेट्रोल सिद्धियो, कहिलेकाहीँ थाहा नपनि हुनसक्छ होइन, पेट्रोल सिद्धियो ए त्यसो भए उहाँले रोक्नुभयो, उहाँसँग एउटा बोतल पनि थियो, पाइप पनि थियो, आफ्नो स्कुटीबाट सट्टै झिकेर ठक्क हालिदिनु भयो, उहाँले टक्क स्टार्ट गरेर उहाँलाई धन्यवाद दिएर जानुभयो। भन्न खोजेको कुरा मैले एउटै मात्र हो कि त्यो दिने हृदय, सेवाको हृदय त्यो पनि हुनसक्छ। तपाईँले पनि कति मान्छेलाई त्यसरी हेल्प गर्नुभएको होला होइन, गर्नुहोस्, तपाईँ त्यहाँबाट पनि थाहा हुन्छ, तपाईँ दिनको लागि पनि हुनसक्छ, तर दिने मान्छे चाहिँ कहिले पनि गरिब हुँदैन, किनभने परमेश्वरको वचनले स्पष्ट रूपले भन्छ देऊ त तिमीलाई दिइनेछ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

निकै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रम वरदानमा र केही महत्वपूर्ण कुरा राखिरहेको छ आफ्नो वरदानलाई कसरी पहिचान गर्ने थाहा गर्ने भन्ने बारेमा र अर्को महत्वपूर्ण कुरा रहेको छ प्रार्थना गर्नुहोस् यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने परमेश्वरसँग प्रार्थना गरेर उहाँले दिनुभएको वरदान चिन्ने माग्न त्यो क्षमता माग्नुहोस् प्रभु म मेरो वरदानलाई पहिचान गर्न चाहन्छु र यसैमा म निरन्तर तपाईँको महिमाको लागि काम गर्न चाहन्छु भनेर भनियो भने परमेश्वर हामीसँग बोल्नुहुन्छ पक्कै सम्भव छ र अर्को महत्वपूर्ण कुरा बाइबलमा पनि लेखिएको छ वरदानका बारेमा धेरै कुराहरू पहिलो कोरन्थी 12:7 हामी हेर्न सक्यौँ भने त्यहाँ वरदानका ईश्वरीय वरदानको बारेमा पनि हामी देख्न सक्छौ तपाईँलाई कुन काम गर्दा सबैभन्दा बढी आनन्द र सन्तुष्टि हुन्छ त्यसबारे र त्यसबारे बताउनु भयो भने म तपाईँको होइन अथवा तपाईँको बारेमा पनि म भन्न सक्छु मेरो बारेमा पनि तपाईँले भन्न सक्नुहुन्छ जस्तो हामी एकअर्कालाई भेट्यौँ होइन अब यो कुरा चाहिँ किनभने नि उत्साह दिनु पर्यो क्या एकअर्कालाई तिमी साह्रै मिठो गीत गाउँछौ ल तिमीलाई त परमेश्वरले स्पेसल वरदान दिनुभएको रहेछ अनि मलाई कसैले भन ओहो तपाईँको त कस्तो राम्रो टिचिङको वरदान तपाईँले पढाउँदा म त जिन्दगीमा कहिल्यै निधाइनँ पनि निन्द्रा पनि लागेन मलाई होइन तर टिचिङको वरदान नभएको मान्छेलाई पढाउँदाखेरि मान्छेलाई के हुन्छ निन्द्रा लाग्छ अप्ठ्यारो लाग्छ कतिखेर क्लास सकेर जस्तो हुन्छ क्या यदि तपाईँ टिचिङकै लागि हो भने तपाईँले पढाउँदाखेरि मान्छेलाई अल्छी भन्ने कुरा कहिले पनि लाग्दैन र तपाईँ र म परमेश्वरको स्पेसल उपहारहरू हौ परमेश्वरले हामीलाई आफ्नै स्वरूपमा बनाउनु भएको हो परमेश्वरले हामीलाई त्यति मात्रै गर्नु भएन सर्वश्रेष्ठ प्राणी पनि बनाउनु भयो हामीले सबै कुरालाई अधिकार गर्छौ तर वरदानै पत्ता लाउन सकेनौ भने हामी न यता न उता हुन्छौ त्यो भएर समय हुँदा नै प्रभुसँग प्रार्थना गरेर प्रभुका जनहरूसँग प्रार्थनाका विषय मागेर तपाईँ अघि बढ्नुहोस् परमेश्वरले तपाईँलाई सहायता गर्नुहुन्छ मेरो एकजना साथीले लामो समयदेखि बिजनेस गरिराख्नु भएको थियो अनि उहाँ विदेश पनि जानुभयो उहाँको सफल हुनु भएन विभिन्न ठाउँमा जानुभयो अनि फेरि आएर त्यही बिजनेस गर्नुभयो अनि मैले त उहाँलाई त विदेशमा देखेको थिएँ यहाँ आउनुभएछ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो मेरो त वरदानै यही बिजनेस रहेछ हो अब्राम सर अब म यो बिजनेस छोड्नेवाला छैन जहाँ गए पनि उन्नति प्रगति नै हुँदैन यसैमा लाग्यो भने बरु आफूलाई सन्तुष्टि पनि हुन्छ होइन थोर बहुत पैसा पनि हुन्छ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो पहिचान गर्नुहोस् किनभने पहिचान दिने हाम्रो परमेश्वर हुनुहुन्छ तर प्रार्थनामा माग्नुहोस् भन्न चाहन्छु र अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: いざんぽにさっきゅ
1: ー寝る SE ぽにさっきゅー
2: मेरो प्लस टू को एग्जाम पनि सकियो
1: म त खाली समय बिताइरहेछु के गर्ने होला
3: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू
1: सही हो
3: हजुर तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्
4: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड अनामनगर काठमाडौँ सम्पर्क नम्बर
3: 01-4770-754 01-4770-754 र 01-59-13-755 01-59-13-755
4: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला छोटो अवधिको तालिम दीर्घकालीन फाइदा
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
6: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
7: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
9: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
10: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
11: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
12: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ सेवाको लागि सम्पर्क
13: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड
14: गल्कुपाका 29 थमेल काठमाडौँ
15: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
12: फोन नम्बर 40225444
14: 40225444
16: गाउन भाडामा
17: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ
18: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
19: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
2: र 9818-25-12-40 9818-25-12-40

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र कति कुरामा हामी एकदमै कन्फ्युजन भइरहेका हुन्छौँ, दोधार भइरहेका हुन्छौँ, यो हो कि त्यो हो कि, यो गर्ने कि त्यो गर्ने कि भनेर कतिचोटि हामी अन्यलमा परिरहेका हुन्छौँ। तर परमेश्वरसँग प्रार्थना गरेर कुनै पनि कुरा गर्नु छ भने उहाँसँग प्रार्थना गरेर उहाँको योजना अनुसार हामी अघि बढ्यौं भने असफल भन्ने कुरा कहिले पनि हामीले महसुस गर्नु पर्दैन। किनभने त्यो जहाँ होस्, एउटा सानो पसल होस्, ठूलो पसल होस्, ढोका खोल्ने बित्तिकै प्रार्थना गर्नु पर्यो होइन? पसल बन्द गर्दा पनि प्रार्थना गर्नु पर्यो। त्यो जे होस् होइन, एक प्रकारको परमेश्वरसँग जोड्नुपर्छ कि हामीले यी सबै कुरालाई पनि। कतिको बिजनेसमा एकदम राम्रो हुन्छ तर उनीहरू सुसमाचार सुनाउन जान भ्याउँदैनन् होइन, बाहिर जान भ्याउँदैनन् प्रभुको कामहरूको लागि। तर उहाँले सेवकाई गर्दै सुसमाचार गर्ने मान्छेहरूलाई चाहिँ हेल्प गर्न सक्नुहुन्छ होइन। जाऊ, जाँदैन भने पठाऊ होइन। एकजना मान्छेलाई तपाईँले सपोर्ट गर्नुहोस्, ल बाबु तिमी सेवकाईको लागि अघि बढ, म तिमीलाई हेल्प गर्छु। तपाईँ त जान पाउनुहुन्न तर सेवकाईमा एकदमै मन भएका मानिसहरूलाई तपाईँले सपोर्ट गर्नुभयो भने तपाईँलाई परमेश्वरले नि धेरै आशिष दिनुहुन्छ। कहिले त्यस्ता घटनाहरू मैले देखेको छु, सुनेको छु। जसले परमेश्वरको अभिषिक्त जनहरूको विरुद्धमा बोल्छ उनीहरूको जीवनमा कतिचोटि समस्या आएको देख्दछु। तर कतिले अभिषिक्त जनहरूलाई सकि नसकि हेल्प गरिरहेको देख्दछु होइन। त्यो मन त्यो परमेश्वरले दिनुभएको हो। अब 60-70 जना विश्वासी छ, तर एउटा मात्रै विश्वासीले प्रत्येक शनिबार पास्टर बुवालाई केही न केही हेल्प गर्छ भने नि त्यो मान्छेको हृदय चाहिँ ठूलो हृदय हो, परमेश्वरको जनहरूलाई बुझेको हृदय हो। त्यो प्रकारको छोराछोरी हामी बन्नै पर्छ होइन। अगुवा लिडरहरूलाई कसले सहायता गर्छ? कसले पनि गर्दैन यदि हामीले सहायता गरेनौँ भने। र श्रोता, अब भने फेरि पनि कार्यक्रममा यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रम वरदानमा, र निकै नै अर्थपूर्ण संगीत पनि हामीले राख्यौं र अर्थपूर्ण कुराकानी पनि भयो। मलाई लाग्छ तपाईँले आफ्नो वरदानलाई पहिचान गर्नुहुनेछ र परमेश्वरको राज्यको निम्ति आफूलाई समर्पित गर्नुहुनेछ भन्दै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: एड हिन्डसन प्रचारक साथै लेखक उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
1: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 36 सम्म पास्टर अनिल सुनामको साथमा।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: म बाहेक अरु कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनुहुने छैन। सपात दिन, विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, गमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्, यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
5: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
7: र 98-18-25-12-40, 98-18-25-12-40।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
4: सानो सापकोटा 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
3: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
2: कहाँ छ?
3: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
2: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
3: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841-20-9196, 9841-20-9196
2: र सरिता महर्जन 9841-19-10-94, 9841-19-10-94। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
1: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
0: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
1: ए हो र? ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
0: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
2: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862424210, 9862424210।
2: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
3: नमस्कार सेन सेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: ए दाई ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
2: ले देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: यसैले भन्नुभयो बाटो सत्य र जीवन म नै हो मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
5: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: यसैले भन्नुभयो यी सबै थाकेका र बोझले दबिएका हो म कहाँ आऊ म तिमीहरूलाई विश्राम दिनेछु

0: हेलो
1: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के हो, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
6: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
7: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
6: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
8: अब तपाई सुन्न सक्नुहुनेछ कार्यक्रम फ्रेन्डसिप.com।

जय मसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम फ्रेन्डसिप डट कम लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूको साथमा रहनेछौ र फ्रेन्डसिप डट कम चाहिँ मंगलबार दिउँसो यसै समयमा तपाईँहरूले गुड न्यूज एफएमको प्रसारमा सुन्दै आइरहनु भएको छ र तपाईँहरूलाई एकदमै स्वागत भन्न चाहन्छु किनकि तपाईँहरू कार्यक्रम जस्तै नै हामी एकअर्कासँग फ्रेण्डशिप गरिरहेका छौं हामी एकअर्काको मित्र हौं भन्दा फेरि यो नराम्रो नहोला जस्तो मलाई लाग्छ मित्रतामा पनि एउटा ठूलो आदर छ प्रेम छ र हरेक सम्बन्धको शुरूआत मित्रताबाट नै हुन्छ त्यो कारणले गर्दा चाहिँ लामो समयदेखि हामीले तपाईँहरूको बीचमा मित्रता अथवा फ्रेण्डशिपसँग सम्बन्धित कुराकानी गरिरहेका छौं सम्बन्धको विषयमा कुराकानी गरिरहेका छौं यो कार्यक्रम चाहिँ एउटा सम्बन्धको विषयमा कुराकानी गर्ने कार्यक्रम हो विभिन्न किसिमको सम्बन्धहरू छन् परमेश्वरले सम्बन्धको शुरूआत गर्नुभएको छ र त्यो सम्बन्धलाई निभाउने जिम्मेवारी तपाईँले मलाई दिनुभएको छ आज पनि कुनै विषयमा रहेर तपाईँहरूको बीचमा म कुराकानी गर्ने नै छु शुरूआतमा एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु गीतपछि भने म तपाईँहरूको बीचमा कुराकानी गर्नको लागि आउने नै छु

अजनगेने आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु यीशु सबैको साथी भन्ने निकै नै आश्रिषमय गीत रहेको थियो। यीशु सबैका पक्कै पनि साथी हुनुहुन्छ र धेरै पटक मानिसहरूमा चाहिँ एउटा भनाए पनि छ असल मित्रहरू पाउन एकदमै गाह्रो छ, असल सम्बन्धहरू पाउन एकदमै गाह्रो हुन्छ भनेर पनि कति पटक हामी अहिलेको समयसम्म आइपुग्दा फेरि चाहिँ हामीले सुनिरहेका हुन्छौँ। अनि हामीलाई जहिले पनि चासो हुन्छ कि पहिला पहिलाका मानिसहरू चाहिँ कसरी साथी भन्थ्यो होला, नतुवा कस्तो किसिमको सम्बन्धहरू थियो होला भनेर हामीलाई चाहिँ पहिलादेखिका कुराहरू सुन्न मन लाग्छ नि होइन। हाम्रा आमाहरू होइन बाजे बजैहरू हामीले भेट्यौँ, आमा हजुरआमा हजुरबाहरू भेट्यौँ भने चाहिँ तपाईँको पनि साथी थियो भनेर भन्छौँ कि हामी आफ्नो मात्रै साथी हुन्छ कि हामीले मात्रै साथी बनाएको हो कि स्कुल जानेहरूको मात्रै साथी हुन्छ कि अथवा मेला पर्मा गर्ने अथवा काम गर्न जाने अफिसियल व्यक्तिहरूको मात्रै साथी हुन्छ कि भन्ने हामीलाई कहिलेकाहीँ प्रश्न लाग्छ, डाउट लाग्छ। अनि हामी सोध्ने गर्छौँ कि हाम्रो घरमा अलिकति पाको व्यक्ति हुनुहुन्छ, अलिकति मेच्योर व्यक्ति हुनुहुन्छ अथवा हाम्रो अग्रजहरू हुनुहुन्छ भने चाहिँ हामी के भन्छौँ भन्दा तपाईँहरूको पनि साथी थियो अनि कस्तो साथी थियो भनेर हामी सोध्छौँ कि अनि तपाईँको साथी अहिले भेट्न सक्नुहुन्छ अथवा के हामी सोध्छौँ। तर पहिलाको समयमा सम्बन्धहरू थिए, त्यो समयमा पनि हामी परमेश्वरको वचन बाइबलमा हेर्छौँ भने मित्रताका कुराहरू थुप्रै ठाउँमा लेखिएको छ, भनिएको छ होइन। हामी त प्रदेशकै पुस्तकमा 17:27 पनि हामी हेर्न सक्छौँ। तर त्यस्तै थुप्रै योहन्नाको पुस्तक 15:23-13 होइन धेरै ठाउँमा चाहिँ मित्रताको विषयमा लेखिएको छ र साथीहरूको इक्जाम्पलहरू पनि हामी देख्न सक्छौँ। त्यो हेर्दै गर्दा चाहिँ मित्रता तपाईँ र मेरो अहिलेको जेनेरेसनमा मात्रै मोबाइल भएको कारणले गर्दा, ल्यापटप भएको कारणले गर्दा, फेसबुक भएको कारणले गर्दा अथवा व्हाट्सएप जे छ अहिलेको प्लेटफर्महरू अथवा जे छ माध्यमहरू त्यसले मात्रै हामीले मित्र बनाएका होइनौँ। यो चाहिँ अहिले आएको नयाँ ट्रेन्डिङ पक्कै पनि होइन, ट्रेन्ड होइन, यो कुनै पनि किसिमको अहिलेको अहिले आएर चाहिँ भन्ने होइन। तर मित्रता पहिला पनि थियो होइन, यो चाहिँ सम्बन्ध भन्ने कुरा चाहिँ पहिला सुरुवातदेखि नै छ, जहिलेदेखि परमेश्वरले मानिसलाई संसारमा ल्याउनु भएको छ त्यहीदेखि नै साथीत्वको भावना साथी बनाउने कुरा भइ नै रहेको छ। र पनि अहिलेसम्मको अवस्थालाई हेर्नुपर्दा चाहिँ मित्रतालाई जति हलुङ्गो रूपमा लिएको चाहिँ अरू कुनै पनि कुरालाई देखिँदैन कि, जे गर्दा नि हुन्छ, मन परे बनाउने, मन नपरे छोडिदिने, कुनै लिगल्ली प्रोसेसहरू कहीँ पनि छैन कि। अरू सम्बन्धमा चाहिँ छोरा छोरी श्रीमान श्रीमती आमा बुवा होइन रिलेटिभ्सहरू अथवा कजनहरू यो खालको कुराहरू छ होइन, एउटा ब्लड रिलेसन के रिलेसन भन्ने छ। अनि कतिवटा त अब लिगल्ली रूपमा पनि त्यो साथीहरूको भनौँ एउटा सम्बन्धको एउटा लिगल मान्यता पाएको पनि छ। तर यो मित्रतामा चाहिँ त्यस्तो धेरै ठुलो बााउन्ड्री भनौँ अथवा धेरै ठुलो त्यस्तो लिगल प्रोसेसहरू भनौँ केही पनि छैन। र पनि यो मित्रता आज पनि त्यत्तिकै महत्त्वपूर्ण कुरा छ जस्तो मलाई लाग्छ, र पनि कतिपटक चाहिँ एकदमै हल्लुङ्गो छ जस्तो पनि लाग्छ। कुनै जिम्मेवारी नै छैन क्या मित्रतामा चाहिँ, भन्न खोजेको चाहिँ निभाउँदा पनि ठिक छ, ननिभाउँदा मन परेन भने निभाएन भने पनि उसले मलाई मित्रताको भूमिका निभाएन भनेर कसैले लिगल प्रोसेस गर्नै सक्दैन कि, कहीँ गएर केही भन्नै सक्दैन। यो यति सजिलै पाइएको कुरा हो, यति सजिलै बनिएको कुरा हो, यसले धेरै फाइदाहरू पनि पुर्याउँछ, धेरै सहायता पनि पुर्याउँछ। यो मित्रता त मेरो अहिलेदेखि म भइन्दासम्म हुन्छ होला भनेका मित्रताहरू कहाँ गए कता गए हराइरहेका हुन्छन्। किन हामी यति धेरै केयरलेस गरिरहेका छौँ होइन। तर परमेश्वरको वचनमा चाहिँ के भनेको के भन्नुभएको छ भन्दा चाहिँ उपदेशको 17:17 हामी हेर्छौँ भने मित्रले चाहिँ सधैँ प्रेम गर्छ र संकष्टको समयको लागि नै भाइको जन्म हुन्छ भने एउटा भाइको अथवा एउटा बहिनीको एउटा दिदीको एउटा दाइको एउटा रिलेसन चाहिँ एउटा मित्रतालाई दिएको छ परमेश्वरको वचनमा। तर आज हामीले चाहिँ तिमीहरू साथी मात्रै हो केही पनि होइन भन्छौ कि, तिमीहरू दुईजना के हो भन्यो भने तिमीहरू साथी मात्रै हो, मन लाग्यो भने चाहिँ होइन रिलेसन अरू नै हुन्छ होला तर मन लागेन चाहिँ मेरो साथी मात्रै हो भनेर भन्न खोजेको मतलब यो केही पनि होइन भने हो नि त, त्यसको भ्यालुलेस गरेको जस्तो क्या। तर परमेश्वरको वचनले हामीलाई त्यो भन्दैन, इमान्दार हो त्यो रिलेसनमा पनि, इमान्दार हो त्यो रिलेसनलाई पनि असल प्रकारले निभाऊ, एउटा असल मित्र पाउनु जीवनको एकदमै महत्वपूर्ण कुरा हो जस्तो मलाई लाग्छ।
मेरो आफ्नो केसमा चाहिँ म एकदमै कम साथी बनाउने मानिस हो र पनि त्यसको मतलब चाहिँ मेरो साथी नै होइन भन्न खोजेको चाहिँ होइन भनौँ एउटा मिल्ने साथी एकजना भइदियो भने पनि एकदम ठुलो कुरा लाग्छ मलाई चाहिँ होइन त्यो साथी यस्तो होस् जसँग चाहिँ सबै कुरा भन्न सकियोस् म सबैजनासँग फ्रेन्डसिप गर्छु सबैजनासँग मिल्छु बोल्छु आफ्नो ठाउँमा छ तर एउटा हुन्छ नि एउटा मित्र चाहिँ जोसँग चाहिँ हाँस्न सकियोस् रुन सकियोस् होइन सेयर गर्न सकियोस् यस्तो खालको मित्र चाहिँ म धेरैजना बनाउन सक्दिनँ तर कम छ तर अहिलेसम्म हुनुहुन्छ भन्ने लाग्छ मलाई त्यो कारणले गर्दा तपाईँको चाहिँ कस्तो कस्तो मित्रहरू हुनुहुन्छ यसलाई चाहिँ एज समूहले कुनै पनि रोकेन र परमेश्वरको वचनले पनि हामीलाई यही नै भन्दछ र अर्को कुरा चाहिँ मित्रताले चाहिँ के गर्छ अरे भन्दाखेरि चाहिँ एकजना एकले अर्कालाई निखार्ने होइन तिखार्ने सच्चाउने सत्य बोल्ने अनि हामी परमेश्वरको वचनमा हेर्छौँ भने चाहिँ साथीहरूले एकअर्काको झुटो प्रशंसा मात्रै गर्दैनन् रे कि तिनीहरूले चाहिँ एकअर्कालाई जवाफदेही बनाउँछन् रे अनि आत्मिक वृद्धितर्फ पनि डोराउँछन् रे कतिपटक हामीलाई चाहिँ कस्तो खालको साथी मनपर्छ भन्दा तिमी एकदम राम्रो छौ तिमी जे गर्छौ त्यही राम्रो छौ जे पनि सहने कि खराब पनि सहने गलत पनि सहने रिस पनि सहने क्रोध होइन बाटो बिराइरहेको सेक छ म तसँग छु भन्ने हामीलाई लाग्छ यो चाहिँ मेरो साथी हो यसले चाहिँ मलाई माया गर्छ यसले मेरो रिस पनि झेल्छ खुसी पनि जे पनि झेल्छ भन्छौँ तर त्यो मात्रै साथी होइन तर तपाईँलाई करेक्सन गर्ने त्यो चाहिँ गलत छ चाहिँ अब चाहिँ यो चाहिँ भएन है तेरो अब चाहिँ तैँले चाहिँ सच्रिनुपर्छ है अब चाहिँ तैँले चाहिँ यो गर्नु हुँदैन त्यो लागि यो चाहिँ राइट छैन है म चाहिँ त यो कुरामा सहमति छैन है तँलाई मन पऱ्यो भने म हो त मेरो साथी होस् तर यो कुरा चाहिँ तैँले गलत गरिस् है भनेर भन्न जसले सक्छ नि त्यो चाहिँ असल साथी हो निखार्ने तिखार्ने वृद्धि हुने कतिजनाले भन्नुहुन्छ नि म यहाँ भएको चाहिँ मेरो साथीको कारणले गर्दा तपाईँको परिवार तपाईँको एउटा ब्लड रिलेसनले मात्रै तपाईँलाई जोगाउँदैन कि कुनै पनि कुरा गर्नको लागि र मित्रले पनि जोगाउँछ तर कतिपटक चाहिँ हामीलाई त्यो मित्रले दिएको सजेसन चाहिँ के लाग्छ भन्दाखेरि यो त मेरो त मित्र होइन रहेछ शत्रु रहेछ जस्तो लाग्छ नि किनकि यसले मेरो त भलाइ नै चाहँदो रहन्छ खुसी नै चाहँदो रहन्छ मलाई मन परिरहेको छ उसलाई मन पर्दैन भन्छ होइन म जान खोजिरहेको छु नजा भन्छ गर्छु भन्दैछु गर नगर भन्छ भनेपछि त्यो त मेरो एउटा भनौँ न राम्रो व्यक्ति चाहिँ होइन है भनेर पनि हामी कतिपटक साथीहरूलाई छोडिरहेका हुन्छौँ तर त्यो पनि गलत रहेछ परमेश्वरको वचन अनुसार निखार्ने तिखार्ने वेहरू देखाउने होइन करेक्सन गर्ने पनि साथी हुँदो रहेछ यो समय र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु गीतपछि भने म आउने नै छु।

हजुरले किन आश्रिसमा एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरूले भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएम र तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम friendship.com र म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र मलाई आशा छ तपाईँहरूले पनि सुनेर साथ दिइरहनु भएको छ र फ्रेण्डशिपमा चाहिँ हामी सम्बन्धको विषयमा कुराकानी गरिरहेका छौँ। हामी सम्बन्धको विषयमा कुराकानी गर्छौँ यस कार्यक्रममा चाहिँ, किनकि फ्रेण्डशिप भन्ने कुरा चाहिँ एउटा मित्रतासँग पनि एउटा भनौँ न सम्बन्धित भएको कारणले गर्दा र हरेक सम्बन्धहरू चाहिँ एउटा भनौँ न मित्रता सँगसँगै नै आइरहेका हुन्छन्। सम्बन्धलाई बनाउनु हुने चाहिँ परमेश्वर हुनुहुन्छ। परमेश्वर चाहिँ सम्बन्धलाई निर्माण गर्नुहुने, सुरुवात गर्नुहुने परमेश्वर हुनुहुन्छ र त्यसलाई चाहिँ हामीले निभाउनुपर्छ भन्ने एउटा उत्साह हामी तपाईँलाई यस कार्यक्रम मार्फत दिँदै आइरहेका छौँ। र हामी हेर्छौँ भने चाहिँ परमेश्वरको वचनमा नै हामीलाई फ्रेण्डसिपको विषयमा चाहिँ थुप्रै

कुराहरू उहाँले सिकाउनु भएको छ होइन। एउटा पहिलाको समयमा परमेश्वरको वचनमा हामी हेर्छौं भने चाहिँ त्यहाँनिर चाहिँ फ्रेन्डसिप चाहिँ एउटा यत्तिकै मात्रै गरिँदैन थियो कि बाचाहरू अनि त्यस पछाडि त्यो भनौँ न परमेश्वर पूरा गर्ने होइन एकअर्कामा जिम्मेवारीहरू निभाउने कर्तव्यहरू निभाउने त्यो हामी देख्छौँ कि यसुले पनि यत्तिकै तिमी मेरो मित्र हो भनेर भन्नुभएको छैन म तिमीहरूलाई मित्र भन्छु है भनेर भन्नुभएको छैन कि त्यो मित्रताको फर्स्ट भनौँ जिम्मेवारी उहाँले निभाउनु भएको छ कि एउटा मित्रले कस्तो चाहिँ अर्को मित्रलाई गर्नुपर्छ त भनेर चाहिँ यसो खेरि तपाईँ र मलाई मित्रताको व्यवहार गर्नुभएको हो नि त होइन उहाँले सजिलो किसिमको सम्बन्धलाई निर्माण गर्नुभएको हो नि त म तिमीहरूको परमेश्वर हो म चाहिँ यसो हो मैले चाहिँ तिमीहरूसँग आउन मिल्दैन भनेर भन्नुभयो नि त एउटा फ्रेन्डसिप मानिस भएर संसारमा आउनुभयो एउटा मित्र भाव राखेर आउनुभयो अनि संसारमा रहँदा बस्दा पनि मानिसहरूसँग उहाँले आफ्नो कर्तव्यहरू निभाउनु भयो कि आफ्नो जिम्मेवारी होइन जस्तो हामी लाजरस र येशूलाई हामी हेर्न सक्छौँ अनि त्यहाँनिर चाहिँ लाजरस चाहिँ येशूको मित्रको रूपमा पनि हामी हेर्न सक्छौँ होइन उहाँले चाहिँ आफ्नो फर्ज अथवा जिम्मेवारी निभाउनु भएको छ नि उठ लाजरस भनेर उहाँले चाहिँ उठाउनु भएको छ क्या अनि आज हाम्रो पनि त्यो जिम्मेवारी छ तपाईँ र मेरो एकअर्कालाई उठाउने एकअर्कालाई उत्साह दिने अनि एकअर्काको त्यो मृत्युबाट जीवित बनाउने भन्न खोजेको होइन कि यो चाहिँ इक्जाम्पल उहाँले एउटा भनौँ न क्रिएट गरिरहनु भएको छ नि त त्यो सेट गरिरहनु भएको छ नि त एउटा इक्जाम्पल सेट गरिरहनु भएको छ एउटा मित्रताले चाहिँ कति धेरै एकअर्कामा होइन एउटा बाचा पनि पूरा गर्छ त उसको हामी चाहिँ अहिलेको पछिल्लो समय चाहिँ एउटा म्यारिज कपालहरूले मात्रै त्यो जिम्मेवारी निभाउनुपर्छ अरूको चाहिँ त्यो जिम्मेवारी होइन साथीको लागि कसले गर्छ भन्छौँ क्या हामी तर परमेश्वरले चाहिँ त्यो मित्रतालाई पनि निभाउनुपर्छ है तिमीहरूले मित्रता निभाउनुपर्छ यो चाहिँ परमेश्वर दिनुभएको कुरा हो भनेर चाहिँ इक्जाम्पल सेट गर्नुभएको छ कि यसुले लाजरसको जीवनमा भयो चेलाहरूसँग भयो होइन सँगै खाने हिँड्ने खुवाउने कुराहरू आफूले जानेका कुराहरू सिकाउने कुराहरू डोराउने कुराहरू होइन अरती होइन एउटा भनौँ न ज्ञानका कुराहरू सिकाउने कुराहरू पनि छ नि त त्यहाँनिर त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो पनि जिम्मेवारी छ आज लाजरस जस्तै स्थानमा अरू कोही हुनसक्छ होइन जसलाई चाहिँ तपाईँ र मेरो खाँचो छ जसलाई चाहिँ समस्याले उहाँहरू उठ्नै नसक्ने गरेर लडिरहनु भएको हुनसक्छ अथवा कुनै एउटा उत्साहको कुराहरूबाट उहाँहरू वञ्चित भएको हुनसक्छ अथवा उहाँहरूलाई चाहिँ हाम्रो उत्साह हाम्रो साथ हाम्रो एउटा कनेक्सनको आवश्यकता छ कि होइन त्यो साथीहरू हामीलाई दिइरहनु भएको छ भने चाहिँ केयरलेस नगरौँ धेरै पटक हामी साथीहरूको सम्बन्धमा चाहिँ केयरलेस गर्छौँ कि आफूले भने जस्तो भयो आफूलाई पनि भने जस्तो गर्यो भने चाहिँ 50-50 जान्छ जस्तो लाग्छ मलाई फ्रेन्डसिप चाहिँ अरू चाहिँ बरु 20-80 पनि हुनसक्ला कहिलेकाहीँ 90-10 पनि हुनसक्ला अरू रिलेसनमा चाहिँ तर फ्रेन्डसिपमा चाहिँ हामी 50-50 खोजिरहेका हुन्छौँ कि नत्र के को फ्रेन्डसिप पनि भन्छौँ हामी तर परमेश्वरको वचन अनुसार चाहिँ हामीले हाम्रो तर्फबाट 50 पनि होइन 80 पनि होइन 90 पनि होइन तर 100% नै दिनुपर्छ यो सम्बन्ध पनि महत्वपूर्ण सम्बन्ध हो यसमा पनि बाचाहरू पूरा गर्नुपर्छ यसमा पनि हामी कन्सर्न हुनुपर्छ भनेर चाहिँ परमेश्वर सिकाउनु भएको छ युहन्नाको पुस्तक 15:13 चाहिँ आफ्ना मित्रहरूको लागि आफ्नो होइन ज्यान अर्पण गर्नुभन्दा ठूलो प्रेम कसैको हुँदैन भनेर भनिएको छ अनि यसुले चाहिँ मानिसलाई फ्रेन्ड जस्तै एउटा मित्र जस्तै गर्नुभएको थियो र उहाँले हाम्रो निम्ति चाहिँ आफ्नो प्राणलाई गुमाउनु भएको छ त्यो ठुलो सेक्रिफाई हो कि धेरै ठुलो कुरा हो यता कता म सुन्ने पनि गर्छु साथीहरूको कारणले गर्दा गरेको यो गरेको त्यो गरेको भन्नुहुन्छ कि राम्रो पनि लाग्छ मलाई कसैले एकदमै ग्रो गरिरहनु भएको छ भने चाहिँ अहिलेको समयमा चाहिँ त्यसको पछाडिको त भनेर फ्रेन्डहरू पनि आइरहेको देख्छु म एकदम खुसी लाग्छ धेरै इक्जाम्पलहरू पनि मानिसहरूले अहिलेको समयमा सोसियल मिडिया मार्फत त्यो दिन खोजेका पनि हुन्छन् साथीले गर्नुपर्ने कर्तव्य के हो त भनेर निभाउन पर्छ है भनेर सन्देशहरू पनि दिइरहेको हामी देख्न सक्छौँ यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु गीत पछि भने म आउने नै छु

अजनक नै आशिषमय गीत पछि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम फ्रेण्डसिप डट कम। म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र सम्बन्धको विषयमा कुराकानी गरिरहेकी छु। त्यसमा चाहिँ एउटा भनौँ न एकदमै महत्वपूर्ण सम्बन्ध फ्रेण्डसिप पनि पर्छ, साथीमा पनि पर्छ। यो चाहिँ हलुङ्गो रूपमा अहिलेको समयसम्म आइपुग्दा चाहिँ मानिसहरूले लिएको देखिन्छ क्या। खासै त्यस्तो सुरुवात पनि त्यस्तो गहकिलो तरिकाले अथवा गहन तरिकाले सुरु हुँदैन र एन्डिङ पनि त्यति गहन तरिकाले फ्रेण्डसिपमा चाहिँ हुँदैन। मेरो एकादेशमा भनेको जस्तो पहिला एउटा साथी थियो अनि हामी यसरी हिँड्थ्यौँ अनि त्यो चाहिँ याद आउँछ भन्ने गर्छौँ। तर त्यो साथी कहाँ गयो, उसलाई के भयो अथवा के चाहिन्छ, कस्तो छ प्रार्थनाको विषयहरू अथवा उसको अवस्थाहरू खोज्ने कामहरू हुँदैन। तर अहिले पछिल्लो समय चाहिँ टेक्नोलोजीले गर्दा मानिसहरूलाई होइन एउटा रियुनियन जस्तो अथवा भनौँ फेरि पनि मानिसहरूलाई भेटघाट गर्ने फेसबुकबाट होइन विभिन्न किसिमको कुराहरूबाट खोज्ने चाहिँ हामीले देख्छौँ। अनि पहिलाको पनि फ्रेन्डसिप हो, अहिलेको पनि फ्रेन्डसिप हो, र पनि अहिले एक्काइसौँ शताब्दीसम्म आइपुग्दा चाहिँ फ्रेन्डसिप गर्ने तरिका अनि फ्रेन्डसिपको तरिकाहरू पनि फरक भएको छ होइन, माध्यमहरू पनि फरक भएको छ। जस्तो पहिलाको समयमा एकदमै भनौँ न चिनिरहेको घरवरिपरि भएको व्यक्तिहरू फ्रेन्ड भन्थ्यो होला, त्यसको लागि भेट्नै पर्ने, फिजिकल भेट्नुपर्ने अथवा देख्नुपर्ने कुराहरू हुन्थ्यो भने अहिले चाहिँ नभेट्दा पनि नदेख्दा पनि हामी फ्रेन्ड हुन सक्छौँ। एकदमै सजिलो छ, एउटा कुनामा बसेर अर्को कुनाको साथीसँग हामी बोलिरहेका हुन्छौँ। हामीलाई बरु नजिकैको साथीको चासो छैन, त धेरै परको साथीको चाहिँ हामीलाई धेरै चासो वास्ता होइन त्यो देखिरहेका हुन्छौँ। कसले के लायो के खायो भन्ने खालको कुराहरू पनि हामी देख्न सक्छौँ। हाम्रो मित्रतालाई हामी त्यसरी हेरिरहेका हुन्छौँ। फ्रेन्डसिप सुरुवात पनि सोसल मिडियाबाट भएर फ्रेन्डसिपको एन्डिङ पनि सोसल मिडियाबाटै भएको पनि छ होइन। कति बेला त्यही नै साथी सुरु भयो, त्यही नै खत्तम भयो, त्यो चाहिँ अब लङ लास्टिङ गएन भन्ने कुराहरू पनि छ। यसरी हेर्नुपर्दा चाहिँ परमेश्वरको वचनले चाहिँ एकदम गहन रूपमा चाहिँ मित्रतालाई हेरेको छ, गहन रूपमा व्याख्या गरेको छ। यो चाहिँ यो फेसबुकमै सुरु भएर फेसबुकमै इन्डिङ हुने रिलेसन चाहिँ होइन है। यसमा पनि जिम्मेवारी छ, यसमा पनि एउटा कर्तव्य छ। सबभन्दा ठुलो इक्जाम्पल चाहिँ यसो हुनुहुन्छ फ्रेन्डसिपको, अनि एउटा मित्रसँगै हुँदा चाहिँ कस्तो खालको अनुभूति हुनुपर्छ, पर्थ्यो, हुन्छ भन्ने कुरा चाहिँ यसो फ्रेस हामी भन्छौँ नि, पिता तपाईँ होइन, यसो मेरो साथी हुनुहुन्छ, मेरो मित्र हुनुहुन्छ होइन, म सँगसँगै हुनुहुन्छ भन्ने खालको कुराहरू गर्छौँ नि। किनकि उहाँले हामीलाई कम्फर्टेबल बनाइदिनु भयो कि, उहाँले हामीलाई सहायता गर्नुभयो, सहयोग गर्नुभयो, निस्वार्थ किसिमको। फ्रेन्डसिपमा पनि निस्वार्थता हुनुपर्दो रहेछ अनि फ्रेन्डसिपमा पनि प्रेम आवश्यक रहेछ। फ्रेन्डसिपमा साथीमा चाहिँ के प्रेम चाहिँदैन, आदर चाहिँदैन अनि केयरहरू केही चाहिँदैन जस्तो गर्छौँ कि हामी। कुनै एउटा सम्बन्ध हुन्छ जसमा चाहिँ प्याकेजै चाहिन्छ कि, केयरिङ, माया, सबै कुराहरू, आदर, त्यो सबै कुरा हुनुपर्ने, हामी 100% दिने त्यसमा चाहिँ। अनि त्यो सम्बन्ध चाहिँ सबैको अगाडि होइन स्वीकारयोग्य हुने अथवा भनौँ चिनाउन चाहने, त्यो चाहिँ विशेष रूपमा लिन्छौँ कि हामी। तर फ्रेन्डसिप को सम्बन्धमा चाहिँ कुनै पनि प्याकेजै छैन कि, भनौँ न एउटा प्रेम गरे पनि हुन्छ नगरे पनि हुन्छ, ऊ त्यहाँसम्म जाने साथी हो अथवा भोलि हुन्छ हुँदैन थाहा छैन, यो खालको अन्यलपूर्ण प्रकारले मानिसले हेर्छ। तर परमेश्वरले चाहिँ त्यसरी हेर्नुभएको रहेनछ, किन भन्दा मानिससँग फ्रेन्डसिप कसले गर्न सक्छ त भन्दाखेरि यीशुले सक्नुहुन्छ भनेरै यो संसारमा उहाँले ल्याउनु भएको रहेछ। त्यो कारणले गर्दा चाहिँ मानिसहरूसँग उहाँहरूले मित्रता नै गर्नुभएको छ। अब सँगसँगै क्रुसिफाई हुनेहरूलाई, त्यो क्रुसमा टाङ्गिनेहरूलाईदेखि लिएर पत्रुसदेखिको लिएर होइन जति पनि व्यक्तिहरू छन् उहाँसँग हिँड्नेहरूलाई पनि उहाँले तिमीहरू मेरो मित्र हौ भनेर भन्नुभएको छ। त्यो कारणले गर्दा फ्रेन्डसिप त बलियो कुरा रहेछ नि, फ्रेन्डसिप त झन् गहन कुरा रहेछ कि, झन् बढी हाम्रो दायित्व रहेछ, त्यसमा जिम्मेवारी रहेछ होइन, सेक्युरिटीका कुराहरू रहेछन् भन्ने कुरा चाहिँ यी कुराहरूबाट हामी थाहा गर्न सक्छौँ। यसो मेरो गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर, निकै नै आशिषमा एक बजी फेरि पनि स्वागत गर्न चाहन्छु। र तपाईँहरूले भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो गुड न्यूज एफएमको प्रसारमा कार्यक्रम फ्रेन्डसिप .com र म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु। सम्बन्धको विषयमा कुराकानी गर्छौं हामी यस कार्यक्रममा। आज पनि मैले तपाईँहरूको बीचमा चाहिँ सम्बन्धको शुरूआत पहिलादेखि नै भइरहेको छ र सम्बन्धमा चाहिँ जिम्मेवारी हुन्छ, एउटा फ्रेन्डसिपमा पनि जिम्मेवारी हुन्छ। यसलाई चाहिँ सानोतिनो हामी नसोचौं। जस्तो प्राचीन मित्रताको विशेषताको रूपमा चाहिँ पहिलाको समयमा चाहिँ विशेषताको रूपमा चाहिँ कम तर गहिरो सम्बन्ध हामी देख्छौं कि पहिलाको सम्बन्धहरूमा चाहिँ फ्रेन्डसिपमा चाहिँ उच्च जवाफदेहिता कि एकदमै आफ्नो साथीप्रति पनि जवाफदेही हुनुपर्छ, ऊप्रति पनि हामी इमान्दार हुनुपर्छ, वफादार हुनुपर्छ भन्ने हामी सम्बन्ध पहिलाको प्राचीन मित्रतामा देख्न सक्छौं। र सार्वजनिक र औपचारिक पनि थियो पहिलाको मित्रता, होइन अब पब्लिकली भेट्ने बोल्ने त्यो खालको हामी देख्न सक्छौं प्राचीन मित्रतामा भने। अहिलेको मित्रता आधुनिक मित्रतामा चाहिँ हामी के देख्छौं भन्दा विशाल तर सतही रूपमा हामी देख्न सक्छौं, कम झन्झट अनि कम प्रतिबद्धता पनि हामी देख्न सक्छौं अहिलेको फ्रेन्डसिपमा भने। बोला बनावटी सम्बन्ध पनि हामी देख्छौं कि अहिलेको आधुनिक फ्रेन्डसिपमा चाहिँ आधुनिक सम्बन्धमा आधुनिक समयसम्म आइपुग्दा चाहिँ धेरै कुराहरू चाहिँ एउटा भनौँ न सतही रूपमा तल नगएको कुरा हामी देख्न सक्छौं, बनावटी रूपमा हामी ती कुराहरू देख्न सक्छौं। हामी स्क्रिनका लागि सजाइएका मानिसहरूका रूपहरूसँग मात्र कुराकानी गर्छौं, उनीहरूको वास्तविक र भद्रगोलपूर्ण दैनिक जीवनलाई देख्न पाएका हुँदैनौ। एकदम सर्लक्क होइन, एकदम मिलेको देख्छौं। अहिलेको समयमा फिट एन्ड फाइन सबै कुराहरू भएको देख्छौँ, होइन सोसल मिडियाबाट हेर्ने हो भने त उसको राम्रो कुराहरू मात्रै पोस्टहरू हुन्छ, त्यो मात्रै हामी देखेका हुन्छौँ। तर फिजिकल रूपमा भेट्दाखेरि चाहिँ उसको रहन शैली, जीवन यापन, होइन जीवनशैली, सबै कुराको विषयमा गति कमी, अभाव, प्रशस्तता, गाह्रो साह्रो सबै कुराहरू चाहिँ पहिलाको समयमा देखिन्थ्यो, तर अहिले आधुनिक समयमा हामी त्यो देख्न सक्छौँ। र बनावटी कुराले चाहिँ पक्कै पनि मानिसहरूलाई एकदमै सहजता पक्कै पनि हुँदैन। र यसका केही भिन्नताहरू हामी हेर्छौँ भने चाहिँ भनौँ न परमेश्वरको वचन अनुसारको चाहिँ निकै कम राम्ररी छानिएका हामी देख्न सक्छौँ, सयौं र हजारौं नेटवर्क मार्फत अहिलेका साथीहरू होइन आधुनिक रूपमा चाहिँ। र बाइबलीय अनुसार चाहिँ साझा मान्ने मूल्य मान्यता चरित्र र प्रतिबद्धता भएको देख्छौँ भने साझा रुचि निकटता वा अनलाइन होइन त्यो खालको कुराहरू हामी देख्न सक्छौँ। र हामी हेर्न सक्छौँ अहिलेको समयमा आम्ने सामने सत्य बोल्ने, फलामको फलाम तिखार्ने पहिलाको समयको हुन्थ्यो भने अहिले चाहिँ पन्छाउने, ब्लक गर्ने वा सामाजिक सञ्जालमा कुरा काट्ने यस्तो खालको फ्रेन्डसिप चाहिँ हामी देख्न सक्छौँ। र अर्को कुरा उच्च समय प्रतिष्ठा वा गौरव होइन एउटा स्रोत साधनको त्याग हामी त्यो समय देख्छौँ भने अहिलेको समयमा चाहिँ न्यून एउटा पोस्ट लाइक गर्ने, एउटा म्यासेज पठाउने त्यस्तो खालको हामी देख्छौँ भने पहिलाको समयमा चाहिँ भेटिरहने कुराहरू सुनिरहने त्यो कुराहरू पनि हामी देख्छौँ। परमेश्वरको वचन अनुसार भनौँ न त्यो अनुसार चाहिँ हामीलाई यो सम्झाउँछ कि मानव जाति धेरै र सतही सम्बन्धको लागि बनेको होइन, हामी त विश्वासिलो, स्थिर र त्यागपूर्ण मित्रताको लागि बनेका हौ। जसले ईश्वरले हामीलाई गर्ने प्रेमको झल्को दिन्छ, जसले हाम्रा सबै कमजोरीलाई थाहा पाए पनि हामीलाई साथ छोड्दैन, त्यो खालको एउटा मित्रताको परिभाषा चाहिँ एकदमै प्योर छ, एकदमै ब्युटिफुल छ होइन। त्यो कारणले गर्दा मित्रता भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ भन्दै यो समयलाई गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउने नै छु।

हजुर, निकै नै आश्लेषमा एकदमै फेरि पनि स्वागत गर्न चाहन्छु। यसो नै मेरो साथी पक्कै पनि हामी सबैजनाको साथी बन्न सक्दैनौँ होला, हामी होइन सीमित छौँ होला, सीमित मानिसको साथी छौँ होला, तर हाम्रो परमेश्वर अनि यीशु ख्रीष्ट चाहिँ सबैजनाको मित्र हुनुहुन्छ, बन्न सक्नुहुन्छ र उहाँले त्यो भूमिका पनि निभाउनुहुन्छ। र त्यसको मतलब चाहिँ हामीले फेरि निभाउनु पर्दैन भन्न खोज्यो भने हामीले चाहिँ उहाँको अनुसरण गर्नुपर्छ। उहाँले कसरी मित्रतालाई निभाउनु भएको थियो, परमेश्वरको वचनमा मित्रतालाई कसरी हेरिएको छ, अनि मित्रतामा पनि हाम्रो कर्तव्यहरू छ है, मनलाई निभाउने मन नलाई, ननिभाउने मनलाई, बोल्ने मन नलाई, नबोल्ने मात्रै होइन, हामीले पनि आफ्नो मित्रतामा गोडमेल गर्नु, मित्रतालाई होइन वास्ता गर्नु, त्यो हाम्रो आफूलाई मन लागेर भन्दा पनि परमेश्वरको आज्ञा पनि हो है भन्ने एउटा उत्साह म तपाईँहरूलाई दिन चाहन्छु। र तपाईँहरू यसरी गुड न्युज एफएमको एउटा साथी होइन एकदमै मित्र बनिदिनु भएको लागि पनि हृदयबाट धन्यवाद। आगामी समयहरूमा यस्तै यस्तै कुराकानी पक्कै पनि यस कार्यक्रममा गर्नेछौँ, अन्य कार्यक्रममा हाम्रो भेट हुने नै छ। जो जतिजना श्रोताले आज सुनेर साथ दिनुभएको छ यहाँहरूलाई एकदमै हृदयबाट धन्यवाद, र पक्कै पनि हामी अर्को कार्यक्रममा भेट हुने नै छौँ। सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम फ्रेन्डसिप.com बाट म ज्ञानो बिदा हुन चाहन्छु। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ। अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
5: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
4: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
5: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
4: अधिक जानकारीका लागि
5: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
6: ए बाबु, हजार टच बालेर जाऊ।
7: पर्दैन आमा, त्यही पुग्ने त हो। एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ। सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
9: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडे पनि ठ्याक्क पारेर।
8: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
9: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
8: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
4: थप जानकारीका लागि
8: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862420210, 9862420210।
10: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
7: लगभग सबैजना आइसक्नुभयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
11: हुन्छ
12: हुन्छ।
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
13: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
13: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रवासमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई जोड्ने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार बेलुकी 4 बजेदेखि 5 बजेसम्म।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जय मसीह तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचनको सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लेखित 27 अध्यायको 1-10 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनेर। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। बिहान सबेरै सबै मुख्य पुजारीहरू र जनताका धर्मगुरूहरूले येशूलाई मृत्युदण्ड दिन भनी उहाँको विरूद्धमा सरसल्लाह गरे, अनि तिनीहरूले उहाँलाई बाँधेर लगे र हाकिम पिलातस कहाँ सुम्पिदिए। तब उहाँलाई पक्राउने यहुदाले उहाँमाथि दण्ड आज्ञा भएको देखिकन पशुतु गर्यो र मुख्य पुजारीहरू र धर्मगुरूहरूलाई चाँदीको 30 सिक्का फिर्ता दिन ल्यायो र भन्यो, मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु। तर तिनीहरूले भने, हामीलाई के मतलब, त आफै जान। तब चाँदीका 30 सिक्काहरू मन्दिरमा फ्याँकेर त्यो गयो र त्यसले झुन्डिएर आत्महत्या गर्यो। तर मुख्य पुजारीहरूले चाँदीका 30 सिक्काहरू लिएर भने, ढुकुडीमा यो राख्न उचित छैन, किनकि यो रगतको मोल हो। तिनीहरूले आपसमा सल्लाह गरेर त्यस पैसाले परदेशीहरू दफन गर्न कुमालेको जमिन किने। यसैकारण त्यो जमिन आजसम्म पनि रगतको जमिन कहलाइन्छ। तब यर्मिया अगमवक्ताले भनेको कुरा पूरा भयो। तिनीहरूले चाँदीको 30 सिक्का लिए, त्यस मूल्यको रूपमा जुन मूल्य इजरायलका छोराहरूले तिनीहरूमाथि तोकेका थिए, र परमप्रभुले मलाई आदेश दिए अनुसार कुमालेको जमिनको निम्ति तिनीहरूले दिए। आदरणीय श्रोता, यो खण्डमा पाप गरेपछि पछुतो गर्नु गलत हुन्छ भन्ने कुरा यहाँ हामी विशेष मुख्य विचारलाई हामी यहाँ पाउँछौ। पाप गरेपछि पछुतो गर्नु चाहिँ गलत हुन्छ। यसको अर्थ चाहिँ बरु पश्चाताप गर्नु पर्थ्यो, पश्चाताप गर्नु असल हो। पत्रुसले पश्चाताप गरे र असल गरे। जुन व्यक्तिले पाप गर्छ त्यो व्यक्तिले पछुतो गर्यो भने गलत हुन्छ र पश्चाताप गर्यो भने असल हुन्छ। प्रभु येशू ख्रीष्टको दुईजना चेलाहरू यहाँ हामी देख्छौ। पत्रुसले आफ्नो गल्तीमा आफूले गरेको पापको लागि उसले पछुतो गरेन र उसले पछुतो गरेर गलत गरेन, तर उसले पश्चाताप गरेर असल गरे। तर यहुदा इस्करियोतले आफूले यो कुरा महसुस गरे कि उनले मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु। यो दिमागमा आउनु एउटा मनस्पातल पतालमा अथवा मानसिक रूपमा एउटा व्यक्तिले मैले पाप गरे भनेर पूरा रूपमा थाहा पाउनु मानसिक रूपमा त्यो असल हो, अनि भावनात्मक रूपमा एउटा व्यक्तिले छटपटी आउनु एकदम त्यसमा मैले गल्ती गरे भनेर भावनात्मक रूपमा छटपटी आउनु यो भावनात्मक रूपमा थियो। अब निर्णय गर्नु पर्थ्यो एउटा व्यक्तिको जीवनमा त्यो निर्णय गर्ने क्षमता परमेश्वरले दिनुभएको छ, त्यसकारणले त्यो भावनात्मक रूपमा उसलाई छटपटी आइसकेपछि उसले कि त साँचो पश्चाताप गर्छ कि त उसले पछुतो गरेर गल्ती गर्छ। दुईटा काम मानिसले गर्न सक्छ। जब आफूलाई छटपटी हुन्छ मैले गल्ती गरे मैले पाप गरे भन्ने कुरा जब मानसिक रूपमा स्पष्ट हुन्छ त्यो ज्ञान उसलाई थाहा हुन्छ, त्यसपछि उसको भावनात्मक रूपमा ऊ छटपटी गर्न थाल्छ। अब के गर्ने भन्ने कुरा भावनात्मक रूपमा आउँछ र त्यतिखेर उसको निर्णय चाहिँ बलियो हुनुपर्छ। कि त पत्रुसले जस्तै साँचो पश्चाताप गर्छ र कि त यहुदा इस्करियोतले गरे जस्तै पछुतो गरेर गल्ती गर्छ। मानिसले दुईटा काम गर्छ, आफ्नो निर्णय दिन्छ। यहाँनिर यहुदा इस्करियोतको बारेमा यहाँ यीशुलाई मृत्युदण्डको फैसला दिने कुरा जब निर्णय भइसकेपछि अब यीशुलाई पक्रेर पिलातोस कहाँ गएर अब यीशुलाई मृत्युदण्डको स्वीकृति माग्नका लागि प्रधान पुजारीहरू धर्मगुरूहरू पिलातोस कहाँ गए र पिलातोस चाहिँ रोम सरकारद्वारा तोकिएको त्यो प्रोभिन्समा अथवा त्यो प्रदेशमा इजरायलमा एउटा यहुदीहरूको आफ्नै महासभा अदालत थियो निर्णय दिने भने मृत्युदण्डको केसमा मृत्युदण्डको सवालमा चाहिँ यो रोमद्वारा नै स्वीकृति हुनुपर्थ्यो प्रमाणित हुनुपर्थ्यो र त्यसपछि स्वीकृति पनि दिनुपर्थ्यो लिनुपर्थ्यो। मृत्युदण्ड यहुदीहरूले महासभाले तोक्न सक्दैन थियो। मृत्युदण्डको लागि पूरा प्रमाण लिएर जान सक्छ र गएर भनौ यीशु ख्रिस्टलाई मृत्युदण्ड दिनुहोस् भनेर अनुरोध गर्नुपर्छ। यही अनुरोधको लागि अब लाँदै गर्ने क्रममा पिलातोस कहाँ लाँदै गर्दाखेरि यहुदाले यो सबै कुरा देख्यो अनि यहुदाले यो देखिसकेपछि यहुदाको मानसिक रूपमा उसले आफूले गरेको गल्तीलाई छर्लङ्ग उसले देख्यो। एउटा निर्दोष व्यक्तिलाई मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु, यो उसको मानसिक रूपमा यो छर्लङ्ग भयो कि उसले गल्ती गरेकै हो, यो गल्ती उसबाट भएको हो भन्ने कुरा पक्का पक्की रूपमा मानसिक रूपमा उसलाई थाहा भएको थियो। त्यही मानसिक रूपमा थाहा भएपछि ऊ अब छटपटिन लाग्यो, म के गरौं भन्ने कुरा उसले आफैले आफैलाई सोध्ने कुरा भयो अनि उसले आफैले आफैलाई पछुतो गर्यो। यो पछुतो भनेको चाहिँ आफैले आफैलाई धिकार्ने कुरासँग सम्बन्धित छ। आफूलाई बाँच्नुको सट्टा आफूलाई दण्ड दिने, आफैले आफूलाई दण्ड दिने, त्यस्तो खालको कुरा चाहिँ पछुतो हो। आफैलाई आफैले गरेको गल्तीमा, यो कसले गरेको गल्ती भन्ने कुरा आफैले गरेको हो, त्यसका दण्ड के छ त भन्दाखेरि पछुतो गर्ने व्यक्तिले चाहिँ यसैलाई मार्नुपर्छ, यसैलाई नोक्सान गर्नुपर्छ, तैले हो तैले गर्दा यस्तो भएको भनेर आफैले आफैलाई यसरी दोष्याएर अब दण्ड दिन्छु दिनुपर्छ भनेर उसले आफ्नो निर्णयमा चाहिँ गलत तरिकाले उसले आफैलाई आत्महत्या गर्ने निर्णय गरे र उसले आत्महत्या पनि गरे। यो निर्णय एउटा व्यक्तिले आफैले गरेको निर्णय हो, यो परमेश्वरले गर्ने निर्णय होइन। दुईटा अप्सन थियो, एउटा व्यक्तिले आफ्नो भूल गल्ती थाहा पाइसकेपछि, आफूले गरेको गल्ती स्पष्ट मानसिक रूपमा थाहा भइसकेपछि, उसले अब के गरौं भनेर भावनात्मक रूपमा छटपटी आइसकेपछि उसको निर्णय चाहिँ जटिल थियो, निर्णय चाहिँ पक्का गर्नु पर्थ्यो। पत्रुसले आफूलाई साँचो पश्चाताप गरेर आफ्नो जीवनमा फेरि नयाँ जिन्दगी उसले शुरू गर्यो, आशिषको जिन्दगी शुरू गर्यो भने यहाँ यहुदाले आफैलाई आत्महत्या गर्ने निर्णय गरे र यो निर्णयले उसलाई सधैँको लागि उसले आफूलाई समाप्त गरे र उसले जिन्दगी देख्न पाएन, न त अहिले न त भविष्यमा। उसको जिन्दगी बडो डरलाग्दो अवस्थामा गएको हामी देख्छौ। आदरणीय श्रोता, यहाँहरूले प्रवचन सुन्दै गर्नुहुँदाखेरि हजुरहरूको मनमा के आइराखेको छ र यो एउटा व्यक्तिले मानसिक रूपमा आफूले गरेको गल्तीलाई थाहा पाइसकेपछि उसलाई छटपटी हुन्छ र आज मानिसहरूले आफ्नो गल्तीलाई लुकाउन खोज्छन्, छोप्छन्, डर र त्रासमा बाँचिरहेका छन्। उसले साँचो पश्चाताप गरेको छैन, बरु गलत पछुतो गरेर गलत गरेका छन्। धेरैजना आत्महत्याका शिकार बनेका छन्, उनीहरूले आफूलाई पछुतो गरेर गलत गरेका हुन्। गल्ती भएकै हो, पाप गरेकै हो र आफूबाट भूल भएकै हो, तर त्यो भूललाई साँचो पश्चाताप गरेर नफर्केर ऊ फेरि सदाको लागि आफूलाई आत्महत्या गर्ने निर्णयतिर गएको हामी देख्छौ। आज विश्वमा मानिसहरूले आफूलाई यसरी हत्या गरिरहेका छन्, आत्महत्या गरिरहेका छन्। यो सत्य होइन आदरणीय श्रोताहरू, यो भनेको आज परमेश्वरको दृष्टिमा, परमेश्वरले पछुतो गरेर गलत गरेको मन पराउनुहुन्न, परमेश्वरले चाहिँ साँचो पश्चाताप गरेर फर्केको परमेश्वर चाहनुहुन्छ। र यहुदाले जस्तो गलत काम कसैले पनि गर्नुहुँदैन। हो, गल्ती भएकै हो, पाप भएकै हो, अधर्म काम गरेकै हो, तर उपाय छ। यीशु ख्रीष्टलाई विश्वास गरेर साँचो पश्चाताप गरेर फर्क्यो भनेदेखि आज त्यो व्यक्तिले फेरि नयाँ जीवन पाउनेछ र उसले नयाँ फेरि उसले त्यो पाप नगरेर उसले अब असल काम गरेर जिउने एकपटक उसले मौका पाउँछ। त्यसको लागि यीशु कहाँ आउनुपर्छ? प्रत्येक मानिसहरूको लागि यीशु ख्रीष्ट मृत्यु दण्डमा जान लागेको हामी यहाँ देख्छौ। र आज यहुदाले जस्तो गलत निर्णय कसैले पनि नगरोस् भन्ने छ। बाइबल धर्मशास्त्रले यो कुरालाई गलत भनेका छन् र यसरी पछताउनु, पछुतो गर्नु गलत हो भनिएको छ। बरु साँचो पश्चातापले मानिसलाई जीवन दिन्छ, तर यो साँचो पछुतोले मानिसलाई नरकमा हाल्छ, मृत्युमा जान्छ। त्यसकारण आज यहाँ प्रवचन सुनिराख्नु हुँदाखेरि यदि यहाँहरूको बीचमा पनि मैले भूल गरेको छु, मैले अनगिन्ती पापहरू गरेको छु भनेर यहाँहरूको मनमा एउटा दोषी भावना यदि छ भने, यहुदाको जस्तै दोषी भावना छ भने, यहाँहरूले निर्णय गर्ने बेलामा यहुदाले जस्तो नगर्नुहोला, तपाईँको लागि उपाय छ, तपाईँको सिन्दुरे रंगको पाप भयो भने त्यसलाई धोएर सेतो सेतो पार्नका लागि परमेश्वरले बोलाइराख्नु भएको छ। यीशु ख्रिस्ट कहाँ आऊ भनेर उहाँले आफैलाई आफैले भन्नुभएको छ, हे मेहनत गर्ने र बोझले लादिगारो हो म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु भन्नुभएको छ। र यदि यहाँहरूले प्रवचन सुन्दै गर्नुहुँदाखेरि आफूले गरेका भूलहरू आफूले गरेका पापहरू झल्झल्दी सम्झिराख्नु भएको छ र आफैले आफैलाई दोष्याउने काम गरिरहनु भएको छ भने यो गलत हुन्छ। नदोष्याउनुहोस् आफैले आफैलाई, बरु त्यो दोषहरू देखेर गल्तीहरू देखेर पश्चाताप गर्नुहोस्, पश्चाताप गरेर फर्किनुहोस्, फेरि त्यो भूल घरि गर्नका लागि आफूलाई नसुम्पिनुहोस्, बरु त्यो भूलबाट फर्किनुहोस् र असल काम गर्नुहोस्। चोरी काम गरिरहनु भएको छ भने त्यसलाई रोक्नुहोस् र अब असल काम गर्नुहोस्। यसले यहाँहरूको जीवनमा परमेश्वरको राज्यमा नयाँ क्षितिज, नयाँ जीवन, नयाँ आशा यहाँहरूले पाउनुहुनेछ। आउनुहोस् यीशुलाई विश्वास गर्नुहोस् र यसरी साँचो पश्चाताप गरेर आफूलाई अगाडि बढाउनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। आशा छ यहाँहरूले फेरि अर्को प्रवचन सेवाको लागि तयारी हुनुहुनेछ भनेर, त्यतिन्जेलसम्म परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

जय मसी, म ज्वाला श्रेष्ठ, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।
1: कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनार्दन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी बाइबलको सान्दर्भिकता तपाईँहाम्रो जीवनमा कस्तो छ भन्ने विषयमा हामी चर्चा परिचर्चा गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँहाम्रो जीवनमा बाइबलको असर के छ अथवा हाम्रो दैनिक जनजीवनमा हामीले नथापाइकन पनि पवित्र धर्मशास्त्र बाइबलले हामीलाई कसरी डोराइरहेको छ भनेर बताउनु हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। प्रेसवता, आज पनि त्यही उद्देश्य अनुरूप तपाईँको जीवनमा बाइबलको सान्दर्भिकतालाई देखाउनको लागि हामी आइपुगिसकेका छौं र यस कार्यक्रममा बाइबलका विभिन्न जीवन उपयोगी शिक्षाहरूलाई लिएर हामी कुराकानी गर्ने गर्दछौ। प्रेसवता, त्यसैले यस कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुभएको होस् भनेर साथसाथै तपाईँलाई यो कार्यक्रम सुनेर कस्तो लाग्छ तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिनुहोला भन्दै आजको कार्यक्रमलाई शुरूआत गर्न चाहन्छौ। प्रेसवता, तपाईँको प्रतिक्रियाको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौ। आदरणीय श्रोता, आजको कार्यक्रमलाई अब हामी शुरूआत गरौं। बाइबल धर्मशास्त्र जसमा सबै थोकहरू समावेश गरिएको छ र बाइबल धर्मशास्त्र एउटा सम्पूर्ण रूपले इमानदार धर्मशास्त्र हो भनेर हामी भन्न सक्छौ र यो विश्वासयोग्य छ पनि भन्न सक्छौ र यसको आधार के हो भनेर तपाईँको मनमा जिज्ञासा आउँदैछ भने बाइबल धर्मशास्त्रमा सबै कुराहरू असल नै असल मात्र लेखिएको छैन। बाइबल धर्मशास्त्रमा विभिन्न मानिसहरूले गरेका खराबीहरूलाई पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ। श्रोता, यहाँ उल्लेख गरिएका पात्रहरूको सकारात्मक पक्ष र नकारात्मक पक्ष दुवै खुलेर प्रस्ट्याएको कारणले गर्दा हामी बाइबल धर्मशास्त्र चाहिँ इमानदार र विश्वासयोग्य छ भनेर हामी भन्न सक्दछौ। जस्तो उदाहरणको लागि हामी राजा दाउदको कुरा गरौं, दाउदलाई परमेश्वरले आफ्नो हृदयको मानिस भन्नुभयो र दाउद यसरी परमेश्वरको हृदयको मानिस भन्ने प्रशंसा पाउनको लागि पक्कै पनि उनले असल काम गरे र असल जीवनशैली जिए र परमेश्वरको आज्ञा अनुसार जीवन जिए, त्यो कारणले गर्दा उनले त्यो उपाधि प्राप्त गरेको हामी थाहा गर्न सक्छौ र साथसाथै त्यही दाउदले आफ्नै मित्रलाई षड्यन्त्र गरेर मारेको र त्यसपछि फेरि उसैको श्रीमतीलाई उसले आफूले हत्याएको र आफ्नो बनाएको जस्ता नराम्रो घिनलाग्दा कुराहरू पनि बाइबलले इमानदार रूपले बताएको छ। त्यसै गरी हामीले हेर्ने हो भने राजा सोलोमनको विषयमा पनि बाइबलमा उल्लेख गरिएको छ। त्यो सोलोमन जसले आफ्नो जीवन कालभरिको समय मध्ये आधा समय सम्पूर्ण रूपले परमेश्वरको वचनलाई पछ्याए र परमेश्वरको इच्छा अनुसार आफ्नो जीवन जिए र परमेश्वरको प्रिय व्यक्ति बने, पछि त्यसको आधा समय फेरि उनी व्यभिचारमा फसे र उनले आफ्नो 1000 रानीहरू जोड्ने क्रममा सृष्टिकर्ता परमेश्वरको विरुद्धमा पाप गरे र त्यसको दण्ड स्वरूप उनको सन्तान दर सन्तानको लागि दिएको राज्य टुक्रिएको कुरा पनि बाइबलमा उल्लेख गरिएको छ। प्रेसवता, यसकारणले गर्दा बाइबल धर्मशास्त्र ले कसैलाई पनि पक्षपात गरेको छैन। बाइबल धर्मशास्त्रले सबैलाई समान कुराहरू समान व्यवहार गरेको छ र जसले जस्तो काम गरेको छ त्यही कुरालाई खुलेर बताइदिएको कारणले गर्दा बाइबलका सबै कुराहरू विश्वासयोग्य छन् भनेर हामी भन्न सक्दछौ। श्रोता, बाइबल धर्मशास्त्रको अर्को एउटा चिनारी पनि छ। पहिलो चिनारी चाहिँ इतिहासको भयो भने दोस्रो चिनारी चाहिँ यो परमेश्वरको वचन हो। अहिले मैले कुरा गरे र कुरा गरे अनुसार जो मैले दाउदको र सोलोमनको विषयमा कुरा गरे यो इतिहासको तथ्य हो र ऐतिहासिक कुरा हो भने अब म जो कुरा गर्न जाँदैछु त्यो चाहिँ परमेश्वरको वचन हो र बाइबलमा परमेश्वरको वचन र मानिसको इतिहास सबै समावेश गरिएको छ। साथसाथै बाइबल धर्मशास्त्रमा विभिन्न ज्ञान र बुद्धिका कुराहरू पनि समावेश गरिएको छ, विज्ञानका कुराहरू पनि समावेश गरिएको छ। जुन कुरालाई विज्ञानले सही हो कि होइन भनेर साबित गर्नलाई कुनै पनि प्रकारका खोज, अनुसन्धान र परीक्षण गरिराख्नु पर्दैन। कुनै एक समय थियो बाइबल एकदमै प्राचीन पुस्तक मानिन्थ्यो र बाइबलमा लेखिएका कुराहरू अब चाहिँ यो युगमा सान्दर्भिक छैन भनेर सोचिन्थ्यो र मानिसहरूले सृष्टिको रहस्य के रहेछ, ब्रह्माण्डको रहस्य के रहेछ भनेर खोजी गर्दै गर्दा बाइबलमा उल्लेख गरिएका कुराहरू उनीहरूको खोज र अनुसन्धानबाट प्रकट हुनुले वैज्ञानिकहरू जसले बाइबललाई पहिला प्राचीन पुस्तक भनेका थिए अब तिनीहरूले चाहिँ भन्न बाध्य भए बाइबल परमेश्वरको सत्य वचन रहेछ र यो हरेक युग र हरेक समय हरेक व्यक्ति हरेक तह र तबकाका मानिसहरूको लागि सान्दर्भिक रहेछ भनेर थाहा गर्न यसरी घोषणा गरेको हामी पाउँदछौ। त्यसकारणले गर्दा बाइबल धर्मशास्त्रलाई कसैले विश्वास गर्दैमा यसको विश्वसनीयता बढ्ने र अविश्वास गर्दैमा यसको विश्वसनीयता गुम्ने भन्ने कहिले पनि हुँदैन। बाइबल धर्मशास्त्र जो हाम्रो हातमा छ, यो संसारमा अस्तित्वमा छ, यसको सत्यता एउटा विश्वव्यापी सत्यता चाहिँ ब्रह्माण्ड व्यापी सत्यता चाहिँ स्थिर र अटल रहिरहन्छ। कसैले पनि यसलाई झुटा साबित गर्न सक्दैन, न त कसैले यसलाई अरू थोकको लागि प्रयोग गर्न नै सक्छ। त्यसकारणले गर्दा पवित्र धर्मशास्त्र बाइबल तपाईँले विश्वास गर्नुहोस् या नगर्नुहोस्, तपाईँको जीवनसँग प्रत्यक्ष जोडिएको छ। यदि तपाईँ बाइबल धर्मशास्त्रबाट ज्ञान प्राप्त गर्न चाहनुहुन्छ, बुद्धि प्राप्त गर्न चाहनुहुन्छ, इतिहास जान्न चाहनुहुन्छ र अथवा मेरो जीवनमा भएको ईश्वरको योजना के हो भनेर जान्न चाहनुहुन्छ भने बाइबल धर्मशास्त्रले तपाईँलाई सही र सठिक उत्तर दिदछ। कुनै एक समय थियो मानिसहरू ईश्वरीय ज्ञान र बुद्धि प्राप्त गर्नको लागि वन वनमा भड्किँदै हिँड्नु पर्थ्यो, नदीमा डुबेर तपस्या गर्नु पर्थ्यो, पञ्चाग्नि तापेर तपस्या गर्नुपर्ने हुन्थ्यो, हर तरिकाका तपस्या गरेर उनीहरूले ज्ञानको खोजी गर्नुपर्ने हुन्थ्यो र पनि ती समयहरूमा त्यस प्रकारको ज्ञान प्राप्त हुँदैन थियो जुन प्रकारको ज्ञान उनीहरूले प्राप्त गर्न चाहेका थिए। तर जो व्यक्तिले पवित्र धर्मशास्त्र बाइबल अध्ययन गर्छ उसले बिना मेहनत बिना त्यति धेरै लगानी उसले प्राचीन समयमा मानिसहरूले नपाएको ज्ञान उसले सहजै प्राप्त गर्न सक्छ। यो हो बाइबल धर्मशास्त्रको विशेषता। बाइबल धर्मशास्त्र पढ्नलाई तपाईँ इसाई नै हुनुपर्छ, क्रिस्टियनै हुनुपर्छ भन्ने होइन। हर कोहीले बाइबल धर्मशास्त्र पढेर आफ्नो करियरलाई आफ्नो भविष्यलाई सही प्रकारले अगाडि बढाउन सक्छ। श्रोता, हामीले विश्वमा जति पनि राजनैतिक रिफर्मरहरू अझै भनौँ सुधारकहरू आए, ती सुधारकहरूले बाइबल धर्मशास्त्र पढिसकेपछि अनि त्यही आधारमा आफ्नो सुधारको अभियानलाई अगाडि बढाएको घटना हामी पाउन सक्छौँ। प्रिय श्रोता, अनि त्यसै गरेर विभिन्न वैज्ञानिकहरूले पनि अझै भनौँ विभिन्न दार्शनिकहरूले पनि बाइबल धर्मशास्त्रबाट अध्ययन गरेर ती कुराहरूलाई मानिसको सामु ल्याएको हामी थाहा गर्न सक्छौँ र यसरी बाइबल धर्मशास्त्र सबै प्रकारका मानिसहरूको लागि, सबै अभियन्ताहरूको लागि र सबैका राजनीतिज्ञहरूको लागि, सबै समाजसेवीहरूको लागि, सबै सुधारवादी शक्तिहरूको लागि बाइबल उत्तिकै सान्दर्भिक छ र बाइबल धर्मशास्त्र एउटा भनौ पूर्ण रूपले अशिक्षित अथवा निरक्षर वर्गदेखि लिएर ठूला ठूला विद्वानहरूसम्मको लागि उनीहरूको स्तर अनुसारको मार्ग देखाउन सक्ने क्षमता भएको एउटा धर्मशास्त्र हो बाइबल। प्रेसवता, यो पवित्र धर्मशास्त्र बाइबल अझै भन्नुपर्दा यो परमेश्वरको वचन सबैभन्दा पहिले आजको जस्तो मानिसको हात हातमा आएको थिएन र सबैभन्दा पहिलो लिखित ईश्वरीय दस्तावेजको रूपमा ढुङ्गाको पाटीमा 10 आज्ञा लेखिएको थियो र त्यहाँबाट सुरुवात भएको हो परमेश्वरको वचनको रूपमा यो बाइबल उत्रनको लागि। श्रोता, 10 आज्ञा जो 10 आज्ञा आज सम्पूर्ण नियम कानून र धर्मशास्त्रहरूको जग हो जसले असल र खराबलाई निर्धारण गर्नको लागि सहायता गरिरहेको छ। 10 आज्ञा दिनुभन्दा अगाडि संसारमा के कुरा असल हो, के कुरा सही हो, के कुरा पाप हो, के कुरा अधर्म हो भन्ने कुरा चाहिँ खासै मानिसहरूले छुट्याउन सकेका थिएनन्। मानिसहरूले तब छुट्याउन जाने जब सृष्टिकर्ता परमेश्वरले 10 आज्ञा दिनुभयो। यो कुरा खराब रहेछ, यो कुरा सही रहेछ भन्ने कुरा। प्रिय श्रोता, सम्भवत यही 10 आज्ञा सृष्टिकर्ता परमेश्वरले दिनु भइसकेपछि मानव सभ्यताको विकासले ठूलो ठूलो फड्को मार्दै आजसम्म आएको हामी थाहा गर्न सक्छौ। श्रोता, त्यसो भए यो 10 आज्ञामा के छ त? आजको बसाईमा पनि म यो 10 आज्ञा तपाईँको बीचमा सरसर्ती पढेर सुनाउन गइरहेको छु, जुन प्रस्थानको पुस्तक 20 अध्यायको 3 पददेखि 17 पदसम्म उल्लेख गरिएको छ। लेखिएको छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु, आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै पनि कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता पुर्खाको अधर्मको दण्ड उनीहरूको सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु। तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निर अपराध ठहराउनु हुने छैन। सबात दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर 7 चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सबात दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले, न छोरीले, न कमारा कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्, किनकि 6 दिनमा परमप्रभुले आकाश पृथ्वी समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो, तर 7 दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले सबात दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। आफ्ना बुवा र आमालाई आदर गर कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आमेन। यो थियो 10 आज्ञा जो सृष्टिकर्ता परमेश्वरले सम्पूर्ण इसरायलीहरू मार्फत हामीलाई पनि दिनुभएको थियो, र हामीले हाम्रा वरपर भएका धर्मशास्त्र तथा हाम्रो वरपर हाम्रो देश र समाजले बनाएका कानून नियमहरूलाई र विभिन्न नियमावली ऐनहरूलाई राम्रोसँग त्यसलाई अध्ययन गर्दै जाने हो भने ती सबैको उद्देश्य यही 10 आज्ञामा आएर टुङ्गिन्छ, ताकि मानिसहरूले यी कुरालाई असल तरिकाले मानुन्। तादृश श्रोता, अब भने आजको बसाईमा हितोपदेशको पुस्तकबाट अध्ययन गर्ने बेला भइसकेको छ, र हितोपदेशको पुस्तक अध्ययन गर्ने क्रममा हामी हितोपदेश 13 अध्यायसम्म आइपुगिसकेका छौं, र 13 अध्यायको 18 पदसम्म हामीले गत कार्यक्रमहरूमा चर्चा गरिसकेका छौं। श्रोता, अब भने हामीले ती एपिसोडहरूमा के चर्चा गर्यौं त म सरसर्ती हितोपदेशको पुस्तकका खण्डहरूलाई पढेर सुनाउन चाहन्छु। 13 अध्यायको 1 पददेखि लेखिएको छ, बुद्धिमान छोराले आफ्ना बुबाको अर्थीमा ध्यान दिन्छ, तर खिल्ली उडाउनेले हप्की सुन्दैन। मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्छ, तर बेइमानले हिंसाको लालसा गर्छ। आफ्नो ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ, तर असावधान बोलीले सर्वनाश ल्याउनेछ। अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपमा पूरा गरिन्छ। धर्मीले झुटलाई घृणा गर्छ, तर दुष्टले लाज र बेइज्जती ल्याउँदछ। इमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ, तर दुष्टताले पापीको संहार गर्छ। कोही मानिस धनी भैटो पल्छ, तापनि त्यससँग केही हुँदैन। कोही चाहिँ कंगाली भैटो पल्छ, तापनि त्यससँग प्रशस्त हुन्छ। सम्पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्ला, तर गरीब मानिसले धम्की सुन्नु पर्दैन। धर्मी मानिसको बत्ती चकिलो भएर बल्छ, तर दुष्टको बत्ती निभाइन्छ। घमण्डले केवल झगडा पोस्छ तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ। बेइमानीसँग कमाइएको धन घट्दै जान्छ तर अलिअलि गर्दै जम्मा गरेको धन बढ्दै जान्छ। आशा विलम्ब हुँदा मन मर्छ तर इच्छा पूरा हुनु जीवनको रुख हो। अर्थीलाई तिरस्कार गर्नेले त्यसको मूल्य चुकाउनु पर्नेछ तर आज्ञाहरूलाई आदर गर्नेले इनाम पाउनेछ। 14 बुद्धिमानको शिक्षा जीवनको फुहोरा हो जसद्वारा मानिस मृत्युको पासोबाट उम्कन्छ। 15 असल समझदारीले निगाह प्राप्त गर्छ तर बेइमानको मार्गलाई चाहिँ कठिन हुन्छ। प्रत्येक समझदार मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ तर मूर्खले आफ्नो मूर्खताको तमासा देखाउँछ। 17 दुष्ट सन्देश बाहक दुःखमा पर्छ तर विश्वसनीय दूतले चंगाई लिएर आउँछ। अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ तर सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ भन्ने सम्बन्धका कुराहरू हामीले गत हप्ताका श्रृंखलाहरूमा प्रस्तुत गरिसकेका छौं। अब आज भने हामी यही 13 अध्यायको 19 पदलाई हेर्न गइरहेका छौं। लेखिएको छ, आफ्नो चाहना पूरा हुँदा प्राणलाई तृप्ति मिल्दछ तर मूर्खहरू खराबीबाट फर्कन मन पराउँदैनन् भनेर उल्लेख गरिएको छ। श्रोता, अब यहाँ हेरौं, चाहना दुवैको हुन्छ। दुवैलाई ठूलो बन्ने, दुवै सम्मानित हुने र दुवै मानिसले उन्नति प्रगति गर्न चाहन्छ, सज्जन र मूर्ख दुवैले। प्रिय श्रोता, एउटा धर्मी मानिसको इच्छा हुन्छ उसले सदैव धार्मिकता पूरा गर्ने, सधैँ असल काम गर्ने, भलाई काम गर्ने र परमेश्वरलाई खुसी पार्ने उसको लक्ष्य हुन्छ र परमेश्वरले उसको लक्ष्य र योजना पूरा गरिदिनुहुन्छ। आदरणीय श्रोता, जब उसको र लक्ष्य योजना उसले गरे अनुसार परमेश्वरबाट पूरा भएको देख्छ तब त्यो मानिस आफ्नो मनमा सन्तुष्टि लिएर ऊ थप परमेश्वरमा नजिक हुँदै अगाडि बढ्छ। प्रेसता, ठिक त्यसै गरी मूर्खको पनि हुन्छ। उसले जे कुरा चाहना गर्छ उसले केवल आफ्नो खुसीको लागि, आफ्नो फाइदाको लागि उसले त्यति मात्र हेर्छ र उसले सृष्टिकर्ताको वास्ता राख्दैन, मानिसहरूको पनि वास्ता राख्दैन। ऊ आफू मात्रै आफू अगाडि बढ्न पाए उसलाई पुग्छ अनि यस्ता मानिसहरूको चाहना चाहिँ दुष्ट दियाबलसले पूरा गरिदिन्छ जो स्वार्थी भएर, मूर्ख भएर, हट्टी भएर जीवन जिउँदछ र परमेश्वरलाई अनादर गर्दछ। त्यो व्यक्ति दियाबलसको हो अनि उसको उद्देश्य भनेको परमेश्वरको राज्यलाई भत्काउनु, परमेश्वरको राज्यलाई तोड्नु फोड्नु उसको योजना हो। प्रेसता, जो स्वार्थी अभिलाषा राख्दछ उसले परमेश्वरको राज्य भत्काउँछ अनि त्यही कुरा यहाँ भन्दछ। अनि उसले आफूले इच्छा गरे अनुसारको सबै कुरा पाइसकेपछि ऊ अब कसैले यो तिम्रो मूर्खता हो, यो पाप हो भनेर जनाइदियो भने पनि ऊ फर्किन चाहदैन। उसले उल्टै त्यो मानिसलाई उल्लु बनाएर, मूर्ख बनाएर अझ हुन सक्यो भने उसलाई कुटपिट गरेर त्यहाँबाट भगाइदिन्छ। ऊ कहिले पनि असल मानिसको संगतमा बस्न मन पराउँदैन अनि उसका हरेक खराबी चालहरू एकपछि अर्को, अर्कोपछि अर्को सफल हुँदै गएकोमा ऊ अब अझै खराबी र दुष्ट योजनाहरू बुन्न थाल्छ र दुष्ट लक्ष्य राखेर अगाडि बढ्छ। श्रोता, अनि यसो गर्दा गर्दै एक दिन त्यो व्यक्ति त्यत्तिकै मरेर जान्छ। तर एउटा असल व्यक्ति जो छ, धर्मी व्यक्ति, उसलाई पनि सृष्टिकर्ता परमेश्वरले आरोग्यता, चंगाई अनि सफलता जस्ता कुराहरू दिनुहुन्छ। यद्यपि अहिलेको वर्तमान समयमा धर्मी मानिसले केही दुःख कष्ट भोगे तापनि सुदूर भविष्यमा सृष्टिकर्ता परमेश्वरले उसले भोगे अनुरूपका सम्पूर्ण इनाम दिनु नै हुन्छ। श्रोता, उदाहरणको लागि हामीले लुकाको सुसमाचार 19 अध्यायतिर हेर्यौं भने पाउँछौ त्यहाँ धनी मानिस र लाजरस थियो। लाजरस जो इमानदार थियो तर गरीब थियो र अनि रोगी पनि थियो र धनी मानिस ऊ सधैँ मोज मस्तामा बस्थ्यो, ऊ आनन्दमा बस्थ्यो। आदरणीय श्रोता, एक दिन ती दुवैको मृत्यु भयो। धनी मानिस अनन्त नरकमा पर्यो, उसले कठोर वेदना पाएर चिच्याउन थाल्यो तर गरीब मानिस एकदमै अब्राहमको काखमा लर राखियो र जहाँ कुनै अभाव थिएन, घटी कमी थिएन, भोक प्यास पनि थिएन। श्रोता, यसबाट हामीले के कुरा थाहा गर्न सक्दछौ भने धनी मानिसको चाहना चाहिँ ऊ अझै धनी बन्नु थियो र ऊ त्यही चाहना बोकेरै मर्यो र ऊ नरकमा गयो। तर लाजरसको चाहना उसको शरीरमा घाउहरू थियो, त्यो घाउहरूलाई निको होस् र म असल तरिकाले काम गर्न सकौं भन्दा पनि उसको चाहना सृष्टिकर्ता परमेश्वरलाई प्रसन्न पार्नु, सृष्टिकर्ता परमेश्वरलाई खुशी बनाउनु उसको चाहना थियो। र उसको हरेक जीवनको हरेक पाइलाबाट सृष्टिकर्ता परमेश्वरलाई प्रसन्न पार्ने काम गरेको कारण त्यो व्यक्ति अब सृष्टिकर्ता परमेश्वरको एउटा सहर जसलाई प्याराडाइस पनि भनिन्छ, अब्राहमको काख पनि भनिन्छ, त्यस ठाउँमा गयो र त्यहाँ उसले ख्रिस्ट नाउन्जेल शान्ति र आनन्द भोग्छै भोग्छ, साथसाथै प्रभु आएर न्याय गर्नु भएपछि उसले अनन्त जीवन पनि प्राप्त गरिसकेको हुन्छ। श्रोता, अब म तपाईँलाई प्रश्न सोध्न चाहन्छु, तपाईँ कुन कुरा पूरा हुँदाखेरि तपाईँले आफूलाई तृप्ति महसुस गर्नुहुन्छ? तपाईँको हृदय अनुसारको खराबी कुरा पूरा हुँदा तपाईँ तृप्त प्राप्त गर्नुहुन्छ, अथवा तपाईँले कसैको जीवनमा भलाइ गर्नु भएकोमा, अथवा भनौँ तपाईँ एउटा धर्मी बन्ने इच्छा राख्नु भएको थियो र त्यो इच्छा पूरा भएकोमा तपाईँले खुशी मनाउनुहुन्छ? आदरणीय श्रोता, म तपाईँलाई उत्साह दिन चाहन्छु, तपाईँ खराबीबाट फर्कने व्यक्ति बन्नुहोस्, तर तपाईँ असल गर्नुहोस्। तपाईँ र म सृष्टिकर्ता परमेश्वरको महिमा गर्ने काममा अगाडि बढ्नु पर्दछ। जब हामी यसरी सृष्टिकर्ता परमेश्वरको महिमाको निम्ति आफ्नो जीवनलाई उत्सर्ग गर्छौ, त्यसपछि तपाईँ र म जुन प्रकारको त्यो परमेश्वरको राज्यमा स्थान पाउने लालसा राखेका थियौं त्यो हामीले प्राप्त गर्नेछौ। श्रोता, हित प्रदेश 10:11 भनिएको छ, धर्मात्माको मुख जीवनको फुहोरा हो तर दुष्टको मुखमा हिंसा लुकेको हुन्छ। तपाईँ यदि आफूले आफूलाई धर्मात्मा ठान्नुहुन्छ भने तपाईँको मुखबाट केवल जीवनसँग सम्बन्धित शब्दहरू मात्र निस्कनु पर्छ, तर यदि तपाईँको मुखमा हिंसा लुकेको छ भनेदेखि तपाईँको मुखबाट नकारात्मक कुराहरू मात्र निस्किआउँछ। प्रिय श्रोता, यहाँ हामीलाई सृष्टिकर्ता परमेश्वरले उत्साह दिनुभएको छ, हामीले दुइटै कुरालाई खोज्नु पर्दछ, असल कुरा र सृष्टिकर्ता परमेश्वरसँग सम्बन्ध गाँच्ने कुरा र परमेश्वरको महिमा गर्ने कुरा। हाम्रो मनको चाहना यही नै हुनुपर्छ। श्रोता, याद गर्नुहोस्, तपाईँ हामीले जब संसारलाई छोड्छौ, हामीले रुपियाँ पैसा धन सम्पत्ति जे जति हामीसँग छ त्यो लिएर जाँदैनौ, तर हामी एउटै कुरा लिएर जान्छौ, त्यो हो प्रभु येशूको धार्मिकता। श्रोता, तपाईँसँग परमेश्वरको धार्मिकता छ कि छैन? तपाईँले जुन कुरा चाहना गर्नुहुन्छ त्यो चाहनाले परमेश्वरको महिमा हुन्छ कि हुँदैन? आज तपाईँ र हामीले यी कुरामाथि गम्भीर भएर सोच्नु पर्ने अवस्था आएको छ। श्रोता, यसकारण जीवन छँदै बेलैमा सोचौ र सृष्टिकर्ता परमेश्वरको इच्छा अनुसार जीवन जिउ, उहाँको इच्छा अनुसार भलाइ गरौं, राम्रो हृदयमा कसैको भलाइ गर्ने चाहनालाई पालौं र सृष्टिकर्ता परमेश्वर जो हुनुहुन्छ उहाँलाई महिमा दिने कुरालाई रोजौ, र यसरी हामीले खराबीबाट फर्कनेछौ र परमेश्वरबाट हामीले इनाम प्राप्त गर्नेछौ। श्रोता, यति भन्दै अब भने आजको कार्यक्रम बाइबलको सान्दर्भिकताबाट विदा लिने समय भइसकेको छ, र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना बाइबलको सान्दर्भिकता, गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनन्तनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त श्रोता, भने यिनै ठेगानाको साथसाथै प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरी विदा हुन्छौ। आगे दिनुहोस्। अवस्त, जय मसीह।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
0: टाइम चेक, यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्युज एफएम 105.1
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
4: कता हुनुहुने दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
3: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
4: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
3: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
5: बेथलेहेम गेस्ट हाउस,
3: हाम्रा सेवाहरू
4: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
3: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
4: पार्किङ र ग्रीन गार्डन भएको,
3: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
4: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
3: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कु डोल भैँसीपाटी ललितपुर।
4: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्, यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@artenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
3: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
6: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
3: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
6: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
3: अधिक जानकारीका लागि
6: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9841687602, 9841687602 र 9818251240, 9818251240।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
10: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
14: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
13: अनि यी सबै कहाँ पाउने त दाई?
14: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
13: कार्यक्रम मुक्तिको मार्ग?
14: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
13: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: मसी म कलाकार आशा खड्का तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश।
2: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।

जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश लिएर प्राविधिक मित्र विजयजी र म अब्राम उपस्थित भइसकेका छु र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुपर्ने हुन्छ र हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा देश विदेशबाट धेरैभन्दा धेरै प्रभुका जनहरू जोडिराख्नु भएको छ र यतिखेर कार्यक्रम गुड न्यूज प्रवासी सन्देशले तपाईँलाई जोड्ने काम गर्छ र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश एउटा पुलको रूपमा तपाईँहरूसँग काम गर्न चाहन्छ त तपाईँलाई जोड्न चाहन्छ सम्बन्धहरू कतिको बिग्रिएका होलान् कार्यक्रमबाट होइन सम्बन्धलाई सुधार्न पनि सक्नुहुन्छ होइन र तपाईँले हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ प्रवासमा रहेका प्रियजनहरूलाई तपाईँले सम्झन सक्नुहुन्छ र प्रवासमा रहेका प्रियजनहरूले पनि आफ्नो देश नेपालमा रहेका आफन्त प्रियजन आफन्तहरूलाई तपाईँले सम्झन सक्नुहुनेछ र यसको निम्ति त तपाईँले हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234646 9800234646 हजुर अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट

0: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
1: निकै अर्थपूर्ण संगीतको साथपछि भने तपाईँ यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। प्रवासमा रहेका प्रियजनहरूलाई तपाईँको पक्कै पनि कोही न कोही आफन्तहरू त हुनुहुन्छ र कार्यक्रम मार्फत तपाईँले सम्झन सक्नुहुन्छ। उहाँहरूलाई पनि तपाईँले यो कार्यक्रम सुन्नुहोस् है भनेर तपाईँले भन्न सक्नुहुन्छ, किनभने कार्यक्रमबाट एकअर्कालाई जब हामी सम्झिन्छौं सबैभन्दा महत्वपूर्ण कुरो मलाई सम्झने पनि मानिसहरू रहेछन् भन्ने हुन्छ, उत्साह हुन्छ। र फोन गर्नुहोस्, फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले गराइसकेको छु। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो
1: हेलो
2: हजुर
1: जय मसी भनेपछि रुदजी रुदजी के छ हाल खबर?
2: एकदम ठिक छ, भर्खरै खानाहरू पुऱ्याएर अनि यस्तो हेरेको, अब पक्कै पनि अब लाइफ भयो होला भनेर अनि ट्राई गरिहालेको लागि पनि हाल्नु।
1: हजुर हजुर, अनि नयाँ नौलो के छ तपाईँको बताउनुहोस्?
2: नयाँ नौलो सबै ठिकै छ।
1: एउटा प्रश्न सोधेँ मैले तपाईँलाई है, जस्तो तपाईँ प्रवासमा कुवेतमा हुनुहुन्छ होइन, सबैभन्दा धेरै के कुरालाई मिस गर्नुहुन्छ तपाईँ?
2: सबैभन्दा म मिस गर्ने भनेको चाहिँ सेवा कार्य, सङ्गति बस्नु पाएन भने यस्तो गाह्रो लाग्छ, अनि परिवार।
1: हजुर हजुर, एकदमै खुसी लाग्यो हजुर। अब प्रवासमा हुनुहुन्छ होइन, आफ्नो जन्मभूमिमा रहनु भएको कसलाई देखेर तपाईँ सम्झन चाहनुहुन्छ र उहाँहरूको लागि कुन गीत पस्कन चाहनुहुन्छ?
2: म पहिला गीत खान्छु किनभने खोज्न सजिलो हुन्छ। प्रभुलाई धन्यवाद भएको होस्। अनि मैले छान्नु पर्ने चाहिँ गीत चाहिँ बिसम्झिन्छु भन्ने ए भरियालाई भन्ने गीत छ भनेदेखिलाई चाहिँ निकाल्नु सक्नुहुन्छ भने त्यो गीत। अनि विशेष गरी मेरो बुहारी अहिले आँखा जताउनुको लागि धमक काम भएको छ, उहाँको लागि सुझावको कामना भन्दछु। अनि छोरी पनि हुनुहुन्छ, अनि सानो नाति नाति पनि जानुभएको छ, अनि मेरो सम्झिँदै जानुभएको छ साथमा उहाँहरूलाई, उहाँको सम्पूर्ण परिवारलाई, अनि मेरो सम्पूर्ण फ्यामिलीलाई, अनि त्रिवेणी स्वतन्त्र मण्डलीमा आबद्ध हुनुभएको पासुवा केबी भण्डारी, पासामा राहेल भण्डारी लगायत सम्पूर्ण होल त्रिवेणी स्वतन्त्र मण्डली परिवारलाई, अनि बुढ्ने एफएम परिवारलाई सम्पूर्ण दुवारलाई, अनि सधैँ सम्झिने गर्छु साईकृष्ण मण्डली परिवार लगायत सोनी शिक्षा सम्पूर्ण अनलाइन फिजिकल सेवा पाई गर्ने सम्पूर्ण टिमलाई, अनि म धेरै ठाउँमा सेवा पाई गर्छु अनलाइनबाट, काठमाडौँबाट पनि म्यासेन्जरबाट पनि सेवा गर्ने गर्छु, यस्ता महिमा सिस्टर प्रेता सम्पूर्णलाई परिवारलाई, मरियम दिदीलाई उहाँको सम्पूर्ण परिवारलाई, पासो भाइ सुरज सम्पूर्ण परिवार, अनि मेरो बहिनी रिता, अनि लगायत उहाँको सम्पूर्ण परिवार, भाइ नवीन परवीन लगायत सम्पूर्ण परिवारलाई सम्झिन चाहन्छु। अनि मसँग यहाँ मेरो छेउमा सोमा बहिनी हुनुहुन्छ, उहाँलाई पनि यो गीत भन्नुहोस्। अनि सम्पूर्ण मलाई गुरु एफएममा देशभरि जतिजनाले मलाई सुन्नुहुन्छ उहाँको लागि
1: हामीलाई साथ दिनुभयो, एकदमै खुसी लाग्यो। अहिलेलाई छुटौँ है त।
2: हुन्छ,
1: रुत मगरातीजी हुनुहुन्थ्यो कुवेतबाट हामीसँग जोडिनु भएको र आफ्नो स्वदेशमा अथवा आफ्नो देश नेपालमा रहनुभएका सम्पूर्ण प्रियजनहरूलाई उहाँले सम्झिसक्नु भएको छ र निकै नै मिठो गीत पनि उहाँहरूको लागि डेडिकेट गर्नुभएको छ र तपाईँको लागि पनि यो समय हुन सक्छ, हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र अहिलेलाई पनि रुत मगरातीजीको रोजाइमा रहेको अर्थपूर्ण संगीतको साथ

0: हेलो हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? साइप्रसबाट सीता नेपाली। सीताजी आरामै हुनुहुन्छ नि? जय मसी हजुर, जय मसी, जय मसी। सीताजी आरामै हुनुहुन्छ?
1: आराम छु। अनि हजुर आरामै छु।
0: एकदमै खुसी लाग्यो साइप्रसबाट तपाईँले हामीलाई सम्झिनु भएको छ। के छ तपाईँको हालखबर बताउनुहोस्।
1: मेरो हालखबर एकदमै ठिक छ, राम्रो छ।
0: हजुर हुन्छ,
1: धेरै राम्रो छ।
0: हजुर, नेपालमा रहनु भएको ककसलाई यतिखेर हजुर सम्झन चाहनुहुन्छ र कुन गीत पस्कन चाहनुहुन्छ?
1: हेलो
0: हजुर हजुर हजुर, सीताजी
1: नेटवर्कले त राम्रो त्यति काम गर्दैन जस्तो छ।
0: ओके सीताजी
1: हजुर,
0: तपाईँले प्रवास अथवा आफ्नो देश नेपालमा रहेको ककसलाई सम्झन चाहनुहुन्छ?
1: यहाँ साइप्रसबाट विशेष गरेर म मेरो फ्यामिलीलाई सम्झन चाहन्छु, छोरा छोरी सबैजनालाई, मण्डली परिवार, आफ्नो देशलाई, सबैजनालाई, आफूले चिनेको जानेको बुझेको मण्डली परिवार।
0: भनेपछि सीता नेपाली भनेर चिन्ने सबैलाई सम्झन चाहनुहुन्छ? सीताजी
1: हजुर
0: हजुर, कुन गीत यतिखेर सुनाउन चाहनुहुन्छ आफन्तजनहरूलाई?
1: मेरो नेटवर्कले राम्रो काम गरेको छैन जस्तो छ।
0: सीताजी एउटा गीत रोज्न सक्नुहुन्छ?
1: म एउटा गीत रोज्नेछु अञ्जु पन्तको। आज एउटा जिउने आधार खिस्मा पाएकी छु, यो मलाई एकदमै मनपर्छ, यो गीत रोज्न चाहन्छु म।
0: धेरै धेरै धन्यवाद सीताजी, हामीलाई साथ दिनुभयो, एकदमै खुसी लाग्यो। अहिलेलाई छुटौं।
1: हुन्छ
0: सीता नेपालीजी हुनुहुन्थ्यो, साइप्रसबाट हामीसँग जोडिनु भएको थियो। उहाँले आफ्नो सीता नेपाली भनेर चिन्ने सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झिनु भएको छ र यो गीत पनि उहाँले रोज्नु भएको छ अञ्जु पन्तको स्वरमा रहेको निकै नै अर्थपूर्ण संगीतको साथ। र श्रोता कार्यक्रम गुड न्यूज प्रवासी सन्देश, प्रवासमा रहेका प्रियजनहरूलाई जोड्ने कार्यक्रम गुड न्यूज प्रवासी सन्देश, र तपाईँ पनि आफ्नो देश नेपालमा हुनुहुन्छ, प्रवासमा तपाईँको कोही न कोही त हुनुहुन्छ, उहाँहरूलाई सम्झन सक्नुहुन्छ र तपाईँले प्रवासमा रहेका प्रियजनहरूलाई यो कार्यक्रम सुन्न, यो कार्यक्रमले चाहिँ हामीलाई जोड्ने काम गर्दछ पनि भन्न सक्नुहुन्छ। र अहिले हामी चाहिँ प्रवासमा रहेका प्रियजनहरूले हामीलाई फोन गरिराख्नु भएको छ। रुचजीले हामीलाई कुवेतबाट र साइप्रसबाट सीता नेपालीजीले पनि हामीलाई फोन गरिराख्नु भएको छ। यतिखेर पनि सीता नेपालीजीको रोजाइमा रहेको निकै नै अर्थपूर्ण संगीतको साथ यतिखेर तपाईँहरूको लागि

0: निकै नै अर्थपूर्ण संगीतको साथ पछि मैले यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो, हजुर जय मसी। हजुर
0: जय मसी। पुनाजी आरामै हुनुहुन्छ?
1: हजुर म आरामै, भन्नुपर्छ अब यस्तै छ, अलिअलि शरीर हो, के गर्ने, सन्चो सन्चो हुँदो रहेछ है। अब म त खाना नि खान मन लाग्न नलाएको, भात बिहान खान मन लागेन, अहिले भर्खर पकाउँदैछु अब, अनि यस्तै हो, के भर्छ के भर्छ। धन्यवाद। एकछिन हावा खान बाहिरतिर बसेको थिएँ, यहाँ आएको रेडियो अलमानलाई भयो, अनि बल्ल बुझेर अनि लगाएको के मैले नि, अनि लाग्छ आशिषमा छ है।
0: हजुर, प्रवासमा रहेको ककसलाई हजुर यतिखेर सम्झन चाहनुहुन्छ?
1: प्रवासमा रनीलाई म चाहिँ जो जति हाम्रो गुड न्युजमा हुनुहुन्छ सबैलाई सम्झिन्छु, अनि हजुरहरूलाई नि त्यहाँभित्र जतिजनाले आशिष बनाइ दिशा सबैलाई सम्झिन्छु, बाहिर विदेशतिर हुने मेरो चाहिँ सम्पूर्ण छन् मेरो माइती परिवार, अनि लमजुङतिरका पोखराका, अनि सबैलाई सबैलाई मेरा पनि परिवार छन् उतै, सबैलाई सम्झिन्छु, अनि जो जति चाहिँ यो के अरे यो गुड न्युजमा जोडिनु भएको छ साथीहरू, म पुना भनेर चिन्नेहरूलाई सबैलाई सुनाउँछु, मेरो मण्डली परिवारबाट नि धेरै बाहिर जानुभएको छ है, उहाँहरूलाई सम्झिन्छु, सबैलाई सम्झिन्छु।
0: कुन गीत यतिखेर उहाँहरूको लागि राख्न चाहनुहुन्छ?
1: यस्तै छ, अनि गीत त मैले भनेको छु भित्र सन्ध्यालाई, अनि मलाई त्यो गीतले नि मलाई यो अवस्थामा नि मलाई आशिषमै हुन्छु कि यो गीतले, मेरो बुवाको घर भनेर,
0: मेरो पनि छ मेरो बुवाको घर,
1: मेरो नि छ बुवाको घर भनेर मलाई त त्यो दिनुभएकै हो, यो गीत पनि मेरै लागि आएको रहेछ, अनि असाध्यै आशिषमा छु म यो गीतबाट नि, अनि मेरो भित्रको आत्माको आँखाबाट नै आशिष रसाएर आउँछ, किनभने आज चाहिँ यति बेलाको यो समयमा पनि मेरो त यो संसारमा कतै पनि केही छैन, एक रात पाहुना हुन चाहिँ कतै कतै जान्छु, तर पनि आखिरीमा म त मेरो घर त बुवाले माथि नै दिनुभयो, तर पो मलाई यहाँ चुन्नु भएको त, अनि आज यो पुनाको लागि चाहिँ छ संसारमा सबै छन्, अनि अनि त्यतै हो, जहाँ गयो नि लडा लडी जान्छु, अनि एक रात बस्यो दुई रात बस्यो फर्किन्छु, मेरो बुवाको घर छ माथि है, अनि यही हो, हुन्छ है।
0: ओके, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो पुनाजी, अहिलेलाई छुटौँ।
1: हुन्छ हजुर, जय मसी।
0: जय मसी। उहाँ हुनुहुन्थ्यो पुनाजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो, र प्रवासमा रहेका सम्पूर्ण प्रियजनहरूको लागि निकै नै अर्थपूर्ण संगीत यतिखेर तपाईँको लागि।

0: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
1: यो अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र गुड न्यूज प्रवासी सन्देश तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ र प्रवासमा रहेका प्रियजनहरूलाई मैले जोड्ने कोशिश गरिरहेको छु। तपाईँको सन्देश, तपाईँको रोजाइमा रहेका गीत संगीत पनि कार्यक्रममा पस्किरहेको छु र यसको निम्ति त तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646। हजुर, तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र फोन गरेर साथ दिन सक्नुहुन्छ। धेरै दिन भयो होला आफ्नो साथी सङ्गी आफन्तलाई सम्झनु अथवा व्यस्तताले बिर्सिनु भएको, यो कार्यक्रमबाट तपाईँले सम्झन सक्नुहुन्छ अनि उहाँहरूलाई कुनै पनि मिठो गीत पस्कन पनि सक्नुहुनेछ। फोन गर्नुहोस्, फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र अहिलेलाई भने राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ। मनको पीड़ा पोखी यशुलाई आँसुसँग खुशी साथे बोलको गीत राख्न चाहन्छु। कर्णदासको स्वरमा सजिएको निकै नै मिठो गीत तपाईँको निम्ति, किनभने प्रवासमा कतिचोटि तपाईँ र म एक्लो महसुस गर्छौं, होइन? टाढा आफ्नो परिवारबाट टाढा हुँदाखेरि के गर्ने त, मनको पीड़ा पोखी यसोलाई आँसुसँग खुशी साट्ने हो नि त। यही कुरा भन्न चाहन्छु र यो गीत तपाईँको लागि कार्यक्रममा

मनको पीड़ा पोखी यसुलाई आँसुसँग खुशी साथ निकै नै अर्थपूर्ण संगीतको साथ थियो र कतिचोटि तपाईँ र म जिन्दगीमा यति धेरै एक्लो महसुस गर्छौं त्यो मैले पनि गर्छु तपाईँले पनि गर्नुहुन्छ तर तपाईँ र मैले एउटा कुरा चाहिँ बिर्सिनु हुँदैन उहाँले यो प्रतिज्ञा गर्नुभएको छ भन्नुभएको छ निर्धक्क साथ नडराउ म तिमीसित छु र योभन्दा ठूलो उत्साह हामीलाई के हुन सक्छ र होइन नडराउ कतिचोटि तपाईँ र म डराउँछौ तर प्रभु भन्नुहुन्छ नडराउ म तिमीसित छु तिमीलाई जन्म दिने आमा बाबाले त्यागे तापनि म तिमीलाई कहिले त्याग्ने छैन त्यो भएर हामीलाई यति धेरै माया गर्ने परमेश्वरलाई हामीले बिर्सनु हुँदैन प्रत्येकको जीवनमा परमेश्वरले यति धेरै शक्तिशाली काम गर्नुभएको छ नि मेरो जीवनमा गर्नुभएको काम मसँग थाहा छ तपाईँसँग पनि छ अनि कतिचोटि हामी बिर्सी पठाउँछौँ प्रभुको त्यो अनुग्रहलाई बिर्सी पठाउँछौँ हामी आत्तिन्छौँ केही समस्या आइपऱ्यो भने ला के गर्ने भनेर तर त्यतिखेर आत्तिने होइन परमेश्वरलाई सम्झिने हो किनकि हामी देख्न सक्छौँ एउटा सिंहको खोरबाट दानेललाई बचाउने परमेश्वर आगोको भट्टीबाट शद्रक मेषक र अभेदनगलाई बचाउने परमेश्वर अनि पावल र सिलासलाई त्यो जेलखानाबाट बचाउने परमेश्वर दाउदलाई त्यो जंगलबाट बाघ भालुबाट बचाउने परमेश्वर के तपाईँ र मलाई बचाउनुहुन्न त्यो भएर परमेश्वरमाथिको भरोसा चाहिँ कहिले पनि तपाईँ र मेरो कमजोर हुनुहुन्छ हिजोको दिनमा जसरी दानियलले परमेश्वरमाथि भरोसा गरेका थिए जसरी शद्रक मेषक र अभेदनगोले परमेश्वरमाथि भरोसा गरेको थिए त्यो भरोसा जस्तो थियो त्यो विश्वास जस्तो थियो आज तपाईँ र मसँग पनि त्यो विश्वास हुनु आवश्यक छ किनभने त्यो परमेश्वर त हिजो आज सदा एउटै परमेश्वर हुनुहुन्छ नि हिजोको परमेश्वर फरक र आजको परमेश्वर फरक कहिले पनि हुन सक्दैन हिजो पावल र सिलासको जीवनमा काम गर्ने परमेश्वरले योसेफको जीवनमा काम गर्ने परमेश्वरले अब्राहमको जीवनमा काम गर्ने परमेश्वरले दाउदको जीवनमा काम गर्ने परमेश्वरले आज तपाईँ र मेरो जीवनमा पनि काम गर्न चाहनुहुन्छ तपाईँ र मैले परमेश्वरलाई त्यो काम गर्ने ठाउँ चाहिँ दिएको छौ कि छैन त्यो हृदय चाहिँ दिएको छौ कि छैनौ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ र फोन गर्नुहोस् अझै पनि हामीसँग समय बाँकी छ प्रवासमा रहेका प्रियजनहरूलाई तपाईँले सम्झन सक्नुहुन्छ केही सन्देश र मिठो गीत तपाईँले राख्न सक्नुहुन्छ र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ

यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ। आदरणीय श्रोता, लगभग हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं र जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो, फोन गरेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र प्रवासमा पनि धेरैले कार्यक्रम सुनिराख्नु भएको छ, कतिले त अब फोन गर्नुहुन्छ, कतिले गर्नुहुन्न, तर तपाईँको सन्देश उहाँसम्म पुर्याउन तपाईँले प्रत्येक हप्ता मंगलबार 4 बजेदेखि 5 बजेसम्म हामीलाई साथ दिन सक्नुहुन्छ। किनभने अहिले त प्रवास रहेका प्रियजनहरूलाई पनि तपाईँको खाँचो छ नि, उत्साहको खाँचो छ, किनभने युद्धहरू भइरहेको अवस्था छ, एकदम डर त्रासको अवस्थाहरू छ। तर तपाईँले मनैदेखि भनिदिनुहोस्, केही छैन, चिन्ता नगर, फिक्री नगर, किनभने परमेश्वर तपाईँको साथमा हुनुहुन्छ भनेर भनिदिनुभयो भने पनि एउटा उत्साहको कुरा हुन्छ, होइन? त्यही भएर पनि कार्यक्रम गुड न्यूज प्रवासी सन्देश प्रत्येक मंगलबार 4 बजेदेखि 5 बजेसम्म आउने गर्छ। र हामीलाई रूथ मगरातीजीले साथ दिनुभयो कुवेतबाट फोन गरेर, र साइप्रसबाट सीता नेपालीजीले साथ दिनुभयो, त्यसै गरेर नेपालबाट पुनाजीले साथ दिनुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र कार्यक्रमलाई आयोजक अथवा कार्यक्रमलाई प्रायोजन गर्नुहुने आराधना नेपाली मण्डली हङकङलाई पनि धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन। चैमसी साथी हार्दिक स्वागत गर्दछौ। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई आटिन पुस्तकालयद्वारा प्रस्तुत कार्यक्रम पुस्तक र जीवनमा आदरणीय श्रोता, यस कार्यक्रम मार्फत तपाईँले प्रत्येक हप्ता मंगलबार बेलुकी ठिक 5 बजेदेखि 5:30 बजेसम्म विभिन्न लेखकहरूद्वारा लिखित पुस्तकहरूको पुस्तक पाठ, पुस्तक समीक्षा साथै विभिन्न पुस्तकहरूको सारांश पनि सुन्न सक्नुहुनेछ। र आज कार्यक्रम मार्फत श्री आकृत बलामीज्यूले तपाईँलाई साथ दिन गइरहनु भएको छ। र ढिला नगरिकन कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट हामी गर्न गइरहेको छौं। गीतपछि उपस्थित हुने नै छौं।

0: गीतपछि पुनः स्वागत गर्न चाहन्छौ र अब यो समय हामी तपाईलाई पुस्तक पाठ तर्फ लिएर जान चाहन्छौ र आकृत बलामीज्यूले यो समय तपाईलाई साथ दिन गइरहनु भएको छ।
1: जयमसी तथा नमस्कार आदरणीय श्रोताहरू, गुड न्यूज एफएम को नियमित कार्यक्रम जीवन र पुस्तकमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। म हुँ आजको कार्यक्रम प्रस्तोता अकृत बलामी। एटेन लाइब्रेरीबाट कार्यक्रम जीवन र पुस्तक लिएर तपाईहरू माझमा उपस्थित भएको छु। कार्यक्रम जीवन र पुस्तक प्रत्येक साता बेलुकी साँझ 5 बजे तपाईहरूले सुन्न सक्नुहुन्छ। एटेन लाइब्रेरी नेपालको एउटा ठूलो ईश्वरशास्त्रीय पुस्तकालय हो। यहाँ 30,000 भन्दा बढी पुस्तकहरू पाउन सक्नुहुन्छ। यस्तै एटेनको विषयमा तपाईहरू अझै वृहत रूपमा बुझ्न चाहनुहुन्छ भनेदेखि कार्यक्रमको अन्त्यमा तपाईँले सबै जानकारी पाउन सक्नुहुन्छ। जीवन र पुस्तक कार्यक्रम मार्फत हामी पुस्तकहरूमा समेटिएका ज्ञान, अनुभव, प्रेरणा र जीवन उपयोगी शिक्षालाई तपाईँहरूसम्म पुर्याउने प्रयास गर्दछौ। किनकि एउटा राम्रो पुस्तकले हाम्रो सोच परिवर्तन गर्न सक्छ, जीवनलाई नयाँ दिशा दिन सक्छ र भविष्य निर्माण गर्ने प्रेरणा दिन सक्छ। आजको जीवन र पुस्तक कार्यक्रममा हामी नेपालको ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच विस्तार गर्ने अभियन्ताका अग्रिम अभियन्ता राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक प्रतिनिधि सभाका सदस्य तथा हालका विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनको पुस्तकबाट जीवनको प्रेरणादायी पाठहरू खोज्ने प्रयास गर्नेछौ। संसारमा धेरै मानिसहरू सफल भएका छन्, तर केही व्यक्तिहरू यस्ता हुन्छन् जसको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र सीमित हुँदैन, जसले समाजलाई नै परिवर्तन गर्ने काम गर्छन्। महावीर पुन त्यस्तै व्यक्तित्व हुनुहुन्छ। उहाँको जीवनले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ। समस्या जति ठूलो भए पनि दृढ इच्छा, शक्ति र निरन्तर प्रयासले समाधान खोज्न सकिन्छ। हामी उहाँको आत्मकथाको पुस्तकबाट हामीले केही कुराहरू चाहिँ सिक्ने कोसिस गर्नेछौ। पहिलो पाठ चाहिँ उहाँको पुस्तकबाट के सिक्न सकिन्छ वा उहाँको जीवनबाट के सिक्न सकिन्छ त भन्दाखेरि, साधारण गाउँबाट असाधारण यात्रा भन्ने कुरा चाहिँ हामी सिक्न सकिन्छ। महावीर पुनको जन्म नेपालको दुर्गम गाउँ नागीमा भएको थियो। त्यति बेला गाउँमा न राम्रो सड़क थियो, न पर्याप्त विद्यालय, न आधुनिक सुविधा। सामान्य परिवारमा जन्मेका उनीसँग कुनै ठूलो सम्पत्ति थिएन, तर एउटा कुरा थियो, सपना। सपना देख्न पैसा चाहिँदैन, सपना देख्न पद चाहिँदैन, सपना देख्न ठूलो सहर चाहिँदैन, चाहिन्छ त केवल विश्वास। आज धेरै युवाहरू भन्छन्, मेरो परिवार धनी छैन, मेरो पहुँच छैन, मसँग अवसर छैन। तर महावीर पुनको जीवनले सिकाउँछ कि अवसर खोज्नुभन्दा पहिले आफूलाई तयार बनाउनु पर्छ। सफल मानिसहरू अवसरको प्रतीक्षा गर्दैनन्, उनीहरू अवसर सृजना गर्छन्। त्यसरी नै उहाँको जीवनबाट चाहिँ हामीले के सिक्न सकिन्छ त भन्दाखेरि, सपना हामीले ठूलो देख्नुपर्छ, सपनाको लागि यात्रा पनि सङ्घर्षदायी हुनुपर्छ भन्ने कुरा चाहिँ हामीले सिक्छौ। धेरै मानिसहरू सपना देख्न डराउँछन् किनभने उनीहरूलाई लाग्छ यदि सफल भएन भने के हुन्छ। तर प्रश्न उल्टो हुनुपर्छ, यदि मैले प्रयास नै गरिन भने के हुन्छ। महावीर पुनज्यूले गाउँमा गुणस्तरीय शिक्षा र प्रविधि पुर्याउने सपना देख्नुभयो। त्यो समयमा इन्टरनेट शहरमा पनि सीमित थियो, तर उहाँले गाउँमा इन्टरनेट पुर्याउने सोच राख्नुभयो। कति मानिसले हाँसे होलान्, कति मानिसले असम्भव भने होलान्, तर इतिहास बनाउनेहरू भीड़को आवाज सुन्दैनन्, उनीहरू आफ्नो उद्देश्य सुन्छन्। प्रिय श्रोताहरू, यदि तपाईँ शिक्षक हुनुहुन्छ भने उत्कृष्ट शिक्षक बन्ने सपना देख्नुहोस्। यदि विद्यार्थी हुनुहुन्छ भने आफ्नो क्षेत्रमा उत्कृष्ट भन्ने सपना देख्नुहोस्। यदि व्यवसाय हुनुहुन्छ भने रोजगार सृजना गर्ने सपना देख्नुहोस्। ठूलो सपना देख्नुहोस् किनकि सानो लक्ष्यले ठूलो उपलब्धि दिँदैन। त्यसै गरी उहाँको जीवनबाट हामीले अर्को पाठ सिक्नुपर्ने कुरा के छ त भन्दाखेरि, सङ्घर्ष नै सफलताको मूल्य हो। हामीले सङ्घर्ष गरेनौँ भनेदेखि हामीले सपना सपनामा मात्र सीमित हुन्छ। त्यो सपनालाई साँच्चीकै पूरा गर्नको लागि हामीलाई सङ्घर्ष गर्न आवश्यकता छ, काम गर्न आवश्यकता छ, मेहनत गर्न आवश्यकता छ। सफलता सबैलाई मनपर्छ, तर संघर्ष कसैलाई मन पर्दैन। हामी फल चाहन्छौ तर रुख रोप्न चाहँदैनौ। हामी सफलता चाहन्छौ तर मेहनत गर्न चाहँदैनौ। महावीर कुणको यात्रामा आर्थिक समस्या, प्राविधिक समस्या र सामाजिक चुनौतीहरू धेरै थिए, तर उहाँले एउटा कुरा कहिल्यै गर्नु भएन, उहाँले हार मान्नु भएन। जीवनमा सफलता पाउने मानिस र असफल हुने मानिस बीचको मुख्य अन्तर प्रतिभा होइन, मुख्य अन्तर हो निरन्तरता। कहिलेकाहीँ सफल व्यक्ति त्यो हो जसले अरूले छोडिसकेको ठाउँबाट एक कदम अगाडि बढ्छ। हो, हामीले निरन्तरता दिन सक्दैनौ भनेदेखि चाहिँ हामीले सफलता पाउन सक्दैनौ। हामी केही क्षणको लागि धेरै मेहनत गर्छौ र केही क्षण छोडिदिन्छौ, अन्तै बाटोमा लाग्छौ, अन्तै काममा लाग्छौ, फेरि त्यो काममा धेरै मेहनत गर्छौ, फेरि थाक्छौ, लड्छौ, फेरि त्यो कामलाई छोड्छौ र अर्कै काममा लाग्छौ भनेदेखि त्यसरी कहिले पनि सफलता मिल्दैन। एउटै कामलाई, एउटा सपना जुन देखेको छ, त्यस सपनालाई निरन्तरता दिन सक्छौ। हारे पनि, लोटे पनि, लडे पनि, असफलता भोग्नु परे तापनि, तर त्यसमा निरन्तरता दिन्छौ भनेदेखि सफलता मिल्छ। अनि त्यसलाई नै संघर्ष भनिन्छ, जुन कुरा चाहिँ कमिलाबाट चाहिँ सिक्न सकिन्छ। कमिला पनि ऊ कुनै ठाउँमा जानको लागि चढ्दैछ भनेदेखि ऊ निरन्तर त्यहाँबाट खस्दै फेरि चढ्दै, खस्दै फेरि चढ्दै गर्छ। त्यसरी नै हामीले देखेको सपनालाई चाहिँ पूरा गर्नको लागि हामी अथक प्रयास र संघर्ष गर्नुपर्छ। त्यो संघर्ष गर्न सक्दैनौ, छोड्छौ, अर्को कुराहरू हामी चेन्ज गर्दै गर्छौ भनेदेखि सफलता हुँदैन। अर्को उहाँको जीवनबाट हामीले सिक्नुपर्ने कुरा र उहाँको पुस्तकबाट हामीले जान्नुपर्ने कुरा भनेको सफलताको वास्तविक अर्थ के हो, अर्थात् सफलता भनेको के हो। धेरै मानिसहरूले विचारमा सफलता भनेको अन्तिम हार हो, तर वास्तवमा सफलता भनेको सिकाइ हो। जब बच्चा हिँड्छ, सिक्छ, ऊ धेरै पटक लड्छ। यदि पहिलो पटक लड्दा उसले प्रयास छोडिदिएको भए ऊ कहिल्यै हिँड्न सक्दैनथ्यो। त्यस्तै जीवनमा पनि हुन्छ। परीक्षामा असफल हुन सकिन्छ, व्यवसायमा घाटा हुन सक्छ, जागिर नपाउन सकिन्छ, तर त्यो अन्त्य होइन, त्यो त नयाँ सुरुवात हो। महावीर कुञ्जीको जीवनले यही सिकाउँछ। गल्ती गर्न डराउनु हुँदैन, प्रयास नगर्नु चाहिँ डराउनु पर्छ भन्ने कुरा चाहिँ उहाँको जीवनबाट सिकाउँछ। उहाँले धेरैचोटि उहाँ हार्दाखेरि पनि, सफलता प्राप्त नगर्दाखेरि पनि उहाँले चाहिँ संघर्ष गरिराख्नुभयो, प्रयास गरिराख्नुभयो। अनि त्यसलाई नै हामी के भन्न सकिन्छ त भन्दाखेरि सफलता हो। त्यसै गरी उहाँको जीवनबाट सिक्नु पर्ने अर्को कुरा भनेको चाहिँ समस्याभित्र अवसर देख्ने कला हो। हामीले समस्याभित्र समस्यामा समस्या नै मात्र देख्छौँ, तर समस्याभित्र अवसर पनि देख्ने व्यक्ति चाहिँ हुन जरुरी छ भन्ने कुरा चाहिँ उहाँको पुस्तकबाट र उहाँको जीवनबाट चाहिँ हामीले बुझ्न सकिन्छ। अधिकांश मानिस समस्या देख्छन्, केही मानिस समाधान देख्छन्। महावीर पुञ्जीले गाउँमा इन्टरनेटको अभाव देख्नुभयो, तर उहाँ त्यहाँ रोकिनु भएन। उहाँले सोध्नुभयो, यसलाई कसरी समाधान गर्न सकिन्छ। यही प्रश्नले परिवर्तन ल्यायो। आज तपाईँको जीवनमा जे समस्या छ त्यसलाई नयाँ दृष्टिकोणबाट हेर्नुहोस्। समस्या एउटा बन्द ढोका होइन, समस्या अर्को ढोका खोल्ने अवसर हो। त्यस कारणले गर्दाखेरि समस्यालाई एउटा तालचा लगाएको ढोका जस्तै हामीले विचार गर्नु हुँदैन। समस्या छ भनेदेखि त्यहाँ समाधान गर्ने उपायहरू पनि हुन्छन् भन्ने कुरा चाहिँ हामीले जान्नुपर्छ। त्यो देख्न चाहिँ हामीले सक्नुपर्छ। अनि जो व्यक्तिले त्यो भित्र लुकिएको कुरा देख्छ, अनि त्यो मानिस नै सफलता पाउने व्यक्ति हुन्छ, अनि त्यो मान्छे नै सङ्घर्ष गर्ने व्यक्ति हुन्छ। अनि त्यो बाहिरको कुरा बोक्रा मात्र देख्ने व्यक्तिले चाहिँ कहिले पनि सङ्घर्ष गर्दैन, कहिले पनि सफलता पनि पाउँदैन। त्यसै गरी हामीले उहाँको जीवनबाट सिक्नुपर्ने अर्को कुरा भनेको के हो त भन्दाखेरि अनुसन्धान र नवप्रवर्धनको महत्व। महावीर पुञ्जीले सधैँ अनुसन्धानलाई जोड दिनुभएको छ। नेपालमा धेरै प्रतिभाशाली युवा छन्, तर कहिले काहीँ हामी सिर्जना भन्दा नक्कल गर्न बढी रुचाउँछौ। हामीले प्रश्न सोध्न सिक्नुपर्छ, किन, कसरी, अर्को तरिका के हुन सक्छ। यही प्रश्नले नयाँ खोज जन्माउँछन्। आज संसारमा ठूला आविष्कारहरू एउटा जिज्ञासाबाट सुरुवात भएको थिए। आज ठूला ठूला साइन्सहरू जन्मेका छन्, अनि त्यसको मूल जरालाई हामी हेर्छौँ भनेदेखि त्यो जरामा चाहिँ हामी के पाउँछौँ त भन्दाखेरि जिज्ञासाहरू पाउँछौँ। कुनै मानिसले जिज्ञासा गरे यो कसरी भयो, यो कसरी भए, यो कसरी यस्तो हुन आयो भन्ने कुरा चाहिँ सोचेर विचार गरेर जिज्ञासु भएर चाहिँ उहाँहरूले चाहिँ एउटा नयाँ खोज नयाँ कुरा चाहिँ पत्ता लगाएको कुरा छ। आज त्यही नयाँ कुराबाट चाहिँ नयाँ सृजनाहरू आएका छन्। तर आज चाहिँ हामीलाई अरूको नक्कल गर्न मन पराउँछ। अझ अरूले त्यो बनायो भनेदेखि हामीलाई पनि त्यो बनाउन मन लाग्छ। अरूले अर्को बनायो भने हामीलाई पनि अर्को बनाउन मनपर्छ। तर नक्कल भन्दा पनि जिज्ञासु आविष्कारक सङ्घर्षक हामी चाहिँ हुनुपर्छ भन्ने कुरा चाहिँ उहाँबाट चाहिँ सिक्छौँ। र अर्को कुरा उहाँको जीवनबाट र उहाँको पुस्तकबाट बुझ्नुपर्ने कुरा के हो त भन्दाखेरि समयको मूल्य संसारमा सबै मानिसहरू बराबर दिएको एउटा चिज छ। संसारमा सबै मानिसलाई बराबर दिएको एउटा चिज छ, त्यो हो 24 घण्टा। धनीलाई पनि 24 घण्टा, गरीबलाई पनि 24 घण्टा, र फरक केवल प्रयोगमा हुन्छ। महावीर पुञ्जीको जीवनले समयको महत्व सिकाउँछ। यदि हामीले दिनको 1 घण्टा पनि नयाँ कुरा सिक्न प्रयोग गर्यौं भने 1 वर्षमा जीवन बदलिन सक्छ। समय बित्दैन, समय खर्च हुन्छ। त्यसैले समयलाई बुद्धिमान पूर्वक प्रयोग गरौं। समयलाई हामीले ठिकसँग प्रयोग गर्यौं भनेदेखि हामी त्यो समयले हामीलाई सफल बाटोतिर लम्काउँछ। समयलाई हामीले महत्व दियो भनेदेखि पछि हामीलाई महत्वपूर्ण व्यक्ति बनाउँछ। त्यसकारणले समयलाई महत्व दिने व्यक्तिहरू जहिले पनि महत्वाकांक्षी व्यक्तिहरू भएका कुराहरू चाहिँ हामी देख्छौँ। त्यसकारण हामी समयलाई महत्व दिने, समयलाई सदुपयोग गर्ने व्यक्ति चाहिँ हुनुपर्छ भन्ने कुरा चाहिँ उहाँको जीवनबाट हामीले सिक्न सक्छौँ। त्यसै गरी हामीले उहाँको जीवन र उहाँको पुस्तकबाट सिक्नुपर्ने कुरा समाजका लागि बाँच्ने प्रेरणा हो। धेरै मानिसहरू आफ्नो सफलताका लागि काम गर्छन्, तर केही मानिसहरू समाजको सफलताका लागि काम गर्छन्। महावीर पुनले व्यक्तिगत लाभभन्दा सामाजिक परिवर्तनलाई प्राथमिकता दिनुभयो। साँचो महानता अरूलाई माथि उठाउनुमा हुन्छ। यदि तपाईँसँग ज्ञान छ भने बाँड्नुहोस्, यदि सिप छ भने सिकाउनुहोस्, यदि अवसर छ भने अरूलाई पनि दिनुहोस्। तर हामी व्यक्तिगत स्वार्थको लागि काम गर्छौँ भनेदेखि त्यो सफलता होइन। हामी आफ्नै लागि मात्र मेहनत गर्छौँ भनेदेखि त्यो सफलता होइन। तर हामी अरूको लागि पनि सङ्घर्ष गर्छौँ, समाजको लागि, देशको लागि, परिवारको लागि, आफ्नो नजिकको व्यक्तिको लागि हामी सङ्घर्ष गर्छौँ, काम गर्छौँ, सेवा गर्छौँ भनेदेखि त्यो चाहिँ सफलता हो। र अर्को कुरा उहाँको जीवनबाट सिक्नुपर्ने कुरा भनेको युवाहरूको जिम्मेवारी हो। नेपाल परिवर्तन हुन सक्छ, तर कसले परिवर्तन गर्ने? उत्तर स्पष्ट छ, युवाहरूले। युवाहरू देशको शक्ति हुन्। हामीले गुनासो मात्र होइन समाधान पनि दिनुपर्छ। हामीले आलोचना मात्र होइन योगदान पनि गर्नुपर्छ। देश बदल्ने काम अरू कसैले गर्दैन, हामीले नै गर्नुपर्छ। त्यसकारण युवाहरू चाहिँ देशलाई परिवर्तन गर्ने सक्ने साधन हो, स्रोत हो र जिम्मेवारी हो। त्यसकारण हामी आफ्नो जिम्मेवार भन्दा हामी जवानहरू आफ्नो जिम्मेवारीलाई बोध नगरिकन हामी आलोचना मात्र गर्छौँ भनेदेखि कुनै कुरा परिवर्तन हुँदैन। तर परिवर्तन हुनको लागि हामीले हाम्रो जिम्मेवारीलाई पनि बोध गर्नुपर्छ, जान्नुपर्छ, थाहा पाउनुपर्छ, त्यसमा लागि पर्नुपर्छ। हामीले अरूको जिम्मालाई चाहिँ जोख्ने, नाप्ने, तौल्ने, फाल्ने, घिसार्ने गर्छौँ भनेदेखि हामी कहिल्यै पनि सफल हुँदैन। र हाम्रो कारणले देश सफल हुँदैन, परिवार सफल हुँदैन, समाज सफल हुँदैन। तर हामी सफल हुन, परिवार सफल हुन, समाज सफल हुन, देश सफल हुन हामीले हाम्रो जिम्मेवारीलाई बोध गर्नुपर्छ। युवाहरूले युवाको जिम्मेवारीलाई बोध गर्नुपर्छ। यदि हामी बोध गर्दैनौ तर अरूको कुरा काट्नमा, अरूले गरेको कमजोरीमा हामी औँला मात्र उठाउँछौँ, हामी बोल्छौँ मात्र, खोट लगाउँछौँ मात्र भनेदेखि चाहिँ कहिले पनि त्यहाँ विकास सम्भव छैन, प्रगति सम्भव छैन र सफलता र उन्नति सम्भव छैन। त्यसरी नै महावीर पुनज्यूको जीवनबाट हामीले त्यही थाहा पाउँछौँ। उहाँले कहिले पनि औँला उठाएर बस्नु भएन, तर आफ्नो सपनामा, आफ्नो जिम्मेवारीमा उहाँ लगनशील भएर लागि परेको कुरा चाहिँ हामीले उहाँको आत्मकथा भन्ने पुस्तकबाट थाहा पाउन सक्छौँ। उहाँ कहिले पनि अरूको तगारो भएर बस्नु भएन, तर आफ्नो काममा कसरी सफलता पाउने, कसरी पार लगाउने, आफ्नो सपना कसरी पूरा गर्ने भन्ने उहाँलाई सपना थियो। त्यही सपनाको लागि उहाँ विभिन्न संघर्षहरू, असफलताहरू चिर्दै, विभिन्न परिस्थितिहरू चिर्दै चाहिँ उहाँ हिँड्नुभयो, जानुभयो र आजको दिनसम्म उहाँ आइपुग्नु भएको छ। त्यस कारणले गर्दाखेरि हामी जहिले पनि जिम्मेवारी बोध गर्ने जवान हुनुपर्छ, जवान युवा हुनुपर्छ। त्यसपछि सम्भव छ, परिवर्तनको सम्भव छ, सफलताको सम्भव छ, सपना पूरा हुने सम्भव छ। त्यसकारण हामी युवाहरू जिम्मेवारी बोध गर्ने युवाहरू हुन आवश्यकता छ। महावीर पुञ्जीको पुस्तकबाट र जीवनबाट हामीले सिक्नु पर्ने अर्को कुरा भनेको पुस्तक पढ्ने बानी हो। महावीर पुञ्जी स्वयं अध्ययनशील व्यक्ति हुनुहुन्छ। पुस्तक ज्ञानको भण्डार हो। एक राम्रो पुस्तकले जीवनको दिशा बदल्न सक्छ। यदि तपाईँ दिनको 20-30 मिनट पनि पढ्न थाल्नुभयो भने केही वर्षमा तपाईँको सोच, ज्ञान, आत्मविश्वास पूर्ण रूपमा बदलिन सक्छ। पुस्तकले हामीलाई सफल मानिसको अनुभव सिकाउँछ। पुस्तकले हामीलाई अरूले गरेको संघर्ष सिकाउँछ। त्यसकारण जब जब हामी पुस्तक पढ्छौँ तब तब हाम्रो मनस्पतलमा नयाँ नयाँ अनुभवहरू हामीले थप्न थाल्छौँ। तर हामी पुस्तक नपढिकन बस्छौँ भनेदेखि कुवाको भ्याकुता जस्तै हुन्छौँ। भनेको मतलब हामीले ज्ञानहरू चाहिँ हाम्रो मानसपतलमा छिर्दैन, ज्ञानहरू चाहिँ हाम्रो मानसपतलमा आउँदैन र हाम्रो जीवन परिवर्तनको लागि, हामी सफलता पाउनको लागि पनि हामीमा हाम्रो मानसपतलमा ज्ञान छिर्नु आवश्यकता छ। अनि त्यो छिर्नको लागि खोज्नुपर्छ, रिसर्च गर्नुपर्छ र पढ्नुपर्छ। त्यस कारणले गर्दाखेरि पुस्तक पढाइले हाम्रा सोचहरू परिवर्तन गर्ने गरिन्छ। त्यसरी नै महावीर पुञ्जीको जीवनबाट पनि के सिक्छौँ भनेदेखि उहाँले पनि एउटा पुस्तक पाएर उहाँले प्रेरणा पाएको कुरा छ। अनि उहाँले पनि पढ्नको लागि सङ्घर्ष गरेको, म यो पढेरै छाड्छु, म यो गरेरै छाड्छु भन्ने एउटा दृढता लिएको पाउँछौँ। किनकि उहाँले एउटा पुस्तक पढ्नु भएको कारण त्यो पुस्तकको प्रेरणाद्वारा चाहिँ उहाँ सामर्थ्यहीन भएको, दृढ भएको कुरा चाहिँ हामी पाउँछौँ। त्यसरी नै पुस्तकले हामीले, पुस्तकको एउटा एउटा शब्द कति समयमा हाम्रो हृदयमा एउटा शक्ति, एउटा पावर भएर चाहिँ बस्छ। त्यस कारणले गर्दाखेरि त्यो पावरलाई हामी दिनदिनै जम्मा गर्न थाल्छौँ भनेदेखि हामी झन् ऊर्जाशील हुन्छौँ, हामी झन् सृजनशील हुन्छौँ, हामी झन् शक्तिशाली र आत्मविश्वासशील हुन्छौँ। त्यसकारण पुस्तक पढ्नुपर्छ भन्ने कुरा चाहिँ उहाँको जीवनबाट चाहिँ हामी सिक्छौँ। अर्को महावीर पुञ्जीको जीवन र पुस्तकबाट सिक्ने पाठ भनेको कहिले हार नमान्ने मानसिकता हो। जीवनमा आधी आउँछन्, कहिले कहिले सबै कुरा विरुद्ध गएको जस्तो लाग्छ, तर याद राख्नुहोस् सबैभन्दा अँध्यारो रातपछि नै उज्यालो बिहान आउँछ। महावीर पुञ्जीको यात्रा पनि सजिलो थिएन, तर उहाँ अघि बढिरहनुभयो। त्यसैले तपाईँ पनि अघि बढिरहनुहोस्, सानो कदम भए पनि चालिरहनुहोस्, किनकि रोकिनु भन्दा ढिलो हिँड्नु राम्रो हो। हामी कदम नचालिकन बस्छौँ, अब सकियो, अब म हारे भनेर चाहिँ हामी बस्छौँ भनेदेखि हामी लडेको लडे हुन्छौँ, हामी कहिले पनि अगाडि बढ्न सक्दैन। त्यसकारण प्रियहरू, श्रोताहरू, हामी अगाडि बढ्नको लागि उहाँको जीवनबाट हामीले के सिक्न सक्छौँ त भन्दाखेरि थोरै थोरै भए तापनि हामी बढिराख्नुपर्छ, चालिराख्नुपर्छ, सुत्नु हुँदैन, घिस्रेर भए तापनि हामी चाल्नुपर्छ, उठेर भए तापनि हामी चाल्नुपर्छ भन्ने कुरा चाहिँ उहाँको जीवनबाट चाहिँ हामी सिक्छौँ र हामीले यो जान्नु पनि पर्छ। र हामीले उहाँको जीवनबाट र पुस्तकबाट अर्को सिक्नुपर्ने कुरा पनि के हो भन्दाखेरि सकारात्मक सोचले कठिन परिस्थिति जित्न मद्दत गर्छ। अर्थात् सकारात्मक सोचले सकारात्मक उपलब्धिहरू चाहिँ गर्छ। हामीले उपलब्धि पाउन चाहन्छौँ भनेदेखि हामीले जहिले पनि खराब सोच्ने, हुँदैन होला सोच्ने, सक्दिन होला सोच्ने, गर्दिन सोच्ने, फेल हुन्छ होला भन्ने सोच्यौँ भनेदेखि कहिले पनि उपलब्धिहरू चाहिँ हासिल हुन सक्दैन। त्यस कारणले गर्दाखेरि हाम्रो मनस्पतलमा हामीले जहिले पनि सकारात्मक कुरा राख्नुपर्छ। म गर्न सक्छु, म गर्छु, म गर्नेछु, मेरो निम्ति एक दिन हुनेछ भन्ने हामीले सोच राखिकन चाहिँ काम गर्यो भनेदेखि चाहिँ त्यो सफलता हुन सक्छ, जसरी महावीर गर्छ। हामीले उपलब्धि पाउन चाहन्छौँ भनेदेखि हामीले जहिले पनि खराब सोच्ने, हुँदैन होला सोच्ने, सक्दिन होला सोच्ने, गर्दिन सोच्ने, फेल हुन्छ होला भन्ने सोच्यौँ भनेदेखि कहिले पनि

0: उहाँले आफ्नो मनमा यो हुँदैन, यो गर्दिन, यो गर्न सकिँदैन भन्ने कुरा चाहिँ राख्नु भएन। उहाँले चाहिँ खोज्नुभयो, उपाय खोज्नुभयो, बाटो खोज्नुभयो, सङ्घर्ष गर्नुभयो, एक पछि अर्को कदमहरू चाहिँ उहाँले चाल्नु भएको छ। त्यस कारणले गर्दाखेरि उहाँको जीवनमा हामी उहाँलाई सफल व्यक्तिको रूपमा चाहिँ उहाँलाई देख्न सक्छौँ। त्यस कारणले गर्दाखेरि हामी जहिले पनि नकारात्मक सोच्छौँ भनेदेखि हामीले हार मान्छौँ, हामी निरुत्साहित हुन्छौँ, हामी निष्फल हुन्छौँ। त्यस कारणले गर्दाखेरि यो कुराहरू नहुनको लागि जहिले पनि हाम्रो मानस पटलमा हामीले राम्रो कुरा, सकारात्मक कुरा चाहिँ राख्नुपर्छ। हुन्छ, हुन्छ, सक्छ, सक्छ, गर्छु, गर्छु, पुग्छु, पुग्छु भन्ने कुरा चाहिँ हामीले सोध्छौँ भनेदेखि त्यो कुरा चाहिँ हाम्रो जीवनमा हुन आउँछ। अर्को कुरा भनेको उहाँको जीवनबाट सिक्न सकिने कुरा भनेको नयाँ कुराहरू प्रयास गर्न नडराउने। जहिले पनि हामी सामाजिक प्राणी भएको कारणले गर्दाखेरि समाजले हामीले नयाँ कुरा गर्दैछौँ भनेदेखि हामी प्रति खिसी गर्ने, हामी देखेर हाँस्ने, सम्भव होला र गर्छस् र जस्ता विभिन्न कुराहरूको प्रहार हुने हुन्छ। अनि त्यो प्रहारमा चाहिँ हामी सकारात्मक भइकन लगनशीलता देखाउनु पर्ने हुन्छ। त्यसरी नै महावीर पुनज्यूले उहाँले आफ्नो जीवनमा नयाँ नयाँ कुराहरू चाहिँ उहाँले गर्ने प्रयास गर्नुभयो, तर मानिसको विभिन्न भनाई घिज्याई पनि उहाँले सहनु भएको कुराहरू चाहिँ हामी देख्न सक्छौँ। तर पनि उहाँले त्यो घिज्याईलाई केही जस्तो ठान्नु भएन, हेर्नु भएन, विचार गर्नु भएन। तर उहाँले के विचार गर्नुभयो त भन्दाखेरि यो गर्न सकिन्छ, यो गर्यो भनेदेखि सपनामा सहायता पुग्छ, सफलतामा पुग्न सकिन्छ भन्ने चाहिँ उहाँले आफ्नो विचारमा त्यो राखिकन उहाँले मानिसले गिज्याउँदा पनि मानिसले जिस्क्याउँदाखेरि पनि उहाँ चाहिँ अगाडि बढिरहेको कुरा चाहिँ हामी उहाँको जीवनबाट देख्न सक्छौँ। त्यसै गरी उहाँको जीवनबाट हामीले सिक्नु पर्ने कुरा के हो भन्दाखेरि सकारात्मक सोचले कठिन परिस्थितिहरूलाई जित्न मदत गर्छ। परिस्थितिहरू कठिन हुन सक्छ, तर त्यहाँ ऊर्जा चाहिँ सकारात्मक हुनुपर्छ, त्यसपछि चाहिँ जित्न सकिन्छ भन्ने कुरा चाहिँ उहाँको जीवनबाट चाहिँ हामीले सिक्न सक्छौँ। प्रिय श्रोताहरू, आज हामीले महावीर पुनको जीवनबाट धेरै महत्वपूर्ण पाठहरू सिक्यौँ। सपना देख्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ, सफलतासँग डराउनु हुँदैन, समयको मूल्य बुझ्नुपर्छ, समाजका लागि योगदान दिनुपर्छ, अनुसन्धान र सृजनशीलतामा लाग्नुपर्छ, कहिले हार मान्नु हुँदैन, सकारात्मक सोच राख्नुपर्छ, सकारात्मक सोचले कठिन परिस्थितिहरूलाई जित्न सकिन्छ भन्ने कुराहरू चाहिँ हामीले सिक्यौँ। अन्त्यमा म एउटा प्रेरणादायक सन्देश दिन चाहन्छु। तपाईँ जहाँ हुनुहुन्छ त्यहाँबाट सुरु गर्नुहोस्। जे छ त्यही प्रयोग गर्नुहोस्। जे गर्न सक्नुहुन्छ त्यही गर्नुहोस्। सानो सुरुवात नै ठूलो परिवर्तन ल्याउने साधन हो। त्यसकारण तपाईँ सुरुवात गर्न नडराउनुहोस्, सुरु गर्न नडराउनुहोस्, त्यसलाई निरन्तरता दिन नडराउनुहोस्, न आत्तिनुहोस्, न लड्नुहोस्, त्यसलाई निरन्तरता दिइराख्नुहोस्। अनि त्यसले तपाईँको जीवनमा उन्नति, सफलता, प्रगति हासिल गर्नलाई मदत गर्छ। त्यसकारण श्रोताहरू, हामीले आज उहाँको जीवनबाट सिक्ने कुराहरू चाहिँ यही नै हो र हामीले यसलाई चाहिँ हाम्रो जीवनमा लागू गर्छौँ भनेदेखि भोलि हामी सफलता प्राप्त गर्ने व्यक्तिहरू चाहिँ हुन सक्छौँ। प्रिय श्रोताहरू, हामी कार्यक्रमको अन्तिम समयतिर आएका छौँ। त्यस कारणले गर्दाखेरि यो कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। गुड न्युज एफएम सुन्दै गर्नुहोला भन्दै बिदा हुन चाहन्छु। सबैजनालाई जय मसीह तथा नमस्कार।
1: आदरणीय श्रोता, आज कार्यक्रम मार्फत प्रस्तुत गरिएका कुराहरू तपाईँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम प्रति केही प्रतिक्रिया दिन चाहनुहुन्छ अथवा आटेन पुस्तकालय प्रति तपाईँको जिज्ञासाहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो ठेगाना रहेको छ आटेन लाइब्रेरी, बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौँ। फोन नम्बर 9823197 47, 9823197 47 र हाम्रो इमेल आईडी रहेको छ esterrai747@gmail.com, esterrai747@gmail.com। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रम पुस्तक र जीवनको लगभग अन्तिमतिर आइसकेको छौ र यहाँहरूबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ। अर्को हप्ता यसै समय पुनः भेट्ने आशाका साथ हामी विदा हुन्छौ। जय मसीह, नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।
2: आया, आया, आज 60 वर्षको हुँदासम्म पनि मरिमरि काम गरिएकै छ र पनि हुँदा सक्दासम्म धर्म कर्म पनि गरिएकै छ, तर पनि न त घरमा शान्ति छ न त आशिष छ, जस्ताको त्यस्तै।
3: होइन आमै, के एक्लै गुनगुनाइरहनु भएको छ? तपाईँको नाति स्कुल गएनन् क्या र? मैले त देखिनँ त।
2: मास्टर बाबु कताबाट आउनुहोस्? आउनुहोस् बाबु।
3: होइन आमै, तपाईँको मनमा के रहेछ मैले बुझे, यसको समाधान मैले जानेको छु, तपाईँ सुन्नुहुन्छ?
2: ए बाबु, ल भन्नुहोस् त त्यो के रहेछ।
3: हाम्रा साँचो ईश्वरले उहाँको जीवित वचनमा यसरी भन्नुभएको छ, हे सबै थाकेका र बोझले दाबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। त्यसैले आमा, साँचो ईश्वरलाई माग्न जानेनौ भने दिनभरि करायो दक्षिणा हरायो हुन्छ। त्यसैले एकमात्र मुक्तिदाता येशूको नाउँमा एकमात्र सत्य ईश्वर परमेश्वरलाई पुकार्न सिकौं, तब जीवनमा मुक्ति सहितको शान्ति र आशिष हुन्छ, तब तपाईँको यो बोझ हट्नेछ आमा। त्यसैले पहिला साइनो चिनौ, तब मात्रै सम्बोधन गरौं। सुसमाचार सबैका लागि।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आसमिकको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ र यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी मानिसले गर्ने चिन्ता र फिक्रीको विषयमा जानकारी दिनेछौ। श्रोता, भनिन्छ मानिस स्वभावैले चिन्तनशील प्राणी हो। यसको अर्थ चिन्ता मात्र गर्ने भन्ने होइन, तर सोच विचार गर्ने भन्ने बुझिन्छ। यही चिन्तन र मनन भित्रै मानिसको चिन्ता र फिक्री लुकेको हुन्छ भन्ने धेरैको बुझाइ रहेको छ। तर श्रोता, यहाँनिर हामी विशुद्ध चिन्ता र फिक्रीको विषयमा हेर्नेछौ। जब मानिस हुर्कदै बढ्दै जान्छ, त्यही अनुपातमा उसको जीवनमा चिन्ता र फिक्री पनि बढ्दै जान्छ। यो विषय हामीलाई केही हदसम्म सामान्य र जायज लागे तापनि हाम्रै समाजका कतिपय व्यक्तिहरूमा परेको यसको दीर्घकालीन असरले उनीहरूको जीवन नै ध्वस्त भएको उदाहरणहरू हामी प्रशस्त मात्रामा भेट्टाउँदछौ। त आउनु श्रोता, चिन्ता र फिक्री वास्तविक के हो अनि यसको समाधान कसरी हुन सक्छ त? यस विषयमा पवित्र बाइबलले के भन्दछ त? आजको यही विषयमा आधारित रहेर पवित्र धर्मशास्त्र बाइबलबाट आज तपाईँ हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय दाई जनक विषय तपाईँ हाम्रो माझमा उपस्थित भइसक्नु भएको छ।
1: रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण मित्रहरूमा म जनकको न्यानो अभिवादन र नमस्कार। मित्रहरू, आज म तपाईहरूको बीचमा मानिसको चिन्ता र फिक्री भन्ने विषयलाई लिएर परमेश्वरको वचनबाट प्रकाश पार्न चाहन्छु। यो चिन्ता र फिक्री भनेको के हो? किन मानिस चिन्ता र फिक्रीमा आफ्नो जीवन यापन गर्दछ? आखिरी मानिसले के प्राप्त गर्न खोज्दछ? यी सबै चिन्ताहरू गरेर किन मानिस चिन्ताको दास बन्न पुग्दछ त? र यसको उपाय के हो? कसले यसको समाधान गरिदिन्छ? यिनी विषयलाई लिएर आज हामी परमेश्वरको वचनबाट हेर्नेछौ। आउनुहोस्, हामी यो गीत सुनेर परमेश्वरको महिमा

0: बाइबलमा मत्ती रचित सुसमाचार त्यसको छ अध्यायको 25-34 पदमा यसरी लेखिएको छ, यसै कारण म तिमीहरूलाई भन्दछु के खाउला के पिउला भनी आफ्नो प्राणको निम्ति र के लाउला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खाने कुरा भन्दा र शरीर लुगा फाटा भन्दा उत्तम होइन? आकाशका चरा चुरुङ्गीहरूलाई हेर, तिनीहरूले न त बिउ छर्छन् न अन्न कटनी गर्छन् न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिमीहरू भन्दा बढी मूल्यवान छैनौ र? तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? अनि लुगा फाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फुललाई हेर, ती कसरी बढ्दछन्। तिनले न त परिश्रम गर्छन् न त धागो काट्छन्। तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्नो सारा वैभवमा तिनीहरू मध्ये एउटा जति आकर्षित थिएन। आज हुने र भोलि आगोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन बढी उहाँले पहिराउनु हुने छैन र? यसकारण के खाउला के पिउला के पहिरौला भनी फिक्री नगर, किनकि अन्य जातिहरूले यी सब थोक खोज्दछन् र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिने। यस कारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ। मित्रहरू, यसलाई हामी डाँडाको उपदेश भन्छौ। यीशुले आफ्ना चेलाहरूसँग यो कुराहरू भन्नुभएको थियो। संसारमा मानिस आफ्नो इच्छा आफ्नो अभिलाषालाई पूरा गर्नको निम्ति थुप्रै कुराहरू बाजी लगाउँदछ। किन आखिरी मानिस आफ्नो इच्छा र अभिलाषा पूरा गर्नको निम्ति आफ्नो जिन्दगीलाई पनि बाजी लगाउन पछि पर्दैन? तीनवटा कुरा म तपाईँहरूको बीचमा राख्न चाहन्छु। मानिस जाति सुरक्षा खोज्दछ, मानिस जातिले आफ्नो पहिचानको खोजी गर्दछ र मानिस जातिले आफ्नो सम्मानको इच्छा गर्दछ। यी तिनवटा कुरा जसले मानिसलाई सधैँ फिरोलिरहन्छ। तपाईँलाई थाहा छ, तपाईँ आफ्नो जीवनको सुरक्षा खोज्नुहुन्छ होइन र? तपाईँ चाहनुहुन्छ म र मेरो परिवार सधैँ सुरक्षित रहेको होस्। सुरक्षाको निम्ति हामी कैयौं कुराहरू खर्च गर्छौ, कैयौं थोकहरू हामी बाजीमा लगाउँदछौ। हामी सुरक्षित हुन चाहन्छौ, हामी चाहन्छौ हाम्रा सन्ततिहरू हाम्रा छोरा छोरीहरू सुरक्षित भएका हुन्। हामी चाहन्छौ हाम्रो परिवार सुरक्षित रहेको होस्। यसको निम्ति हामी चाहिने धन तन मन खर्च गर्दछौ। मित्रहरू, दोस्रो कुरा, मानिस पहिचानको खोजीमा छ। संसारमा हामी विभिन्न युद्धहरू देख्छौ, त्यो किन? मानिस आफ्नो पहिचान बनाउन चाहन्छ। आज संसारमा थुप्रै व्यक्तिहरू छन् जसले आफ्नो पहिचान खोजिरहेको छ। म मेरो पहिचान के हो, मेरो अस्तित्व के हो, यसको खोजीमा छ र सबैले आफ्नो पहिचानलाई समात्न चाहन्छ, पहिचानलाई अगाल्न चाहन्छ, पहिचानलाई आफ्नो शिर बनाउन चाहन्छ। तेस्रो कुरा, मानिस सम्मानको खोजीमा छ। हरेक व्यक्तिले सम्मान खोज्दछ, मान्नुहोस् या नमान्नुहोस् हरेक व्यक्ति प्रतिष्ठित हुन चाहन्छ। यो मानिसको भित्रदेखिको स्वभाव हो। यो कसैले गर भनेर अर्थात् कसैले डर धम्की दिएर हुने कुरा होइन, यो मानिसको भित्रैदेखिको चाहना हो। मानिस सम्मान खोज्दछ र यी तीनवटा कुरा सुरक्षा पहिचान र सम्मान जसले मानिसलाई सधैँ चिन्ता र फिक्रीमा भारिदिन्छ। र यीशु ख्रीष्टले एकपटक यसरी भन्नुभएको छ, मैले अघि नै तपाईँहरूको बीचमा राखे मानिस के खाउला के पिउला के लगाउला भनी आफ्नो जीवनमा चिन्ता गरिरहन्छ। तपाईँलाई पनि चिन्ता लाग्छ होला होइन र? मेरो परिवार मेरा छोराछोरीहरू मेरा बालबच्चाहरू भोलिको दिन उनीहरूको भविष्य के हुन्छ? तपाईँले कहिले याद गर्नु भएको छ संसारमा ती थुप्रै थोकहरू छन् जसले यी वस्तुहरूको यी चिजहरूको चिन्ता गरिरहेका हुँदैनन्। मैले तपाईँलाई दार्शनिक बनाउन खोजेको होइन, तर मैले वास्तविकता मात्रै राख्न खोजेको। संसारमा मानिस बाहेक अरू थुप्रै चिजहरू छन् जसले यी सबै थोकहरूको चिन्ता गरिरहेको हुँदैन, तर पनि ती सबै थोक उनीहरूको निम्ति जुटिरहेको हुन्छ। यो चाहिँ वास्तविकता हो, किनभने भर्खरै हामीले पढेका छौँ, संसारका चराचुरुङ्गीलाई हेर, मैदानका लिली फुललाई हेर, ती कसरी बढ्छन्। तिनले त परिश्रम त गर्दैनन्, तिनले न धागो काट्छन्, तर तिनीहरूलाई चाहिएको वस्तुहरू तिनीहरूको आफ्नो समयमा पूरा भएको हुन्छ। परमेश्वरले सृष्टि गर्नुभएको थोकको आवश्यकता सृष्टिका थोक भन्दा पनि सृष्टि गर्नुहुने परमेश्वरलाई त्यो आवश्यकता थाहा हुन्छ। छ। मित्रहरू, तपाईँ आफ्नो जीवनको लागि चिन्ता गर्नुहुन्छ, कहिले विचार गर्नुभएको छ तपाईँलाई सृष्टि गर्नुहुने परमेश्वरले पनि आफ्नो चिजको निम्ति चिन्ता गर्नुभएको छ र तपाईँ हामी उहाँको सन्तानहरू हौ। मानिस जातिलाई परमेश्वरले आफ्नै हातले बनाउनु भएको हो। कहिले विचार गर्नुभएको छ तपाईँ संसारमा कसरी आउनुभयो? तपाईँको सृष्टि वास्तवमा एउटा अद्भुत सृष्टि हो। तपाईँ यस संसारमा जन्मनु अचानकको घटना होइन, तपाईँ यस संसारमा जन्मनु अचानकको घटना होइन, तर परमेश्वरको योजना भित्र पर्ने घटना हो र परमेश्वरलाई थाहा छ तपाईँको जीवनको आवश्यकता, तपाईँको जीवनको नितान्त आवश्यकता के हो भन्ने कुरा उहाँलाई थाहा छ। यदि हामीलाई आवश्यकता पर्ने चिजहरू चिन्ता गर्दछौँ भने याद गर्नुहोस्, तपाईँ र हामीलाई बनाउनु हुने परमेश्वरले तपाईँ र हाम्रो निम्ति कति धेरै चिन्ता गर्नुहुन्छ होला। मलाई थाहा छैन सायद तपाईँहरू मध्ये कतिजना अहिले चिन्तित हुनुहुन्छ होला, सायद तपाईँहरू परिवारको चिन्ता गर्दै हुनुहुन्छ होला, सायद कतिजना रेडियो सुनिरहनु भएका मित्रहरू तपाईँ आफ्नो छोरा छोरीको चिन्ता गरिरहनु भएको छ होला, अर्थात कतिजना मेरो भविष्य के हुन्छ होला, भोलि म मेरो जीवनमा के हुन्छ होला त्यसको फिक्रीमा हुनुहुन्छ होला, सायद कतिजना कामको चिन्तामा हुनुहुन्छ होला। याद गर्नुहोस्, परमेश्वर जसले तपाईँ र हामीलाई बनाउनु भयो उहाँले तपाईँ र हामीले गर्ने चिन्ता भन्दा ज्यादा चिन्ता उहाँले गर्नुहुन्छ। मित्रहरू, तपाईँ एक्लै हुनुहुन्न, तपाईँसँग तपाईँलाई सृष्टि गर्ने परमेश्वर तपाईँ सँगसँगै हुनुहुन्छ र उहाँले तपाईँले भन्दा पनि ज्यादा तपाईँको फिक्री र तपाईँको वास्ता गर्नुहुन्छ। उदाहरणको लागि, हुनसक्छ तपाईँको दुईजना तीनजना छोरा छोरी छन् होला, के तपाईँ आज अहिले भर्खरै भन्न सक्नुहुन्छ यति बेला उनीहरूको जीवनमा के भइरहेको छ? पक्कै पनि भन्न सक्नु हुँदैन। के तपाईँलाई थाहा छ अहिले भर्खरै ती छोरा छोरीको हृदयमा के बितिरहेछ? पक्कै पनि थाहा छैन होला। के तपाईँलाई यो थाहा छ उनीहरूको भविष्य भोलि के हुन्छ? तपाईँ निर्केवल गर्न सक्नुहुन्न, तपाईँ भन्न सक्नुहुन्न, तर याद गर्नुहोस्, त्यो परमेश्वर जसले तपाईँलाई बनाउनु भयो, त्यो परमेश्वर जसले तपाईँलाई 9 महिनासम्म तपाईँको आमाको गर्भमा रहन दिनुभयो, त्यो परमेश्वर जसले तपाईँको आमाको गर्भमा तपाईँलाई अद्भुत तरिकाले रच्नु भयो, उहाँको हातमा तपाईँको नाम छ, उहाँको दृष्टिमा तपाईँको जीवन छ, उहाँको स्मरण शक्तिमा तपाईँ हुनुहुन्छ, तपाईँ एक्लै हुनुहुन्न। मित्रहरू, तपाईँको जीवनको यात्रा एक्लै छैन। यदि त्यसो हो भने तपाईँ र हामीले चिन्ता गर्ने विषय भन्दा ज्यादा विषय उहाँले तपाईँ र हाम्रो निम्ति वास्ता गर्नुहुन्छ। सुरक्षा, पहिचान, सम्मान, यो पाउनको लागि संसारका मानिसहरू कहाँ कहाँ पुग्दैनन्। सुरक्षा पाउनको लागि मानिसहरू के कति खर्च गर्दैनन्। परमेश्वर तपाईँ र हाम्रो सुरक्षा हुनुहुन्छ। हामी पहिचान खोज्छौ, म मेरो पहिचान खोज्नको लागि विभिन्न दर्शनहरू खोज्दछु, विभिन्न ठाउँमा यात्रा गर्छु मेरो पहिचान खोज्नको लागि, म सम्मान खोज्छु मानिसले मलाई सम्मान गरेका हुन्, म प्रतिष्ठित हुन चाहन्छु मानिसले मलाई प्रशंसा दिएका हुन्। यो मेरो भित्रपट्टिको एउटा गुण हो। येशु ख्रिस्ट तपाईँको जीवनको सुरक्षा हुनुहुन्छ, येशु ख्रिस्ट तपाईँको जीवनको पहिचान हुनुहुन्छ, येशु ख्रिस्ट तपाईँको जीवनको सम्मान हुनुहुन्छ। यदि तपाईँले आफ्नो जीवन येशु ख्रिस्टमा दिनुभयो भने, तपाईँले आफ्नो हृदय परमेश्वरलाई दिनुभयो भने, तपाईँको सुरक्षा, तपाईँको पहिचान, तपाईँको सम्मान येशु ख्रिस्ट हुनुहुन्छ, जसले तपाईँलाई तपाईँको आमाको गर्भदेखि रच्नुभयो र आज यहाँसम्म तपाईँलाई पुगाउनु भएको छ। सत्य परमेश्वरलाई पाउनु भनेको तपाईँले जीवनमा सुरक्षा पाउनु हो, सत्य परमेश्वरलाई चिन्नु भनेको तपाईँले जीवनमा पहिचान चिन्नु हो, सत्य परमेश्वरलाई चिन्नु भनेको तपाईँले जीवनमा सम्मान पाउनु हो। परमेश्वरका जनहरू हो तपाईँ, उहाँको सन्तान, तपाईँको पहिचान येशु ख्रिस्टमा लुकेको छ। मित्रहरू, सायद तपाईँले रेडियो सुनिरहनु भएको छ होला, मैले भर्खरै भने मत्तीको सुसमाचार 6:30 अन्तिम भागमा भनेको छ झन बढी। यो झन बढी भनेको के हो? हामीलाई हाम्रो चिन्ता लाग्छ, हामीलाई हाम्रो छोराछोरीको चिन्ता लाग्छ, हामीलाई हाम्रो नानीहरूको चिन्ता लाग्छ, उनीहरूको चिन्ता हुनु स्वाभाविकै हो। तर बाइबलमा यसरी लेखिएको छ, उहाँ झन बढी वास्ता गर्नुहुन्छ। तपाईँ र हाम्रो वास्ता सीमित वास्ता हो, किनभने तपाईँ र हाम्रो जीवनमा जीवनको चाबी छैन। मित्रहरू, तपाईँ र हामीले गर्ने प्रयत्न सीमित हुन्छ, मेहनत सीमित हुन्छ, तर परमेश्वर सीमित बिनाको परमेश्वर हुनुहुन्छ, असीमित परमेश्वर हुनुहुन्छ। उहाँ जीवनको चाबी आफ्नो हातमा लिनु भएको छ। बाइबलले यसरी भन्छ, उहाँमा पहिचान पाउने व्यक्ति धन्यको, उहाँमा सुरक्षा पाउने व्यक्ति धन्यको, उहाँमा सम्मान खोज्ने व्यक्ति धन्यको हो। मित्रहरू, मानिसको जीवन क्षणिक छ। हामी यस संसारमा केही समयको पाहुना मात्रै हो। हामी यस संसारमा एक तीर्थयात्री झैं हो। एक पटक हामी संसार भएर जानुपर्छ र हाम्रो सुरक्षा, हाम्रो पहिचान, हाम्रो सम्मानको त्यो सबै घमण्डहरू पनि सुकेर जाँदछ। हामीले गरेका मेहनतहरू, हामीले जम्मा गरेका थोकहरू, हाम्रो चिन्ताले बनाएका संसारहरू सबै नक्सान भएर जाँदछन्। तर यदि तपाईँ र हाम्रो जीवन परमेश्वरमा छ भने, यदि तपाईँ र हाम्रो जीवन परमेश्वरमा भेटिएको छ भने, मित्रहरू, तपाईँले सही पहिचान पाउनु भएको छ, तपाईँले सही सुरक्षा पाउनु भएको छ, तपाईँले सही सम्मान पाउनु भएको छ, जुन सम्मान मानिसले किनेर किन्न सक्दैन, जुन पहिचान संसारको धन सम्पत्तिले किन्न सक्दैन, जुन सुरक्षा संसारको चीजले नाश हुन सक्दैन। हामी अविनाशी सुरक्षा, हामी अविनाशी पहिचान र अविनाशी सम्मानको हकदार हो। येशु ख्रीष्ट हाम्रो सुरक्षा हुनुहुन्छ, येशु ख्रीष्ट हाम्रो पहिचान हुनुहुन्छ, येशु ख्रीष्ट हाम्रो सम्मान हुनुहुन्छ। 33 पदमा यसरी भनिएको छ, पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछ। जीवनको प्राथमिकता के हो? केही साल पहिला मैले एउटा परिवारलाई भेटेको थिएँ, एउटा धनी परिवार, सम्पन्न परिवार। त्यस परिवारमा एकजना मात्रै सन्तान हुनुहुन्थ्यो, जवान छोरा हुनुहुन्थ्यो। सम्पन्न परिवार थियो, सम्पूर्ण भौतिक चीजले सम्पन्न भएको थियो, सम्पूर्ण थोकले भरिएको घर थियो। एक दिन त्यस घरको मालिकले मलाई बोलाउनु भयो र भन्नुभयो, भाइ, मेरो जीवनमा सबै थोक छ, सबै सम्पत्तिहरू छ, तर मेरो जीवनमा शान्ति छैन। मेरो छोरा मैले गुमाइसके, मेरो छोरालाई म पाउन सक्दिन, ऊ नराम्रो लतमा फसिसकेको छ, अब ऊ निस्किन सक्दैन। अनि उहाँले फेरि पनि भन्नुभयो, म मेरो छोरा बाँचोस् भन्ने चाहदै। मित्रहरू, संसारमा मानिस यदि धन सम्पत्तिले, यदि संसारिक पहिचानले, संसारिक सम्मानले, संसारिक सुरक्षाले खुसी आनन्द रहन सक्थ्यो भने हामी परमेश्वरलाई खोज्ने थिएनौ। संसारको आनन्द, संसारको खुसी, संसारको सम्मान केही क्षणको लागि मात्रै हो, केही क्षणको लागि मात्रै हो। यसले तपाईँ र हामीलाई अनन्त जीवनको शान्ति, अनन्त जीवनको सुरक्षा दिन सक्दैन। यदि तपाईँ र हामीले पहिलो प्राथमिकता परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्यौं भने यी सबै थोकहरू, तपाईँ र हामीलाई आवश्यकता पर्ने थोकहरू उहाँले तपाईँ र हामीलाई दिनुहुनेछ। यो धार्मिकता भनेको के हो? धार्मिकतालाई अझ अर्को शब्दमा भन्नु पर्दा न्याय पनि भन्न सकिन्छ। परमेश्वरको न्याय, परमेश्वरको राज्य र न्यायलाई यदि हामी पहिला खोज्छौं भनेपछि अनि ती सबै थोकहरू परमेश्वरले तपाईँ र हामीलाई दिनुहुनेछ। त्यस कारणले गर्दा भोलिको निम्ति के खाउला भनेर चिन्ता नगर, भोलिको दिनको चिन्ता भोलिले गर्नेछ, आजको दुःख आजको निम्ति पर्याप्त छ। यी सबै भनेर मैले तपाईँलाई निष्क्रिय बनाउन खोजेको होइन, मैले यो मात्र भन्न खोजेको, परमेश्वर तपाईँ र हाम्रो चिन्ता भन्दा माथि हुनुहुन्छ। तपाईँले चिन्ता गरेर के आफ्नो आयु बढाउन सक्नुहुन्छ र? पक्कै सक्नुहुन्न। तपाईँले फिक्री गरेर के तपाईँ आफ्नो समस्यालाई समाधान गर्न सक्नुहुन्छ र? पक्कै सक्नुहुन्न। तर एउटा कुरा गर्न सक्नुहुन्छ, तपाईँको चिन्ता र फिक्री परमेश्वरमा राख्न सक्नुहुन्छ। बाइबलमा यसरी लेखेको छ, मत्ती रचित सुसमाचार त्यसको 11:28 पदमा, हे सबै बोझले थाकेका मानिसहरू हो तिमीहरू म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु, विश्राम दिनेछु। मानिस बोझले थाकेको छ किनभने चिन्ता र फिक्रीले गर्दा, काम र थुप्रै किसिमको समस्याले गर्दा मान्छे थकित छ। मित्रहरू हो, मान्छे चिन्तित छ, उसलाई सुरक्षा चाहिएको छ, पहिचान चाहिएको छ, सम्मान चाहिएको छ। अनि वचनले यसरी भन्छ, म कहाँ आओ, म तिमीहरूलाई दिन्छु। संसारले दिने जस्तो होइन, संसारले दिने शान्ति जस्तो होइन, जुन शान्ति केही क्षणको लागि मात्रै हुन्छ र बिराएर जान्छ, तर त्यो शान्ति जो सधैँभरि तपाईँको सँगसँगै हुन्छ र तपाईँको जीवनको अन्तपछि पनि तपाईँ त्यो शान्तिको अनुभूति स्वर्गमा परमेश्वरसँग बसेर गर्न सक्नुहुनेछ। मित्रहरू, परमेश्वर तपाईँ र हामी सँगसँगै हुनुहुन्छ, तपाईँ एक्लै हुनुहुन्न। यदि रेडियो सुनिरहनु भएको छ भने मलाई ध्यानसँग सुन्नुहोस्, तपाईँ एक्लै हुनुहुन्न, तपाईँसँग परमेश्वर हुनुहुन्छ, उहाँ तपाईँलाई उठाउन चाहनुहुन्छ, उहाँ तपाईँको फिक्री बुझ्नुहुन्छ। तपाईँ आफ्नो जीवनको बोझ उहाँलाई दिनुहोस्, तपाईँको चिन्ता र फिक्री उहाँलाई दिनुहोस्। परमेश्वर तपाईँको सम्मान हुनुहुन्छ, परमेश्वर तपाईँको पहिचान हुनुहुन्छ, परमेश्वर तपाईँको सुरक्षा हुनुहुन्छ, परमेश्वर तपाईँको सर्वस्व हुनुहुन्छ। ती मानिसहरू जसले परमेश्वरलाई खोजे उनीहरूले कहिल्यै पनि आफ्नो सिंहहरू झुकाउनु परेन, किनभने उनीहरूको सुरक्षा, पहिचान, सम्मान येशु ख्रीष्ट हुनुहुन्थ्यो। र म तपाईँलाई भन्न चाहन्छु, यदि अझै पनि तपाईँको जीवनमा भविष्यको चिन्ता छ, म के गर्ला, मेरा सन्तानहरूले के गर्ला, मेरो जीवन कसरी चल्छ होला, म कसरी भविष्यमा काम पाउन सक्छु होला, थुप्रै चिन्ताहरू छन् होला जुन मलाई पनि थाहा छैन। तर याद गर्नुहोस्, परमेश्वर तपाईँ सँगसँगै हुनुहुन्छ र अहिले तपाईँसँग बोल्न चाहनुहुन्छ, तपाईँको चिन्ता लिन चाहनुहुन्छ, तपाईँको बोझ उठाउन चाहनुहुन्छ, तपाईँको बोझ उहाँले उठाउन चाहनुहुन्छ। के तपाईँ आफ्नो जीवनको सबै थोक चिन्ता फिक्री परमेश्वरमा राख्न चाहनुहुन्छ? हामी तपाईँको निम्ति प्रार्थना गर्छौँ, आउनुहोस्। म तपाईँहरूलाई यो प्रार्थनामा अगुवाई गर्न चाहन्छु। परमेश्वर पिता, हामी प्रार्थना गर्छौँ तपाईँ परमेश्वरले हाम्रा मित्रहरूको चिन्ता उठाइदिनु भएको होस्। प्रभु, मेरो जीवनको चिन्ताले मैले केही पनि गर्न सक्दिनँ, तर म एउटा कुरा गर्न सक्छु, मेरो चिन्ता र फिक्री म तपाईँमा राख्न चाहन्छु। प्रभु, मलाई उठाउनुहोस्, मेरो जीवनलाई उठाउनु भएको होस्, मेरो परिवारलाई उठाउनु भएको होस् र मेरो फिक्रीलाई खुसीमा परिणत गरिदिनु भएको होस्, मेरो बोझलाई आनन्दमा बदलिदिनु भएको होस्। तपाईँ परमेश्वर मेरो सबै थोक हुनुहुन्छ। प्रभु येशूको नाममा प्रार्थना गर्दछु, आमेन।
1: धन्यवाद दाई जनक विशीलाई। आजको वचनले भने जस्तै हामीले चिन्ता र फिक्री गरेर केही थप्न वा घटाउन सक्दैनौ, किनभने त्यो मानिसको सामर्थ्य भित्र पर्दैन। जुन कुरा हाम्रो बसमा छैन त्यही कुरामा हामी चिन्तित हुनु, दुखी हुनु व्यर्थ छ। तर प्रिय श्रोता, यदि तपाईँ आफ्ना समस्याहरूको समाधान चाहनुहुन्छ वा चिन्ता फिक्रीबाट मुक्ति पाउन चाहनुहुन्छ भने हाम्रो जीवन दिने र लिने सामर्थ्य राख्नुहुने एकमात्र सृष्टिकर्ता उद्धार र हाम्रा मुक्तिदाता येशु ख्रीष्टमा प्रार्थना गरौं, किनकि मानिसका जीवनका सबै कुराहरू उहाँले मात्र परिवर्तन गर्ने सामर्थ्य राख्नुहुन्छ। त्यसैले श्रोता, आजको वचनले भने चाहिँ हामीले उहाँको अनन्त शान्ति, आनन्द र प्रेमलाई हाम्रो हृदयमा प्राप्त गर्ने कोसिस गरौं र हाम्रो जीवनका सबै मार्गहरूमा उहाँको निर्देशन खोजौं, ताकि हामीले हाम्रो जीवनलाई संसारका सबै समस्याहरूबाट सुरक्षित राख्न सकौं, जसकारण हाम्रो जीवनमा हामी अनन्तको शान्ति, आनन्द, खुशी र स्वतन्त्रता अनुभव गर्न सक्नेछौ। आदरणीय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 9860-2374 9860-2374 र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो सुरक्षा, आशिष र अनुग्रहमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: ओइ बाबु यहाँ एक कुरा भन्नु छ।
1: हजुर बाजे के हो भन्नुहोस्।
0: हामी किन सबभन्दा बढी माया गर्ने को होला धाइ भन्प भन्प।
1: सबभन्दा बढी माया त ईश्वर परमेश्वरले नै गर्नुहुन्छ।
0: कसरी गर्नुहुन्छ त?
1: कसरी? यो कुरा ईश्वरको वचन बाइबलको युहन्ना भन्ने पुस्तकको 3:16 प्रष्ट भनेको छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।
0: होइन, यो एक मात्र पुत्र भनिया को हुन्?
1: ए बाजे, हजुरलाई थाहा छैन? ईश्वरका एक मात्र पुत्र भनेका येशु ख्रिष्ट हुन् के।
0: औ औ, अहिले पो थाहा पाए। अब म पनि उहाँमा विश्वास गरी स्वर्गमा जाने हुँ है।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: परमेश्वरले तपाईँलाई तपाईँको आराम क्षेत्रबाट बाहिर निकाल्न चाहनुहुन्छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 36 यहाँलाई स्वागत छ। हामी सबैको सपना हुन्छ, म तिनीहरूलाई दर्शन भन्न चाहन्छु। तिनीहरू हाम्रो दिमागबाट सुरु हुन्छ, तर हामी सबैले हाम्रा दर्शनहरूलाई वास्तविकतामा ल्याउन आवश्यक पर्ने प्रयास गर्दैनौ। जब परमेश्वरले हाम्रो हृदयमा दर्शन राख्नुहुन्छ, उहाँ चाहनुहुन्छ कि हामीले त्यो दर्शनमा काम गरौं। उहाँसँग हाम्रो लागि योजना छ र उहाँ त्यो सफल भएको हेर्न चाहनुहुन्छ। हाम्रो दर्शनमा कार्यवाही गर्न, हामीलाई उत्प्रेरित गर्न परमेश्वरले प्रयोग गर्न सक्ने एउटा तरिका भनेको हाम्रो वर्तमान जीवनशैलीसँग हामीलाई असहज महसुस गराउनु हो। उहाँले हाम्रो आरामलाई बाधा पुर्याउने कामहरू गर्न सक्नुहुन्छ। पहिले हामीलाई सजिलो लाग्ने कुराहरू अब भारी लाग्न थाल्छ। हाम्रो जीवनका दिनचर्याहरू जुनमा हामी सन्तुष्ट थियौं, अब हामीलाई सन्तुष्ट पार्ने देखिँदैन। तपाईँ सोचिराख्नु भएको होला, म अहिले किन मेरो जीवनका ती क्षेत्रहरूमा असहज महसुस गरिरहेको छु जुन पहिले गर्दा मलाई आनन्द लाग्दथ्यो। यो हुन सक्छ किनभने तपाईँ आफ्नो जीवनको त्यस्तो क्षणमा हुनुहुन्छ जहाँ तपाईँ अगाडि बढ्ने समय आएको छ र परमेश्वरले तपाईँको जीवनमा भएको देख्न चाहनु भएको विकास तपाईँको आरामदायी जीवन शैलीको सामना गरिरहेको छ। मूसा त्यस्तो व्यक्तिको उत्कृष्ट उदाहरण हुन् जसलाई परमेश्वरले उनीहरूको आराम क्षेत्रबाट बाहिर निकालेर एउटा यस्तो ठाउँमा सार्नुभयो जुन उनी पहिले प्रयोग गरेको भन्दा धेरै फरक थियो। हिब्रूको पुस्तक 11:24-26 पद। जवान भएपछि विश्वासद्वारा मूसाले फारूकी छोरीका छोरा कहलाएन इन्कार गरे, पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँग थिचो मिचोमा पर्न तिनले रोजे। मिश्र देशको धन सम्पत्ति भन्दा क्रिस्टको निम्ति निन्दित हुन तिनले मूल्यवान सम्पत्ति ठाने, किनभने तिनले आफ्नो दृष्टि इनामतिर लगाएका थिए। प्रिय श्रोता, मूसा मिश्रमा धेरै आरामदायी जीवन बिताइरहेका थिए। उनको जीवन दरबारमा बस्ने राजकुमारले अनुभव गर्ने विलासी जीवनले भरिएको थियो, तर उनी सन्तुष्ट थिएनन्। परमेश्वरको सेवा गर्ने साँचो हृदय भएको व्यक्ति यस संसारका चीजहरूको लागि बाँच्दा कहिले सन्तुष्ट हुँदैन। परमेश्वरले मूसालाई यस संसारबाट नभएका पुरस्कारहरू प्राप्त गर्ने दर्शन दिनुभयो। तिनीहरू भविष्यको संसारबाट हुन् जहाँ यीशुले पृथ्वीको राजाको रूपमा शासन गर्नुहुनेछ। भजन संग्रहको पुस्तक 39:7 पद। अब हे परम प्रभु, म के को निम्ति प्रतीक्षा गर्दछु? मेरो आशा त तपाईँमा नै छ। परमेश्वरले मूसालाई उनको आराम क्षेत्रबाट बाहिर निकाल्नुभयो र एउटा यस्तो ठाउँमा ल्याउनुभयो जहाँ उनले इस्रायलका सन्तानहरूलाई मिस्रबाट निकालेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिमा डोर्याउनको लागि एक विशेष बोलावट पूरा गर्नेछ। उनको आरामलाई दर्शनले प्रतिस्थापन गर्यो। प्रसिद्ध दार्शनिक राल्फ वाल्डो इमर्सनले एकपटक भनेका थिए, जुन काम गर्न तिमी डराउँछौ त्यही गर। साहस भनेको डरको अभाव होइन, बरु डर भन्दा अरू केही महत्वपूर्ण छ भन्ने निष्कर्षमा पुग्नु हो। प्रिय श्रोता, आफ्नो दर्शन पछ्याउन साहस चाहिन्छ, फरक हुन साहस गर्नुपर्छ। यसको लागि जे सहज थियो त्यो छोडेर अज्ञातमा जान आवश्यक छ, तर यो बाटो रोज्नेहरूले आफ्नो जीवनमा ठूलो विजय हासिल गर्छन्। मानिसहरू आफ्नो आराम क्षेत्रभित्र बस्ने भने बिरलै आफ्नो लक्ष्यमा पुग्छन्। जीवनमा लगभग सबै ठूला सफलताहरूको लागि हामीले केही फरक गर्न आवश्यक छ जुन कुरामा हामी परिचित छैनौ। पहिलो पत्रुसको पुस्तक 1:6-7 पद। तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ। आगोबाट खारिने तर नष्ट भएर जाने सुन भन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र येशु ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा महिमा र आदरको योग्य बनोस्। प्रिय श्रोता, तपाईँको जीवनको लागि के उत्तम छ भन्ने कुरा परमेश्वरलाई थाहा छ र उहाँको इच्छा तपाईँलाई यस्तो यात्रामा लैजानु हो जसले तपाईँको जीवनमा धेरै आशिषहरू ल्याउनेछ। के तपाईँ परमेश्वरले तपाईँको लागि योजना बनाउनु भएको भविष्य अनुभव गर्न आफ्नो आराम क्षेत्र छोड्न तयार हुनुहुन्छ? तपाईँको सपनालाई सिरानीमा नछोड्नुहोस्, तर त्यसलाई पूरा गर्न कदम चाल्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
4: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
5: माया र सद्भावले मात्र बाल बालिकालाई बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
7: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
6: अनि यी सबै कहाँ पाउने त दाई?
7: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
6: कार्यक्रम मुक्तिको मार्ग?
7: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
8: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
9: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
10: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
9: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
10: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
9: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
10: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
9: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
10: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514 24 1 41, 98514 24 1 41। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनु दाई, हेर्नुहोस् न देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
0: लौ न एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
0: चौबिसै घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस नखुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
2: गाउन भाडामा,
3: गाउन भाडामा,
2: हे गाउन भाडामा।
1: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841687602, 9841687602
5: र 9818252040, 9818252040।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।

0: म गायक अबराम राई, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण, प्रस्तुता हरि जिज्ञासुको साथमा।
2: आदरणीय श्रोता मित्र जय मसीह, नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। रेडियो कार्यक्रम नयाँ आशाको किरण लुथन आवर मिनिस्ट्री नेपालले तयार पारेको र यस कार्यक्रमबाट तपाईँलाई हामीले निरन्तर रूपमा उत्साह दिँदै आइराखेका छौं, किनकि मानवको जीवन हो, कहिलेकाही दुःख उतार चढ़ावहरू समस्याहरू आइपर्दछन्, तर पनि हामी निरन्तर रूपमा परमेश्वरको योजना अनुसार परमेश्वरको सहायता पाएर हामी निरन्तर अगाडि राख्नुपर्छ। र हामीलाई परमेश्वरले धेरै प्रेम गर्नुभएको कारणले गर्दाखेरि हामीले परमेश्वरलाई कहिले भुल्नु हुँदैन, किनकि परमेश्वरले हामीलाई धेरै प्रेम गर्नुहुन्छ। र विशेष गरी आज म तपाईँलाई प्रार्थनाको शक्ति र प्रार्थनाले हाम्रो जीवनलाई कसरी परिवर्तन गर्दछ भन्ने विषयमा म तपाईँलाई प्रस्तुत गर्दछु। एकजना गाउँमा एकजना व्यक्तिलाई निकै ठूलो समस्या पर्यो। त्यो समस्याको कारण ऊ रातभरि छटपटायो। उसका समस्याहरू अनगन्ती थिए। यता पनि बिग्रिएको थियो, उता पनि बिग्रिएको थियो, सबै भताभुङ भइराखेको थियो, तर ऊ निराश अवस्थामा थियो। ती समस्याहरूको बावजुद पनि उसले चाहिँ आफ्ना समस्याहरूलाई कुनै न कुनै आफ्नो नजिकको व्यक्तिलाई सुनाउन चाहन्थ्यो, र धेरै व्यक्तिहरूलाई उसले सुनाउन चाहे पनि कतिपय व्यक्तिहरूले उसको गिल्ला गर्थे, उसको समस्या प्रति अझ रमाउँथे। तर जसले आफ्ना समस्या सुन्दछ त्यो व्यक्तिलाई उसले चाहिँ सुनाउन चाहिरहेको थियो। अनि एक दिन उसले आफ्ना धेरै समस्याहरू अर्को व्यक्तिलाई उसले शेयर गर्यो, अनि त्यसपछि उसलाई केही कुराहरू हल्का भएको महसुस गर्यो। अनि अर्को दिन फेरि अर्कोजना व्यक्तिलाई उसले आफ्नो समस्या शेयर गर्यो, अनि उसलाई अलिकति केही कुराहरू हल्का भएको महसुस गर्यो। प्रिय मित्र, हाम्रो परमेश्वर जो हुनुहुन्छ उहाँसँग हामीले हाम्रा समस्याहरू शेयर गर्यौं भने, हाम्रा पीड़ाहरू शेयर गर्यौं भने, हामीले गर्नुपर्ने हाम्रा योजनाहरू परमेश्वरमाथि शेयर गर्यौं भने, परमेश्वरसँग शेयर गर्दाखेरि, परमेश्वरसँग आफ्नो समस्याहरू बाँड्दाखेरि हामीलाई हल्का महसुस हुन्छ र उहाँले हामीलाई ती कुराहरू जुटाउनुहुन्छ। प्रिय मित्र, तपाईँसँग आज म विशेष कुराकानी गर्न गइराखेको छु, र जसले तपाईँको हृदय परिवर्तन गरोस्, जसले तपाईँको योजनाहरूमा परमेश्वरको योजना तपाईँले देख्नु भएको होस्। र आजको कार्यक्रमको मुख्य विषयतर्फ जानुभन्दा अघि आउनुहोस् एउटा समधुर क्रिश्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

प्रिय मित्र, पवित्र धर्मशास्त्र बाइबलमा धेरै त्यस्ता व्यक्तिहरू छन् जसले प्रार्थना गरिसकेपछि परमेश्वरबाट शक्ति पाएका छन्। परमेश्वरबाट शक्ति पाएको कारणले गर्दाखेरि उनीहरू असल तरिकाले अगाडि बढ़िराखेका छन् र आफ्ना योजनाहरू उनीहरूले पूरा गरेका छन्। कहिलेकाहीँ निराश हुँदा उनीहरू चाहिँ परमेश्वरको योजना थाहा पाएको कारणले गर्दाखेरि उनीहरू चाहिँ सफल भएको कुराहरू पनि पवित्र धर्मशास्त्र बाइबलमा हामी भेट्दछौ। किनकि परमेश्वरले तपाईँ र मलाई धेरै प्रेम गर्नुभएको कारणले गर्दाखेरि हामी परमेश्वरको योजनालाई थाहा पाइराख्नु पर्ने हुन्छ। तिमीहरूले विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो सबै पाउनेछौ भन्ने कुरा पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको छ। तपाईँले मत्तीको पुस्तक 21:22 तपाईँले त्यहाँ पढ्नुभयो भने विश्वास साथ हामीले परमेश्वरसँग माग्यौं भने परमेश्वरले हामीलाई जुटाउनुहुन्छ भन्ने कुरा त्यहाँ उल्लेख गरिएको छ। त्यसकारणले हाम्रा धेरै समस्याहरू, अप्ठ्यारा परिस्थितिहरू, हामीले गर्नुपर्ने कामहरूको बारेमा हामीले परमेश्वरलाई जानकारी गराउनु पर्ने आवश्यक रहेछ। प्रार्थनाले हाम्रो हृदय र जीवन समेत परिवर्तन गर्छ। प्रार्थना गर्दा हाम्रो सोच, मन र व्यवहार परिवर्तन हुन थाल्छ। परमेश्वरको उपस्थितिमा जाँदा मानिसको हृदय नयाँ हुन्छ भनेर पवित्र धर्मशास्त्र बाइबलले भन्छ। कुनै पनि कुराको चिन्ता नगर, तर हरेक कुरामा प्रार्थना र विन्ती गर्दै धन्यवाद सहित आफ्नो निवेदन परमेश्वरमा चढाऊ भनेर पवित्र धर्मशास्त्र बाइबलको फिलिप्पी 4:6 त्यहाँ लेखिएको छ। त्यसकारणले प्रिय मित्र, तपाईँले आफ्ना फिक्रीहरू, चिन्ताहरू र अरू विन्ती, अरू समस्याहरू परमेश्वरमाथि हामीले राख्यौं भने परमेश्वरले हामीलाई नयाँ बनाउनुहुन्छ र हाम्रो हृदयलाई परिवर्तन गर्नुहुन्छ। प्रार्थनामा ठूलो शक्ति छ भन्ने कुरा पनि पवित्र धर्मशास्त्र बाइबलमा हामी थाहा पाउन सक्छौ। किन धर्मी मानिसको सच्चा प्रार्थनामा अद्भुत शक्ति हुन्छ। बाइबलमा एलियाले प्रार्थना गर्दा वर्ष रोकिएको र फेरि वर्ष भएको घटना पनि त्यहाँ उल्लेख छ। धर्मी मानिसको प्रभावकारी प्रार्थनाले उसको जीवन बदलिन्छ, उसले ठूलो शक्ति प्रकट गर्दछ। त्यसकारण हामी सबैजनाले परमेश्वरमा भरोसा गर्ने व्यक्तिहरूले हाम्रो प्रार्थना परमेश्वरसँग निरन्तर भइराख्नु पर्दछ। तपाईँ कहिलेकाहीँ जसले परमेश्वरमाथि विश्वास गर्नुहुन्छ, तपाईँलाई गाह्रो फिल भइराखेको हुन्छ, अप्ठ्यारो अवस्थामा तपाईँ भएको महसुस गरिरहनु भएको हुन्छ, त्यो बेलामा तपाईँले परमेश्वर किन म यो अवस्थामा छु, मलाई यो समस्याबाट तपाईँले टाढा राखिदिनुहोस्, यी समस्याहरू तपाईँले समाधान गरिदिनु भएको होस् भनेर परमेश्वरसँग आफ्नो समस्याहरू राख्नुभयो भने अझ तपाईँको जीवनमा हल्का महसुस हुँदछ र परमेश्वरले ती समस्याहरूको समाधान गर्नुहुन्छ। हाम्रो परमेश्वर संसारका सबै मानिसहरूलाई प्रेम गर्ने भएको कारणले गर्दाखेरि हाम्रो सबै जिम्मेवारी उहाँसँग हामीले सुम्पिनु पर्ने हुन्छ। हाम्रो सबै अवस्थाहरू परमेश्वरमाथि सुम्पियौं भने परमेश्वरले हामीलाई धेरै सहायता गर्नुहुन्छ। आज संसारका मानिसहरूले कसरी आफ्नो जीवन जिउन सकिन्छ भन्ने विषयमा अलि नसोचेको अवस्था हुन्छ, किनकि उनीहरू निराश अवस्थामा हुन्छन्। अब सबै कुराहरू सकियो, अब केही पनि गर्न सक्दिन लाइफमा भन्ने प्रकारको मानिसहरू सोचिरहेका हुन्छन्। तर परमेश्वरको नजरमा त्यो होइन कि परमेश्वरले ती समस्याहरूको समाधान गर्नुहुन्छ। हाम्रो प्रार्थनाले हाम्रो परिस्थितिहरूमा परिवर्तन ल्याउँदछ। जब हामी कठिनाई समयमा वा निराशामा अवस्थाहरू परमेश्वरमाथि सुम्पियौं भने परमेश्वरले हामीलाई धेरै सहायता गर्नुहुन्छ। आज संसारका मानिसहरूले कसरी आफ्नो जीवन जिउन सकिन्छ भन्ने विषयमा अलि नसोचेको अवस्था हुन्छ, किनकि उनीहरू

बनाउनुहुन्छ। त्यो कुराहरू हामीले विश्वास गर्नुपर्ने हुन्छ। पवित्र धर्मशास्त्र बाइबलको यर्मियाको पुस्तक 33 अध्यायको 3 पदमा त्यहाँ लेखिएको छ, मलाई पुकार, म तिमीहरूलाई उत्तर दिनेछु र तिमीलाई महान र अज्ञात कुराहरू देखाउनेछु भनेको छ। त्यहाँ त्यस्तो कुराहरू लेखिएको छ। त्यसकारणले परमेश्वर जो हुनुहुन्छ, जसले तपाईँ र मेरो हृदय पहिले नै जाँचिसक्नु भएको छ, किनकि परमेश्वर हाम्रा समस्याहरू जाँच्ने परमेश्वर हुनुहुन्छ। पवित्र धर्मशास्त्र बाइबलमा त्यस्ता व्यक्तिहरू छन् जसले प्रार्थनाबाट आफ्नो जीवन परिवर्तन गरेका छन्। पहिलो नम्बरमा हन्ना भन्ने एकजना व्यक्ति छन् जसले जसको सन्तान नभएको कारण धेरै दुःख पाएकी थिइन्। उनले आँसुको साथ प्रार्थना गरिन्, परमेश्वरले उनको प्रार्थना सुन्नुभयो र उनलाई छोरा दिनुभएको कुराहरू छ। तपाईँले पवित्र धर्मशास्त्र बाइबलको 1 सामुएल 1:27 त्यहाँ तपाईँले पढ्नुभयो भने तपाईँले थाहा पाउनुहुन्छ। अनि राजा सोलोमनले परमेश्वरसँग बुद्धि र समाज मागेका थिए र परमेश्वरले उनलाई संसारकै सबैभन्दा बुद्धिमानी राजा बनाउनु भएको थियो। 1 राजा 3:12 तपाईँले त्यहाँ पढ्नुभयो भने थाहा पाउनुहुन्छ, हेर मैले तिमीलाई बुद्धि र समझ दिनेछु भनेको लेखेको छ। दानियलले निरन्तर प्रार्थना गर्थे, जब उनलाई सिंहको खोरमा फालियो परमेश्वरले उनको रक्षा गर्नुभयो, उनलाई बचाउनुभयो। त्यो चाहिँ धेरै महत्वपूर्ण कुरा हो, किनकि परमेश्वर बचाउनु हुने परमेश्वर हुनुहुन्छ। निहेम्या जसले यरुसलेमको भत्किएको पर्खाल पुनर्निर्माण गर्नु अघि प्रार्थना गरे, परमेश्वरले उनलाई सफलता दिनुभयो र उनले पर्खाल पुनर्निर्माण गरे। त्यसगरी राजा हिजकिया गम्भीर बिरामी थिए, उनले निरन्तर रूपमा प्रार्थना गरे र परमेश्वरले उनको जीवनमा अझ 15 वर्ष थपिदिनुभयो, उनी धेरै बाँचे। अनि त्यसपछि अरू धेरै धेरै व्यक्तिहरू, एलियाले प्रार्थना गर्दा आकाशबाट आगो झर्यो र परमेश्वरको शक्ति प्रकट भयो भनेको छ। तपाईँले 1 राजा 18:37 तलतिर पढ्नुभयो भने त्यहाँ तपाईँलाई थाहा पाउनुहुन्छ। त्यसकारणले प्रिय मित्र, हामीले बुझ्नु पर्ने सबैभन्दा महत्वपूर्ण कुराहरू के हो भने सोध्यौं भने, परमेश्वरसँग प्रार्थना गर्यौं भने, हामीलाई परमेश्वरले नयाँ तरिकाले हिँड्नको लागि सहायता गर्नुहुन्छ। प्रिय मित्र, जहिले पनि तपाईँले आफ्नो योजनाहरू परमेश्वरलाई सुनाउनुहोस्, आफ्नो दुःखहरू परमेश्वरलाई सुनाउनुहोस्, आफूले गरिरहेको काममा तपाईँले आशिष पाउनुभयो भने परमेश्वरलाई धन्यवाद दिनुहोस् र त्यो धन्यवादीको कारणले अझै तपाईँलाई केही कुराहरू गर्नको लागि मदत पुग्दछ, आशिषको कुराहरू तपाईँमा अझ थपिदछ। हामी निराश भएको बेलामा हामीले हाम्रो समस्याहरू परमेश्वरलाई सुनायौं भनेपछि तपाईँ र हामी अझ खुसी हुँदछौ, अझ अगाडि बढ्नलाई सहायता पुग्दछ। प्रिय मित्र, जहिले पनि तपाईँले परमेश्वरको योजनालाई थाहा पाउनुहोस्, परमेश्वरले तपाईँ र मेरो लागि के गरिरहनु भएको छ भन्ने कुरा तपाईँले बुझ्नुहोस्, अनि हामी निरन्तर रूपमा अगाडि बढ्न सक्छौ। प्रिय मित्र, तपाईँ जहिले पनि हामीले जसरी आफ्नो समस्याहरू साथीभाइहरूलाई सेयर गर्दाखेरि, आफ्नो साथीभाइहरूलाई सुनाउँदाखेरि आफूलाई के हल्का भएको महसुस हुन्छ, जसरी हामीले हाम्रो मन मिल्ने साथीहरूलाई आफ्नो बारेमा, आफ्नो पीड़ाको बारेमा सुनाउँछौ, त्यसपछि जसरी हामीलाई हल्का महसुस हुन्छ, त्यसै गरी हामीलाई सृष्टि गर्ने परमेश्वरसँग हामीले हाम्रो समस्याहरूलाई सेयर गर्यौं भने, हामीले हाम्रो परमेश्वरसँग हाम्रा योजनाहरू थाहा दियौं भने, परमेश्वरले दिनुभएको आशिषमा हामीले उहाँलाई अझ धन्यवाद दियौं भने, हामीलाई काम गर्नको लागि सहज हुँदछ, हामीलाई आनन्दको फिल हुँदछ, हामी सुरक्षित महसुस गर्छौ, हाम्रो पीड़ा हल्का भएको महसुस हुँदछ। त्यसकारण प्रिय मित्र, तपाईँ र मैले हाम्रो परमेश्वरसँग हाम्रो समस्या सेयर गर्नुपर्छ, हामीले निरन्तर प्रार्थना गर्नुपर्छ। प्रार्थना गर्नु भनेको परमेश्वरसँग आफ्नो समस्याहरू र परमेश्वरसँग आफ्नो योजनाको बारे बताउनु भनेको र हामी परमेश्वरसँग सहायता माग्नु भनेको प्रार्थना भनेको। त्यसकारण तपाईँले सधैँ जसो परमेश्वरसँग आफ्नो समस्या राख्नुहोस्, आफ्नो पीड़ा उहाँसँग राख्नुहोस्, उहाँले तपाईँको पीड़ामा अझ सहजता साथ अगाडि बढ्नलाई सहायता गर्नुहुन्छ र पीड़ा निको पार्नुहुन्छ। प्रिय मित्र, तपाईँसँग रहेर मिठो भलाकुसारी गर्दा गर्दै आज कार्यक्रमको निर्धारित समय सकिन आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छ भने तपाईँले हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9845554418 पनि हामीलाई पठाउन सक्नुहुनेछ। हाम्रो इमेल रहेको छ lhmnepal@gmail.com, यसमा पनि तपाईँले हामीलाई इमेल गर्न सक्नुहुनेछ। अहिले भने यो कार्यक्रमबाट म छुट्टिन्छु। जय मसीह, नमस्ते।

0: एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, हामीले अघिल्लो अध्ययनमा उद्धार व्यवस्था पालनबाट होइन तर येशु ख्रिस्टद्वारा प्राप्त हुन्छ भन्ने विषयलाई चाहिँ अध्ययन गर्दै थियौं अनि आज चाहिँ हामी कुन विषय लिएर यो अध्ययन यात्रालाई चाहिँ अगाडि बढाउनेछौ?
1: भाइ, आजको अध्ययनमा हामी विशेष गरी व्यवस्थाको उद्देश्य भन्ने विषयमा रहेर चर्चा गर्नेछौ।
0: तै व्यवस्थाको विषयमा त हामीले केही दिनदेखि निरन्तर अध्ययन गर्दै आएका छौ नि, होइन र?
1: हो नि त भाइ, तर आज हामी अझ विशेष रूपमा एउटा महत्वपूर्ण सत्य बुझ्नेछौ। त्यो के हो भने व्यवस्थाले प्रतिज्ञा गरिएका ख्रिस्टलाई देखाउने काम गर्छ। व्यवस्था अन्तिम उद्धार होइन तर मानिसलाई ख्रिस्टको आवश्यकता महसुस गराउने माध्यम हो भन्ने सत्यतालाई यो अध्ययनको यात्रामा बुझ्नेछौ।
0: भनेपछि दाई, यसको अर्थ व्यवस्था आफैमा उद्धारको बाटो होइन तर मानिसलाई आफ्नो कमजोरी र पापको अवस्था बुझाउने माध्यम रहेछ भन्ने कुरा होइन त?
1: हो भाइ, तपाईँले एकदम ठिक कुरा गर्नुभयो। व्यवस्थाले मानिसलाई परमेश्वरको पवित्र स्तर देखाउँछ तर मानिस आफ्नै शक्तिले त्यसलाई पूर्ण रूपमा पालन गर्न सक्दैन। त्यसैले व्यवस्थाले हामीलाई ख्रिस्टतर्फ डोर्याउँछ। यो कुरालाई थाहा गर्दै आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
2: आज हामी बाइबल अध्ययन गलातीको 3 अध्याय पद 19 29 पदसम्मबाट हेर्नेछौ। यहाँ हामी देख्नेछौ व्यवस्थाको उद्देश्यको विषय। 3 अध्याय 19 पदमा भनिएको छ, तब व्यवस्था के रहेछ त? जुन वंशलाई प्रतिज्ञा भएको हो सो नाउन्जेल अपराधको कारणले यो थपिन आएको हो र स्वर्गीय दूतद्वारा मध्यस्थको हातबाट ठहराउनु भयो। मित्र, प्रश्न छ, तब के व्यवस्था के रहेछ त? उसले यहाँ उद्देश्यलाई बताइरहेको छ। त्यसको व्यवस्थाको उद्देश्य के थियो? पाउल बताउँछन् यो केही त्यो कुरा थियो जुन थपिएको थियो, अपराधको कारण यो जोडिएको थियो। 19 पदमा उल्लेखित शब्द वंश नाउन्जेलसम्म, यो सानो शब्द सम्म एक महत्वपूर्ण समय शब्द हो। यसको मतलब व्यवस्था क्षणिक अस्थायी थियो। व्यवस्था मौसाको समय र ख्रिष्टको समय आउजेलसम्मको समय बीचको अन्तरालको लागि दिइएको थियो। युहन्ना 1 अध्याय 17 पदमा भनिएको छ, किनभने व्यवस्था मौसाबाट दिइयो, अनुग्रह र सत्यता चाहिँ येशु ख्रिष्टबाट आयो। यो जान्नलाई महत्वपूर्ण छ कि व्यवस्था अस्थायी हो। त्यो वंश सन्तान नाउजेलसम्म लागि थियो र त्यो सन्तान यानि वंश चाहिँ ख्रिष्ट येशु हुनुहुन्छ। व्यवस्था अपराधको कारण जोडिएको थियो। यो पाप हटाउन होइन तर देखाउनलाई दिइएको थियो। यो मानिसलाई पापबाट अलग राख्न दिइएको थिएन किनकि पाप पहिले नै आइसकेको थियो। यो मानिस आफैलाई परमेश्वरको सामने स्वाभाविक कुरूप निज तुच्छ पापी देखाउनलाई दिइएको थियो। जो कोही इमान्दार मानिस आफैलाई व्यवस्थाको ज्योतिमा हेर्नेछ र आफैलाई दोषी पाउनेछ। यो सबै मानिस पापी हुन् भन्ने देखाउनलाई सबूत गर्नलाई दिइएको थिएन, न त यो मापदण्डको रूपमा नै दिइएको थियो कि जुनद्वारा मानिस पवित्र बन्दछ, जस्तो कि आज धेरै उद्धारवादीहरू भनिरहेका छन्। ओ मेरो मित्र, तपाईँ यस प्रकारले पवित्र बन्न सक्नुहुने छैन किनकि सर्वप्रथम तपाईँ आफ्नो सामर्थ्यद्वारा व्यवस्था पालन गर्न सक्नुहुने छैन। धेरै मानिसहरू सोच्दछन् कि जब मानिस अपवित्र पापी कार्य गर्छन् तब मानिस पापी हुन्छन्, नत्र अधर्म पाप कामहरू नगरिन्जेलसम्म सब ठिक छन्। यो साँचो होइन। मानिस अधर्मका पापी कार्य गर्छन् किनकि मानिस पहिलेदेखि पापी छन्। एक मनुष्य चोरी गर्छ किनकि ऊ चोर हो। एक मानिस झूठ बोल्छ किनकि ऊ झूठ हो। म आफैलाई झूठको दोषी पाउँछु यद्यपि म यस विषयमा अरू समूहलाई दोष दिन्छु। म बिहानै मेरो घर छोड्छु र पहिलो व्यक्ति जसलाई म भेट्छु उसले भन्छ, कति सुन्दर दिन, र म पनि भन्छु साँच्चै नै, जबकि वास्तविक रूपमा यो एक बादलले ढाकेको दिन हुन्छ। यहाँ दिल्लीमा म यसको बारेमा ढार्छु, तब ऊ सोद्धछन्, कस्तो महसुस गरिराख्नु भएको छ आज? इमानदारीपूर्वक बताउँदाखेरि म राम्रो महसुस गरिरहेको हुँदिन, तर म भन्छु मलाई एकदम राम्रो महसुस भइरहेको छ। ठिक त्यही पहिलो केही मिनटमा नै मैले दुई पटक झूट बोले। यस प्रकार हुनु हाम्रो निम्ति स्वाभाविक हो। हामी कोही त्योभन्दा पनि गम्भीर झूट बोल्छौं। किन हामी त्यो गर्छौ? हामीसँग त्यो कमजोर पतित स्वभाव छ, र व्यवस्थाले हामी पापी हौ भनी देखाउनलाई दिएका हुन्, र तपाईँ र मलाई मध्यस्थको जरूरत छ, एक परमेश्वर र हाम्रो बीचमा खड़ा हुनलाई, हामीलाई सहायता गर्नलाई मध्यस्थको आवश्यक छ। 21 पदमा भनिएको छ, त्यसो भए के व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरूद्ध छ र? त्यसो नहोस्, किनभने व्यवस्थाले जीवन दिन सक्ने हुँदो हो त धार्मिकता व्यवस्थाबाट हुने थियो। मित्र, के त्यसो हो भने व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरूद्ध हो भनी प्रश्न गरिएको छ। यो अभिव्यक्ति त्यसो नहोस् मतलब निश्चित रूपमा होइन, हो। किन? यदि पापीलाई उद्धार गर्न अरू कुनै मार्ग भए परमेश्वर त्यस मार्गलाई प्रयोग गर्नुहुने थियो। यदि व्यवस्था दिएर पापीहरू उद्धार पाउँथे भने उहाँले त्यसो गर्नुहुने थियो। आगे 22 पदमा भनिएको छ, 22 पदमा, तापनि येशु ख्रिष्टमाथिको विश्वासको प्रतिज्ञा विश्वास गर्नेहरूलाई मिलोस् भनेरै धर्मशास्त्रले सबै कुरालाई पापको अधीन थुनेर राखेको छ। हामीले देख्यौं कि व्यवस्थाले मृत्यु ल्यायो, जसले पाप गर्छ त्यो मर्छ, इजिकियल 18:20 भन्छ। धर्मशास्त्रले सबै कुरालाई पापलाई थुनेर राखेको छ, त्यसकारण सबै मरे, त्यसकारण आवश्यक कुरा नै जीवन हो। हामीले देख्यौं कि व्यवस्थाले मृत्यु ल्याउँछ र त्यही नै यसले गर्न सक्छ। बस यो वास्तवमा पापको डिग्री होइन, तर पापको तथ्य हो जुनले मृत्यु ल्याउँछ। यसकारण सबै समान रूपमा मरेका छन् र सबै समान रूपमा उद्धारकर्ताको आवश्यकता छ, र तिनीहरू ती कुराको आवश्यकतामा छन्। तपाईँले शैतानले गरेको पाप जस्तो ठूलो पाप नगरेको हुन सक्छ, तर तपाईँ र मसँग उही किसिमको स्वभाव छ जुन उसमा थियो। एक महान जर्मन लेखकले यस प्रकारको कथन दिएका थिए, मैले कहिले अपराध गरेको देखेको छुइनँ, तर मैले त्यो अपराध गर्न सक्थे। उसले स्वीकार गर्छन् कि उसँग त्यस प्रकारको स्वभाव थियो। यो पापको मात्रा होइन, तर वास्तविकता हो कि हामी पापी हौं जसले मृत्यु ल्याउँछ। यहाँ पापको मात्रा होइन तर वास्तविकताको बारेमा उदाहरण दिन चाहन्छु। एउटा 25 तालाको बिल्डिङलाई लिनुहोस्। त्यहाँ बिल्डिङको छतमा 3 मानिसहरू छन् र उनीहरूलाई देख्न निरीक्षक जान्छन् र चेतावनी दिन्छन्, सावधान हुनुहोस्, यस बिल्डिङको अघि नबढ्नुहोस्, अन्यथा लडेर मर्नुहुनेछ। त्यसमध्ये एउटाले भन्छ, त्यो पागल निरीक्षक सधैँ मानिसलाई डर देखाउँछ, म विश्वास गर्दिन यदि मैले अघि बढे भने मर्छु भनेर। त्यसपछि ऊ जानी जानी बिल्डिङको किनारसम्म जान्छन् अनि हाम फाल्छन्, मानौ कि ऊ 10 तलामा पुगेपछि कसैले झ्यालबाट हेर्दै उसलाई सोध्छन्, कस्तो भइरहेको छ तिमीलाई? उसले भन्छ, अति नै, अहिलेसम्म त मजा भइरहेको छ, राम्रो भइरहेको छ। तर मित्र, ऊ अझसम्म तल पुगेको थिएन, त्यहाँ अन्त्यमा मृत्यु छ। निरीक्षक ठिक भनिरहेको थिए कि त्यो मानिस मर्छ। अब अर्को मानिस निरीक्षकले जुन कुरा भनेथे त्यसमा डराए, ऊ लिफ्टतिर वा सिँढीतिर दौड़छन्, कुद्छन् र अभाग्य बस ऊ पनि चिप्लिन्छन्। ऊ पनि बिल्डिङबाट चिप्ली तल गल्लीमा झर्छ, ऊ पनि मर्छ। तेस्रो व्यक्ति हामी भन्नेछौ, कोही गुण्डा डाकुले बिल्डिङ वा त्यस घरबाट फ्याँकिदिए, किनकि तिनी उनीहरूको विरोधी थिए। र उसलाई पनि मारिए। अब जुन मानिसलाई बिल्डिङबाट फ्याँकिएको थियो त्यस मानिस जस्तै जानी जानी अघि बढेर मर्ने, अचानक चिप्लेर मर्ने मानिस जस्तै मर्छ। यी सबै मानिसले गुरुत्वाकर्षणको व्यवस्था तोडे र मृत्यु ती सबै मानिसको निम्ति अनिवार्य थियो। मित्र, यो मात्र होइन तर तथ्य हो। यो तथ्य हो कि तिनीहरू किनारसम्म गए, तिनीहरूले गुरुत्व आकर्षणको व्यवस्थालाई तोडे। प्रश्न उठ्छ के गुरुत्व आकर्षणको व्यवस्था नियम जसले तिनीहरूलाई तल मृत्युमा लगे तिनीहरूलाई जीवन दिन सक्छ? यसले सक्दैन। स्वाभाविक व्यवस्था तोडाईको पछि र मरेपछि जीवन दिन नसक्ने जस्तै मोसाको व्यवस्थाले जीवन दिन सक्दैन। बिल्डिङको तल सतह भुइँबाट मरिसकेपछि जीवित भई आएर परिस्थितिलाई विपरीत गर्न सक्नुहुन्न जस्तो हामी सिनेमामा देख्ने गर्छौ। जहाँ कहीँ पाप आउँछ मृत्युले निश्चय नै पछ्याउँछ। लघुकारी परिस्थितिको बारेमा पापको व्यवस्थाले केही जान्दैन, यसले करूणाको बारेमा केही जान्दैन। यसमा लचिलापन छैन, यो कठोर, निर्दय र परिवर्तन गर्न नसकिने कुरा छ। परमेश्वरको वचनले भन्छ जसले पाप गर्छ त्यही मर्छ। आदम र हवालाई परमेश्वरको अदनको बगैँचामा भन्नुभयो, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानु, किनभने जुन दिन तैले त्यो खान्छस् त्यसै दिन त मर्नेछस्। अनि प्रस्थान 34:7 हामी देख्छौ कि कुनै किसिमको पनि अपराधलाई निर्दोष उहाँ ठहराउनु हुन्न। त्यसकारण सबैले पाप गरेका छन् र व्यवस्थाद्वारा हामी सबै मरेका छौ। व्यवस्थाले हामीलाई हत्या गर्यो। पाउले व्यवस्थालाई भन्छ मृत्युको सेवा, 2 कोरिन्थी 3:7। यो एक दोषको निन्दाको सेवा हो। व्यवस्थाले हामी सबैलाई दोषी तुल्याउँछ। के व्यवस्थाले जीवन ल्याउन सक्छ? अग्लो बिल्डिङको छतबाट झरेपछि जीवन ल्याउन नसके जस्तै व्यवस्थाले पनि जीवन ल्याउन सक्दैन। व्यवस्थाको योजना कहिले जीवन दिनलाई थिएन। मित्र, परमेश्वरको सामने हामी दोषी पापी हौ भन्ने कुरा हामीलाई देखाउनको लागि मात्र व्यवस्था दिइएको थियो। यो एकदम अद्भुत वाक्य हो। 22 पदमा भनिएको छ, तापनि येशु ख्रिष्ट माथिको विश्वासको प्रतिज्ञा विश्वास गर्नेहरूलाई मिलोस् भनेर नै धर्मशास्त्रले सबै कुरालाई पापको अधीन थुनेर राखेको छ। 23 पदमा भनिएको छ, तर विश्वास आउनुभन्दा पहिले नै पछिबाट प्रकट हुने विश्वासमा हामी थुनिएका भएर व्यवस्थाको अधीनमा हामी रहेका थियौं। विश्वास आउनुभन्दा पहिले मतलब अवश्य प्रभु येशु ख्रिष्टमा विश्वास हो जो हाम्रो निम्ति मर्नुभयो। 2 खण्डमा भनिएको छ, प्रभु येशु ख्रिष्ट नाउँजेलसम्म व्यवस्थामा कृपा थियो किनकि यससँग कृपा आसन थियो। यसको वेदी थियो जहाँ पापको लागि बलिदान ल्याउन सकिन्थ्यो र पाप क्षमा पाउन सकिन्थ्यो, त्यहाँ करूणा कृपा पाउन सकिन्थ्यो। सबै पापको बलिदानहरूले ख्रिष्टलाई संकेत गर्छ। पाउल भन्छन् विश्वास आउनभन्दा पहिले हामी व्यवस्थाको मुनि राखिएका थियौं। विश्वासलाई बन्द गरिएको थियो जुन बादमा प्रकट भयो। 24 पदमा भनिएको छ, यसैले विश्वासैबाट हामी धर्मी ठर्यौं भनेर हामीलाई ख्रिष्टमा ल्याउनलाई व्यवस्था त हाम्रो जिम्मावाल भएको हो। यो एक अनोखा भाग हो। पाउल साफसँग यहाँ बताइरहेका छन् कि मूसाको व्यवस्थाले उद्धार दिन सक्दैन। रोमी 4:5 हामीलाई बताउँछ, काम नगर्ने तर अधर्मीलाई धर्मी ठहराउनेमाथि विश्वास गर्नेलाई चाहिँ त्यसको विश्वास धार्मिकतामा गनिन्छ। उद्धारको लागि मानिसले गरेको काम परमेश्वरले अस्वीकार गर्नुभयो। परमेश्वर भन्नुहुन्छ कि हाम्रा धर्म कर्म फोहोर लुगाजै छन्। व्यवस्था पालनलाई परमेश्वर अस्वीकार गर्नुहुन्छ। व्यवस्थाले बचाउन सक्दैन, यसले केवल दोषी ठहराउन मात्र सक्छ। यो पापीहरूलाई बचाउन होइन तर तिनीहरू पापी हुन् भनी जानकारी दिनको लागि दिइएको थियो। व्यवस्थाले पापलाई हटाउँदैन, यसले पापलाई देखाउँछ। व्यवस्थाले पापबाट अलग राख्न सक्दैन किनकि पाप पहिले नै आइसकेको छ। व्यवस्थाले देखाउँछ कि मानिस हलिउडले उसलाई एक कृत्रिम परिकृष्ट प्रशिक्षित पापीको रूपमा प्रस्तुत गरेको जस्तो होइन। व्यवस्थामा मानिस वास्तवमा एक कुरूप पापी हो। परमेश्वरको वचन एक ऐना हो जसले हामी को हौं र के हौं देखाउँछ। त्यो हामी पापी हौं र त्यो हो हामी परमेश्वरको महिमा रहित हुन गएका छौं। त्यो नै व्यवस्थाले हामीलाई देखाउँछ। तर परमेश्वरलाई धन्यवाद होस् त्यस रगतले भरिएको स्रोतको लागि जुन येशू ख्रीष्टको शरीरबाट निकालिएको छ। त्यहाँ हाम्रो पापको दागलाई साफ गर्न सक्छौ। व्यवस्थाले खालि मानिस पापी छन् भनी मात्र देखाउँछ, यसले उसलाई कहिले सन्त बनाउँदैन। व्यवस्था यस कारणले दिएको थियो जस्तो पाउलले रोमीको पुस्तकमा भन्छन् कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको इन्साफ पाओस्। यसकारण व्यवस्था हाम्रो स्कूल मास्टर थियो। पाउल भन्छन् यहाँ यसको उसको मतलब के हो, अघि बताउनेछन् 25 पदमा। तर अब विश्वास आएको हुनाले हामी अझै जिम्मावालको अधीनमा छैनौ। जिम्मावाल युनानीमा ग्रीकमा पाइडागोगस र यसको मतलब स्कूलको शिक्षक होइन। स्कूल शिक्षक एक राम्रो शब्द हो तर पाउलको समयमा यसको अर्थ भिन्नै थियो। यसको मतलब एक नोकर वा दास हो जुन रोमी घरानाको एक भाग थिए। रोमी साम्राज्यमा आधा जति चाहिँ दास थिए। 120 मिलियनमा 60 मिलियन दास थिए। रोमन साम्राज्यको कुलीन घरानामा नोकरले बच्चाको रेखदेख गर्दथे। जब बच्चा त्यस घरमा पैदा हुन्थ्यो उसलाई नोकर वा दासको हातमा दिन्थ्यो। उसले उसलाई बढाउँथ्यो, उसलाई सफा लुगा लगाइदिन्थ्यो, नुहाइदिन्थ्यो र अन्य आवश्यक बच्चालाई गर्नुपर्ने कुराहरू गरिदिन्थ्यो। जब बच्चा बढ्थ्यो र केही वर्ष भएपछि स्कूल जान शुरू हुन्थ्यो त्यस नोकरले उसलाई बिहान उठाउनु पर्थ्यो, पोसाक पहिराइदिनु पर्थ्यो र स्कूल लैजानु पर्थ्यो। त्यहाँ उसले पाइडागोगस नाम पाउँथ्यो। पेड शब्दले राख्नुपर्ने सरोकार पैताला हो र हामी यसबाट हाम्रो अंग्रेजी शब्द पेडल पाउँछौ। अनि एगागसको मतलब हुन्छ डोर्याउनु। यसको मतलब कि उसले बच्चालाई हातमा समात्छ र स्कूलमा डोर्याउँछ र उसलाई स्कूलको शिक्षकको हातमा दिन्छ। यो नोकर वा दास उसलाई उसको निश्चित उमेरपछि पढाउन शिक्षा दिन असमर्थन हुन्छन्। त्यसकारण उसलाई स्कूलमा ल्याइन्दछ। पाउल यहाँ के भनिरहेका छन् भने व्यवस्था हाम्रो पाइडागोगस हो। व्यवस्थाले भन्यो सानो बालक यो भन्दा अरू बढ़ी म तिमीलाई सहयोग गर्न सक्दिन। अब म तिमीलाई हातमा समाति ख्रीष्टको क्रूसमा ल्याउन चाहन्छु। तिमी हराएका गुमेको निन्दित पापी हौ, तिमीलाई मुक्तिदाताको जरूरत छ। व्यवस्थाको उद्देश्य मानिसलाई ख्रीष्टमा ल्याउनु हो, तर व्यवस्था पालन गरेको छु भन्दै बताउँदै हिँड्नलाई होइन। तपाईँ जान्नुहुन्छ तपाईँ व्यवस्था पालन गर्न सक्नुहुन्न। सिर्फ तपाईँले त्यसलाई जान्नको लागि तपाईँको आफ्नो हृदयलाई जाँच गर्नुपर्छ। 26 पदमा भनिएको छ किनकि ख्रीष्ट येशूमा भएकोले विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका पुत्र हौ। पाउल हामीलाई बाँकी पदहरूमा 4 अध्यायको पहिलो भागमा ख्रीष्टमा विश्वास गरेपछि पाइने केही फाइदाहरू देखाउन गइरहेका छन् जुन हामी व्यवस्था मुनि कहिले पनि पाउन सक्दैनौ। व्यवस्थाले कहिले पनि विश्वासीलाई परमेश्वरको सन्तानको स्वभाव दिन सकेन। ख्रीष्टले त्यो गर्न सक्नुहुन्छ। ख्रीष्टमा विश्वासद्वारा मात्र हामीलाई परमेश्वरको सन्तान बनाइन्छ। यस पदमा उल्लेखित शब्द पुत्र हुइओस ग्रीक शब्दबाट हो, मतलब छोराहरू। सिर्फ ख्रीष्टमा विश्वासले मात्र न्याससंगत वैदिक परमेश्वरको छोराहरू बनाउँछ। मैले जोड दिनको निम्ति न्याससंगत वैदिक छोरा शब्द प्रयोग गरे किनकि परमेश्वरसँग भएका पुत्रहरू न्याससंगत वैदिक पुत्रहरू हुन्। ख्रीष्टमा विश्वासद्वारा तपाईँ परमेश्वरको वास्तविक पुत्र बनाइनु भएको छ। उद्धारको लागि जस्तै विश्वासको अतिरिक्त अरू केही थप कुरा होइन, तर सिर्फ विश्वासले तपाईँलाई परमेश्वरको पुत्र बनाउँछ। अरू केही कुराले पनि तपाईँलाई परमेश्वरको पुत्र बनाउँदैन किनकि हामी परमेश्वरको पुत्रहरू हौ। कसरी? ख्रीष्ट येशूमा विश्वासद्वारा। पुरानो नियममा व्यवस्थाको अन्तर्गत इसरायलीहरू व्यक्तिगत तवरमा कहिले पुत्र थिएनन्, केवल दास थिए। परमेश्वरले पूरा राष्ट्रलाई इसरायल मेरो पुत्र भन्नुभयो, प्रस्थान 4:22। तर व्यक्तिगत तवरमा त्यस सामूहिक राष्ट्रलाई प्रत्येक व्यक्ति विशेषलाई कहिले पनि त्यो भन्नु भएन। बरु एक यहुदीलाई इसरायललाई यहोवाको दास भनिन्थ्यो। उदाहरणको निम्ति मूसा परमेश्वरसँग एकदम नजिकको सम्बन्धमा थिए, तरै पनि परमेश्वरले उसलाई भने मेरो दास मूसा। यहोशु एकको दुई पदमा हामी देख्छौ, त्यही उसको स्मृति लेख थियो। दाऊद परमेश्वरको इच्छा अनुसारको मानिस थियो, उसलाई पनि दाऊद मेरो दास भन्नुभयो। पहिलो राजा 11:38 मेरो मित्र, यदि तपाईँ व्यवस्थाको पालन गरे पनि जुन तपाईँ गर्न सक्नुहुन्न, तपाईँको धार्मिकता परमेश्वरको धार्मिकताको सामने अझै पनि नीच निम्न नै हुन्छ। देख्नुभयो, पुत्रत्वले उहाँको धार्मिकताको माग गर्दछ। नयाँ नियम हामीलाई निश्चित रूपमा भन्छ, तर जतिले उहाँलाई ग्रहण गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने हक दिनुभयो, अर्थात उहाँको नाउँमाथि विश्वास गर्नेहरूलाई। हामीलाई धेरै थोरै गरेर भन्दा केवल उहाँमा विश्वास गरेर परमेश्वरको पुत्रहरू हुने अधिकार दिएको छ। निकोदमस एक फारसी धार्मिक यहुदीहरूका शासक अति सावधान साथ व्यवस्थाको अनुसरण गर्थे, तरै पनि ऊ परमेश्वरको पुत्र थिएनन्। येशूले उनलाई भन्नुभयो कि तिमी नयाँ गरी जन्मनु आवश्यक छ। म स्पष्ट गर्न चाहन्छु, न त तपाईँको प्रार्थनाहरू, तपाईँको आधारभूत विभाजनहरू, तपाईँको उपहार नै तपाईँको बप्तिस्माले कहिले तपाईँलाई परमेश्वरको पुत्र बनाउँछ। केवल ख्रिस्टमा विश्वासले मात्र तपाईँलाई परमेश्वरको पुत्र बनाउन सक्छ। अनि 27 भनिएको छ, किनकि ख्रिस्टमा बप्तिस्मा भए जति तिमीहरू सबैले ख्रिस्टलाई धारण गरेका छौ। म आशा गर्छु तपाईँ महसुस गर्नुहुन्छ कि यो पद पानीको बप्तिस्मा बारे संकेत छैन। पानीको बप्तिस्मा धर्मविधि बप्तिस्मा थियो। त्यो म महसुस गर्छु कि त्यो प्रत्येक विश्वासीको निम्ति हो। म त्यो पनि विश्वास गर्छु, पानीको बप्तिस्माको ढंग डुबाउको हुनुपर्छ, किनकि डुबाउले वास्तविक बप्तिस्माको साफ तस्विर दिन्छ, जुन पवित्र आत्माको बप्तिस्मा हो। पवित्र आत्माको बप्तिस्मामा तपाईंलाई विश्वासीहरूको समूहमा यानि बधानमा राख्दछ। पहिलो कुरन्थी 12:13 भनिएको छ, किनकि चाहे यहुदी होस् चाहे ग्रीक चाहे कमरा चाहे फुक्का होस्, हामी सबै पनि एउटै शरीर भई एउटै आत्मामा बप्तिस्मा भयौं र सबैलाई एउटै आत्माबाट पिउनलाई दिइयो। यसको मतलब हामी जान्दछौ कि हामी वास्तविकता र सत्यतामा विश्वासीको समूह बधनमा मण्डलीमा राखिएका छौं, किनकि जतिले ख्रिस्टमा बप्तिस्मा भए ख्रिस्टमा राखिएका छन्। परमेश्वर तपाईंलाई ख्रिस्टमा देख्नुहुन्छ, त्यसकारण उहाँ तपाईंलाई पूर्ण देख्नुहुन्छ। 28 भनिएको छ, अब यहुदी ग्रीक कमरा फुक्का नर नारी छैनन्, किनभने तिमीहरू सबै ख्रिस्ट येशूमा एउटै हौ। यस विश्वासीहरूको समूहमा बदनमा त्यहाँ न त यहुदी छन् नै ग्रीक, ख्रिस्टमा जातिभेद छैन। कुनै पनि मानिस ख्रिस्टमा मेरा भाइहरू हुन् र मानिसको रंगलाई म वास्ता गर्दिन, जातलाई वास्ता गर्दिन, वर्गलाई वास्ता गर्दिन। यो उनको हृदयको रंग जसले मलाई प्रभावित गर्दछ। त्यहाँ धेरै गोरा मानिसहरू कालो हृदयसँग, ठूलो जातको सानो हृदयसँग घुमिरहेका छन् र तिनीहरू मेरा भाइ होइनन्। यो सिर्फ ख्रिस्ट येशूमा हामी एक बनाएका छौं। चाहे हामी कुन पृष्ठभूमिबाट नै किन नआएका हौं, परमेश्वरलाई धन्यवाद होस्। म प्रत्येक जाति समूहबाट पत्रहरू प्राप्त गर्छु, तिनीहरू मलाई भाइ भन्छन् र तिनीहरूलाई म भाइ भन्छु, किनकि हामी ख्रिस्टमा दाजु भाइ हौं। हामी ख्रिस्टमा एक हौं र अनन्त कालसम्म हामी सँगै हुनेछौं। आगे भनिएको छ, त्यहाँ न त कमारा छन् नहि फुक्का। हाम्रो दिनमा मालिक र दास एक अर्कामा अन्तर छन्। तिनीहरूलाई एक साथमा ल्याउन सक्ने नै केवल ख्रिस्ट हुनुहुन्छ। अन्तिम खण्डमा भनिएको छ, त्यहाँ न त पुरूष नहि स्त्री। ख्रिस्टले एक गर्न सक्नुहुन्छ जुन महिला पार्टीले गर्न सक्दैन। उहाँ ख्रिस्टमा हामीलाई एक बनाउनुहुन्छ। कति महान कुरा यहाँ छ। 29 पदमा भनिएको छ, औ यदि तिमीहरू ख्रिस्टका हौ भने त तिमीहरू अब्राहमका वंश हौ र प्रतिज्ञा बमोजिमका हकवाला पनि हौ। मित्र, हामी कसरी अब्राहमको वंश हुन सक्छौ? अब्राहम विश्वासद्वारा उद्धार पाएको तथ्यको कारण हामी पनि विश्वासद्वारा नै उद्धार पाउँछौ। अब्राहमले सानो जनावरलाई बलिदानको लागि ल्याए, जुन आइरहेको परमेश्वरको पुत्रको सर्वोच्च बलिदानलाई देखाउँछ। मेरो समयमा ख्रिस्ट पहिले नै आइसक्नुभयो र म वापस इतिहासमा हेर्न सक्छु र भन्न सक्छु कि 2000 वर्ष पहिले परमेश्वरको पुत्र आउनुभयो र मेरो निम्ति क्रुसमा मर्नुभयो ताकि म जीवन पाउन सकूं र उहाँमा विश्वास गर्छु। केही समय पहिले एक यहुदी समूहको बीचमा बोल्ने मौका पाए र मैले आफ्नो भनाईलाई यो भन्दै शुरू गरे, यो मेरो निम्ति सधैँ खुशीको कुरा हो, अब्राहमका पुत्रहरूको सन्तानको बारेमा बोल्ने मौका पाए। तिनीहरू सबै मुस्कुराए। तब मैले यो कुरा आफ्नो कथनमा थपे, किनकि म पनि अब्राहमको पुत्र हुँ। तिनीहरू बिल्कुलै मुस्कुराएनन् त्यस कुरामा। अवश्य तिनीहरू मध्ये कसैको अनुहारमा प्रश्न चिन्ह थियो। यदि म ख्रिस्टियन हुँ र तपाईँ ख्रिस्टियन हुनुहुन्छ भने हामी ख्रिस्टमा छौं, तब हामी अब्राहमको सन्तान हौ र प्रतिज्ञा अनुसार हामी उत्तराधिकारी पनि हौ। कति महान कुरा छ।
0: साथमा दाई, आजको दिन पनि एकदमै धेरै आशिषमय रह्यो। आजको दिनले चाहिँ हामीलाई स्पष्ट रूपमा बुझायो कि प्रतिज्ञा गरिएका ख्रिस्ट नाउन्जेल मानिसलाई मार्गदर्शन गर्नका लागि व्यवस्था दिएको रहेछ।
1: हो भाइ, तपाईँले एकदम सही कुरा भन्नुभयो। व्यवस्था मानिसलाई अपराध र पापको गम्भीरता देखाउन दिएको थियो ताकि मानिसहरू नाशको बाटो नजाउन्। यसले पाप हटाउँदैन तर पापलाई प्रकट गर्दछ।
0: साँच्चै नै दाई, अनि मैले पनि यो कुरा स्पष्टसँग बुझ्न पाएँ कि हामी आफ्नै सामर्थ्यले व्यवस्था पूर्ण रूपमा पालन गर्न सक्दैनौ र व्यवस्था पालन गरेर उद्धार पनि पाउन सक्दैनौ।
1: हो नि त भाइ, व्यवस्थाको उद्देश्य मानिसलाई ख्रिस्ट कहाँ ल्याउनु थियो। यसले हाम्रो उद्धार गर्दैन तर हामी पापी छौं भन्ने कुरा देखाउँछ। त्यसैले यदि हामी परमेश्वरका साँचो सन्तान बन्न चाहन्छौ भने त्यो केवल ख्रिस्ट येशूमाथि विश्वासद्वारा मात्र सम्भव छ।
0: साँच्चै नै भाइ, ख्रिस्ट नै हाम्रो उद्धारको केन्द्र हुनुहुन्छ। र आदरणीय श्रोताहरू, यदि आजको अध्ययनले तपाईँहरूलाई आशिषित तुल्याएको छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस् र तपाईँका आशिषहरू र सँगसँगै प्रार्थनाका विषयहरू छन् भने पनि हामीलाई अवगत गराउनको निम्ति नहिचकिचाउनुहोस्।
1: साथै हामीहरूसँग तपाईँको प्रार्थनाको विषयहरू बाँड्न सक्नुहुन्छ। हामी तपाईँहरूको लागि निरन्तर रूपमा प्रार्थना गरि नै रहनेछौ। अन्तमा परमेश्वरको महान अनुग्रह, येशू ख्रीष्टको उदारपूर्ण कृपा र पवित्र आत्माको शान्ति र मार्गदर्शन हामी हरेकसँग सधैँ रहिरहोस्।
0: आजको दिनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। ईश्वरीय अनुग्रह, असल विश्वास, निस्वार्थ प्रेम, अनन्तीय उद्धार, भाइचारा, मिलाप, शान्ति, आनन्द र सद्भावको आशा दिन लक्षित रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई सादर अभिवादन। आउनुहोस् आजको हाम्रो कार्यक्रमलाई अगाडि बढाउँ यो भजन संगीतबाट।

0: श्रोता, भर्खरै यहाँले यो मधुर क्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू, प्रभु यीशु क्रिस्टको नाममा हार्दिक न्याय अभिवादन तथा जयमा सेट गर्न चाहन्छु। श्रोताहरू, आजको अध्यायमा हामीहरूले आठौं आज्ञा अन्तर्गत चोरी नगर्नु अर्थात इमानदारिताको विषयको बारेमा चर्चा गर्नेछौ। सदा चाहिँ शुरूआत गरौं एउटा प्रार्थनाबाट। हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौ। धन्यवाद प्रभु, जुन वचन आएको छ तैले चोरी नगर्नु र इमानदारीताका साथ काम गर्नु जसद्वारा मेरो गवाही हुन सकोस्। प्रभु, यो आज्ञालाई हामीले शिरोपर गरेर हाम्रो जीवन जिउन सकेका येशूको नाममा आमेन। श्रोताहरू, प्रस्थान 20:15 लेखिएको छ, तैले चोरी नगर्नु। यसको सरलता र संक्षिप्तका बावजुद पनि आठौं आज्ञाले धर्मशास्त्रीय नीति शास्त्रको पूर्ण ग्रन्थलाई प्रकाशित गर्दछ। जसै अरू आज्ञाहरूका साथै नकारात्मक रूपले जसमा उल्लेख गरिएको छ, अनि सकारात्मक अवस्था जसले सबै मानिसहरूका विवेकलाई बाँध्दछ र तिनीहरूका सम्बन्धमा परमेश्वरको न्यायको सिद्धान्तलाई स्थापित गर्दछ। यस आज्ञाले क्रान्तिकारी मागलाई उल्लेख गर्दछ। सारा संसारिक सम्पत्ति प्रति सबै व्यापारहरू र सबै आर्थिक कुराहरू, सबै व्यक्तिगत आचरणहरू परमेश्वरको व्यवस्थाद्वारा प्रबन्ध गरिनु पर्दछ। धेरै मानिसहरूले विचार गर्दछ कि धर्म मण्डलीका निम्ति हो र यो व्यापारिक संसारमा पुग्दैन, तर यो ठूलो गलत। यी दिन मानिसको धर्ममा जिउनु असल छैन भने यो मर्न पनि राम्रो छैन। तिनीहरूका आर्जन प्रति हाम्रा व्यवहारको बारेमा यसले हामीलाई सम्पत्ति र पैसाको विषयमा बताउँछ। प्रभुको सर्वोच्चले दुवै प्रयोग र सम्पत्तिलाई व्यवस्थित गर्दछ। कसैले पनि शंका गर्न सक्दैन कि आठौं आज्ञाले हाम्रो छिमेकीको सम्पत्ति अधिकार र सुरक्षासित व्यवहार गर्दछ। सम्पत्तिको अधिकारको विषयमा र यस संसारमा सम्पत्तिको ठिक र बेठिक प्राप्तिका बारेमा यसले उल्लेख गर्दछ। हामी जान्दछौ कि यसको मुख्य सार भनेको हाम्रो आफ्नै र अरूहरूको अधिकारहरूको सुरक्षा गर्ने आदर र इमानदारलाई कायम राख्ने कुरा हो। आउन सब हेरौं व्याख्या गरिएको सिद्धान्तहरू। धर्मशास्त्रीय सिद्धान्तमा यस आज्ञालाई निश्चित अनि प्रष्ट रूपमा आधारित गरिएको छ। धेरै मूल पाठहरूले यसमाथि प्रकाश गर्दछ। उदाहरणका लागि, कसैले पनि आफ्नो भलाइ नखोजोस् तर आफ्नो छिमेकीको भलाइ खोजोस्। 1 कुरिन्थी 10:24। तिर्नुपर्ने कुरा सबैलाई तिर, कर तिर्नुपर्नेलाई कर, महसुल तिर्नुपर्नेलाई महसुल, आदर गर्नुपर्नेलाई आदर, इज्जत गर्नुपर्नेलाई इज्जत गर, आपसमा प्रेम गर्ने बाहेक, आपसमा प्रेम गर्नु बाहेक कसैको केही कुरामा ऋणी नहो, किनकि आफ्नो छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुनुपर्दछ। Romans 13:7-8। यो प्रमाणित खण्ड होइन। जसरी कसरी विचार गर्दछन्, यो स्थानका विषयमा हो कि इजरायलीहरूले कहिले पनि सापट माग्नु हुँदैन, बरु यसले सिकाउँछ कि हामीले त्यसलाई तिर्नुपर्ने कुरा हरेक मानिसलाई तिर्नु पर्दछ। Romans 12:17 भन्दछ, कसैलाई खराबको सट्टामा खराब नगर, जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ तिनमा ध्यान दियो। ती धर्मशास्त्रहरूले सिद्धान्तलाई स्थापित गर्न हामीलाई सहायता गर्दछ। सम्पत्तिको अधिकार भनेको के हो? आउनुहोस् यसबारे छलफल गरौं। तैले चोरी नगर्नु भन्ने आज्ञा सम्पत्तिको अधिकारको स्वीकारमा विश्राम गर्दछ। यसले पूर्व कल्पना गर्दछ कि मानिसले आफूसँग जे जति छ त्यसलाई उचित रूपले धारण गर्दछ। त्यसको ईश्वरीय अधिकारबाट स्रोत वस्तुहरू र सम्पत्तिका विषयमा वचनले विश्वव्यापी समुदायलाई सिकाउँदै, यद्यपि उदारवादी मण्डलीहरूले यस दर्शन शास्त्रलाई स्वीकार गर्दछ। यो कम्युनिस्ट सिद्धान्त ईसाई सिद्धान्त हो जसले कुनै पनि धर्मशास्त्रीय समर्थनको घटी हुन्छ। धर्मशास्त्रले विवरणहरूले गर्दछ कि अब्राहमले दफन गर्ने जग्गाको रूपमा सम्पत्ति खरिद गरे र यो त्यस समयबाट नै उहाँको अधिकारमा थियो। जब इजरायल पत्रिकाको देशमा प्रवेश गर्यो, प्रभुले यसलाई आफ्नै सम्पत्तिको रूपमा प्रत्येक जातिलाई प्रदान गर्नुभयो। उहाँले जाति जातिहरूलाई यसको भाग प्रत्येक परिवारलाई दिनुभयो र दहरो सुरक्षा साथ यसको स्वामित्वको अधिकारलाई बार लगाउनु भयो। यरुसलेममा जब वस्तुहरूको समुदायभित्र शुरूका इसाईहरू प्रवेश गरे, तिनीहरूले यसो इच्छापूर्वक गरे जबरजस्ती अधीनमा पारेर होइन। तिनीहरूले चिने कि तिनीहरूको आफ्नो सम्पत्तिहरूको स्वामित्व कायम गर्ने तिनीहरूको दाजुभाइसँग छ। हननियाको छलमा परमेश्वरको न्यायलाई घोषणा गरेर पत्रुसले यसलाई पुष्टि गरे, त्यो बिक्री नगरुन्जेल के त्यो तिम्रो आफ्नै थिएन र त्यो बिक्री भएपछि पनि तिम्रै अधिकारमा थिएन र यस्तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसहरूलाई होइन तर परमेश्वरलाई नै ढाँटेका छौ। प्रेरित 5:4 यदि त्यसले ठिकसँग गर्दछ भने प्रष्ट रूपमा मानिसहरूसित परमेश्वरले दिएको सम्पत्ति प्राप्त गर्न, प्रयोग गर्न र बिक्री गर्न अधिकार छ। तर यदि केहीले विचार गर्छ कि परमेश्वरको वचनले पुँजीवादलाई स्वीकार गर्दछ भने उसले फेरि विचार गर्नुपर्दछ, किनकि परमेश्वरको वचनले यसलाई पनि समर्थन गर्दै इजरायलमा एक वंशबाट अर्को वंशमा वचनले भूमिको आफ्नो अधिकार अर्कोलाई दिन प्रतिबन्ध लगाउँछ। यस प्रकारको परमेश्वरले सुनिश्चित गर्नुभयो कि गरिबको दयनीय अवस्थाहरूले धनीको निम्ति धेरै अधिकार थुपार्ने कुराको ढोका खोल्न नसकोस्। उदाहरणको लागि, जब एउटा गरीब मानिसको त्यसको सम्पत्तिमा पैसा जम्मा गर्नु पर्यो भने धनीले यसलाई फिर्ता गर्नुपर्ने शर्त मात्र किन्नु पर्थ्यो र पुनस्थापनाको वर्षमा जग्गा त्यसको मालिकलाई फिर्ता गर्नु पर्थ्यो। अझै परमेश्वरले मालिकहरूलाई तिनीहरूको ज्यालादारी नोकरको ज्याला समयमा नै दिनु भनेर आज्ञा गर्नुभएको छ। उहाँले धनीलाई आदेश गर्नुभयो कि गरीबहरूलाई उद्धार चित्तले दिनु, तिनीहरूलाई ब्याज नलगाउनु र कुनै पनि सामानको बन्धक नराखिकन सापट दिनु। यसकारण परमेश्वरले पुँजीवादलाई समर्थन गर्नुहुन्न, न त साम्यवादलाई नै स्वीकार गर्नुहुन्छ। ती खण्डहरूबाट हामीले के देख्न सक्छौ भने वचनले मानिसहरूको सम्पत्तिको अधिकारलाई स्वीकार गर्दछ, तर यसले हामीलाई याद गराउँछ कि परमेश्वरको व्यवस्थाका रूपमा तिनीहरूले यस पृथ्वीको तिनीहरूको भागलाई राख्नु पर्दछ। यसकारण उहाँप्रति तिनीहरू जिम्मेवारी छन्, किनकि कसरी तिनीहरूले वस्तु र स्रोतलाई प्रयोग गर्दछ जुन उहाँले तिनीहरूलाई सुम्पनु भएको थियो, किनभने पृथ्वी र त्यसमा भएका यावत थोकहरू सबै परमप्रभुकै हुन्। अब आउनुहोस् हेरौं व्यक्तिगत अधिकार भनेको के हो। दोस्रो, जसमा आठौं आज्ञा भर पर्दछ त्यो व्यक्तिगत सिद्धान्त अधिकारको मान्यता हो। तैले चोरी नगर, परदेशीलाई नसताओ, त्यसलाई अत्याचार पनि नगर, किनकि तिमीहरू पनि मिश्रमा परदेशी नै थियो। 50 वर्षलाई पवित्र मान्नु र सारा देशका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नु त्यो तिमीहरूको लागि पुनस्थापनाको वर्ष होस्। हरेक मानिस आफ्नो जग्गा जमिन र आफ्नो परिवारमा फर्कोस्। आफ्नो छिमेकीसित जमिनको किनबेच गर्दा एक अर्कालाई अन्याय नगर्नु। तिमीहरूको इजरायली भाइ होस् वा तिमीहरूका शहरहरू मध्ये कुनै एकमा आई परदेशी हिँड्नुहोस्। कुनै गरीब र दरिद्र ज्यालादारी नोकरबाट नाजायज फाइदा नउठाओ। जहाँ धर्मशास्त्रले मानव अधिकारलाई सम्बोधन गर्दछ, मानव अधिकार मानव सरकारको वरदान होइन, अथवा न त यो संयुक्त राज्यहरूको वरदान नै, यो उदारवादी राजनेताहरूको भर्खर गरेका अन्वेषण पनि होइन, त्यो हाम्रा सृष्टिकर्ताको वरदान हो। हटाउन नसकिने निश्चित अधिकार उहाँले सबै मानिसहरूलाई दिनुभएको छ, अनि कुनै पनि सरकारलाई त्यो न्यूनीकरण गर्ने अथवा रद्द गर्ने अधिकार छैन। चोरी र कष्टको निषेधले सरकारहरू र व्यक्तिगत प्रति प्रयोग गर्दछ। अब हेरौं व्यक्तिगत उत्तरदायित्व बारे चर्चा गरौं। त्यसको सिद्धान्त जसमा आठौं आज्ञा भर पर्दछ त्यो व्यक्तिगत उत्तरदायित्वको मान्यता हो। हामीसित इमान्दारी बन्न जिम्मेवारी छ। इमान्दारिता भन्ने ल्याटिन शब्दबाट आउँछ, जससित न्याय र आदरको दोहोरो विचार रहेको हुन्छ। यसैकारण परमेश्वरको व्यवस्थाले हामीबाट माग गर्दछ सिद्धान्त अनुसार ठिकसित र आदरसाथ जिउन यसले स्थापित गरेको छ। हामीसित काम गर्ने जिम्मेवारी छ। यस आज्ञालाई पूरा गर्न कर्तव्यको भागको रूपमा ठूलो प्रश्नोत्तर मालाले ठिकसित वैधानिक कामको परिश्रमी उद्यमलाई जोड दियो। अर्को शब्दमा, चोरी गर्नु पाप हो। जसले इमान्दारीपूर्वक काम गर्न अस्वीकार गर्दछन् र अरू मानिसको परिश्रममा जिउन आशा गर्दछन् भने तिनीहरू चोरहरू हुन्। जब परमेश्वरको वचनले भन्दछ हामीले तिमीहरूलाई आज्ञा दिए झैं तिमीहरू शान्त रहने आफ्नै धन्दाको फिक्री गर्ने र आफ्नै हातले काम गर्ने प्रयत्न गर ताकि बाहिरकाहरूद्वारा आदर पाउन सक कसैको भरमा नपर भनेर पावलले पहिलो थिस्लोनिकी 4:11-12 पदमा इमानदारको कामको विचारलाई जोड्छ र थिस्लोनिकी 3:10 पदमा तिनले थपे तिमीहरूलाई आम्ने सामने भेटेर तिमीहरूका विश्वासको कमी पूरा गर्ने हेतुले हामी दिनरात जोशका साथ प्रार्थना गर्दछौं। गरीबको विषयमा दयालु व्यवहारका निम्ति यसको मागमा परमेश्वरको वचन प्रष्ट छ तर यसले गरीब मानिसलाई सान्त्वना दिँदैन जसले तिनीहरूको आफ्नै भलाइका निम्ति इमानदारी काम गर्न अस्वीकार गरेर विचार गर्दछ र जसले अर्काको सम्पत्तिलाई तिनीहरूले आफ्नो बनाउने चेष्टा गर्दछ। यहाँ अधिकार र उत्तरदायित्वको बीचमा यसले सन्तुलनलाई सुदृढ गर्दछ। अब हेरौं आत्मिक प्राथमिकताहरू। चौथो सिद्धान्तले 8 आज्ञालाई प्रकाशित गर्दछ। आत्मिक प्राथमिकता मान्यता प्रत्येक कामको पछाडि व्यवहार रहन्छ। जब परमेश्वरको वचन आज्ञा गर्दछ तैले चोरी नगर्नु यसले भौतिक अधिकारलाई आत्मिक व्यवहारमा सुझाव दिन्छ। पहिलो तिमोती 6:6-9 पदमा पावलले प्रष्ट रूपमा उचित व्यवहारलाई परिभाषित गर्दछ। सन्तुष्ट सहितको भक्ति नै ठूलो लाभ हो किनकि हामीले न त यस संसारमा केही ल्यायौं न यहाँबाट केही लैजाने नै सक्छौं तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट हुनेछौं। तर धनी हुने इच्छा गर्नेहरू पासोमा फस्दछन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्दछन् जसले मानिसहरूलाई बर्बादी र सर्वनाशमा डुबाउँछ। हितोपदेश 28:20 पदमा यसबारे उल्लेख गरेको छ। आमेन। मित्रहरू 8 आज्ञाको बाँकी अंश हामी आगामी कार्यक्रमहरूमा तपाईँको माझ प्रस्तुत गर्ने प्रतिबद्धता गर्दै आजको कार्यक्रमबाट मलाई ओझेल हुने अनुमति दिनुहोस्। तपाईँको दिन आशिषमय बितोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, यतिन्जेल तपाई सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भने कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनु भएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9808233026। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय भेट्ने बाचा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो एसई पनि सकियो,
2: मेरो प्लस टू को एक्जाम पनि सकियो,
3: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
4: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाई पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
5: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
4: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
5: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
3: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
4: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
3: कहाँ छ?
4: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
4: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-41-20-91-96, 98-41-20-91-96
6: र सरिता महर्जन 98-41-19-10-94, 98-41-19-10-94।
3: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ झुटा अगुवाहरूदेखि सावधान रहनुहोस्। मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 28। प्रेरित 20 अध्यायमा पाउलले इफिससका सबै इल्डरहरूलाई एकसाथ भेला गरे। उनीहरूसँग बाँड्नका लागि पाउलसँग महत्वपूर्ण कुराहरू थिए। यो पाउलको इफिससकाहरूसँगको अन्तिम भेट पनि हुने थियो। प्रेरितको पुस्तक 20 अध्यायको 28 पदमा यसरी लेखिएको छ, तपाईहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्। पवित्र आत्माले तपाईहरूलाई बगालको जिम्मावार बनाउनु भएको हुनाले उहाँले आफ्नै रगतले किन्नु भएको परमेश्वरका मण्डलीको हेरचाह तपाईहरू गर्नुहोस्। पवित्र आत्माले नै कसैलाई निरीक्षक बनाउनुहुन्छ। आत्मिक अगुवा हुनको योग्य छ भनेर निर्धारण गर्ने व्यक्ति परमेश्वर नै हुनुहुन्छ। पाउलले अब उनीहरूलाई भन्ने कुरा एकदमै स्तब्ध पार्नेछ। प्रेरितको पुस्तक 20 अध्यायको 29 पदमा यसरी लेखिएको छ, किनभने मलाई थाहा छ कि म गएपछि डरलाग्दा बुवासाहरू तपाईँहरूका माझमा पस्नेछन् जसले बगाललाई बाँकी राख्ने छैनन्। पाहुलले वर्णन गरेको कुरा क्रिस्टको शरीर बाहिरको शत्रु थिएन। बगाललाई च्यातचुत पार्न लागेका ती बुवासाहरू तिनीहरूको मण्डलीभित्र आउने भित्रका मानिसहरू थिए। प्रेरितको पुस्तक 20 अध्यायको 30 पदमा यसरी लेखिएका छ, तपाईहरूकै बीचबाट भरमाउने कुरा बोल्ने मानिसहरू उठ्नेछन् जसले चेलाहरूलाई आफ्नो पछि लैजानेछन्। पाउलले भविष्यवाणी गरेका थिए कि यी वासाहरू तिनीहरूका आफ्नै चर्चहरूको नेतृत्वबाट आउनेछन्। यी वासाहरूले साँचो परमेश्वरको योजना र हृदयको विपरीत सिद्धान्त सिकाउनेछ र तिनीहरूले यीशु ख्रीष्टका चेलाहरूलाई आफ्नो पछि लाग्न तान्नेछन्। दोस्रो तिमोथीको पुस्तक 4 अध्यायको 3-4 पदमा यसरी लेखिएको छ, किनकि यस्तो समय आउँदैछ जब तिनीहरू ठिक शिक्षालाई नसहने हुनेछन् तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचि अनुसार शिक्षकहरू थुपार्नेछन् र सत्य कुरा सुन्नेदेखि तर्की जानेछन्, दन्त्य कथाहरूतिर बरालिनेछन्। प्रिय हो, परमेश्वरको वचनबाट साँचो सिद्धान्त सिकाउनुको सट्टा यी झुटा अगुवाहरूले बाइबल र चर्चको संगतिलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्छन्। तिनीहरूले मानिसहरूलाई सुन्दा मिठो लाग्ने वचनहरू सुनाएर लोभ्याउनेछन्। तिनीहरूको उपदेशले भावनात्मक आवश्यकता पूरा गर्नेछ। चर्चका सदस्यहरूलाई परमेश्वरको वचनको ठोस सिद्धान्त सिकाउनुको सट्टा दन्त्य कथाहरूले मनोरञ्जन दिनेछन्। एफिसीको पुस्तक 34 अध्यायको 1-3 पद, परमप्रभुको यो वचन म कहाँ आयो, हे मानिसको छोरा, इजरायलका गोठालाहरूका विरूद्धमा यो अगमबानी तिनीहरूलाई कहेर भन्, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, धिक्कार इजरायलका गोठालाहरूलाई जसले आफ्नै मात्र वास्ता गर्दछ। के गोठालाले भेडाहरूको वास्ता गर्नुपर्ने होइन र? तिमीहरू दही खान्छौ, उनको वस्त्र लगाउँछौ, मोटा मोटा पशुहरू मार्छौ, तर बगाललाई चाहिँ तिमीहरू वास्तै गर्दैनौ। यो भविष्यवाणी लेखिएको दिन जत्तिकै आज पनि सत्य छ। संसारभरि चर्चमा यस्ता अगुवाहरू छन् जसले मानिसहरूलाई आफ्ना सन्देशहरू सुन्न उत्प्रेरित र उत्साहित गर्न आकर्षक शब्दहरू बोलिरहेका छन्। ती अगुवाहरू आफ्नो चर्चका सभाहरूमा उपस्थित हुनेहरूबाट पैसा उठाउन उत्सुक छन्। ती पैसाहरू अत्यन्तै आवश्यक परेकाहरूलाई मद्दत गर्न प्रयोग गर्नुको सट्टा आफैमा खर्च गर्छन्। इस्कियलको पुस्तक 34 अध्यायको 4 पद, तिमीहरूले दुर्बललाई बलियो पारेका छैनौ, बिरामीहरूलाई निको पारेका छैनौ, घाइतेलाई मलमपट्टी लगाइदिएका छैनौ, तिमीहरू बाटो बिराएकाहरूलाई बाटोमा ल्याएका छैनौ, हराएकाहरूलाई खोजेका छैनौ, तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोरता साथ शासन गरेका छौ। यी अगुवाहरूले आफ्ना मानिसहरूको आवश्यकताको वास्ता गरिरहेका छैनन् र जब कोही बाटो बिराउँछ तिनीहरूलाई खोज्ने गर्दैनन्। नम्रतापूर्वक आफ्ना मानिसहरूको सेवा गर्नुको सट्टा तिनीहरूले धम्की दिएर शासन गर्छन्। इज्कियलको पुस्तक 34 अध्यायको 5 पदमा यसरी लेखिएको छ, यसैले तिनीहरू छरपष्ट भए किनकि तिनीहरूको गोठालो नै थिएन। जब तिनीहरू छरपष्ट भए तब तिनीहरू जंगली जनावरका शिकार भए। यो एउटा दुःखद वास्तविकता हो जुन आज पनि भइरहेको छ। धेरै निर्दोष क्रिस्चियनहरू हाम्रो संसारको मरूभूमिमा हराएर लक्ष्यविहीन रूपमा भौतारिरहेका छन् किनभने उनीहरूलाई सत्य मार्गदर्शन गर्ने कोही पनि छैन। एफिसीको पुस्तक 4 अध्यायको 14 पद, यसरी हामी छालले अघि पछि हुत्याइएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका दालझेल धूर्तता र फट्याईले यताउता उडाएका बालकहरू जस्ता नहौ। धेरै युवा क्रिस्चियनहरू चर्चको मञ्चमा उभिएका व्यक्तिहरूबाट निराश भएका छन्। तिनीहरू बाहिरी रूपमा धेरै राम्रो छ, सबै कुरा धेरै धार्मिक देखिन्छ र महसुस हुन्छ, तर तिनीहरूको मुखबाट निस्कने कुरा झुटो सिद्धान्त हो र यसले मानिसहरूलाई योजना र छलको प्रयोग गरेर बहकाउँछ। यो त्यस्तै प्रकारको कुरा हो जुन शैतानले अदनको बगैँचामा हव्वालाई मूर्ख बनाएको थियो। यदि हामी होसियार भएनौ भने यी झुटा शिक्षाहरूले हामीलाई धर्मशास्त्रमा प्रकट भएको वास्तविक सत्यबाट टाढा लैजानेछन्। मत्तीको पुस्तक 15 अध्यायको 8-9 पद, यस जातिले मलाई ओठले मात्र आदर गर्छ तर तिनीहरूको हृदय मबाट टाढा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन् तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्। प्रिय हो, चर्को संगतिको समयमा कसैले धेरै पटक प्रभुको प्रशंसा गर र हालेलुया भनेर कराउँछ। यसको अर्थ यीशु ख्रीष्टसँग तिनीहरूको साँचो सम्बन्ध छ भन्ने होइन। यो सम्भव छ कि तिनीहरूको हृदय परमेश्वरबाट टाढा छ। झुटा अगुवाहरूलाई चिन्ने एउटा तरिका भनेको तिनीहरूले परमेश्वरको वचनको सट्टा मानिसहरूको आज्ञाहरू सिकाइरहेका हुन्छन्। तपाईँ होसियार हुनुपर्छ किनभने तिनीहरूका सन्देशहरू कानमा आकर्षक हुन्छन् जसले तपाईँलाई विश्वासी चेला बन्न लोभ्याउन सक्छ, जहाँ तपाईँ तिनीहरूलाई आर्थिक रूपमा सहयोग गर्दै हुनुहुन्छ। युहन्नाको पुस्तक 10 अध्यायको 1 पद, साँच्चै म तिमीहरूलाई भन्दछु जो भेडा गोठालो ढोकाबाट भित्र पस्दैन तर अर्कोपट्टिबाट चढेर पस्छ त्यो चाहिँ चोर र डाकु हो। सुसमाचारका यी झुटा सेवकहरूलाई येशूले चोर र डाकु भनेर चिनाउनु भएको छ। चोर भनेको धेरै धूर्त व्यक्ति हो, डाकु भनेको तपाईँबाट चोरी गर्ने व्यक्ति हो, तर तिनीहरूले आफ्नो दुष्ट काम दिनको उज्यालोमा गर्छन् जहाँ सबैले देख्न सक्छन्। तिनीहरूको मुख्य तरिका भनेको धम्की र हेरफेर मार्फत मानिसहरूलाई बहकाउनु हो। यसो चाहनुहुन्छ कि हामी यी मानिसहरूबाट सचेत रहौ जसले आफूलाई गोठालो भन्छन् तर तिनीहरूको उद्देश्य येशु ख्रीष्टका साँचो अनुयायीहरूलाई हानि पुर्याउन भ्रामक छल र स्पष्ट शक्ति दुवै प्रयोग गर्नु हो। युहन्नाको पुस्तक 10 अध्यायको 2 पदमा यसरी लेखिएको छ, तर ढोकाबाट भित्र पस्ने चाहिँ भेडाको गोठालो हो। चर्चलाई दिइने साँचो वरदानहरू साँचो गोठालो येशु ख्रीष्टको ढोकाबाट प्रवेश गर्छन्, तर धेरैजना भेडाहरूमा फरक ढोकाबाट प्रवेश गर्छन्। तिनीहरूले आफूलाई पास्टर, प्रेरित, बिशप, अगमवक्ता भन्ने उपाधि दिन्छन् तर तिनीहरूको इच्छा परमेश्वरको सेवा गर्ने होइन, भेडाहरूबाट चोर्ने हो। तिनीहरू सार्वजनिक रूपमा आफूलाई परमेश्वरका मानिसहरूको गोठाला भएको घोषणा गरिरहेका हुन्छन् तर तिनीहरू होइनन्। तिनीहरूको मुख्य उद्देश्य परमेश्वरको मानिसहरूको स्रोतबाट चोर्नु हो। फिलिपीको पुस्तक 3 अध्यायको 5 पदमा यसरी लेखिएको छ, आठौं दिनमा मेरो खतना भएको हो, म इस्रायल जातिको बेन्यामिन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने म एक फरिसी। जीवनको यस मोडमा पावलसँग परमेश्वरको अनुमोदित सेवक बन्नका लागि सबै उचित प्रमाणहरू थिए। उनको खतना गरिएको थियो, उनको पारिवारिक पृष्ठभूमि सही थियो, उनले सबै उचित शिक्षा प्राप्त गरेका थिए, उनीसँग सबै स्वीकार्य धार्मिक प्रमाणहरू थिए। फिलिपीको पुस्तक 3 अध्यायको 6 पदमा यसरी लेखिएको छ, जोसको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निस्को ठहरिएको हुँ। उनको पृष्ठभूमि त्यति बेलाको चर्चको धार्मिक समाजलाई पूर्ण रूपमा स्वीकार्य थियो, यद्यपि उनका कार्यहरू त्यो येशु ख्रीष्टले राख्नु भएको सबै कुराको विरूद्धमा थिए। पावलले येशु ख्रीष्टका साँचो अनुयायीहरूलाई सताइरहेका थिए, तर धार्मिक समुदायको नजरमा पावललाई निर्दोष मानिन्थ्यो। मानिसहरूको धार्मिक अभ्यासहरू प्राय त्यस्तै हुन्छन्। येशु ख्रिस्टमा साँचो सेवकहरू विरूद्ध प्रयोग गरिँदा पनि तिनीहरूको कामको लागि तिनीहरूको प्रशंसा गरिन्छ। पावललाई केले परिवर्तन गर्यो? जसले उनलाई चर्चलाई सताउने व्यक्तिबाट परिवर्तन भएर व्यक्तिहरूलाई सुधार गर्ने मानिस बन्यो। फिलिपीको पुस्तक 3:5-6। तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर हानि नै ठाने। साँच्चै भन्ने हो भने ख्रिस्ट येशु मेरो प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रिस्टलाई प्राप्त गर्न सकु भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु अनि ती सबैलाई फोहोर मैला तुल्य म गर्दछु। पावलले पहिले प्राप्त गरेका सबै धार्मिक प्रशिक्षण, उनको पृष्ठभूमि, पुरानो नियमको व्यवस्थाको उनको पूर्ति, पावलले यी सबै कुरालाई पूर्णतया व्यर्थ घोषित गरे। पावलको जीवनमा परिवर्तन आएको एउटै मात्र कुरा थियो कि उनी ख्रिस्टको चेला बने। जब पावल दमस्कसको बाटोमा थिए, धेरै क्रिस्चियनहरूलाई सताउने योजनाका साथ येशूले उनलाई आमने सामने भेट्नुभयो। पावलले उनलाई आफ्नो प्रभुको रूपमा पछ्याउन रोजे। येशू ख्रिस्टको उनको नयाँ सम्बन्धले उनको जीवनमा पूर्ण रूपमा परिवर्तन गर्यो। प्रेरितको पुस्तक 9:15-16। तर प्रभुले तिनलाई भन्नुभयो, जाओ किनकि अन्य जातिहरू राजाहरू र इजरायलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्। किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ म सो तिनलाई देखाउनेछु। पावलले आफ्ना सबै धार्मिक अभ्यासहरू त्यागे। उनले ती सबैलाई येशू ख्रिस्टलाई पछ्याउने प्रतिबद्धताले प्रतिस्थापन गरे। तपाईँले सेवा गर्न चाहनु भएको वास्तविक कारण के हो? तपाईँ किन आत्मिक अगुवा बन्न चाहनुहुन्छ? पावललाई अब पैसाको वास्ता थिएन, उनलाई प्रसिद्धिताको पनि वास्ता थिएन। त्यसपछि धेरै पटक उनी भोकै बसे, धेरै पटक उनलाई गिरफ्तार गरियो, कोर्रा लगाइयो, पिटियो वा अन्य कठिनाईहरू दियो। पावलको लागि मूल्यवान कुरा येशूलाई आफ्नो प्रभुको रूपमा चिन्नु थियो। उनले येशूलाई धेरै गहिरो र व्यक्तिगत रूपमा चिने। प्रभावकारी सेवा गर्न हामी सबैलाई चाहिने यो एउटा कुरा हो। येशूले हाम्रो हृदयभित्र राज्य गर्न आवश्यक छ। फिलिपीको पुस्तक 3:9 र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकु व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो जो ख्रिस्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। धार्मिकता धार्मिक नियम र अभ्यासहरू पालन गरेर आउँदैन। हामी येशूसँग सम्बन्ध निर्माण गरेर र उहाँमाथि भरोसा गर्न सिकेर यो प्राप्त गर्छौ। उहाँ हाम्रा प्रभु हुनुहुन्छ र उहाँमा भरोसा राखेर हामी धार्मिक जीवन यापन गर्न सक्षम हुन्छौ। युहन्नाको पुस्तक 10:3। धोकेले उसको लागि ढोका खोलिदिन्छ र भेडाहरूले उसको स्वर सुन्छ र उसले आफ्ना भेडाहरूलाई नाउँ काढी काढी बोलाउँछ अनि तिनीहरूलाई बाहिर लैजान्छ। साँचो गोठालाहरू ती हुन् जो येशू ख्रिस्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्छन्। तिनीहरूले परमेश्वरको वचनको वास्तविक सिद्धान्त सिकाइरहेका छन्। तिनीहरूले परमेश्वरका मानिसहरूबाट चोरी गरिरहेका छैनन्, बरु तिनीहरूको सेवा गरिरहेका छन्। हिब्रूको पुस्तक 13:8 यसरी लेखिएको छ, येशू ख्रिस्ट हिजो आज र सदा सर्वदा एक समान हुनुहुन्छ। 2000 वर्षभन्दा पहिले येशू ख्रिस्ट जन्मनु भएको थियो, उहाँले सेवकाय गर्नु भएको थियो र उहाँ क्रुसमा टाँगिनु भएको थियो। 3 दिनपछि परमेश्वरले उहाँलाई मृत्युबाट बिउताउनु भयो। एक दिन उहाँ राजाको रूपमा शासन गर्न फर्कनुहुनेछ अनि हामी प्रत्येकले उहाँलाई पछ्याउने वा अस्वीकार गर्ने छनौट गर्न सक्छौ। येशू ख्रिस्ट सत्य र झूठ बीचको विभाजन रेखा हुनुहुन्छ। हामीले उहाँलाई पछ्याउने निर्णय गर्छौ कि गर्दैनौ भन्ने कुराले हामी आत्मिक रूपमा कति टाढा जान सक्छौ भनेर निर्धारण गर्नेछ। युहन्नाको पुस्तक 17:3 यसरी लेखिएको छ, अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एक मात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशू ख्रिस्टलाई चिनुन्। साँचो परमेश्वरलाई स्वीकार गर्नेहरूले उहाँको पुत्र येशु ख्रीष्टलाई पनि स्वीकार गर्छन्। परमेश्वरले येशूलाई मण्डलीको आत्मिक शिरको रूपमा नियुक्त गर्नुभएको छ। फिलिपीको पुस्तक 2:9-11। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा पृथ्वी माथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। साँचो अगुवा र झुटो अगुवा छुट्याउनका लागि एउटा सबैभन्दा महत्वपूर्ण मापदण्ड छ कि तिनीहरूले येशू ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्छन् र सेवा गर्छन्। येशू राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। सबै साँचो इसाई अगुवाहरू आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि उहाँलाई पछ्याउन समर्पित हुन्छन्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
4: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
4: हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय।

पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योग भन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्थाफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि? के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली।

0: हाम्रा सेवाहरू
1: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
0: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
1: चर्च, सोरुम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
0: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
1: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
2: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन दियो, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुडनिज एफएम 105 मेगाहर्ज काठमाडौँबाट र गुडनिज एफएम 105.6 मेगाहर्ज पोखराबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुडनिज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
3: यसले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई चाहिँ प्रेम गर।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

Praise God. Hallelujah. प्रभु हाम्रो आराधनाहरूलाई कार्यक्रम हुनदेखि बचाउनुहोस्. हाम्रो आराधनाहरूलाई एउटा प्रोग्राममा सीमित हुनदेखि बचाउनुहोस्. हामी दिनभरि तपाईँलाई खुसी पार्न चाहन्छौँ. हामी दिनभरि तपाईँलाई प्रसन्न पार्न चाहन्छौँ. हामी दिनभरि

0: गुड न्युज एफएम 105.1 अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. The Congolese town of Tuchabi suffered a series of brutal ADF attacks where Islamist militants murdered dozens of residents and took many hostages, forcing survivors to flee their homes entirely. Though government troops eventually brought some stability to the region, the ADF was never fully eradicated and continues to operate in the eastern DRC. The wounds left behind are deep, and the work of rebuilding a shattered community is slow and painful. Yet, amid the suffering, God is at work. A Muslim man recently placed his faith in Christ through a community rebuilding project. Praise God for his work in Tuchabi, and pray for the town's continued rebuilding efforts.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पणको पुनः प्रसारण.
4: सालोम सालोम सालोम. कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनु नै मेरा प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र सरसँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु. श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुसी हुनुहुन्छ, रमाटमा हुनुहुन्छ. अवश्य पनि तपाईँको निम्ति सदैव यस्तै भएको होस् तपाईँको लागि निरन्तर मेरो प्रार्थना यही नै हुनेछ. तर आफू मात्र खुसी भएर पुग्दैन है भन्न चाहन्छु. आफू खुसी भएको रहस्य अरूसँग पनि सेयर गर्नुहोस् र अरूलाई पनि खुसी भएको हेर्नुहोस्, जीवन जिउनुको अर्कै मजा हुन्छ. प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरङ्गमा उपस्थित भइसकेको छु र अबको एक घण्टासम्म म तपाईँको साथमा रहेर ज्ञान गुणका कुरा अनि मिठा मिठा गीत संगीतहरू तपाईँको सामु साभार गर्नेछु. रेडियो छोडेर कतै नजानुहोलाई भन्न चाहन्छु. यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा तपाईँले काठमाडौँबाट 105.1 मेगाहर्ज र पोखराबाट 105.6 मेगाहर्जमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ. श्रोता, कार्यक्रमको थालनीमा एउटा सुमधुर गीतको साथ दिन्छु.

0: सालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको भए अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिराको साथमा प्रविधिमा सरोज भाइले साथ दिइराख्नु भएको छ। यसो विचार गर्दा जीवन कति सुन्दर छ है। फेरि पनि जीवनलाई हेर्दाखेरि यसका धेरै सुन्दर पक्षहरू छन् एकातर्फ भने, अर्कोतर्फ कुरूप पक्षहरू पनि त्यति नै छन्। जीवन भोगाई, जीवन जियाई, यो प्रक्रियामा अगाडि बढ्दै गर्दा हामीले हाम्रो दृष्टिकोण, हाम्रो मानसिकतालाई समग्र रूपमा विचार गर्दै जीवनलाई हेर्ने दृष्टिकोण बनाउनु आवश्यक छ। तपाईँ र मैले कसरी हाम्रो जीवनलाई हेरिरहेका छौं, बुझिरहेका छौं, परिभाषित गरिरहेका छौं, यो निकै महत्वपूर्ण कुरा हुन्छ। तर हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने, प्रिय मित्र, सबै कुरा परिवर्तनशील छन्। तपाईँ र मेरो जीवन परिवर्तनशील छ, बदलिँदो छ। जब यो कुरा हामी बुझ्दछौ, यसले तपाईँ र मलाई वर्तमानको कदर गर्न र हामीभित्र भएका आसक्तिहरू त्याग्नलाई पक्कै पनि सहायता गर्दछ। लेट अस इम्ब्रेस इम्परमानेन्स। जब छोटो जीवन छ, समाप्त एक दिन हुन्छ नै भन्ने तथ्यलाई थाहा गरिसकेपछि तपाईँ र मैले आफ्नो जीवनलाई एउटा सही मार्गमा हिँडाउन सक्दछौं। सानो सानो कुरामा सुन्दरता खोज्न सक्नु, दैनिक पलहरूमा असाधारण कुरा पत्ता लगाउनु भन्दा रमाइलो हुन्छ। एउटा सूर्यास्तलाई हेरेर मुस्कुराउनु, बिहानी सूर्य झुल्किने बित्तिकै खुसी प्रफुल्लित हुनु, या चराचुरुङ्गी गाउँदै गर्दा आनन्दित महसुस गर्नु, त्यहाँ जीवनको अर्थ हुन्छ। फाइन्ड ब्युटी इन द मुन्डेन, फाइन्ड ब्युटी, सुन्दरतालाई खोज्नुपर्छ। सिक्ने कुरा हुन्छ जीवनमा, अनगिन्ती कुराहरू सिक्न बाँकी हुन्छ। जिज्ञासु हुनु भनेको चाहिँ हामीले राम्रा राम्रा बिउ बिजनहरू रोप्नु हो। ती बिउ बिजनको खेती गर्दा जब अन्त्यमा फल हाम्रो हातमा आउँछ, मिठा मिठा फलहरूको स्वाद लिँदा भिन्नै प्रकारको आनन्द महसुस हुन्छ। त्यसैले सिक्नु भनेको नै किन र कसरी भनेर लगातार सोच्नु हो जीवनमा। धेरै यस्ता कुराहरू पर्खिरहेका छन् अन्वेषणको लागि। तपाईँ र मैले खोज्दै जाँदा ती नौला नौला अनौठा अनौठा कुराहरू जब प्राप्त गर्दछौ, हामीलाई हाम्रो जीवनको महत्व, हाम्रो जीवनको रहस्य सुन्दर लाग्न थाल्दछ। Don't forget to cultivate curiosity. Curiosity leads you into the depth. You can explore fundamentally so many things in your life that gives you pleasure and happiness.
2: जब तपाईले उत्सुक भएर गहिराईमा जीवनलाई खोज्नुहुन्छ, अन्वेषण गर्नुहुन्छ, ती आश्चर्य कुराहरू, रहस्यमय कुराहरू जीवनका जो पर्खिरहेका छन् ती बुझ्नुहुन्छ र तपाईँलाई भिन्नै मजा आउँछ। प्रिय साथी, कृतज्ञता हुने अभ्यास गर्नुपर्दछ हामीले। तपाईसँग के छ त्यो बढी महत्वपूर्ण हुन्छ न कि तपाईसँग के छैन। जब तपाईँ मसँग उसको जस्तो छैन भन्न थाल्नुहुन्छ, तपाईँ दुखी हुनुहुन्छ। जब अरूसँग तपाईँ तुलना गर्न थाल्नुहुन्छ आफूलाई, तपाईँ दुखी हुनुहुन्छ। कृतज्ञताले तपाईँको दृष्टिकोणलाई सकारात्मकतामा परिवर्तन गर्दछ। धन्यवादी भएर जियो, हर समय परमेश्वरको वचनले पनि यही भन्दछ। आई एन्करेज यु टु प्र्याक्टिस ग्राटिट्युड, बी थ्याङ्कफुल अल द टाइम, then you find the happiness in your life. जब सकारात्मक विचारले काम गर्छ हाम्रो जीवनमा, सकारात्मक भावना आवृत्ति हुन्छ अनि त्यसको प्रभाव केवल तपाईँको मन मस्तिष्क शरीरमा मात्र होइन, अरू व्यक्तिमा संचार हुन्छ। जसले तपाईँलाई त ऊर्जा दिन्छ नै, अर्को व्यक्ति जसका सामु तपाईँ आफ्नो सकारात्मक विचारलाई प्रस्तुत गर्नुहुन्छ, त्यो व्यक्तिलाई पनि त्यत्तिकै ऊर्जा मिल्दछ जीवनमा। जीवनलाई बुझ्दा कसैले सफल कसैले असफल भनेर परिभाषा गरिरहेका हुन्छन्। बेला बेला मलाई पनि प्रश्न गर्न मन लाग्छ, म सफल व्यक्ति हुँ या असफल व्यक्ति हुँ, मेरो विचारले मलाई असफल भन्दै गर्दा म अरू कुनै कुरामा सफल भइरहेको पनि हुन सक्छु। जब मैले मेरो असफलतालाई मैले सिकाइको रूपमा लिइरहेको हुन्छु। प्रिय मित्र, सुन्दर कुरा त यो छ कि जब तपाईँ र मैले असफलता भनेको चाहिँ हार्नु होइन, असफलता भनेको चाहिँ सिक्ने क्रममा एकपटक भएको त्रुटि हो भनेर त्यसलाई फेरि सच्याउने, सुधार्ने र जान्ने र त्यसलाई पुनः परिभाषित गर्ने, गल्तीहरू बढ़िरहेका छन् भने तिनीहरूलाई घटाउने अवसर हो। त्यसैले असफलतासँग कहिले पनि डराउनु हुँदैन, यसलाई एउटा पाइलो, एउटा खुड्किलो तपाईँले प्रयत्न गर्दै गर्दा टेक्न नसक्नु भएको मात्र हो भनेर सम्झिनुहोस्। जीवन धन्य अनुभव गर्नुहुन्छ, न त तपाईँले वैराग्य दुखी भएर अन्य कुनै कुरा सोच्नु पर्दछ या अँगाल्नु पर्दछ। रिफ्रेम your failure as a learning. The more यु फेल द बेटर यु बिकम बिकज यु नो द डिपेस्ट एन्ड ट्रुएस्ट मिनिङ अफ युर लाइफ. जीवन अप्रत्याशित छ मित्र. आफूलाई नियन्त्रण गर्नुहोस्. जुन कुरा तपाईँ परिवर्तन गर्नै सक्नुहुन्न ती परिवर्तन गर्न नसक्ने कुरामा तपाईँ परिवर्तन गर्छु भनेर नलाग्नुहोस्. चन्द्रमामा जानु छैन तपाईँलाई भने म जान्छु भन्दै बुरुक बुरुक नउफ्रिनुहोस्. उफ्रिएर चन्द्रमा पुगिँदैन. जुन कुरा परिवर्तन गर्न सकिँदैन नि जीवनमा ती कुरा स्वीकार्नु पर्दछ. तपाईँ र मैले स्वीकार गर्न सक्नुपर्दछ. जुन कुरा तपाईँ सक्नुहुन्छ, जे कुरा तपाईँ गर्न सक्नुहुन्छ त्यसमा 100% ध्यान दिएर गर्नुहोस्. सफलता तपाईँलाई पक्कै पनि मिल्दछ. लेट गो अफ कन्ट्रोल. If you cannot say I cannot, if you can say I can. सक्ने कुरालाई सक्छु भन्नुहोस्, नसक्ने कुरालाई सक्दिन भन्नुहोस्. खुसी त्यसैमा मिल्छ. नसक्ने कुरामा जबरजस्ती गर्दा दुःख आइपर्दछ, दुखी हुनुपर्दछ. जीवन सहज हुँदैन त्यतिखेर. जीवनलाई त सहज बनाउनु पर्दछ. फेरि एउटा सुमधुर गीतको

0: सालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा सरोज भाइले साथ दिइराख्नु भएको छ। जीवन भोगाईमा जीवनलाई अनुभव गरेका कुराहरू म तपाईँसँग बताइरहेको छु। तपाईँ कस्तो विश्वास लिएर जिइराख्नु भएको छ मित्र म त्यो जान्दिन। कोही कोही बेला सीमित विश्वासमा हामी अडिरहेका छौँ भने त्यो विश्वासलाई चुनौती दिन सक्नु पर्दछ। तपाईँले आफैलाई भन्नुपर्ने तपाईँका आफ्नै कथाहरू चिन्नुहोस्। कुन कथा भन्दा तपाईँ आफूलाई आनन्द महसुस गर्न सक्नुहुन्छ त्यो कथा तपाईँको आफ्नै कथा, त्यसका लागि तपाईँ तयार हुनुहोस्। जुन कुराले तपाईँलाई पछि राख्छ नि, जुन कुराले तपाईँलाई पछि पार्छ, ती कुराहरूलाई फेरि तपाईँ किन ती कुराहरूले तपाईँलाई पछि पारिरहेका छन् पुनर्विचार गर्नुहोस्। एउटै विश्वासमा सीमित भएर बसिराख्नु भएको छ भने तपाईँलाई न्यारो माइन्डेडनेस भन्छ, एउटा संकुचित सोचले गाँजेको हुन सक्छ। सो आई एनकरेज यू टू च्यालेन्ज योर लिमिटिङ बिलिफ्स। When you challenge it, then you begin to seek some new belief. They are more reliable and more permanent than what you have already in your mind. तपाईले नयाँ विश्वासलाई प्राप्त गर्न सक्नुहुन्छ जुन पहिलेको विश्वासभन्दा बेटर हुन्छ। When you challenge it,

तपाई संवेदनशीलतालाई अंगाल्नुहोस् बारम्बार जीवनमा। तपाई जब संवेदनशीलतामा सानो सानो कुरालाई पनि इमानदारपूर्वक जब मूल्याङ्कन गर्न सक्नुहुन्छ नि, तपाईले वास्तवमा साँचो जीवनलाई चिन्नुहुन्छ। होला तपाईका कदमहरू कतै गलत बाटोतिर लागिरहेका होलान्, तपाईले नसोच्दा नसोच्दै त्यस्तो भइरहेको होला। एकपटक संवेदनशील भएर सोच्नुहोस् त, तपाईँ को हुनुहुन्छ, वास्तवमा तपाईँ के गर्नुपर्ने थियो र के गर्दै हुनुहुन्छ, एकचोटि विचार गर्नुहोस् त। साँच्चै नै तपाईँले जीवनलाई सही मार्ग सही दिशा निर्देश गर्न सक्नुहुन्छ। त्यो नै जीवन जियाईको महत्वपूर्ण कुरा हो मित्र। कसैको बहकाईमा, कसैको सानो प्रलोभनमा, कसैले देखाएको सानो प्रशंसामा अनि कसैका कुरामा तपाईँ लोभिँदै हुनुहुन्छ भने तपाईँले आफ्नो संवेदनशीलतालाई पर राख्नु भएको छ। तपाईँले एउटा आकर्षणको सिद्धान्तलाई अपनाउनु भएको छ। जीवनमा आकर्षणको सिद्धान्तले तपाईँलाई कोही कोही बेला गलत बाटोतिर डोर्याउन सक्छ। त्यसैले हर समय सचेत हुनुहोस् मित्र। आत्मामा करुणाको अभ्यास गर्नुपर्दछ। आफूलाई त्यही दया र समझदारीको साथ व्यवहार गर्नुपर्दछ जुन तपाईँले अरूबाट अपेक्षा गरिराख्नु भएको छ। पवित्र शास्त्रले भन्दछ, जस्तो तिमी अरूले तिमीलाई गरून् भन्ने ठान्दछौ त्यस्तै तिमी पनि अरूलाई गर। र त्योभन्दा पहिला आफूले आफूलाई दया गर्ने कुरा महत्वपूर्ण छ प्रिय मित्र। धेरै कोही कोही समयमा हामी जान्ने हुन्छौ, आफ्नै कदर आफै गर्दैनौ भने अरूले हाम्रो कदर कसरी गर्छ। होला जीवनमा चुनौती आउला, कोहीबाट तपाईलाई परीक्षा आउला, कोहीबाट तपाईलाई सतावट आउला, कोहीबाट तपाईलाई घृणा अवहेलना आउन सक्ला, तर आफूलाई दया देखाउन नछोड्नुहोस्, आफ्नो लागि दयावान बन्न नछोड्नुहोस्। प्र्याक्टिस सेल्फ कम्प्यासन। आई एन्करेज यु, लभ युअर सेल्फ फर्स्ट, लभ युअर सेल्फ फर्स्ट। वेल, इफ यु लभ युअर सेल्फ, द वे अफ द सेम लभ द्याट फ्लोज आउट अफ यु and it reaches and connects with others. तपाईँबाट जुन प्रेम प्रवाह हुन्छ त्यसले अरूलाई पनि त्यही स्नेह दिन्छ, त्यही टच, त्यही फिलिङ जुन तपाईँले गरिराख्नु भएको हुन्छ त्यही महसुस गर्ने मौकाहरूलाई दिन्छ। त्यसैले मित्र, जीवनलाई साँच्ची नै नजिकबाट यदि निहाल्दै हुनुहुन्छ भने यो कुरालाई पक्कै पनि एकचोटि जीवनमा

गरेर हेर्नुहोस्। प्रगतिको लागि ध्यान दिनुपर्दछ, हामीले प्रगति चाहिन्छ तर पूर्णताको लागि होइन। पूर्णता त एउटा भ्रम हो, कोही पनि पूर्ण हुन सक्दैन। जब कुनै कुरामा तपाईँले केही विजय हासिल गर्नुहुन्छ त्यसमा उत्सव मनाउनुहोस्, तर कतिपय कुरामा हार खाइँदैछ भने त्यसलाई सुधार गर्नमा ध्यान दिनुपर्दछ। हार्ने कुराहरू हुन्छन्, जित्ने कुरा पनि हुन्छन्। कोही कोही बेला तपाईँले हारेर पनि जितिरहेको अनुभव गर्न सक्नुहुन्छ, कोही बेला जितेर पनि हारेको महसुस गर्न सक्नुहुन्छ। फोकस अन प्रोग्रेस नट परफेक्सन। इफ यू फोकस अन प्रोग्रेस यू क्यान कन्टिन्यू योर लाइफ वेल, बिकज the next time of course you can do something better than before. त्यसैले एउटा यस्तो सम्बन्ध जडान गर्नुहोस्, यस्तो निर्माण गर्नुहोस् जसमा निरन्तर त्यो कनेक्सन बन्योस्, जुन कनेक्सन जसरी तपाईँले स्विच थिच्ने बित्तिकै तपाईँको सिलिङमा भएको बत्ती बल्छ नि, भित्तामा स्विच थिच्ने बित्तिकै, त्यसरी नै एक अर्काको सम्बन्ध उज्यालो बनोस्। कतिपय समयमा हामी कसैको कुरा सुन्दैनौ, आफ्नै कुरामा बेजोडसँग लागिरहन्छौं। मौका आइरहेको हुन्छ मानिसलाई तर मौकालाई बेवास्ता गरिरहेका हुन्छौ। हो, गल्ती गर्यौं होला, सुध्रिने अवसर मिलिरहेको हुन्छ, फेरि पनि बेवास्ता गरेर हामी बिग्रिने कोसिस गर्छौं। तर मित्र, जब मौका आउँछ नि त्यो मौका गुमाइयो भने पछुताउनु पर्दछ जीवनमा। त्यसैले पछुताउने कामतर्फ हामी नलागौं। त्यसको निम्ति कोही कोही बेला कसैका कुरा सुन्नु पर्दछ, त्यसैले सक्रिय रूपमा सुन्ने अभ्यासमा हामी लागौं। कसैका कुरालाई हल्का रूपमा नल्याऊ। अरूले के भनिरहेका छन् मौखिक रूपमा गैर मौखिक रूपमा साँच्चै सुन्नु पर्दछ। एकजना लेखकले भन्नुहुन्छ, म मेरो कथा भन्छु, सुन फेरि, सुन सुन। प्र्याक्टिस एक्टिभ लिसनिङ, अलवेज लिसन। By listening, you can understand the feeling. By listening, you can feel in a way how the speaker is

0: बुझ्न सक्नुहुन्छ, बुझेपछि तपाईँले मनन गर्न सक्नुहुन्छ, जीवनमा लागू गर्न सक्नुहुन्छ। त्यसैले अरूको सामु तपाईँले कदर व्यक्त गर्नुहोस्। कसैले तपाईँलाई बारम्बार सम्झिरहेको हुन्छ, कसैले तपाईँलाई बारम्बार जान्ने कोसिस गरिरहेको हुन्छ, बुझ्ने कोसिस गरिरहेको हुन्छ, तपाईँको लागि प्रार्थना गरिरहेको हुन्छ। ती व्यक्ति कति महत्वपूर्ण छन् तपाईँको लागि। उनीहरूको बारेमा दुईटा शब्द भए पनि राम्रा कुरा गरिदिनुहोस्। एक्सप्रेस योर अप्रिसिएसन टुवर्ड्स अदर, दोज हु अलवेज टेक केयर अफ यू, दोज हु आर अलवेज इन्ट्रेस्टेड अबाउट यू, दोज हु आर अलवेज एक्सपेक्टिङ टु मिट यू एन्ड टेल यू समथिङ फ्रम देयर हार्ट। के कुरा उनीहरूले भन्न चाहिरहेका हुन्छन् सुनिदिनुहोस्। त्यसै गरी मित्र, क्षमा एकअर्कालाई दिनुहोस्। तपाईँले क्षमा पाउनु भएको छ भने तपाईँले बुझ्नुहोस् कि तपाईँले पनि क्षमा दिन सक्नु पर्दछ। क्षमा लिन चाहनेले क्षमा दिन जान्नुपर्छ। गल्ती हुन्छ सबैको, यो कुरालाई मान्नुपर्छ। रिसलाई पक्रेर राख्नु हुँदैन कहिले पनि, त्यसले त तपाईँलाई मात्र चोट पुर्याउँछ। क्षमा त एउटा उपहार हो। पहिला त तपाईँले आफैलाई दिनुहुन्छ त्यो उपहार। त्यो उपहार जुन तपाईँ प्राप्त गर्नलाई कोसिस गरिराख्नु भएको छ, त्यो उपहार तपाईँसँगै हुन्छ। फर्गिभ अदर्स एन्ड फर्गिभ युअरसेल्फ। वेन यु फर्गिभ अदर्स, यु फिल सम काइन्ड अफ हिलिङ इन युर हार्ट, इन युर माइन्ड। इफ यु फर्गिभ अदर्स एन्ड यु विल बी फर्गिभन, पवित्र शास्त्रले भन्दछ। यदि तिमीहरूले अरूलाई क्षमा गर्यो भने तिमीहरूलाई क्षमा गरिनेछ। त्यसैले क्षमाशील भएर जिउनु जीवनको सर्वोत्तम पक्ष हो। त्यसैले यो पाटोलाई हामीले कहिले पनि भुल्नु हुँदैन। प्रिय मित्र, अर्थपूर्ण सम्बन्धहरू निर्माण गर्न सक्नु पर्दछ। आपसी सम्मान, विश्वास र समझदारीमा आधारित सम्बन्धहरू हामीले खोज्नु पर्दछ। अलवेज ट्राई टु बिल्ड मिनिङफुल कनेक्सन्स। जब ती सम्बन्धहरू फस्टाउँछन्, मौलाउँछन्, अनि ती सम्बन्धको भरोसाले तपाईँलाई जिउन मद्दत गर्दछ, थोरै मुस्कुराउन मद्दत गर्दछ। सहानुभूतिको अभ्यास निरन्तर हाम्रो जीवनमा हामीले गर्नुपर्दछ। यो जीवनको एउटा निकै नै संवेदनशील पक्ष हो, सहानुभूति राख्नु भनेको। अरूले संसारलाई कसरी परिभाषित गरिरहेका छन्, कतै तपाईँले बुझेको भन्दा फरक तरिकाले अरूले संसारलाई बुझेका छन् कि? कम्तीमा अरूको दृष्टिकोणलाई पनि यसो विचार गर्नुहोस्। सत्य असत्य के छ? कम्तीमा तपाईँलाई छुट्याउन त मद्दत हुन्छ त्यसले। सही गलत के छ बुझ्नलाई सहायता त दिन्छ त्यसले। त्यसका साथसाथै तपाईँले अरूलाई पनि त कदर गरिराख्नु भएको छ नि, सम्मान दिइराख्नु भएको छ नि। practice empathy. Empathy is the way to feel relaxed and to feel relief. When you find yourself you are not biased, जब तपाईँलाई यो महसुस हुन्छ तपाईँसँग न त शङ्का छ न त तपाईँ बायस हुनुहुन्छ, अर्कै आनन्द हुन्छ तपाईँलाई। हरेक अन्तरक्रियाहरूमा उपस्थित हुनलाई प्रयास गर्नुपर्दछ। अनि कतिपय यस्ता चुनौतीहरू हुन्छन्, ती अवरोधहरू हुन्छन्, तिनीहरूलाई हटाउने प्रयत्न गर्नुपर्दछ। अनि जब हामी समाधान सौहार्दपूर्ण छलफलबाट खोज्छौ जीवनको अर्थ त्यहाँ हुन्छ। समर्थन वा प्रोत्साहन के गर्नुपर्ने हो त्यतिखेर थाहा हुन्छ। जब समय आउँछ नि मानिसलाई, राम्रो समय आउँछ कोही बेला नराम्रो समय आउन सक्छ। मानिसको जीवनमा विभिन्न प्रकारका समयहरू आउन सक्छन्, याद राख्नुहोस् मित्र, याद राख्नुहोस्। कसैको जीवनमा अहिले केही संकष्ट होला, केही गाह्रो साह्रो होला, तर सधैँभरि त्यो रहँदैन। कसैको जीवनमा खुशी रमाहट होला, त्यो पनि क्षणिक हुन्छ, यो कुरा पनि नभुल्नुहोस्। सबै समयमा, राम्रो समयमा नराम्रो समयमा, तपाईँको जीवनमा जोडिएका व्यक्तिहरू, जोडिएका मानिसहरू, उनीहरूको लागि त्यहाँ हुनुहोस्। I encourage you to offer support and encouragement to those people who need your little help, words of inspiration, and they feel safe and protected. तपाईले जब तपाईका कुराले अरूले आफूलाई सुरक्षित भएको महसुस गरेको अनुभूति तपाईँलाई हुन्छ नि मित्र, जीवनको अर्थ त्यहाँ हुन्छ। तपाईँ साह्रै खुसी हुन सक्नुहुन्छ त्यो बेला जब अरूले तपाईँका कुरा सुनेर भरोसा राखेका हुन्छन्, एउटा आशा तपाईँले जागृत गराउनु भएको हुन्छ। हरेक समय स्वास्थ्य सीमाहरू तपाईँले तय गर्नुहोस्। तपाईँको समय, ऊर्जा, भावनात्मक कुराहरू, यी सबै कुरालाई संरक्षण गर्नुहोस्। सधैँभरि एकै नाश हुँदैन जीवनमा। एक्चुअली आई वान्ट टु टेल यु द्याट सेट हेल्दी बाउन्ड्रीज। जब भावनात्मक रूपमा तपाईँ सुरक्षित हुनुहुन्छ नि मित्र, तपाईँ साह्रै नै आनन्दित हुनुहुन्छ। भावनामा चोट लागेको मान्छेलाई बाँचिरहँदा पनि मरे जस्तो लाग्छ। एकजना विद्वानले भन्नुहुन्छ, तिमी पनि मर्छौ, म पनि मर्छु। मलाई थाहा छैन तिमी कसरी मर्छौ, म कसरी मर्छु भन्दै गर्दा मैले आफूलाई चाहिँ, म चाहिँ किस्ता किस्तामा मर्दैछु भन्ने मलाई लागिरहेको छ। अर्थात् त्यसको अर्थ म चाहिँ एकदमै फ्याट्टै गोली लागेर होइन, तर घोची घोची बिस्तारै मारिए झैं मारिएको छु। त्यो किसिमको सोच आउँदछ जब तपाईँ भावनात्मक रूपमा दुखी हुनुहुन्छ। जब भावनात्मक रूपमा तपाईँलाई आक्रमण हुन्छ तपाईँलाई त्यो महसुस हुन्छ मित्र। तर म तपाईँलाई उत्साह दिन चाहन्छु, यो ऊर्जाशील जीवनमा यी भावनालाई तपाईँले नियन्त्रण गर्न सक्नुहुन्छ। एउटा माइन्ड सेटलाई तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले आफूलाई नियन्त्रण गर्दै आफ्नो जीवनलाई अगाडि बढाउनु पर्दछ मित्र। तपाईँ जहिले तहिले कुनै पनि कुरा नै राख्दै हुनुहुन्छ भने अलिक प्रभावकारी रूपले राख्नुहोस्। तपाईँका जुन आवश्यकताहरू छन् या तपाईँका कुनै पनि विचारहरू छन् ती प्रष्ट र सम्मानपूर्वक व्यक्त गर्नुहोस्। इट इज गुड टू कम्युनिकेट इफेक्टिभली सो द्याट यु क्यान एक्सप्रेस युअर इनर फिलिङ एन्ड युअर इमोसन द्याट यु क्यान एक्सप्रेस करेक्टली क्लियरली so that people can understand you. अरूको सफलतामा दाही नहुनुहोस्, बरु मिल्छ भने थोरै समय उपलब्ध गराएर खुसी हुनुहोस्, किनभने अरूको सफलतामा तपाईँ खुसी हुँदै गर्दा तपाईँलाई भित्रभित्रै आफूमा पनि सफलता मिलेको अनुभव हुन्छ। तर तपाईँ कसैको सफलतालाई डाहा गर्न थाल्नुभयो भने अब तपाईँ खुम्चिँदै जानुहुन्छ अनि तपाईँभित्रको उत्साह पनि मर्दै जान्छ। सो डियर फ्रेन्ड, सेलिब्रेट अदर्स सक्सेस सम टाइम, दिस इज मिनिङफुल इन आवर लाइफ बिकज ह्याप्पिनेस क्यान बी अचिभ फ्रम अ स्मल थिङ। आफ्नो भित्र भएको तपाईँसँग भएको क्षमतालाई पत्ता लगाउनुहोस्। एउटा जुनुन भन्छ नि, जुनुन, त्यो कुरालाई खोज्नुहोस्। तपाईँलाई के कुराले साँच्चै उत्साहित बनाउँछ त्यसलाई पहिचान त गर्नुहोस् पहिला, र त्यसैलाई आफ्नो हृदयले पछ्याउनुहोस्। परमेश्वर पिता, म तपाईँको भवनमा आउन चाहन्छु, तपाईँका आज्ञा कति महान छन्, तपाईँको छारीमा म निदाउन चाहन्छु, तपाईँ मेरो संरक्षक हुनुहुन्छ, तपाईँ मेरो गोठालो हुनुहुन्छ। जब मेरो हृदयले पूर्ण रूपमा यो कुरा विश्वास गर्दछ म त्यहाँ सुरक्षित महसुस हुन्छु जहाँ मैले सुरक्षित हुने प्रयास गरिरहेको छु र त्यहाँ पुग्ने प्रयास गरिरहेको छु। र त्यसका निम्ति तपाईँभित्र भएको प्यासन छ नि जुन, त्यसलाई खोज्नुहोस्। डिस्कभर यो प्यासन फ्रम विदिन यु एन्ड फलो इट कन्सिस्टेन्टली without any interruption. इच्छापूर्वक जीवन बिताउनुहोस्, तर इच्छापूर्वक भन्दैमा गलत बाटो लिएर होइन मित्र। आफ्नो मूल्य मान्यता, आफ्नो इज्जत, आफ्ना लक्ष्य उद्देश्य, यी सबै कुरा मिलेका हुनुपर्दछ जब तपाईँले खुशी भएर जिउने इच्छा राख्दै हुनुहुन्छ या आफ्नै इच्छामा जिउने कोसिस गर्दै हुनुहुन्छ भने। त्यसैले लिभिङ विथ एन इन्टेन्सन, केयरफुल्ली being thoughtful about your goal. So be selective. Be selective for the good. राम्रो कुराको लागि सेलेक्सन गर्नलाई तपाईँ दोधारमा नहुनुहोस्. जे तपाईँभन्दा ठुलो संसारमा सकारात्मक कुरा तपाईँ गर्न सक्नुहुन्छ नि त्यसमा बरु योगदान गर्ने कोसिस गर्नुहोस्. समथिङ बिगर देन योरसेल्फ कन्ट्रिब्युट टु द्याट एरिया द्याट प्लेस. मैले अघि तपाईँलाई भनेको छु कि मित्र, हाम्रो जीवन सिकेरै र सिक्दा सिक्दै अन्त्य हुन्छ. हामीले जानेको केही हुँदैन तर हामीलाई अहंकार हुन्छ, मैले यो पनि जानेको छु त्यो पनि जानेको छु. आई नो इज द बिगेस्ट इनेमी इन आवर लाइफ. हो, तपाईँसँग आफ्नो ज्ञान हुन्छ, सिपहरू हुन्छ, तर त्यसलाई विस्तार गर्दै लैजानुहोस्, अझ निखार्दै लैजानुहोस्. Because life is lifelong learning process. Atma abhivyakti ka lagi outlet haru khojnus. Chahe tapai ko tyo kala huna sakcha, sangeet huna sakcha, lekhan huna sakcha, wa anya kunai kura huna sakcha. Tapai ko jun kshamata cha ni tapai bhitra antarnit lai nirantar dinus. Hola katile tapailai badha delan. कतिले तपाईँको कार्यलाई सामान्य रूपमा हल्का फित्तलो गरी परिभाषित गर्लान् जसको कारणले तपाईँले आफ्नो कार्य रोक्नुहोला. प्रिय मित्र, जोखिम उठाउनुहोस्. कहिले पनि एउटा कम्फर्ट जोनमा बसिराख्नु असल होइन, निस्कनुहोस् त्यहाँबाट. अलिअलि डर लाग्ने कुराहरूबाटमा पनि जानलाई प्रयत्न गर्नुहोस्. आई वान्ट टु एन्करेज यु टु गो नियर बाई दि क्यालकुलेटेड रिस्क. रिमेम्बर दिस पोइन्ट. र जब कुनै पनि रिस्क तपाईँले लिनुहुन्छ, कोही बेला लस हुनसक्छ, कोही बेला ज्ञान हुनसक्छ, but no gain without risk. परिवर्तन र विकास लगाल्नुहोस्. हरेक कुराको अनुभव गर्नलाई खुल्ला हुनुहोस्. जीवनका चुनौतीहरूलाई जहिले तहिले अनुकूल पार्नुहोस् मित्र. चेन्ज एन्ड ग्रोथ आर भेरी इम्पोर्टेन्ट इन आवर लाइफ. इम्ब्रेस देम ऑल द टाइम. वर्तमान क्षणमा बाँच्नलाई कोसिस गर्नुहोस्. विगतमा जहिले तहिले लिङ्गर नहुनुहोस्, नजुन्निनुहोस्. भविष्यको बारेमा चिन्ता नगर. एकैछिन पछाडि के हुन्छ तिमीहरूलाई के थाहा? तिमीहरू त तुहालो तुहालो, एकैछिनमा हटिजाने तुहालो. यात्रामा आनन्द खोज्नुहोस्. अन्तिम परिणाम नहोस् तर यात्राले तपाईँलाई विभिन्न मोडहरूमा लगोस् जहाँ तपाईँले प्रक्रियागत धेरै कुरा सिक्नु भएको होस्. फाइन्ड द जोय इन द जर्नी वेयर यु क्यान लर्न सो मेनी थिङ इन युर लाइफ. अल्दो इट इज नट द जर्नी टु लिड द फाइनल डेस्टिनेसन. आफ्नो शर्तमा सफलता परिभाषित गर्नुहोस्. समाजको अपेक्षाहरूले तपाईँको सफलताको परिभाषालाई निर्देशित गर्न नदिनुहोस्. Define success on your own terms. व्यक्तिगत बुद्धि र कल्याण भन्छ नि, त्यस्ता कुरामा तपाईँले ध्यान लगाउनुहोस्. Personal growth and well-being. That is very, very important for your life. भित्री शान्तिको खेती गर्नुहोस्. तनाव व्यवस्थापन गर्नुहोस्. शान्तिको भावना कसरी, त्यो भावनाको खेती गर्न सकिन्छ हाउ क्यान यु कल्टिभेट इनर पीस, त्यो खोज्नुहोस्। एकान्तलाई अँगाल्नुहोस्, प्रतिबिम्बित गर्न तपाईँले आफूलाई के गर्दैछु सोच्ने मौका मिल्छ। तपाईँलाई रिचार्ज गर्न सक्नुहुन्छ आफैले आफैलाई। तपाईँले आफूलाई महत्व दिनुहुन्छ त्यो बेला, तपाईँले आफूलाई बुझ्नुहुन्छ त्यो बेला। सो आई एन्करेज यु टु इम्ब्रेस सॉलिट्युड वेयर यु क्यान डिपली थिंक अबाउट युअर सेल्फ, यु क्यान रिफ्लेक्ट अबाउट युअर सेल्फ। प्रिय मित्र, सदैव उद्देश्यपूर्ण जीवन बिताउनुहोस्। तपाईँले गर्ने काममा अर्थपूर्ण कुरा परिपूर्ति हुन सकुन्। लिभ अ लाइफ अफ पर्पस, एउटा उद्देश्यपूर्ण जीवन जिउनुहोस्, किनभने उद्देश्य बिनाको जीवन चाहिँ लथालिङ्ग र भटाभङ्ग हुन्छ। उद्देश्य सहित जिएको जीवन अर्थपूर्ण हुन्छ, महत्वपूर्ण हुन्छ। आजको बसाइमा म तपाईँसँग यही कुरा राख्न चाहन्छु। अब भने समय बिस्तारै बिस्तारै भाग्दै गरिरहेको बेला मैले तपाईँसँग ज्ञानगुणका कुराहरू गर्ने मन हुँदाहुँदै पनि समयलाई चिन्दै, समयलाई मध्यनजर गर्दै फुस्टप प्रयोग गर्नुपर्ने हुन्छ। र प्रिय मित्र, तपाईँले यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँले आजको कार्यक्रम सुनेर प्रिय मित्र तपाईँको मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए निसंकोच मलाई पत्रचार गर्न सक्नुहुन्छ, टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ। मेरो टेलिफोन सम्पर्क नम्बर रहेको छ स्टुडियोमा 01477-0754। व्यक्तिगत रूपमा तपाईँ मसँग कुराकानी गर्न चाहनुहुन्छ भने मेरो मोबाइल नम्बर 98-40-80-14-43। इमेल gnfmprogram@gmail.com। तपाईँले आफ्ना मनका जिज्ञासाहरू राख्न सक्नुहुन्छ। अब भने पुनः एकचोटि तपाईँलाई धन्यवाद दिन्छु र प्राविधिक मित्र भाइ सरोजलाई विशेष धन्यवाद भन्दै म भन्छु छिटो।
1: यसुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।

0: छ। गुड न्यूज एफएम चाहिन्छ।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणका साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई बिदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लग अन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईँको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौं। हवस् त, जय मसीह।